0: उत्तर कोरियाली नेता किम जोङ उन र चिनिया राष्ट्रपति सी जिनपिङ बीच प्योङयोङमा भएको शिखर वार्तामा राजनीति अर्थतन्त्र र संस्कृतिका क्षेत्रमा सहकार्य विस्तार गर्ने सहमति भएको छ। उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएले सो जानकारी दिएको हो। शीर्ष नेताहरू बीचको भेटवार्ताले दुई देशबीचको सम्बन्धमा नयाँ अध्याय शुरू गरेको पनि समाचारमा उल्लेख छ।
1: अब खेल समाचार। इरानले विश्वकपमा सहभागी हुने ठूलो संघर्ष गरी अमेरिकाको भिसा प्राप्त गर्यो। अमेरिकाले इरानलाई विभिन्न प्रोटोकल पालना गराउँदै भिसा दिएको छ। अमेरिकामा खेल सकिएको दिनै इरानी टोली मेक्सिकोमै फर्कनुपर्ने नियम छ। यो नियम पालना 100% गर्ने प्रतिबद्धता जनाउँदा इरानले अमेरिका प्रवेशको भिसा पाएको थियो। इरानले भिसा पाउँदा सबैभन्दा धेरै खुशी हुनेमा उसका समर्थकहरू थिए। तर रंगशालामा इरानले विपक्षीसँग प्रतिस्पर्धा गरिरहँदा इरानी समर्थकले आफ्नो राष्ट्रको झण्डा प्रस्तुत गर्न पाउने छैनन्। अमेरिकामा रहँदा समर्थकहरूले झण्डा कहीँ पनि प्रदर्शन गर्न नमिल्ने अमेरिकी प्रशासनले हिजो नोटिस नै जारी गरेको छ। अमेरिकाको यो निर्णयसँगै समर्थकहरू एक किसिमले दुखी भएका छन्। इरानी टोलीलाई हौसला प्रदान गर्न रंगशालामा झण्डा देखाउने मोहम्मद मोसलिन खानको सपना तोइएको छ। खानले आफू सात झण्डाको इरानको झण्डा बोकेर अमेरिका पुगेको बताए। अब उनको झण्डा लगेजभित्र मात्र रहने भएको छ। फिफाले पनि विश्वकपमा कुनै पनि अप्रिय घटना हुन नदिन त्यस्ता गतिविधि रोक्नमा अमेरिकालाई सहयोग गर्ने बताएको छ। फिफाले समर्थकहरूलाई धेरै राजनैतिक ठानेको ब्यानर फहराउन पनि निषेध गरेको छ। इरानी फुटबल संघ मैदानभित्र र बाहिर राजनीति प्रवेश गरेको दावी गरेका छन्। उनीहरूले खेल मैदानभित्र फोहोरी राजनीति हुन नहुने पनि बताएका छन्। सोफी रंगशालामा सोमबार बाहिर धेरै समर्थकले इरानको प्रदर्शन हेर्न वञ्चित भएका छन्। खेलाड़ीहरूको प्रशिक्षण समेत समर्थकले हेर्न नपाउँदा इरानी टोलीले आपत्ति जनाएको छ। हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: प्रशासनिक संरचना व्यापक फेरबदल हुँदै एकैपटक 15,500 कर्मचारीलाई विदा दिने विधेयक तयार।
1: दुई मन्त्री थप्दा पनि मन्त्री परिषद अझै अपुरो। दरबार हत्याकाण्डको थप छानबिन गर्ने निर्णयले नयाँ बहस।
0: अर्थतन्त्रका बाह्य सूचकमा रेकर्ड ब्रेक। आन्तरिक अर्थतन्त्र चुनौतीमै विद्युतीय गाड़ी आयातमा पनि छानबिन समितिले क्लीन चिट दिँदै।
1: दुई हप्ताभित्र इरान युद्धमा अमेरिकाले पूर्ण विजय हासिल गर्ने ट्रम्पको दावी। चीन र उत्तर कोरिया बीच सहकार्य विस्तार गर्ने सहमति।
0: र विश्वकपका क्रममा इरानी समर्थकले रंगशालामा झण्डा लैजान नपाउने।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्राविधिक साथी सुरेश पौडेललाई धन्यवाद। सन्चु र धर्मराज विदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न थाहा खबर .com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/थाहा खबर र हाम्रो ट्विटर ह्यान्डल हो @थाहा खबर।
3: Coming up next,
4: the news plus.
5: विचार तितो पनि मिठो पनि, विषय राजनीतिक पनि गैर राजनीतिक, अतिथि परिचित पनि अपरिचित पनि, र सरोकार सीधा तपाईसँग, प्रत्यक्ष पनि अप्रत्यक्ष पनि। द न्यूज प्लस, द न्यूज प्लस रेडियो थाहा संचार 99.4 सहित थाहा संचार नेटवर्कका पार्टनर स्टेशनहरूबाट एकैसाथ प्रत्येक दिन बिहान 6:30 बजे निष्पक्ष सक्रियताको अभ्यास।
6: AIO
7: Yes,
6: AIO All in One Mart, the best place for shopping.
7: के छ र हो खास त्यहाँ?
6: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, बैंकिङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
7: वाउ, कहाँ छ र यो?
6: यही मिन भवनमा, शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
8: All in One Mart, helping make your life easier.
9: Texas International College announces registration open for plus two science, management, along with hotel management, humanities and law. Our features: outstanding board result, experienced faculty, modern labs and course and extracurricular activities, admission process, entrance exam, SEE grade evaluation and personal interview. For more details, Texas International College, Mitra Park, Java Hill, Kathmandu. Phone 01447901744904.

0: 670 website texasintl.edu.np जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई च्वाइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क च्वाइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिमछिमको खबर अब thahakhabar.com।
1: गुणस्तरीय प्लम्बिङको
2: मार्बल कास्टिङपछि प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगार्ड ब्रान्ड। साथै मार्बलका यूपीपीसी प्रडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
1: सुरक्षा घरको साथ जीवन।
0: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्रणाली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
3: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
4: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
3: त्यस्तो हो भने यसो गर्नु पर्ला भाइ, उप प्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
4: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
3: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
4: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
3: कहाँ जाने दिदी? उप प्रमुखलाई। नमस्कार उप प्रमुख।
4: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
3: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
4: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउने भनेर त आएका हौ, हतार नगरौँ न साथीहरू, बन्छ।
5: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उप प्रमुखज्यू,
4: बाटो बन्छ समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलिक हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
5: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
3: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो, अब यस्तो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
6: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
7: मानसिक समस्याबाट बच्ने उपायहरू,
8: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं,
7: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं,
8: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं,
7: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ,
8: असल साथीहरूसँग मात्रै संगत गरौं,
7: मादक पदार्थ र लागू औषध सेवन नगरौं,
8: नियमित स्वास्थ्य परीक्षण गरौं, मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं,
7: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: गंदगी कॉलेज अनाउंस रजिस्ट्रेशन ओपन फॉर +2 कंप्यूटर साइंस अलोंग विथ होटल मैनेजमेंट, बिजनेस स्टडीज, मैनेजमेंट, ह्यूमैनिटीज
10: Education and Law. Our feature, outstanding both racial, psychological, practical, social and academic environment. For more detail, Gandaki College, Maiti 16, Kathmandu. Phone 0149662359851018373.
11: डिजिटल ब्याङ्किङका लागि आवश्यक सतर्कता अपनाऊ। डिजिटल ब्याङ्किङ कारोबारका लागि सार्वजनिक स्थानका वाईफाई नेटवर्क प्रयोग गर्दा तपाईँको ब्याङ्किङ विवरणमा अनधिकृत व्यक्तिको पहुँच पुग्ने जोखिम हुन्छ। यस्ता नेटवर्कमा विभिन्न ह्याकरले वित्तीय विवरणमा पहुँच पुर्याई सोको दुरूपयोग गर्न सक्छन्। तसर्थ आफ्नो व्यक्तिगत तथा ब्याङ्किङ विवरणको सुरक्षा सुनिश्चित गर्न सुरक्षित र विश्वसनीय नेटवर्क मार्फत मात्र अनलाइन ब्याङ्किङ कारोबार गर्नुपर्दछ। अनलाइन ब्याङ्किङ कारोबार गर्दा ब्याङ्कको आधिकारिक वेबसाइट एप्लिकेशनको प्रयोग गरी कारोबार गर्ने पासवर्ड र पिन कोड समय समयमा परिवर्तन गर्नुपर्दछ। साथै वित्तीय कारोबार सम्बन्धी ओटीपी र पिन कोड आफूसँग सुरक्षित राख्नुपर्दछ। सार्वजनिक स्थानका वाईफाई नेटवर्क प्रयोग गरी विद्युतीय ब्याङ्किङ कारोबार गर्दा सचेत बनाऊ। नेपाल राष्ट्र ब्याङ्क वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।

0: ढोक होइन ढोक हुँ प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स के अभिकर्ता बनौ
1: प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड
2: विचार तितो पनि मिठो पनि विषय राजनीतिक पनि गैर राजनीतिक अतिथि परिचित पनि अपरिचित पनि र सरोकार सीधा तपाईसँग प्रत्यक्ष पनि अप्रत्यक्ष पनि द न्यूज प्लस रेडियो थाहा संचार 99.4 सही थाहा संचार नेटवर्क का पार्टनर स्टेशनहरूबाट एकै साथ प्रत्येक दिन बिहान 6:30 बजे निष्पक्ष सक्रियता को अभ्यास
3: मेरे तो रगत ही रगत भो मो हेन नहीं सकिन
4: कस्त जेब्रा क्रस बाटो काट पर्ने कह बीच बाटो पो बाटो काटे एम्बुलेंस
3: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
4: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
3: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
1: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
5: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौ बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
1: नेपाल सरकार विज्ञापन बोर्ड

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: Coming up next,
2: the News Plus.
3: विचार तीतो पनि मिठो पनि, विषय राजनीतिक पनि गैर राजनीतिक, अतिथि परिचित पनि अपरिचित पनि, सरोकार सीधा तपाईसँग, प्रत्यक्ष पनि अप्रत्यक्ष पनि। The News Plus, the News Plus. रेडियो थाहा संचार 99.4 सहित थाहा संचार नेटवर्क का पार्टनर स्टेशनहरूबाट एकैसाथ प्रत्येक दिन बिहान 6:30 बजे निष्पक्ष सक्रियताको अभ्यास।
4: उकाली ओराली गाउँबीसी हाम्रो धरा, हाम्रो संस्कृति र हाम्रो आफ्नै परम्परा।
5: कार्यक्रम हाम्रो भाका मनदेखि मनसम्मको अविच्छिन्न सम्बोधन, सदाबहार लोक दोहोरी भाका
4: कार्यक्रम हाम्रो भाका।
5: प्रत्येक शनिबार बिहान 10 बजेदेखि 11 बजेसम्म
4: कार्यक्रम हाम्रो भाका।
5: तारंगीको तारदेखि टुङ्गाको धुनसम्म, हाकपारे र पालनदेखि देउरा र टप्पासम्म
6: कार्यक्रम सुसेली
4: सुसेली।
5: लोकगीत, लोक साहित्य र लोक संस्कृतिको संगम
4: कार्यक्रम सुसेली
5: बिहान 10 बजेको समाचारपछि 11 बजेसम्म
4: कार्यक्रम सुसेली सुसेली सुसेली।
7: जजो नेवादोबु वापति शनिबार व आइतबार छिगो नेपाल भाषा जजो नेवादोबु नेवादोबु नेवादोबु सोताइया था खबर ढुङ्गा न्यादी फै नेवादोबु रेडियो थाहा संसार 99.4 मेगाहर्ज जेजक।
3: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई च्वाइस गर्ने सुविधा हुन्छ। थाहा खबर .com जहाँ तपाईँ निर्धक च्वाइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। थाहा खबर .com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब थाहा खबर .com मा।
1: रेडियो थाहा संसार 99.4 मा अबको प्रस्तुति
2: द न्यूज प्लस।
8: 21औं शताब्दीको नयाँ उपचार विधि लेजर थेरापी, करिब 1 दशकदेखि निरन्तर सेवामा समर्पित लेजर थेरापी क्लिनिक। लामो समयसम्म कडा औषधिको सेवनले पेट र मेदौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट सुरुमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हाड जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक, लगनखेल ललितपुर, लगनखेल पोली क्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98-510-600-69।
9: Gandaki College announced registration open for Plus 2 Computer Science along with Hotel Management, Business Studies, Management, Humanities, Education and Law. Our feature, outstanding both result, psychological, practical, social and academic environment. For more detail, Gandaki College, Maiti 16, Kathmandu. Phone 01496623598510183.

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: AIO.
3: AIO?
2: Yes, AIO. All in one mart. The best place for shopping.
3: के तर हो खास त्यहाँ?
2: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, बैंकिङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
3: वाउ, कहाँ छ यो?
2: यही मिन भवनमा, शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
1: All in one mart, helping make your life easier. जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। haha-khabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। haha-khabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिनछिनको खबर अब haha-khabar.com मा।
4: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुन्नि?
5: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
4: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
5: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
4: ए हो र बाबु?
5: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
4: ए
5: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
4: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
1: नेपाल सरकार विज्ञापन हो।
6: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
7: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
8: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
9: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार विज्ञापन बोर्ड।
1: विचार तितो पनि मिठो पनि, विषय राजनीतिक पनि गैर राजनीतिक, अतिथि परिचित पनि अपरिचित पनि, र सरोकार सीधा तपाईसँग, प्रत्यक्ष पनि अप्रत्यक्ष पनि। द न्यूज प्लस, द न्यूज प्लस रेडियो थाहा संचार 99.4 सहित थाहा संचार नेटवर्कका पार्टनर स्टेशनहरूबाट एकैसाथ प्रत्येक दिन बिहान 6:30 बजे निष्पक्ष सक्रियताको अभ्यास। जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। haha-khabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। haha-khabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिनछिनको खबर अब thahakhabar.com मा। रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।
2: रेडियो थाहा संचार 99.4 मा अबको प्रस्तुति द न्यूज।

0: नमस्कार, थाहा संसार नेटवर्कको कार्यक्रम द न्यूज प्लसको आजको श्रृंखलामा तपाईँलाई स्वागत छ। म नवीन लैठेल। यो कार्यक्रम काठमाडौँमा रेडियो थाहा संसार 99.4 मेगाहर्ज, हेटौँडामा 99.6 मेगाहर्जका साथै थाहा संसार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। तपाईँ हामीलाई थाहा संसार नेटवर्क र थाहा खबर .com साथै थाहा खबरको फेसबुक पेजबाट प्रत्यक्ष या जुनसुकै बेला सुन्न सक्नुहुन्छ। विश्वकप फुटबलको चर्चा यति बेला संसारभर छ। भोलिबाट विश्वकप फुटबलको 23 संस्करण शुरू हुँदैछ। उत्तर अमेरिकी भूमिमा हुने यो विश्वकपमा पहिलो पटक 48 टोलीले प्रतिस्पर्धा गर्दैछन्। अमेरिका, मेक्सिको र क्यानाडाले संयुक्त रूपमा आयोजना गरिएको सन् 2026 यो विश्वकपमा 39 दिनमा 104 खेल हुनेछन्। जुन 11 अर्थात भोलि राति मेक्सिको सिटी स्थित ऐतिहासिक एजटेका रंगशालामा उद्घाटन खेल हुनेछ। आयोजक मेक्सिकोले दक्षिण अफ्रिका विरूद्ध पहिलो खेल खेल्दैछ। मेक्सिको एजटेका रंगशाला 3 फरक विश्वकप आयोजना गर्ने विश्वको पहिलो रंगशाला बन्दैछ। अमेरिकाका 11, मेक्सिकोका 3 र क्यानाडाका 2 शहरमा प्रतियोगिता हुँदैछन्। 48 टोलीलाई 12 समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहमा 4 टोली रहनेछन्। समूहका शीर्ष 2 टोली र उत्कृष्ट 8 तेस्रो स्थानको टोली नकआउट चरणमा प्रवेश गर्नेछन्। यसपटक राउण्ड अफ 32 पनि समावेश गरिएको छ। यो विश्वकपमा अत्याधुनिक प्रविधि मैत्री र केही नयाँ नियमहरू पनि हेरफेर गरिएको छ। पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, अर्जेन्टिनाका लियोनेल मेसी र मेक्सिकोका गोलकिपर ओचा ओले 6 पटक विश्वकप खेल्दैछन्। 5 पटकको विश्व विजेता ब्राजिल, 4 पटकको विजेता जर्मनी, 3 पटकको विजेता अर्जेन्टिना, 2 पटकको विजेताहरू उरुग्वे र फ्रान्स तथा 1 पटकका विजेता इंग्ल्याण्ड र स्पेनले यो 23 विश्वकपमा सहभागिता जनाइरहँदा 4 पटकको च्याम्पियन इटाली लगातार विश्वकपमा सहभागी छैन। यसपटक कुराकाओ, केभेडे, जोर्डन र उज्बेकिस्तान पहिलो पटक सहभागी हुँदैछन्। एसियाबाट जापान, दक्षिण कोरिया, साउदी अरब, इरान, इराक, कतार, अस्ट्रेलिया, उज्बेकिस्तान र जोर्डनले सहभागिता जनाउँदैछन्। एसियाली देश दक्षिण कोरिया सन् 2002 सेमी फाइनलमा पुगेपछि अहिलेसम्म कुनै पनि एसियाली देश त्यहाँसम्म पुग्न सकेका छैनन्। आज हामी 23 संस्करणको विश्वकप फुटबलमा केन्द्रित भएर कुराकानी गर्दैछौं। कुराकानीको लागि यतिखेर हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ पूर्व नेपाली राष्ट्रिय टोलीका कप्तान एवं पूर्व नेपाली टोलीका सहायक प्रशिक्षक उपेन्द्र मान सिंह। उपेन्द्र, नमस्कार। यहाँलाई स्वागत छ कार्यक्रम द न्यूज प्लसमा। विश्वकप फुटबलको रौनक कतिको चढिरहेछ?
1: अब यो पटक चार वर्षमा आउने उहाँको म त्यसरी हामी जस्तो फुटबलमा लागेका फुटबल दर्शकहरू, ठुलो खेलाडीहरू होइन, फुटबललाई माया गर्ने मान्छेहरूको लागि चाहिँ यो एउटा मेला जस्तै हो होइन। त्यो कारणले गर्दाखेरि अब 2026 वर्ल्ड कप अब जुन 3 देशले संयुक्त रूपमा आयोजना गर्न गइरहेको छ त्यसमा एकदम हामी एकदम खुसी छौँ। त्यो खेल हेर्नको लागि हामी आतुर भइरहेका छौँ।
0: यो विश्वकप अघिल्लो विश्वकप भन्दा के केमा फरक देख्नुभयो तपाईँले?
1: अब यो चाहिँ अब यसपालि सबैभन्दा पहिला त अब देशहरू धेरै छन् होइन, 48 देश छन्, त्यसलाई भन्दा निकै देशहरू टिमहरू सहभागिता धेरै छ। र यो अर्को चाहिँ अब 3 देशमा हुँदैछ होइन, सायद मेरो विचारमा यो पहिलो पटक होला यो 3 देशले संयुक्त रूपमा आयोजना गरेको त्यो हो। र यसमा अहिले एसियाबाट पनि धेरै टिमहरू सहभागी भएका छन् र यो के हो फरक चाहिँ के जस्तो लाग्छ मलाई,
0: जस्तो अब दावेदारका हिसाबले के देख्नुहुन्छ तपाईँले यो 23 संस्करणको विश्वकप?
1: यो चाहिँ यस्तो हाम्रो प्रत्येक विश्वकपमा धेरै कुराहरू टेक्निकल ट्याक्टिकल कुराहरू धेरै चेन्ज भइरहेको हुन्छ होइन। अब गेमहरू चाहिँ अब सबैले वर्ल्ड कप हेरे नै डिसिप्लिन फरक फरक हुन्छ होइन, कसैले मनोरञ्जनको रूपमा हेर्छ भने कसैले त्यही सिक्नको लागि हेर्छ होइन। त्यो कारणले अब हामी एउटा फुटबलमा लागिरहेको मान्छे, प्राइभेटिक मान्छे, ठुलो खेलाडी भएको हुनाले हामीले चाहिँ हेर्ने दृष्टिकोण अलिक फरक हुन्छ। र अहिलेको विश्वकपमा अहिलेसम्म आउँदाखेरि 2026 आउँदाखेरि के के कुराहरू टिमहरूले चेन्ज गरेका छन् होइन, खेल्ने सिस्टमहरू, नयाँ तरिकाहरू होइन। अब एभ्री डिकेटमा चाहिँ फुटबल चेन्ज हुँदै आएको छ होइन, पहिला 70s बलले खेल्छ भने पछि आएर टेक्निकल ट्याक्टिकलले खेल्ने, त्यसपछि एकदम टेक्निकल गेम भयो टिका टाका। अब पछिल्लो समयमा अब यो फुटबल एकदम स्पिड गेम भएको छ, अहिले मेन्टल स्पिड हाई दिमागले खेल्ने भएको छ। यो किसिमले चाहिँ चेन्जेसहरू चाहिँ आइरहेको छ फुटबलमा। र अब हामी 2026 हामी हेर्दैछौँ के नयाँ चिजहरू आउँछ भनेर, हामीले चाहिँ अब यो हेरेपछि थाहा हुन्छ।
0: अब जस्तो योपालि 32 48 देश पुरिएको छ, विश्वकपको इतिहास हेर्ने हो भने शुरूमा 13 थिए, त्यस पछाडि 16 अनि 24 अनि 32 हुँदै 48 देश पुरिएको छ। यो 32 48 पुर्याउँदाखेरिको परिवर्तन के हुन सक्छ तपाईँ एउटा फुटबल प्राविधिकको हिसाबले पनि हेर्दाखेरि?
1: अब यो अब यसमा त अब जुन विश्वमा पृथ्वीमा दुई सय एघारवटा देशहरू एफिलिएट छ नि त होइन रुसिया छ एसियादेखि लिएर पाँचैवटा कन्टिनेन्टबाट जुन छल्नु प्रक्रियामा त अब सीमित देशहरू क्वालिफाइड हुन्थ्यो त अब यसपालि चाहिँ तपाईँको 48 घनफिटदेखि 25 48 घनफिटदेखि लगभग धेरै टिमहरूले चाहिँ सहभागी रहने अवसर चाहिँ पाएको छ र यसमा धेरैजसो यसरी नयाँ टिमहरू पनि आएको छ सानो देश नयाँ टिम त्यसले गर्दाखेरि अब यसमा हामीले अब चेन्जेसहरू चाहिँ हामी दिन्छ अब
0: भनेको अब धेरै देश भयो त्यो प्रतिस्पर्धाको आधारमा धेरै देशहरू समावेश गरिएको भन्नुहुन्छ
1: धेरै देशहरूले अवसर पाएको छ यो जुन अहिलेको जुन फिफाले जुन एउटा 48 देशलाई समावेश भयो नि त यो पहिला पनि सबै देशहरूको चाहिँ यो गुनासो पनि थियो होइन वर्ल्ड कप जस्तो देश टुर्नामेन्टमा चाहिँ 32 राष्ट्रले खेल्ने यो चाहिँ अलिक कम भयो यसलाई अलिकति बढाउनु पर्यो भन्ने जुन एउटा सबै देशहरूको गुनासो थियो तर फिफाले सम्मेलन गरेर यसपालि 48 गरेको छ त्यही नै हो
0: जस्तो यो विश्वकपबाट आधुनिक प्रविधिको कुराहरू पनि जोडिएका छन् जस्तो फुटबलभित्र पनि एउटा खालको चाहिँ प्रविधि जोडिएको छ त्यस्तै गरी अब केही नियमहरू पनि चेन्जेस गरिएको छ होइन रेफ्रीका कुराहरू अफसाइडका कुराहरू

0: झलझला ड्राइभ चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 7 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171-562-459 र 98-645-78-232।
3: निवारण
4: ग्रह
3: अनुसार रत्न र कवच धारण,
4: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
3: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 98-451-75-223 र 98-056-75-223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
5: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
6: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
7: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिन्ह बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
5: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 98-451-75-223 98-056-75-223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
8: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदाझैं आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले तपाईँको भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रह अनि भाग्यको विषयमा जानकारीका लागि 9845-75223 र 9805-75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह अनि भाग्यको विषयमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कार्यक्रम ज्योतिष वास्तु हरेक दिन बिहान ठिक 7 बजेदेखि लगभग हामी तपाईँहरूसँग 8 बजेसम्म रहने गरेका छौं र कार्यक्रम ज्योतिष वास्तुमा हामीले तपाईँको भूत वर्तमान अनि भविष्य, पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान र श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि 9845-75223 र 9805-75223 नम्बरमा तपाईँले आफ्नो अनि आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाढीबाट, इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कुरिन्टार चितवनबाट, रेडियो साहिनो 89.8 MHz चरौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दोली एफएम 97.2 MHz दोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz होलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz लिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz हेटोडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz दुर्गज पर्सबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz नीलकण्ठी धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह अनि भाग्यको विषयमा जानकारीका लागि 9845-75223 र 9805-75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा जानकारीका लागि तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा सुन्दै आइराख्नु भएको छ र तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा जानकारीका लागि तपाईँले हामीलाई सम्पर्क भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथि मिति अनि पञ्चाङ्गबाट राजमिति 2083 साल जेठ महिनाको आज 27 गते, तदनुसार ईस्वी सन 2026 जुन 10 तारीक, सक संवत्सर 1948, नेपाल सम्बत 1146, अनलागा रुद्र नामक संवत्सर, उत्तरायण गेखमा ऋतु। आज बुधबार रहेको छ अधिक जेठ कृष्ण पक्ष तिथि रहेको छ। आज दशमी तिथि रहेको छ। 36 गढी 58 पल्ला रहेको छ। नक्षत्रमा रहेको छ रेवती नक्षत्र, 57 गढी 45 पल्ला रहेको छ। योगमा रहेको छ सौभाग्य योग रहेको छ, 48 गढी 44 पल्ला। कर्णमा रहेको छ वणिजकरण रहेको छ, 8 गढी 44 पल्ला रहेको छ। चन्द्रमा आज मीन राशिमा, श्री सूर्यनारायण चाहिँ विशेष गरी वृष राशिमा। आनन्दादि योगमा आज उत्पात योग रहेको छ। आज बिहान सूर्योदय 5:09 भयो भने सानो सूर्यास्त 6:58 हुनेछ। आजको दिनमा घडी 13:49 पल्ला रहनेछ। आज विशेष रहेको छ, आज रेवती रहेको छ 28, विशेष गरी आज रेवती नक्षत्र रहेको 57 गढी 45 पल्ला रहेको छ। आज धैंसा पञ्चक 4:15 भनेर पञ्चाङ्गले उल्लेख गरेको छ।
यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषय पनि जानकारी म तपाईँलाई गराउँछु। त्योभन्दा पहिला आजको विशेष गरी समय, यानि कि आजको शुभ समय, अशुभ समय, लाभ समय के कस्तो रहन्छ त भन्ने विषयमा विशेष चर्चा गर्ने गर्नेछौ। आजको कालबेला रहेको छ बिहानको 8:35-24 विशेष गरी बिहानको 10:19-20 आज कालबेला रहनेछ। यस्तै गरेर लाभ बेला रहनेछ बिहानको 5:07-31 6:51-27 आज लाभ बेला रहेको थियो भने अब एकैचोटि लाभ बेला रहनेछ साँझको 5:15-06 साँझको 6:59-3 आज लाभ बेला रहनेछ। यस्तै गरेर शुभ बेला रहनेछ आज 10:19-20 बिहानको 12:03-17 शुभ बेला भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी समयको विषयमा जानकारी गराए। पालन गरेको छ ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा चर्चा गर्नेछौ। सूर्य वृष राशिमा, चन्द्रमा मीन राशिमा, मंगल मेष राशिमा, बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र कर्कट राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि मीन राशि आउँछ। रेवतीको प्रथम चरण, नाम आउँछ देव अथवा देवीका, नाम आउँछ अन्तिम नाडी देवगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा जानकारी भने मैले तपाईँलाई गराए र भने पालो रहेको छ। आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल।

0: देखिए कुछ
1: वृष
0: राशि उनीहरुका लागि आजको दिन मेहनतले आमदानी बढाउनेछ, आय स्रोत बढाउनेछ, उठ उपरे रकम हात लागि हुने समय रहेको छ, दिगो काम थालनी हुन सक्छ, पढाइमा पनि प्रगति हुनेछ, सटापटा लेन आदिमा फाइदा हुनेछ, व्यापारमा थनेको वस्तु बिक्री हुँदैछन्, अड्किएको रकम उठ्दै जानेछन्, श्रमको उचित मूल्याङ्कन हुनेछ, भविष्यको लागि रुचिका विषयमा लगनी बढाउन पनि सकिने खालको यो गुण राशि वृषलाई आजको दिनमा विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन भाग्यवश कीर्तिमानी काम गर्ने अवसर प्राप्त हुनेछ, आफ्नो क्षेत्रमा राम्रो प्रभाव जमाउन सकिन्छ, नाम र दाम इनाम प्रतिष्ठा कमाउने बेला रहेको छ, सामाजिक दायित्व बढ्दै जाँदैछ, भूमि वाहन र भौतिक सम्पत्तिबाट लाभ मिल्नेछ, व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ, प्रयत्न गर्दा महत्वपूर्ण वस्तु लाभ होला, सहयोगीहरूले हिम्मत दिलाउनेछन्, प्रतीक्षा गरेको उपलब्धि समेत प्राप्त हुने खालको यो गुण राशि मिथुनलाई आजको दिनमा विशेष देखिएको छ।
1: कर्कट राशि
0: उनीहरूका लागि आजको दिन विशेष गरी प्रतिकूल परिस्थितिले चिन्ता बढाउन सक्छ, अरूका लागि समय धन र बुद्धि खर्च गर्नु पर्ला, अवसर र व्यवधानको बीचबाट कर्मयोग अघि बढ्नेछ, बाध्यात्मक परिस्थितिले अल्मल्याउन सक्छ, अरूको विश्वास गर्दा धोका पाइन सक्छ, तैपनि लगनशीलताले उपलब्धि हात लागि हुनेछ, प्रयत्न गर्दा पछिको लागि फाइदा हुने काम हात पार्न सकिन्छ, व्यापारमा आंशिक लाभ हुने खालको योग भई राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन अशस्त्र शरीर लिएर काममा जुट्नु पर्ने अवस्था आउन सक्छ, बाध्यात्मक परिस्थितिले इच्छा शक्ति कुण्ठित हुन जाँदैछन्, आफ्ना कमजोरीको फाइदा उठाउनहरू सक्रिय रहनेछन्, व्यापारिक लगानीमा जोखिम बढ्न सक्छ, गोपनीयता भंग हुनुका साथै धन बाहिर्न सक्छ, स्वास्थ्यको लागि आहार विहारमा ध्यान पुर्याउनु होला, नतिजा सच्याउन पुरानै काम दोहोर्याउनु पर्ने खालको यो गुण राशि सिंहलाई आजको दिनमा विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन प्रयत्न गर्दा व्यापार बढ्नुको साथै व्यस्तता लाभ हुनेछन्, भौतिक साधन जुट्नाले आमदानी बढ्ने काम शुरू हुन सक्छ, मनमिल्ने साथी भेटिनुको साथै प्रेम र मित्रको बन्धन कसिलो भएर जाने सम्भावना रहेको छ, सुख दुःखमा साथ दिनेहरू प्रशस्त मात्रामा भेटिनेछन्, परिवारजनसँगको साथले नयाँ आशा जगाउनेछ, तर अरूको भावनालाई कदर नगर्दा आलोचित भइनेछ, शोकले खर्च बढाउने खालको योग भने राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
4: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन भौतिक साधन जुटाउन पनि दिन उत्साहजनक रहनेछ, दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ, परिस्थितिसँग सम्झौता गर्नु परे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिन्छ, मेहनतले प्रतिस्पर्धाको दौड़ जिताउन सक्छ, नयाँ योजना शुभारम्भ गर्ने समय रहेको छ, बुद्धिको उपयोगले पहिलेको उपलब्धि जोगाउन सफल भइनेछ, शत्रुता साथीहरू स्वयं कमजोर हुनाले फाइदै फाइदा हुने खालको यो गुणी राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन परिस्थिति सूर्य जस्तो नहुने लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ, अवसर प्राप्त भए पनि मेष नमिल्नाले काममा केही ढिलासुस्ती हुन सक्छ, अवसरभित्र अधिकार खोज्ने प्रवृत्तिले समस्या निम्त्याउनेछ, सुझावका साथ काम लिन नसक्दा पछि परेला, शुभचिन्तकको सद्भाव कायम राख्न सजग रहनुपर्नेछ, व्यापारमा पनि सेवाग्राहीहरूको मन जित्ने प्रयत्न गर्दाखेरि राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्, पुरानो सम्झौता तोड्नुपर्ने हुन सक्छ, अनावश्यक हल्लाको पछि लाग्दा व्यर्थमा दुःख पाइ

0: छ मौका आए पनि काम थाल्नु अघि राम्ररी विचार पुर्याउनु होला। प्रक्रिया नमिलाले काम देखाउनु पर्ला। बेसुरमा दिएको वचनले पनि समस्या निम्त्याउनेछ। साइनो गाँस्नेहरूको भर पर्दा लक्ष्य प्राप्ति नहुन सक्ने यो राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन सहयोगीहरूले साथ दिनाले चिताए काम सम्पादन हुँदैजाँदैछन्। परिश्रम अनुसार राम्रो प्रतिफल प्राप्त हुनेछ। प्रतिष्ठित नतिजाले उत्साह जगाउँदैछन्। थोरै लगाउनेबाट पनि नाफा कमाउन सकिन्छ। मेहनत गर्दा उद्योग र व्यापार विशेष फाइदा उठाउन सकिन्छ। अरूलाई प्रभावित पारेर काम बढाउने सम्म रहेको छ। राम्रो कर्मफल प्राप्त हुनाले मन पनि प्रसन्न रहने खालको यो गुण राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन समयमा वचन पुर्याउन नसक्दा अरूले आलोचना गर्न सक्छन्। विश्वमा बोल्ने बानीले विवाद निम्त्याउन सक्छ। मेहनत गरिकन चित्तको मूल्य प्राप्त नहुने योग देखिया छ। अध्ययनमा त्यति समय दिन नसकेला ईर्ष्या गर्नेहरूले पनि बिना कारण सताउन सक्छन्। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। परिस्थितिले स्वतन्त्रतामा बाधा पुर्याउन सक्ने योग राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन नयाँ कामको प्रस्ताव आउँदै जाँदैछन् भने सात दिनहरू बढ्दै जाँदैछन्। आफन्तको सान्निध्य र अभिभावकको स्नेह प्राप्त हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्न सक्छ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। विगतका कमी कमजोरीमा सुधार आउनेछ। कीर्तिमानी कामको यश लिने मौका मिल्नेछ। प्रेम र मित्रको बन्धन पनि कसिलो भएर जाने खालको यो गुण राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु। पञ्चाङ्ग, राशिफल, भू वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, खेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृदान,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

0: सम्बन्धी पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी पनि गराइसकेका छौं। आजका तिथिमिति पञ्चाङ्ग मिसादि बाह्र राशिफलको विषयमा जानकारी हामीले गराइसकेका छौं र अब भन्ने पालो रहेको छ तपाईँको भूत वर्तमान भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9841-75-223 र 9805-75-223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा ग्रह अनि भाग्यको विषयमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क गर्नुहोस्। भूत वर्तमान भविष्य ग्रह भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउनेछौं। कार्यक्रम ज्योतिष वास्तुमा कोही मित्र आइसक्नु पनि भएको छ। कार्यक्रम ज्योतिष वास्तुमा तपाईँहरू पनि आफ्नो र आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने तपाईँले पनि हामीलाई सम्पर्क पनि गर्नुहोला। अहिलेको लागि कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत गरौं। कहाँ को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते। नमस्ते, कहाँ को बोल्दै हुनुहुन्छ? गोर्खा जिल्लाबाट। हजुरको शुभ नाम? मधुजी बोल्दै हुनुहुन्छ गोर्खा जिल्ला। गोर्खा जिल्ला कुन ठाउँबाट बोल्दै हुनुहुन्छ? हजुर, कसको विषयमा हेर्न चाहनुहुन्छ? बाबुको जन्मिति भन्नुहोस् त, कति हो?
1: 2067 साल असोज 18 गते सोमबार बेलुका 10 बजेर चालिस।
0: असोज महिनाको 18 गते बेलुकाको
1: 10 बजेर 40 मिनट
0: जाँदा। यो बेला पहिला पनि फोन गर्नु भएको थियो कतैको कसैको बारेमा हेर्नुलाई?
1: छैन गुरु, मैले कतै गर्छु।
0: हजुर, लागिहाल्यो है। आज कति पटकमा फोन लाग्यो तपाईँको?
1: डेली गर्छु गुरु मैले। गर्नु त
0: डेली गर्नुहुन्छ? आज कति घन्टा ट्राई गर्नुभयो? आज चाहिँ
1: आज चाहिँ मैले दुईटा मोबाइल सँगसँगै राखेर चाहिँ गराएको थिएँ।
0: हजुर, दुईटा मोबाइल पाले पाले गर्नुभएको थियो, ठ्याक्कै लागिहाल्यो है।
1: हजुर,
0: ल बाठी हुनुभएको छ तपाईँ।
1: हजुर,
0: ल सुन्नुहोस् है ध्यान दिएर।
1: श्री
0: गणेश आर्यमा श्रीमती रामानुजाय नमः। 2067 साल असोज कृष्ण पक्षको सोमबार द्वादशी तिथिमा जन्म, राशि सिंह राशि पर्छ। बाबुको मघाको दोस्रो चरण नाम आउँछ मिलन महिनामा आउँछ। बाबुको अन्त्यनाडी राक्षसी गुणमा परेको छ। बाबुको घातकमा परेको छ तिथि तृतीय अष्टमी र त्रयोदशी। शनिबार घातक, मूल नक्षत्र घातक, नम्बरमा 10 नम्बर, राशिमा कन्या राशि घातक हुन्छ है। ग्रह दशा भाग्य असाध्यै राम्रो छ बाबुको। अलिकति छिट्टो रिसाउने, अलि मन चञ्चल हुने खालको स्वभावको छ बाबुको। अलिकति पेटमा समस्या हुन्छ पछि गएर, कसैलाई पाइल्स हुने, अल्सर हुने होइन, यस्ता समस्याहरू पनि हुन सक्छ। अलि विशेष ख्याल गर्नुपर्छ, पानी अलि धेरै पिउनुपर्छ भन्नुहोला। वैदेशिक क्षेत्र राम्रो, सरकारी जागिर राम्रो, पढाइ लेखाइमा असाध्यै राम्रो, रुचि भने फिटिक्कै नहुने रहेछ पढाइमा। पढाइ राम्रो छ फेरि बाबुको। हजुर, ध्यान नदिएर हो। अहिले यो समय भनेको अलिक चोटपटक लाग्ने समय छ बाबुको लागि, अलिकति विशेष ख्याल गर्नुहोस्। 19 वर्ष लागेपछि ग्रह राम्रो हुन्छ, अलिकति समस्याहरू कम, बाधाहरू कम आउँछ। 19 वर्ष लागेपछि संकटा भन्ने ग्रह चल्छ, तर पनि अहिलेको भन्दा राम्रो हुन्छ। अहिले शुक्र सिद्धा स्वामयोग चलेको छ, यो स्वामयोगमा चोटपटक लाग्ने, झुटो आरोप लाग्ने हुन्छ, अलिकति विशेष ख्याल गर्नुहोला। खानपिनमा पनि अलिकति विशेष ख्याल गर्नुहोला बाबुको लागि चाहिँ नि। अरू त्यस्तो नराम्रो छ ठिक छ, पछि विवाह बारीमा हेराएर जुराएर मात्रै विवाह गर्नुपर्छ, विवाहको दोष मिटाउनुपर्छ। बहुविवाहको योगहरू परेको छ तपाईँको, श्रीमानको पनि बहुविवाहको योग परेको छ है। तपाईँको श्रीमानको पनि बहुविवाहको योग परेको छ, अलिकति विशेष ख्याल गर्नुहोला। अरू त्यस्तो त्यसको लागि आँखसँग विवाह गर्नुपर्छ, अर्क विवाह भन्ने हुन्छ आँखसँग हो। आँखसँग चाहिँ विवाहको लगन पारेर विवाह गराउनुपर्छ, श्रीमानको पनि गराउनुपर्छ अनि यो बाबुको पनि गराउनुपर्छ। बाबुको व्रतबन्ध गराउनु भयो कि गराउनु भएको
1: छैन?
0: बाबुको व्रतबन्ध गराएपछि आँखसँग विवाह गराइदिनुहोस् एउटा। पछि बुहारी राम्ररी आउने, सुशील आउने, नरिसाउने, झर्क फर्क नगर्ने खालि बुहारी आउने ग्रहहरू छ। त्यस्तो नराम्रो ग्रह छैन, अलि छिट्टो रिसाले स्वभावको, अलि चञ्चले स्वभावको देखिन्छ यहाँबाट हेर्दाखेरि। राक्षस गुण पनि परेको छ, राशि फेरि सिंह राशि पनि परेको छ। यस्तो व्यक्ति अलि जिद्दी जिद्दी स्वभावका चाहिँ हुन्छन् क्या है। अरु त्यस्तो नराम्रो छ, यो ठिकै छ। अरु केही छ समस्या जिज्ञासा?
1: हजुर, उसको चाहिँ अब पढाइ चाहिँ अहिले अब सिभिएर टिलाबिनमा जोइन गर्दैछ, के पढ्ने होला मात्रै भन्दैछ उसले।
0: होइन, पढाइमा बाबुलाई जस्तै इन्जिनियर सिभिल इन्जिनियरिङ सम्बन्धी पढ्न हुन्छ म्यानेजमेन्ट पनि हुन्छ, पछि गएर ब्याङ्कहरूमा जागिर खानालाई पनि सिए सम्बन्धी पढ्न पनि मिल्छ नि त्यहाँबाट पछि। ठिक छ, यस्तो विषयहरू पढाउनुहोस्, राम्रो हुन्छ, ग्रहहरू राम्रै छ, पढ्न सक्छन्। तर नाक दोष परेको भएर अलिकति रोकआउट आउन सक्छ, मिहिनेत अलिकति गर्नुपर्छ भन्नु होला। अलिकति कसै कसैलाई एक घन्टा पढ्यो भने पनि दिमागमै नअडिने हुन्छ नि त, तर बाबुको त्यस्तो छैन, पढ्यो भने दिमागमा अडिन्छ, राम्रो छ, तर पढ्न मन लाग्दैन अहिले चाहिँ। यो ग्रहले हो, शुक्र सिद्धा स्वयंयोगले गर्दाखेरि भएको हो, अरू त्यस्तो नराम्रो छैन, ठिकै छ ग्रहहरू है। एकदम राम्रो छ, 12 पास गराएर विदेशतिर पठाउँदाखेरि पनि ठिकै हुन्छ, सजिलैसँग विदेश जान सक्छ। माता पितासँग सम्बन्धहरू ठिकै छ, नराम्रो छैन। दाजुभाइ चाहिँ बुढो अलिक नफाप्ने ग्रह छ, दाजुभाइ चाहिँ फाप्दैन, ठिक छ ग्रहहरू, त्यस्तो नराम्रो छैन, चिन्ता लिनु पर्दैन। अहिलेको लागि चाहिँ दशाको शान्तिहरू गराइदिनु भयो अहिले एकपटक गराइदिनुहोस्, अनि 19 वर्षमा एकचोटि गराइदिनु भयो भने 18 पुरा भयो ठ्याक्क 19 लागेर शान्ति गराइदिनु भयो भने केही गर्नु पर्दैन, एकदम राम्रो हुन्छ, समस्या आउँदैन है। दाजुभाइसँग ग्रह अलिक मिल्दैन पछि, त्यही नमिल्ने ग्रह छ। विवाह गराउँदाखेरि कि त 26 वर्षभित्र विवाह गराउनु पर्छ, कि त भने 29 पछि विवाह गराउनु पर्छ है, त्यो बिचमा 26 देखि 29 को बिचमा विवाह गराउनु भयो भने जस्तै 27, 28, 29 है, 27 वर्ष, 28 वर्ष, 29 वर्षमा लाग्यो भने पनि विवाह गर्नु हुँदैन। 29 कटेर 30 लाग्नु पर्यो, कि त 25 पुरा भएर 26 विवाह गराउनु पर्यो है,
1: त्यो ख्याल।
0: अरू सबै कुरा ठिकै छ, राम्रै छ है। होइन, यस्तो हुन्छ, विवाह त जसरी गरे पनि हुन्छ, तर मिल्नु पर्यो। अब प्रेम गर्दाखेरि अब जुराएर हेराएर प्रेम गर्ने कुरो त आउँदैन, हो त्यो भएर बाबुले चाहिँ विवाह भनेको माघे विवाह गर्यो भने श्रीमती सुशील नरिसाउने, एक वर्ष लाभको नहुने हुन्छ नि, तपाईँहरूलाई पाल्ने खालको बुहारी चाहियो नि त, होइन बुढेसकालमा
1: हो,
0: आफै खोजेर आफै रोजेर नहेराई नजुराइकन विवाह गर्यो भने तपाईँलाई पाल्ने खालको बुहारी आउँदैनन्, अलिक झर्को फर्को गर्ने रिसाउने खालको बुहारी आउँछन् क्या, अरू त्यस्तो नराम्रो छैन, ठिकै छ ग्रहहरू है त। हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नु होला। उहाँले फोन गर्नुभएको थियो, हामीलाई गोर्खाबाट फोन गर्नुभएको थियो, उहाँले चाहिँ तपाईँ पनि आफ्नो आफन्तको विषयमा ग्रह अनि भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9806575273 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा ग्रह अनि भाग्यको विषयमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कोही मित्र आउनुभएको छ कार्यक्रम ज्योतिष वास्तुमा, स्वागत गरौं, उहाँलाई कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
2: नमस्ते गुरु।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: हेटोडाबाट मिना।
0: हेटोडाबाट मिनाजी बोल्दै हुनुहुन्छ?
2: हजुर।
0: कसको विषयमा हेर्न चाहनुहुन्छ मिनाजीले?
2: छोरीको।
0: कार्यक्रम कतिको सुन्नुहुन्छ हेटोडातिर? हजुर, हेटोडा कुन ठाउँबाट फोन गर्नु भएको
2: हो?
0: सानो पोखराबाट। कसको भन्नुभयो, बहिनीको बारेमा भन्नुभयो?
2: छोरीको।
0: छोरीको बारेमा भन्नुहोस् त, नानीको जन्ममिति कति हो?
2: 2066 साल।
0: 2066 साल
2: चैत 15 गते।
0: चैत महिनाको 15 गते, समय पनि भन्नुहोस्।
2: दिउँसोको 3:15 जाँदा।
0: के बार पर्दो रहेछ थाहा छ?
2: आइतबार।
0: जन्म मकनपुरमा भएको हो कि अन्य कहीँ हो?
2: मकनपुरमै हो।
0: ल सुन्नुहोस् है, ध्यान दिएर छोरीको, 2066 साल चैत्र शुक्ल पक्षको आइतबार, नानीको आइतबार जन्म, राशि चाहिँ नानीको आउँदो रहेछ सिंह राशि, नाम आउँदो रहेछ टीका कुमारी आउँदो रहेछ पूर्व फाल्गुनीको तेस्रो चरण टीका कुमारी नाम आउँछ के नाम राख्नु भएको थियो नरायणमा थाहा छ तपाईँलाई
2: थाहा छ टङ्ग कुमारी भनेर राख्नुभयो
0: हजुर टङ्ग कुमारी होइन टीका कुमारी एउटै कुरा हो तर नाम आउँछ टङ्ग कुमारी होइन टीका कुमारी है चिन बनाउनु भएको छैन त्यही भएर चिन त बनाइदिनु पर्यो नि त हेर्नु त ठुली भइसक्यो छोरी है चिना बनाउनु पर्यो भने भन्नु होला दिउँसो फोन गर्नु होला बनाएर पठाइदिनु गुरु म तपाईँलाई तिमी सानो पोखरामा घरै ल्याइदिन्छ चिना है मध्यनारी नरकन परेको छ तपाईँको नानीको लागि घातकमा परेको छ तिथि विशेष गरी तृतीय अष्टमी त्रयोदशी शनिबार घातक मूल नक्षत्र घातक नम्बरमा दस नम्बर राशिमा कन्या राशि घातक छ नानीको असाध्यै राम्रो कुण्डली हो माङ्गलिक परेको छिन् झक्की स्वभावकी छिन् होइन छोरी भए पनि छोरा छोरा खालको छिन् क्या हिम्मतमा काम गराइमा है पछिको त विदेश यात्रा वैदेशिक क्षेत्र राम्रो विवाह बारे पनि राम्रो तर माङ्गलिक केटा चाहिँ चाहियो है विवाह गर्दाखेरि यदि विवाह गर्दा माङ्गलिक परेनन् भने माङ्गलिकसँग विवाह भएन भने प्रेम विवाह भयो भने उहाँको पहिलो घरबार बिग्रिन्छ दुःख पाइन्छ समस्या हुन्छ त्यही भएर यसमा चाहिँ अलिकति विशेष ख्याल गर्नुहोला 2066 साल भन्नुभएको छ अहिले ग्रह नानीको लागि चलिराखेको छ यहाँबाट हेर्दाखेरि चाहिँ सङ्कटा र अर्को सूर्य भन्ने ग्रह चढेको छ नानीको 24 वर्षसम्म ग्रह राम्रो छैन नानीको लागि चाहिँ विवाहबारी 24 पछि राम्रो हुन्छ नानीको 24 पछि विवाहबारी गर्नुभयो भने राम्रो हुन्छ अहिले सङ्कटा भन्ने ग्रह छ सङ्कटाको शान्ति गराइदिनुहोस् माङ्गलिक परेको छ नानी माङ्गलिकको रत्न कवच लगाइदिनु भयो भने भविष्य राम्रो हुन्छ मंगलबारको दिन चोखो खाने गणेश चौथी मंगल चौथीको पूजा गर्ने गर्नुभयो भने राम्रो हुन्छ समस्याहरू आउँदैन बाधा र रोकावटहरू आउँदैन है अनि अरू के छ तपाईँलाई सोध्न मन लागेको कुरा
2: कुन विषय लिएर पढ्दा राम्रो हुन्छ अनि यस्तै
0: होइन विषय त अब नानीले जुन विषय लिएर पढ्दा पनि हुन्छ कतिमा पढ्दैछ नानी अहिले
2: अहिले अब बल्ल एघारमा
0: एघारमा कुन विषय लिएर पढ्छ भनेको छ नानीले
2: अब कम्प्युटर अब के भने
0: हुन्छ कम्प्युटर पनि हुन्छ इन्जिनियरिङ सम्बन्धी पनि हुन्छ नर्सिङ सम्बन्धी पनि हुन्छ है पढाइ त नराम्रो देख्दिनँ मैले पढाइ राम्रो छ तर नानीको सङ्कटा भन्ने ग्रह चलेको कारणले गर्दा पढाइ नराम्रो भएको महसुस भएको हो है सङ्कटाको शान्ति गराइदिनुहोस् माङ्गलिकको रत्न कवच लगाइदिनुहोस् पढाइ पनि स्पेसल हुन्छ नानीलाई रिसाउन पनि रिसाउँदैनन् एकरो स्वभाव पनि हुँदैनन् शान्त स्वभाव हुने पछि गएर विवाह बारे दाम्पत्य पनि राम्रो हुने ग्रहहरू हुन्छ अहिले सङ्कटाको ग्रहको शान्ति चाहिँ गराइदिनुहोस् न असारमा एकबाट है ग्रह शान्ति गराइदिनुहोस् राम्रो हुन्छ नानीलाई चिन्ता गर्नु पर्दैन ठिक छ ग्रहहरू तपाईँको छोरीले दुःख पाउँदैनन् यति कुरामा विचार गर्नु तर दुईटा कुरा गर्नु पर्यो एउटा विवाह गर्दा माङ्गलिक केटो चाहियो होइन एउटा रत्न कपच लगाइदिनु पर्यो त्यति गर्नुभयो भने तपाईँको छोरीले दुःख पाउँदैनन् होइन त्यो पक्का कुरा हो ग्रहहरू हुन्छ नि कसै कसैको दुःख पाउने जे काम गर्यो अड्किने बिग्रिने रोकावटहरू आउने हुन्छन् नि हो त्यस्तो ग्रहहरू छैन तर दशाको शान्ति त बेला बेलामा गर्नुपर्छ होइन तपाईँ हेल्दी हुनुहुन्छ तपाईँ हिष्टपुष्ट हुनुहुन्छ तर खानै नखाने त होइन नि खाना त खानु पर्यो नि त हो त्यस्तै ग्रहहरू राम्रो छ हेल्दी छ तर ग्रह शान्ति त गर्नु पर्यो सक्नुहुन्छ वर्षमा एक पेरा गर्नुहोस् सक्नुहुन्न दुई वर्षमा एक पेरा गर्नुहोस् पाँचजनादेखि सातजना पण्डितजी राख्नुहोस् ग्रह शान्ति गर्दा है त्यति गर्नुभयो भने परिवार सबैको ग्रह शान्ति हुन्छ घरमा पनि शुद्धि हुन्छ राम्रो हुन्छ समस्या आउँदैन भन्ने कुराहरू है हुन्छ राम्रो छ एकदम राम्रो छ नानीको स्वभाव यस्तो छ नि त नानीको हाम्रो नानी छोरी त छोरी हुन् होइन तर छोरी यस्तो स्वभाव छैन क्या यिनको हट्टा हुट्टा गर्ने है एकदम हिम्मतिरो म यो पनि गर्न सक्छु म के कम छु र भन्ने खालको छिन् क्या यिनी बुझ्नु भयो होइन तपाईँलाई त्यस्तो लाग्दैन
2: होइन अब अल्छी गर्नु पर्न पनि अनि अब दाजु बहिनी त मिल्दै मिल्दैन दिदी अनि
0: पछि सम्बन्ध एकदमै राम्रो हुन्छ पर्न मन नलागेको चाहिँ नानीले मांगलिक र संकटले गर्दाखेरि भएको त्यही हो चाहिँ हो यो संकटको बेलामा त जुन जुन नराम्रो कुरा हो त्यही त्यही गर्न मन लाग्छ होइन पढेर के हुन्छ र अल्छी लाग्छ पढ्नमा है नभए पढाइ राम्रो पढ्दै पढ्दै नपढ्नेलाई त कसरी राम्रो हुन्छ र पढ्ने हो अध्ययन गर्ने हो भने त नानीको लागि त फेरि स्पेसल छ राम्रो छ चिन्ता गर्नु पर्दैन तपाईँले छोरीलाई है अब धेरै पढाइ कमजोरी भइराख्यो भने रत्नको अवस्था आउँछ हामीसँग 10 बजेपछि यही नम्बरमा फोन गर्नु म चिन्ता पनि बनाइदिन्छु रत्नको अवस्था बनाएर तपाईँको घरमै पुर्याइदिन्छु म घरै आइपुग्छ चिन्ता गर्नु पर्दैन है हुन्छ फोन गर्नुभयो धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नुहोला उहाँले फोन गर्नुभएको थियो हामीलाई हेटौँडाबाट फोन गर्नुभएको थियो उहाँले चाहिँ छोरीको विषयमा हेराएर गइसक्नु भएको छ तपाईँ पनि आफ्नो र आफन्तको विषयमा ग्रह अनि भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने तपाईँले पनि हामीलाई फोन गर्न सक्नुहुन्छ 9845175223 र 9806575223 नम्बरमा सम्पर्क तपाईँले पनि गर्नुहोस् म भूत वर्तमान र भविष्यको विषयमा तपाईँहरू घरै बसी बसी जानकारी मैले तपाईँलाई गराएको छु कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा स्वागत गर्छु म उहाँलाई कामरोको बोल्दै हुनुहुन्छ नमस्ते
3: हेलो नमस्कार गुरु
0: नमस्कार कामरोको बोल्दै हुनुहुन्छ
3: म अमरापुरीबाट बिमला केसी गुरु
0: बिमला केसी अमरापुरीबाट बोल्दै हुनुहुन्छ रेडियोबाट अलिकति टाढा जानुहोस् ल कसको विषयमा हेर्न चाहनुहुन्छ बिमलाजीले
3: आमाको बारेमा गुरु
0: आमाको जन्ममिति र जन्म समय थाहा छ
3: हजुर 2012 साल
0: 2012 साल
3: असार महिना 23 गते
0: भन्नुभयो
3: हजुर
0: 23 गते बिहिबार जन्म समय भन्नु
3: आमाको त अब आमाहरूको पहिलाको जन्मसँग त खाजा खानु बेलामाएर 3 बजेदेखि 4 बजेभित्र भन्नुभएको थियो बुढाबुढी मान्छेले आमाको झन् आमाले भन्नुभएको कुरा त्यही हो अरे गुरु अनि हजुर
0: अब हेर्नु त के आउँदो रहेछ है त
3: हजुर
0: श्री गणेश आयनमा श्रीमती रामानुजाय नमः 2012 साल श्रावण कृष्ण पक्षको बिहिबार तृतीय तिथिमा जन्म राशि मकर राशि श्रवण नक्षत्रको दोस्रो चरण नाम आउँदो रहेछ खुबाट खुम कुमारी नाम आउँदो रहेछ के नाम राख्नु भएको छ आमाले
3: आमाको त कर्कट राशि छ गुरु
0: कर्कट राशि त आउँदैन फरक पर्यो धेरै फरक पर्यो
3: 22 गते नै हुन्छ र गुरु
0: 22 गते पनि कर्कट राशि आउँदैन नि
3: हो र
0: हो नि
3: 22 गते भन्नुभएको थियो असारको 12 साल भन्नुभएको थियो कि आमाले अनि त्यही भएर
0: त्यही त कुरा बुझेँ मैले
3: हजुर
0: 22 गते पनि कर्कट राशि आउँदैन 21 गतेले पनि कर्कट राशि आउँदैन 24 गते 25 गतेले पनि कर्कट राशि आउँदैन क्या
3: 1 गते त दिन 9 दिन भर्दै भन्नुहुन्थ्यो अरे अब हजुर आमाले आमालाई अनि त्यही आधारमा हो
0: त्यही त त्यसरी त हेर्न मिल्दैन
3: हजुर
0: ठ्याक्कै थाहा पाउनुपर्छ थाहा पाएपछि बल्ल थाहा हुन्छ नभए थाहा हुँदैन क्या हुन्छ उहाँले फोन गर्नुभएको थियो अमरापुरीबाट फोन गर्नुभएको थियो उहाँले चाहिँ सबै परिवारको सबैजनाको हेराइसक्नु भयो उहाँले घरै बसी बसी है तपाईँहरू पनि के गर्नुहोस् भने पैसा पनि खर्च हुँदैन तपाईँहरू मेरो अफिससम्म आउने दुःख पनि पाउनु पर्दैन घरमै बस्ने आज एउटाको हेराउने होइन भोलि अर्कोजनाको हेराउने पर्सि अर्कोजनाको हेराउने निको पर्सि अर्कोजनाको हेराउने पाउनुहुन्छ क्या कार्यक्रममा तपाईँले फोन गर्नु पर्यो अब एउटा हेराउनु भयो भने तपाईँले चाहिँ 10-20 रुपियाँमा हेराउन पाउनुभयो हो कि होइन फोनमा रिचार्ज कति सकिन्छ र तपाईँको त्यो 10-15 रुपियाँ 20 रुपियाँ सकिएला त्यो पनि आजभोलि धेरैजनाले फोनमा चाहिँ प्याक लिनुहुन्छ क्या बोल्न मिल्ने फेरिमा बोल्न मिल्ने बनाउनुहुन्छ हो त्यस्तो प्याक लिएर पनि बोल्नुहुन्छ त्यही भएर घरै बसी बसी तपाईँले हेराउनुहोस् है अब फोनै लाग्दै लागेन हेराउनु पर्नेछ इमर्जेन्सी पर्नेछ भने तपाईँले दिउँसो टिकट काटेर पालोमा बसेर घरै बसी बसी पनि हेराउन सक्नुहुन्छ टाढा टाढा हुनुहुन्छ भने अथवा होइन गुरुबासँग म प्रत्यक्ष भेट्छु कुरा आज म क्लियर कट गर्छु मलाई किन दुःख भइरहेको छ मैले गरेका आँटेका कार्यहरू किन पूरा भइरहेका छैनन् म कुरो भने क्लियर कट गर्न चाहन्छु भन्नुहुन्छ भने आउनुहोस् तपाईँहरू भेट्नलाई म तपाईँको हेराइदिन्छु समस्या के छ त्यसको समाधान पनि म तपाईँलाई गराउँछु होइन अहिलेसम्म मैले गरेका समस्याको समाधान सबैलाई समस्याको समाधान भएको छ कसैलाई 100% हुन्छ कसैलाई 90% हुन्छ कसैलाई 80% हुन्छ कसैलाई 50% हुन्छ त्यो चाहिँ आफ्नो आफ्नो कुरा हो त्यो चाहिँ है फेरि किनकि तपाईँले मुख बार्नु भएको छ बार्नु भएको छैन चोखो खानुपर्ने छ कि तपाईँले व्रत बस्नुपर्ने छ कि पूजा गर्नुपर्ने छ कि त्यो कुरा पनि मैले भनेको हुन्छु नि तपाईँहरूलाई मैले भनेको कुरा तपाईँले सबै थियो खुरु खुरु होइन गुरुबाले मलाई यो भन्नुभएको छ गुरुबाले भनेको कुरो मेरो लागि हो मैले गुरुबाले भनेको कुरो माने भने मेरो परिवारलाई राम्रो हुन्छ भन्ने मनमा लागेर लगाएर तपाईँले गर्नुभयो भने मैले बोलेका कुरा सबै थोक मान्नुभयो भने तपाईँलाई कहिले दुःख हुँदैन कहिले पनि तपाईँ ठक्क खानु पर्दैन कहिले पनि तपाईँलाई रोकावट आउँदैन बाधा आउँदै आउँदैन यो कुरो पक्का कुरा सत्य कुरा हो त्यो भएर रत्न कपाल लाउनु भएको हाम्रा श्रोताहरूले पनि मैले के सिकाएको छु त्यो काम तपाईँले गर्नुपर्छ रत्न कपाल लगाएँ मैले अब लगाइसकेपछि अब जे गरे नि हुन्छ भनेर हुँदैन क्या होइन तपाईँ रत्न कपाल लगाइसकेपछि के गर्नुपर्छ भन्दा एकदम कन्ट्रोल रहनु पर्यो खानेकुरा के खाने के नखाने होइन कुन दिन बार्ने चोखो खाने हो कि व्रत बस्ने हो कि एक्सा खाने हो कि नुन नखाने हो कि के गर्ने हो तपाईँले त्यो कुरा मैले तपाईँलाई के भनेको छु त्यो कुरा तपाईँले लागू गर्नुपर्छ लागू गरिसकेपछि बल्ल राम्रो हुन्छ नभए राम्रो हुँदैन भन्ने हो है रत्न कपडा लगाउनु भएको छ रत्न कपडा लाएर पनि सबै थोक गर्नु भएको छ मैले भने जस्तै गरी तर तपाईँलाई राम्रो भएको छैन भने म्यासेन्जरलाई म्यासेज गर्नुहोस् तपाईँले है आफ्नो फोटो खिचेर पठाउनुहोस् अनि म्यासेन्जरमा पठाउनुहोस् अनि म्यासेज गर्ने गुरुबा मैले यसको कारणले गर्दा यो कारणको लागि मैले लगाएको थिएँ तर यो काम मेरो भएन यति भयो यति भएन भन्न तपाईँले पाउनुहुन्छ त्यो तपाईँले म्यासेज गर्नुपर्छ म्यासेन्जरमा फेसबुक नम्बर हाम्रो फेसबुक आइडी तपाईँलाई थाहा छँदैछ प्रेम प्रसाद सुवेदी छ अङ्ग्रेजीमा लेखेको छ प्रेम प्रसाद सुवेदी लेखेको छ होइन तपाईँले फलो गर्नुहोस् अनि म्यासेन्जरको चित्र आउँछ त्यो म्यासेन्जरमा ट्याक्क थिचेर राधे राधे लेखेर पठाउनुहोस् रिप्लाई म गर्छु तपाईँ हाम्रो म्यासेन्जरमा साथी भइन्छ त्यसपछि तपाईँको गन्थन मन्थन तपाईँको जिज्ञासाहरू तपाईँको मनमा लागेका कुराहरू तपाईँ त्यहाँ लेखेर पठाउनुहोस् म त्यसको रिप्लाई गर्छु 9845175223 र 9805675223 नम्बरमा तपाईँले हामीलाई दिउँसो पनि फोन गरेर हेराउन सक्नुहुन्छ दिउँसो टिकट काटेर पालोमा बस्नुपर्छ अहिले कार्यक्रमको समयमा फोन गर्नुभयो भने कुनै टिकट काट्नु पर्दैन पालोमा बस्नु पर्दैन फोन गर्नुहोस् फोन लाग्यो भने म हेरिदिइहाल्छु कोही मित्रले फोन गर्नुभएको छ उहाँको फोन लागेको छ उहाँले फोन गर्नुभएको छ उहाँलाई स्वागत गर्छु कार्यक्रममा कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर नमस्ते
4: नमस्ते गुरु
0: कहाँबाट को बोल्दै हुनुहुन्छ कसको विषयमा हेर्न चाहनुहुन्छ गोर्खाबाट फोन गर्नुभएको छ नातिको जन्ममिति भन्नुहोस् त कति हो
4: 2077 साल
0: 2077 साल
4: उसको 23 गते
0: उस महिनाको 23 गते
4: बेलुका 8 बजे
0: नाति बाबु हो यो
4: हजुर
0: सुन्नुहोस् है श्री गणेश आयनमा श्रीमती रामानुजाय नमः 2077 साल पुष कृष्ण पक्षको बिहिबार नवमी तिथिमा जन्म तुला राशि स्वातिको प्रथम चरण नाम आउँदो रहेछ रूपक अथवा रूपेश भन्ने नाम आउँछ बाबुको अन्त्यनारी देवगण परेको छ बाबुको घातकमा परेको छ तिथि नराम्रो तिथिहरू छ चौथी नवमी चतुर्दशी बिहिबार घातक शतभिषा भन्ने नक्षत्र घातक नम्बरमा 6 नम्बर राशिमा चाहिँ मिथुन राशि घातक छ घातक भनेको नराम्रो नफाप्ने है बाबुको लागि चाहिँ कुण्डली भाग्य ग्रहको बारेमा म विशेष जानकारी गराउँछु ध्यान दिनुहोला बाबु कुण्डली भाग्य ग्रह राम्रो छ पढाइमा अलि रुचिहरू नहुने पढाइमा मन नजाने ग्रहहरू परेको छ बाबुलाई नागदोष परेको छ नागदोषको रत्न कवच लाउनुपर्छ एकादशीको व्रत बस्नुपर्छ बाबुले एकादशीको दिन व्रत बस्नुपर्छ है मानिहाल्छ नि सिकाउने व्रत बस्ने नबसे चोखो खाने शुद्ध भोजन गराउने माछा मासु नखुवाउने लसुन प्याजहरू नखुवाउने होइन
4: हजुर एकादशी दिन
0: एकादशीको दिन अन्न नखाने के एकादशीको दिन चाहिँ त्यति गर्न त सकिहालिन्छ नि हो कि होइन
4: हो
0: त्यो रत्न कवच पाउँछ हामीसँग हो यो रत्न कवच तपाईँ अर्डर गर्नुहोस् मगाउनुहोस् म बनाएर पठाइदिन्छु रत्न कवच लगाइसकेपछि यो कुरा मैले भन्ने कुरा गर्नुभयो भने छोरालाई नातिलाई पढाइमा एक नम्बर राम्रो हुन्छ फर्स्ट सेकेन्ड थर्डमा आउन सक्छ अलि मेहनत गर्यो भने नराम्रो छैन ग्रह राम्रो हो नराम्रो होइन तर ग्रहले गर्दाखेरि भाग्यले गर्दाखेरि नराम्रो भएको हो अहिले राहु र राम्ररी चलेको छ चोटपटक लाग्ने रिसाउने झ्वाकिने कडा हुने के
4: हजुर हो त्यो त एकदम सही हो
0: त्यस्तो छ अब तपाईँले सम्झाउनु भयो भने तपाईँसँग रिसाउँछ
4: हो
0: मैले सम्झाए पनि मसँग रिसाउँछ उसलाई भनेको कुरा हो बाबु यस्तो गर उस्तो गर भनेर हामी सिकायो भने हामी पढ्ने कुराहरू सिकाउने अनुशासनको कुराहरू सिकाएको उसलाई मन पर्दैन अहिले यो बाबुलाई रत्न कवच लाउन आवश्यक छ किनकि भर्खरको बेला छ अहिले यो बेलामा पढाइ बिग्रियो भने संस्कार बिग्रियो भने पछि राम्रो हुँदैन त्यो भएर अहिले यो बेलामा बाबुलाई रत्न कवच तपाईँले जसरी भए पनि लगाइदिनुहोस् त्यसको लागि 10 बजेपछि यही नम्बरमा फोन गर्नुहोस् अर्डर गर्नुहोस् म बनाएर पठाइदिन्छु बाबुलाई लगाइदिनुहोस् राम्रो हुन्छ समस्या आउँदैन क्या है हेरी हेरी पर्छ 10 बजेपछि फोन गर्नुहोस् म भनिदिन्छु तपाईँलाई कुन क्वालिटीको लाउनुहुन्छ हेरी हेरी पर्छ महँगो महँगो पनि पर्छ ठिक्क खालको पनि पाउँछ क्या ठिक्क खालको लगाए पनि काम चलिहाल्छ राम्रो गरेर भइगयो नि हामीले हो कि होइन
4: हो
0: त्यो गर्नु अरू त्यसो चिन्ता गर्नु पर्दैन एकादशीको व्रत बाबुले अथवा बिहिबारको दिन चोखो खाने शुद्ध भोजन बिहिबारको दिन एकादशीको सकिन्छ भने व्रत नसके चोखो खाने लसुन प्याज मासु नखाने भात नखाने त्यो दिन गहुँको रोटीहरू खाने बरु सानो बच्चा छन् होइन त्यसरी खुवाउनु एकादशी एक दिन त हो नि धेरै होइन दिन दिने होइन त्यो गर्नु बिहिबारको दिन चोखो खानु शुद्ध भोजन गर्नुहोस् राम्रो हुन्छ बाबुलाई चिन्ता गर्नु पर्दैन है ओम नमो भगवते वासुदेवाय यो मन्त्र जप गरेर लगाउनुहोस् बाबुलाई ओम नमो भगवते वासुदेवाय मन्त्र जप गरेर लगाउनु भयो भने विद्या फुट्छ विद्या आउँछ राम्रो हुन्छ है उहाँले फोन गर्नुभएको थियो नातिको बारेमा हेराउनको लागि फोन गर्नुभएको थियो फोन गरेर गइसक्नु भएको छ तपाईँ पनि आफ्नो आफन्तको ग्रहको भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न सक्नुहुन्छ हरेक दिन बिहान ठिक 7 बजीदेखि लगभग म तपाईँसँग 8 बजीसम्म रहने गरेको छु आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि चाहिँ सकिन आँटेको छ हरेक दिन बिहान ठिक 7 बजीदेखि लगभग हामी तपाईँसँग 8 बजीसम्म रहने गरेका छौँ र आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकिएको जानकारी मलाई प्राविधिक मित्रबाट इसारा भएको छ भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुने नै छु तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पनि प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस् नमस्कार शुभ दिन।

0: के तपाईं भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845175223 र 9806575223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: रायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज जलजला ट्र्याक चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 8 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624 र 98645 78232।

0: नमस्कार लुम्बिनी प्रदेश र आसपासका क्षेत्रमा एफएम 96.4 MHz र हाम्रो वेबसाइट jaljalapress.com तथा facebook.com/radiojaljalabaट संसारभरकै साथ प्रसारण भइरहेको बिहान 8 बजेको समाचार प्रभातमा मरिता मगरको तपाईलाई हार्दिक स्वागत छ। आरम्भमा शुरू गरौं समाचारका शीर्षकहरूबाट। प्रधानमन्त्री निवासमा टीभी फ्रिज गीजर लगायतका सामान किन्न 1,40,00,000 छुट्टाइयो। प्रतिनिधि सभा बैठक बस्दै आर्थिक वर्षको बजेटका विषयमा छलफल शुरू गर्ने कार्यसूची। दरबार हत्याकाण्डको फाइल खोल्ने नवनियुक्त गृहमन्त्री गुरूङको घोषणा। अध्यादेश मार्फत पदाधिकारी हटाउने निर्णय विरूद्धको रिटमा आज सुनवाई हुँदै। अर्थ र सार्वजनिक लेखा समितिको बैठक बस्दै विज्ञान र प्रविधिको विकासलाई द्रुत गतिमा अघि बढ़ाउने नवनियुक्त मन्त्री पुनको प्रतिबद्धता। आज सातै प्रदेशमा वर्षाको सम्भावना। रोल्पाका स्थानीय तहले पाए संघीय अनुदान। रोल्पा नगरपालिका शीर्ष स्थानमा नसर्ने रोग न्यूनीकरण कार्यक्रम अन्तर्गत खुल्ला व्यायामशाला उद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न। राजधानी क्षेत्रको विकासलाई मुख्य प्राथमिकता दिन दाङको राप्तीको माग। र इरानले अपाचे हेलिकप्टर खसालेपछि अमेरिकाद्वारा केसम टापुमा आक्रमण। एसीसी महिला टी20 प्रिमियर कपको क्वार्टर फाइनलमा नेपालले आज थाइल्याण्डसँग खेल्दै।
1: बाजे के भयो, किन गालामा हात?
2: यहाँ दुखेको छ त, खाने दिन भात दुखेको दुखेको छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बाजे।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
3: हजुर हाम्रा सेवाहरू।
5: हजुर, जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
6: नदुखाई दाँत निकाल्ने,
5: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
6: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
5: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नचिनिने गरी दाँतमा सिमेन्ट भर्ने,
6: 1-2 तथा तलमाथिको पुरै दाँत लगाउने,
5: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
6: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840-7318-9095-14-652।
4: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
0: अब समाचार शुरू गरौं। प्रधानमन्त्री निवासमा टीभी फ्रिज गीजर लगायतका सामान किन्न 1,40,00,000 छुट्याइयो। सम्बन्धी उपसंगबाट सरकारले प्रधानमन्त्री निवासमा टीभी फ्रिज गीजर वाशिङ मेसिन लगायतका सामग्री खरिद गर्न 1,40,00,000 बजेट छुट्याएको छ। पूर्वाधार विकास मन्त्रालयको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले आर्थिक वर्ष 2083-84 लागि यो बजेट छुट्याएको हो। जस अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा मेसिनरी औजार टीभी फ्रिज कम्प्यूटर प्रिन्टर ल्यापटप वाशिङ मेसिन फोटोकपी मेसिन गीजर सीसी क्यामेरा लगायतका सामान खरिदको लागि माग आवश्यकता का अनुसार 1,40,00,000 बजेट छुट्याइएको हो। यस्तै प्रधानमन्त्री निवासको बाहिरी गेटमा भेहिकल स्क्यानर तथा अन्य सुरक्षा उपकरण जडान गर्न 1,00,00,000 बजेट छुट्याएको छ। प्रधानमन्त्री निवासको विभिन्न मर्मत कार्यको लागि अर्को 50,00,000 बजेट छुट्याएको छ। राष्ट्रपति उपराष्ट्रपति प्रधानमन्त्री प्रधान न्यायाधीश सभामुख राष्ट्रिय सभाका अध्यक्ष तथा मन्त्री क्वार्टरमा इलेक्ट्रिकल सम्बन्धी मर्मत कार्यको लागि 1 करोड़ बजेट छुट्याएको छ। राष्ट्रपति र उपराष्ट्रपतिको सरकारी निवासमा मेसिनरी औजार टीवी फ्रिज कम्प्यूटर प्रिन्टर ल्यापटप वाशिङ मेसिन फोटोकपी मेसिन गिजर सीसी क्यामेरा लगायतका सामान खरिदको लागि 80 लाख बजेट छुट्याएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा फर्निचर फिनिशिङ कार्यको लागि 78,20,000 बजेट छुट्याइएको छ। सिंहदरबार स्थित संसद भवन परिसरमा जेएनजी शहीदहरूको शालिग तथा स्तम्भ निर्माणको लागि 2,30,00,000 बजेट छुट्याइएको छ। पुल्चोकमा मन्त्री निवास निर्माण गर्न 50 लाख बजेट र त्यही सुरक्षा निकायको भवन निर्माण गर्न 50 लाख बजेट छुट्याइएको छ। भैंसी पार्टीको मन्त्री निवासका विभिन्न भवन मर्मत र सुधारको लागि 60 लाख बजेट छुट्याइएको छ। भैंसी पार्टीको मन्त्री निवासमा सीसीटीभी जडान र मर्मतको लागि 50 लाख बजेट छुट्याइएको छ। भैंसी पार्टीको भैंसीपाटीको मन्त्री निवास स्वास्थ्य क्लबको लागि आवश्यक उपकरण खरिद गर्न 40 लाख बजेट छुट्याएको छ। भाडामा बस्ने मन्त्रीलाई फर्निचर किन्न 17 लाख बजेट छुट्याएको छ। सरकारले पूर्वाधार विकास मन्त्रालयलाई कुल 94,77,00,000 बजेट विनियोजन गरेको छ। मन्त्रालय मार्फत हुने वृत्तीय र सशस्त्र अनुदान सहित मन्त्रालयले कुल 1,13,00,000,000 बजेट पाएको छ। संघीय संसद प्रतिनिधि सभाको बैठक आज बिहान 11 बजे बस्दैछ। बैठकमा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल शुरू गर्ने कार्यसूची रहेको छ। बजेटमाथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिए अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले दिने कार्यसूची रहेको छ। अर्थ विधेयक अवधिभित्र फिर्ता नभएको जानकारी गराउने चलचित्र विधेयकलाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाउने प्रधानमन्त्रीको कार्यालयबाट प्राप्त कार्यभार थप बारे जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ। बैठकमा अर्थमन्त्रीले विनियोजन विधेयक प्रस्तुत गर्ने राष्ट्र ऋण उठाउने विधेयक प्रस्तुत गर्ने लगायतका सम्भावित कार्यसूची रहेका छन्। तर आज पनि बैठक कार्यसूचीमा प्रवेश गर्छ अथवा गर्दैन भन्ने निश्चित छैन। प्रधानमन्त्री बालेन्द्र शाहले सीमा सम्बन्धी दिएको अभिव्यक्ति सच्याउनुपर्ने माग गर्दै प्रतिपक्षीय दलहरूले लगातार संसद बैठक अवरूद्ध पार्दै आएका छन्। संसदको गतिरोध अन्त्य गर्ने विषयमा दलहरूबीच सहमति नजुट्दा बैठक सञ्चालन हुन सकेको छैन। प्रधानमन्त्रीले सदनमा आएर आफ्नो अभिव्यक्तिमा माफी माग्नुपर्ने अथवा सच्याउनुपर्ने प्रतिपक्षको माग रहेको छ। नवनियुक्त गृहमन्त्री सुधन गुरूङले दरबार हत्याकाण्डको अनुसन्धान प्रक्रिया अघि बढ़ाउने निर्णय गर्नुभएको छ। हिजो पदथा गोपनीयताको शपथ ग्रहण गरे लगत्तै सिंहदरबार पुगेर मन्त्रालयमा पदभार ग्रहण गर्दै उहाँले दरबार हत्याकाण्ड सम्बन्धी यसअघि भएका अनुसन्धान प्रतिवेदनको अध्ययन गरी आवश्यक थप छानबिन प्रक्रिया अघि बढ़ाउने घोषणा गर्नुभएको हो। उहाँले नवयुवा आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन गरिएका मुद्दा फिर्ता गर्न सकिने वा नसकिने विषयमा अध्ययन गरी सिफारिश सहित प्रतिवेदन पेश गर्न विशेष कार्यदल गठन गर्ने समेत बताउनु भएको छ। गृहमन्त्री गुरूङले गृह मन्त्रालय र नेपाल प्रहरीबाट संवेदनशील सूचना चुहावट रोक्न सूक्ष्म अध्ययन गरी दोषीमाथि कार्यवाही सिफारिश गर्न सुरक्षा निकायमा विशेष अनुसन्धान टोली एसआईटी गठन गर्ने घोषणा गर्नुभएको छ। उहाँले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीलाई थप प्रभावकारी बनाउँदै अहिले प्रक्रियामा रहेको जघन्य अपराधका अनुसन्धान फाइलहरू शीघ्र टुंगोमा पुर्याउन निर्देशन समेत दिनुभएको छ। मन्त्री गुरूङले कुनै पनि नागरिकमाथि चरित्र हत्या गर्ने किसिमको व्यवहारको समेत मन्त्रालयले गम्भीरताका साथ हेर्ने बताउनु भएको छ। अध्यादेशबाट सरकारी निकायका पदाधिकारी हटाउने निर्णय विरूद्ध दायर भएको रिटमा सर्वोच्च अदालतमा आज सुनवाई हुँदैछ। कानूनले निर्धारण गरेको चार वर्ष अवधि नपुगी अध्यादेश मार्फत पदबाट हटाइएका सीटीभीटीका सदस्य सचिव महेश भट्टराई र सत्य निरूपण तथा मेलमिलाप आयोगका सदस्य कुमारी कौशल्या ओझाले सर्वोच्चमा दिएको रिटमा आज सुनाई हुन लागेको हो। सर्वोच्चले अध्यादेशबाट सरकारी निकायका पदाधिकारीहरूलाई हटाउनुको कानूनी आधार र कारणसहित जेठ 25 गतेभित्रै लिखित जवाफ पेश गर्न सरकारलाई आदेश दिएको थियो। यसैबीच यो रिटमा बहसका लागि संवैधानिक इजलासलाई सहयोगका लागि नेपाल बार एसोसिएशन र सर्वोच्च बारबाट 8 एमिकस क्युरी खटाएको छ। संवैधानिक इजलासको माग अनुरूप सर्वोच्च अदालत बारबाट 4 र नेपाल बारबाट 4 8 एमिकस क्युरी पठाएको छ। दुवै बारले सोमबार 8 संविधान र कानूनका विज्ञहरूलाई सुनवाईमा बहसको लागि खटाएको हो। नेपाल बारबाट वरिष्ठ अधिवक्ता युवराज भण्डारी, संविधानविद डाक्टर चन्द्रकान्त गेवाली, अञ्जिता खनाल र ल कलेज मा प्रधान प्राध्यापनरत तेजमान श्रेष्ठलाई एमिकस क्युरीमा पठाएको छ। सर्वोच्च अदालत बारले महान्यायाधिवक्ता समेत रहेका वरिष्ठ अधिवक्ता बद्री बहादुर कार्की, पूर्व कानून मन्त्री गोविन्द बन्दी, संविधानविद भीमार्जुन आचार्य र नेपाल बारकी पूर्व उपाध्यक्ष रहनुभएकी वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकलाई बहसमा खटाएको छ। संवैधानिक इजलासले जेठ 13 आदेश अनुसार तटस्थ बहसकर्ताको रूपमा एमिकस क्युरी उपस्थित गराइदिन भनेको थियो। इजलासले आफू समक्ष विचाराधीन रहेको कुनै मुद्दाको प्रकृति र गम्भीरतालाई विचार गरी कुनै विवादमा निकालोमा पुग्न न्यायमा सहयोग र सहजीकरणको लागि एमिकस क्युरी डाक्ने अभ्यास रहेको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, न्यायाधीशहरू हरिप्रसाद भुयाल, डाक्टर नहकुल सुवेदी, विनोद शर्मा र महेश शर्मा पौडेल संलग्न संवैधानिक इजलासले अध्यादेश प्रकरणमा प्रारम्भिक सुनाईपछि सरकारसँग लिखित जवाब माग्दै एमिकस क्युरी समेत झिकाएको हो। संघीय संसदको प्रतिनिधि सभा अन्तर्गत रहेको दुईवटा समितिको बैठक आज बस्दैछ। आज अर्थ समिति र सार्वजनिक लेखा समितिको बैठक बस्दैछ। अर्थ समितिको बैठक अहिले बिहान 8 बजेदेखि शुरू भएको समिति 8 बजेदेखि समितिको सभाकक्ष सिंहदरबारमा शुरू भएको छ। बैठकमा आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको अनुमान बजेटका मुख्य व्यवस्थाका सम्बन्धमा अर्थ मन्त्रीले छलफल गर्ने कार्यसूची रहेको छ। यस्तै समितिको मस्यौदा कार्यविधिमाथि पनि छलफल हुनेछ। यसैबीच सार्वजनिक लेखा समितिको बैठक पनि बिहान 8 बजे नै सिंहदरबारमा बस्दैछ। बैठकमा वृत्ति सरकारी साधनको जाँचपास सम्बन्धमा हालै उठेको प्रश्न उपर छलफल गर्ने कार्यतालिका रहेको छ। नवनियुक्त विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले पदभार ग्रहण गर्नुभएको छ। राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिए लगतै सिंहदरबारमा रहेको कार्यकक्षमा पुगेर हिजो मन्त्री पुनले पदभार ग्रहण गर्नुभएको छ। दरबारमा बस्दैछ। बैठकमा वृत्ति सरकारी साधनको जाँचपास सम्बन्धमा हालै उठेको प्रश्न उप छलफल गर्ने कार्यतालिका रहेको छ।

0: स्थापन ओएनएम तयार गर्ने निर्णयमा हस्ताक्षर गर्नुभएको छ। उहाँले संरचना र कार्यदिशा तय गर्ने बाँकी रहेको भन्दै शून्यबाट अगाडि बढ़ने बताउनु भएको छ। मन्त्री पुनले विज्ञान तथा प्रविधि क्षेत्रको विकासका लागि आफूले पूर्ण समर्पणका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। मन्त्री पुनले आफू 3 वर्षसम्म मात्र मन्त्रालयको नेतृत्व गर्ने र मन्त्रालयलाई संस्थागत आधारमा अघि बढ़ाएर नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने योजना रहेको पनि बताउनु भएको छ। स्वतन्त्र सांसद पुन दोस्रो पटक मन्त्री बन्नुभएको हो। यसअघि उहाँ तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा तथा विज्ञान प्रविधि मन्त्री बन्नुभएको थियो। अब मौसम सम्बन्धी जानकारी। हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापी रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ, जसको प्रभावले आज दिउँसो कोशी प्रदेश लगायत देशको हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानहरू तथा मध्य प्रदेश लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरू तथा सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानहरूमा तातो दिन हुने सम्भावना रहेको छ। आज राति देशभर साधारणतया बादल लाग्नेछ। मध्य प्रदेश लगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी र तराई भूभागका केही स्थानहरूमा कर्णाली प्रदेश लगायत सबै प्रदेशको हिमाली भूभाग साथै सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागका थोरै स्थानहरूमा तथा सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक दुई स्थानमा चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। तपाईले रेडियो जलजुलाबाट प्रसारित समाचार प्रभात सुन्दै हुनुहुन्छ। अब एकैछिन विश्रामपछि रोल्पाका स्थानीय तहले पारित संघीय अनुदान रोल्पा नगरपालिका शीर्ष स्थानमा नसर्ने रोग न्यूनीकरण कार्यक्रम अन्तर्गत खुल्ला व्यायामशाला उद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न लगायतका समाचार बाँकी नै छन्। हामी सँगै रहनुहोला।
1: छ्या, यो केटासँग त म बिहे गर्दिन। कस्तो नमिलेको दाँत हो, बाङ्गुटिङको पनि छ, अझ दाँत किराले पनि खाछ। यस्तो केटासँग पनि कसले बिहे गर्छ?
2: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए। मेरा बाङ्गाटिङ्गा, नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्। होइन, अब मेरो बिहे नै नहुने भयो त म कहाँ जाने होला? मेरो दाँतको उपचार गर्नका लागि मेडिकलमा गएकै हो। मेडिकलको औषधिले केही कामै गरेन, म त वाक्क दिक्क प्याक्क भइसके।
1: मेडिकलमा गएर कहाँ हुन्छ त? डेन्टल क्लिनिकमा जानु पर्यो नि, विशेषज्ञ डाक्टरसँग चेक गराउनको लागि। त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि। त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त।
2: लौ लौ, मेरो हुने वाली बुढी, म त्यही जाने भए अनि दाँतको उपचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है। त्यसपछि नाइ न भन्नु नि।
1: हजुर, हाम्रा सेवाहरू।
2: हजुर, हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण, दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्ने र चल्काउने, न दुखाई दाँत निकाल्ने, बाङ्गाटिङ्गा दाँतलाई तारले बाँधेर सिधा बनाउने, दाँतको एक्सरे गरिने, आरबीजी डिजिटल माध्यमबाट दाँत हेरिने, किराले खाएको दाँतमा सिमेन्ट भरिने, दाँतको कलरको सिमेन्ट वा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने, दुखेको दाँतलाई जरेबाट उपचार गरिने, आरसीटी दाँतमा खोल तथा क्राउन राखिने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने, फिक्स दाँत, मुखमा घाउ खटिरा गिजाबाट रगत आउने, मुख गनाउने लगायतको उपचार, बुद्धि बङ्गारा दाँतलाई शल्यक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध छ।
1: नोट, हामी कहाँ दक्ष दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: थप जानकारीका लागि डाक्टर अमिर हुसैन सम्पर्क नम्बर 9851904141 र 9812690118। अब दाँतको बिरामी भएर दाङ वा बुटवल जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस्। दाङ र बुटवलकै सेवा अब लिबाङमा रहेको न्यू रोल्पाली मुस्कान डेन्टल।

0: क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्।
1: न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोक लिबाङ रोल्पा।
2: घर हरको आवाज, गाउँ शहरको आवाज, हरेक मनमुटुमा गुन्जि रहने रोल्पाली आवाज। यो हो तपाईँको मनको आवाज, रेडियो साझरा 96.4 MHz।
3: रेडियो जलजलाको समाचार प्रभातमा तपाईलाई फेरि पनि स्वागत छ। अब खबर परिक्रमा। आर्थिक वर्ष 2083-84 लागि संघीय सरकारले रोल्पाका 10 स्थानीय तहलाई विभिन्न शीर्ष अन्तर्गत संघीय अनुदान विनियोजन गरेको छ। प्राप्त विवरण अनुसार रोल्पा नगरपालिका सबैभन्दा बढ़ी 43.90 करोड़ रूपियाँ अनुदान प्राप्त गर्ने स्थानीय तह बनेको छ। यसै गरी सुनिली स्मृति गाउँपालिका 39.74 करोड़, रुन्टीगढ़ी गाउँपालिका 39.61 करोड़, त्रिवेणी गाउँपालिका 37.18 करोड़ रूपियाँ अनुदान प्राप्त गरेका छन्। यस्तै परिवर्तन गाउँपालिका 33.50 करोड़, गंगादेव गाउँपालिका 32.77 करोड़, लुङ्रे गाउँपालिकाले 32.90 करोड़, माडी गाउँपालिकाले 26.77 करोड़, सुनछहरी गाउँपालिकाले 26.43 करोड़ तथा थबाङ गाउँपालिकाले 23.76 करोड़ रूपियाँ संघीय अनुदान प्राप्त गरेका छन्। संघीय सरकारले स्थानीय तहको जनसंख्या, भौगोलिक अवस्था, विकासका आवश्यकता तथा वृद्धि क्षमता का आधारमा अनुदान वितरण गर्दै आएको छ। उक्त बजेट स्थानीय पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी तथा अन्य विकास निर्माणका कार्यक्रम सञ्चालनमा खर्च गरिने जनाइएको छ। स्वस्थ नागरिक समृद्ध समाज निर्माण गर्ने उद्देश्यका साथ स्वास्थ्य कार्यालय रोल्पाको आयोजनामा रोल्पा नगरपालिका 4 लिबाङ स्थित टुडी खेलमा निर्माण गरिएको खुल्ला व्यायामशालाको उद्घाटन तथा हस्तान्तरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। जिल्ला समन्वय समिति रोल्पाकी प्रमुख सीता आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रोल्पा नगरपालिका नगर प्रमुख सुरेन्द्र थापा घरती प्रमुख अतिथिका रूपमा तथा प्रमुख जिल्लाधिकारी गंगा बहादुर क्षेत्री विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी रोल्पाका जिल्ला सभापति बलाराम थापा, नेपाली कांग्रेस रोल्पाका जिल्ला सचिव शेरबहादुर डाँगी, नेपाल प्रहरी, नेपाली सेना, विभिन्न राजनीतिक दलका प्रतिनिधि, संचारकर्मी तथा सामाजिक संघ संस्थाका प्रतिनिधिहरूको लेख्ने उपस्थिति रहेको थियो। नियमित व्यायाम मार्फत मधुमेह, उच्च रक्तचाप, मुटु रोग लगायत नसर्ने रोगको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले स्थापना गरिएको खुल्ला व्यायामशाला अब स्थानीय नागरिकको स्वास्थ्य प्रवर्धनको महत्वपूर्ण केन्द्र बन्ने विश्वास गरिएको छ। स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्दै सक्रिय जीवनशैली अपनाउन प्रेरित गर्ने सन्देशसहित कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो। स्वस्थ नागरिक नै समृद्ध समाजको आधार हुन् भन्ने मूल सन्देशका साथ उद्घाटन गरिएको यो व्यायामशाला समुदायको स्वास्थ्य संरक्षण र प्रबन्धनमा महत्वपूर्ण उपलब्धिको रूपमा रहने अपेक्षा गरिएको छ। दाङको राप्ती गाउँपालिकाले लुम्बिनी प्रदेशको राजधानी क्षेत्र देउखुरीको आधारभूत पूर्वाधार विकासलाई प्रमुख प्राथमिकतामा राख्न प्रदेश सरकारसँग माग गरेको छ। गाउँपालिका अध्यक्ष प्रकाश विष्टको नेतृत्वमा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा औद्योगिक व्यवसायीहरूको टोलीले मंगलबार हिजो लुम्बिनी प्रदेशको मुख्यमन्त्री चेतनारायण आचार्य तथा सम्बन्धित मन्त्रीहरूलाई भेट गरी राजधानी क्षेत्रको समग्र विकासको लागि दीर्घकालीन तथा परिणाममुखी योजना र बजेट सुनिश्चित गर्न आग्रह गरेको हो। भेटका क्रममा अध्यक्ष विष्टले राजधानी घोषणा भएपछि देउखुरीका नागरिकमा विकास समृद्धि र अवसरप्रति ठूलो अपेक्षा जागेको उल्लेख गर्नुभएको छ। उहाँले राजधानी स्थापनासँगै उत्साह बढे पनि विकासका धेरै अपेक्षा अझै पूरा हुन नसकेको प्रति चिन्ता व्यक्त गर्नुभएको छ। उहाँले प्रदेश सरकारका प्रशासनीय संरचना तथा भवन निर्माणका काम अघि बढे पनि नागरिकले प्रत्यक्ष अनुभूति गर्ने सड़क खानेपानी सार्वजनिक सेवा तथा अन्य आधारभूत पूर्वाधारको विकास अपेक्षा अनुसार हुन नसकेको बताउनु भएको छ। अब देश बाहिरको समाचार। इरानले स्ट्रेट अफ हर्मुज नजिक अमेरिकाको अपाक्ष हेलिकप्टर खसालेको छ। त्यसको बदलामा अमेरिकाले पनि इरानको केसम टापुमा आक्रमण गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हेलिकप्टर खसालिएको घटनाका लागि इरानलाई जिम्मेवार ठहर गर्दै प्रतिकार गर्ने चेतावनी दिनुभएको थियो। अमेरिकी आक्रमणपछि इरानले पनि कड़ा जवाब दिने चेतावनी दिएको छ। त्यससँगै क्षेत्रमा फेरि युद्ध भड्किने खतरा बढ़ेको छ। इरानको सरकारी संचार माध्यमले स्टेट अफ हर्मुज स्थित केसम टापुमा विस्फोटको आवाज सुनिएको जनाएको छ। यो विश्वकै महत्वपूर्ण समुद्री व्यापार मार्गमध्ये एक हो जसलाई युद्धका क्रममा इरानले बन्द गरेको छ। इरानी संचार माध्यमहरूका अनुसार आक्रमण राजधानी तेहरान वा अन्य प्रमुख शहरमा नभई केसम टापुमा केन्द्रित रहेको थियो। हालसम्म मानवीय वा भौतिक क्षतिको विस्तृत विवरण सार्वजनिक भएको छैन। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार हिजो इरानले अमेरिकी सेनाको हेलिकप्टर जलड मरू मध्ये माथि गस्ती गरिरहेको बेला खसालेको दावी गर्दै घटनाको जवाब दिनु अनिवार्य भएको बताउनु भएको छ। इरानीहरूले हाम्रो अत्याधुनिक अपाचे हेलिकप्टर मध्ये एउटा खसालेका छन्, ट्रम्पले भन्नुभएको थियो। यद्यपि हेलिकप्टरमा सवार दुवै सैनिक सुरक्षित रहेको र उनीहरूलाई कुनै चोटपटक नलागेको बताएको छ। अमेरिकी सेनाका अनुसार ओमानको तट नजिक दुर्घटनाग्रस्त भएको अपाचे हेलिकप्टरका दुई चालक दलका सदस्यलाई मंगलबार हिजो बिहानै उद्धार गरिएको थियो। अमेरिकी सेन्ट्रल कमाण्डका प्रवक्ता क्याप्टेन टिम हकिन्सका अनुसार 24 फीट लामो मानव विहील ड्रोन डुंगाले पानीमा करिब दुई घण्टा बिताएर दुवै पाइलटलाई फेला पारी सुरक्षित स्थानमा पुर्याएको थियो। यता इरानका विदेश मन्त्री अब्बास अराघसीले सामाजिक सञ्जाल एक्स मार्फत अमेरिकी हेलिकप्टर खसालेपछि भएको आक्रमणबारे प्रतिक्रिया दिँदै लेख्नु भएको छ, यदि सुरक्षित रहन चाहनुहुन्छ भने हाम्रो क्षेत्रबाट बाहिरिनुहोस्। हाम्रो क्षेत्र वरिपरि रहेका विदेशी सेनाहरू सधैँ जोखिममा हुन्छन्। हाम्रो कूटनीतिलाई प्राथमिकता दिन्छौं नत्र आवश्यक परे अन्य भाषामा पनि जवाब दिन जानेका छौ। हेलिकप्टर खसालिएको घटना र त्यसको अमेरिकी आक्रमणले पछिल्ला दुई महिनादेखि कायम रहेको युद्ध विरामलाई थप तनावपूर्ण बनाएको छ। हालका दिनहरूमा हर्मुज क्षेत्र वरिपरि अमेरिका र इरान बीच भएको झडप तथा लेबनानमा इजरायल का आक्रमणहरूले 8 अप्रेलमा भएको युद्ध विरामलाई जोखिममा पारेका छन्। अमेरिका र इजरायलले फेब्रुअरी 28 इरान विरूद्ध सैन्य कार्यवाही शुरू गरेका थिए। त्यस यता पश्चिम एसिया मात्र नभई विश्व अर्थतन्त्रमा समेत प्रभावित भएको छ। दुवै पक्षबीच स्थायी सम्झौता सहमति हुन नसक्दा पुनः व्यापक युद्ध शुरू हुने आशंका अझै कायम रहेको छ। अन्त्यमा खेल समाचार। एसएससी महिला टी20 प्रिमियर कप क्रिकेट अन्तर्गत पहिलो क्वार्टर फाइनल खेलमा नेपालले आज थाइल्याण्डसँग खेल्दैछ। खेल मलेसियाको बाहुमास ओभरमा नेपाली समय अनुसार बिहान 7 बजे शुरू भएको छ। समूह एको विजेताका रूपमा थाइल्याण्ड तथा समूह डीको उपविजेताका रूपमा नेपाल क्वार्टर फाइनलमा पुगेका हुन्। सेमी फाइनल पुग्न नेपालले यो प्रतियोगिताको बलियो टोली थाइल्याण्डलाई हराउनु पर्नेछ। नेपाल समूह चरणको अन्तिम खेलमा हङकङसँग 69 रनले पराजित भएको थियो। त्यस अंकी नेपालले कतारलाई 8 विकेट र भूटानलाई 51 रनले हराउँदै अन्तिम 8वां स्थान बनाएको थियो। थाइल्याण्डको जापान म्यानमार मंगोलिया र बहराइनलाई पराजित गर्दै समूह विजेता बनेको हो। नेपाल र थाइल्याण्ड बीच अहिलेसम्म 6 टी ट्वेन्टी अन्तर्राष्ट्रिय खेल भएका छन्। ती सबै खेलमा नेपाल पराजित भएको थियो। हामी समाचार प्रभातको अन्त्यमा आएका छौं। जाँदै समाचारका शीर्षकहरू पुनः एकपटक। प्रधानमन्त्री निवासमा टीभी फ्रिज गिजर लगायतका सामान किन्न 1,40,00,000 छुट्याइयो। प्रतिनिधि सभा बैठक बस्दै आर्थिक वर्षको बजेटका विषयमा छलफल शुरू गर्ने कार्यसूची। दरबार हत्याकाण्डको फाइल खुल्ने नवनियुक्त गृहमन्त्री गुरूङको घोषणा। अध्यादेश मार्फत पदाधिकारी हटाउने निर्णय विरूद्धको रिटमा आज सुनवाई हुँदै अर्थ र सार्वजनिक लेखा समितिको बैठक बस्दै विज्ञान र प्रविधिको विकासलाई द्रुत गतिमा अघि बढ़ाउने नवनियुक्त मन्त्री पुनको प्रतिबद्धता। आज सातै प्रदेशमा वर्षाको सम्भावना। रोल्पाका स्थानीय तहले पाए संघीय अनुदान। रोल्पा नगरपालिका शीर्ष स्थानमा नसर्ने रोग न्यूनीकरण कार्यक्रम अन्तर्गत खुल्ला व्यायामशाला उद्घाटन तथा हस्तान्तरण कार्यक्रम लिबाङमा सम्पन्न। राजधानी क्षेत्रको विकासलाई मुख्य प्राथमिकता दिन दाङको राप्तीको माग र इरानले अपाक्षे हेलिकप्टर खसालेपछि अमेरिकाद्वारा केसम टापुमा आक्रमण। एसीसी महिला टी ट्वेन्टी प्रिमियर कपको क्वार्टर फाइनलमा नेपालले आज थाइल्याण्डसँग खेल्दै। लुम्बिनी प्रदेश र आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 MHz र हाम्रो वेबसाइट जलजलाप्रेस.com तथा facebook.com/radiojaljala संसारभरिकै साथ प्रसारण भइरहेको बिहान 8 बजेको समाचार प्रभात पूरा भएको छ। 9 बजे थाहा संचार नेटवर्कबाट प्रसारित थाहा खबर सुन्न सक्नुहुनेछ। त्यतिन्जेलसम्मको लागि प्राविधिक साथी टेकमन विष्टलाई धन्यवाद दिँदै समाचार कक्षबाट म रिता मगर विदा हुन्छु। ताजा खबर र जनपक्षी विचारको लागि तपाईँको मनको आवाज रेडियो जर्जला 96.4 MHz सुन्दै गर्नुहोला। नमस्ते।

0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
0: मद्यपान र धूम्रपान सेवन नगरौं।
1: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: डिभिजन वन कार्यालय रोल्पाको अपील।
3: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट, सलाई, लाइटर नलैजाऊ। वनमा रहेका रुख, बिरुवा, लाछा, पोथ्रा काट्ने, हाँगाबिङ्गा छिमल्ने वा बोक्रा जित्ने कार्य नगरौं।
2: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओछ्यान पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
4: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात्र गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा, टिट्टी, बालुवा वा माटो ननिकालौं।
2: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौं। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रूख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा, माटो, बालुवा, चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौं।
3: वन क्षेत्रमा खुल्ला चरिचरण नगरौं। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौं।
2: यी सबै कार्य वन ऐन 2006 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौं।
3: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुस्तहान गरौं। डिभिजन वन कार्यालय, लिबाङ रोल्पा।
5: त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाऊ न, एकपल्ट पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी? उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुखज्यू।
6: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
6: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउने भनेर त आएका हौ, हतार नगरौ न साथीहरू, बन्छ। रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू, बाटो बन्छ समयमै भन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है। अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नु हो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
7: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं। शंका लागे उजुरी गरौं। भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ। सचेत नागरिकको भूमिका निर्वाह गरौं।
8: नेपाल सरकार, विज्ञापन हो।
9: नमस्ते डाक्टर सर।
10: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
9: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
10: यहाँ यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
9: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
10: हेर्नुहोस्, अहिलेको समस्या नै यही, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैन, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भन्नुहुन्छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भन्नुहुन्छ।
9: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
10: स्क्रिनकै कारण उसलाई निन्द नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
9: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
10: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भएको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
1: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
11: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गरे ल्याउ, एकै ठाउँमा पाइनु पर्यो नि।
2: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
11: लौ उसो भए म सामान लिन गइहाले।
2: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
11: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578 30504।
2: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
11: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्, प्रभु लघु उद्योग, घोराही 15 दाङ।
12: ओहो काकी, के को सिंगर पटार हो यस्तो, घर त उज्यालो देखिन्छ त।
13: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
12: के रे, नानी त भर्खर 17 की लागि होइन र?
13: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै थिए, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
12: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ, उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
13: ए हो र,
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: अँध्यारो छ, टर्च बालेर जाऊ।
16: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
15: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ, उज्यालो बालेर जुत्ता अझ भए फुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
16: है, बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
15: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
16: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
15: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
0: सतर्कता अपनाउने गरौ, सुरक्षित बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
17: शुभ प्रभात गुरुआमा।
9: शुभ प्रभात बच। आज हामी के विषयमा छलफल गर्छौ?
17: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
9: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
1: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
9: हो, अरू भन त।
0: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
16: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
9: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
1: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
16: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
9: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनुपर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाइ संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
16: लगभग सबैजना आइसक्नुभयो। आजको वडा स्तरको छलफल सुरु गरौँ। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
9: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
18: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
9: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
16: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
9: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
18: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
9: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
16: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
0: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई। माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
19: मेरो प्रश्न सांसदज्यूलाई। हजुर भर्खरै निर्वाचित भएर आउनुभयो। सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो। तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
20: मेरो प्रश्न मेयर साहबलाई।
5: अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
20: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
21: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
22: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
23: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
24: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
23: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
22: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
23: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्? उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
24: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
23: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
22: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
23: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
24: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र पोखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट सहित गेट, खुमेल सहित गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
23: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
22: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
23: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
24: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
25: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती, प्रलोभन देखाई, प्रेम सम्बन्ध बनाई, पद, प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
26: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
0: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
0: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
0: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाऊ।
0: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिउ। रोल्पा नगरपालिकाको कारणले

0: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
1: होइन के भाछ र तपाईलाई
0: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिएछ
1: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भने अरे काका यसको लागि त घोराहे दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि
2: हो यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
3: हाम्रा सेवाहरू मलद्वारमा मासु खलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिराउने पित बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगाखोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोड्नेको दुखाइ हातखुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी नहुने पिसाब पुल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो डन्डीफोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
2: यति मात्र कहाँ हो र हामी कहाँ जाड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ
3: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803 98-65-44-83-83
2: विकल्प आयुर्वेद क्लिनिक घोराही दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर
4: हरे कृष्ण कृष्ण ए हुलाकी बाबु उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुन्ने
5: हो आमा मैले पनि सुनेको हुँ त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा
4: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या अरे
5: त्यस्तो होइन नि आमा मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन् यी सबै कामहरू त हुलाकले गरि नै रहेको छ देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा
4: ए हो र बाबु
5: हो त आमा फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ
4: ए
5: हुलाकका अरू थुप्रै सेवाहरू छन् अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु
4: हस् हस् बाबु हरे कृष्ण कृष्ण कृष्ण
6: नेपाल सरकार विज्ञापन बोर्ड

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा सन्चुब लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: विपक्षीको अवरोधका बीच प्रतिनिधि सभाको बैठक आज पनि बस्दै पेलेरै बजेटमाथिको छलफल शुरू गर्ने सभामुखको तयारी।
0: फ्लाइ दुबईलाई पोखरा दुबई रूटमा सीधा उडान गर्ने अनुमति, सेप्टेम्बर 23 नियमित उडान शुरू हुने।
1: आज देशका धेरै ठाउँमा वर्षा हुने, मनसून आइपुग्न 10 दिन बाँकी, बसन्त यामको हिमाल आरोहण सम्पन्न।
0: अमेरिका र इरानको युद्ध विराम उल्लंघन, इरानले हेलिकप्टर खसालेपछि केसम टापुमा अमेरिकाको जवाफी आक्रमण।
1: र एसिसी महिला प्रिमियर कपमा थाइल्याण्डले नेपाललाई दियो 131 रनको लक्ष्य।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। विपक्षी दलहरूले प्रधानमन्त्रीको जवाफ माग्दा पटक पटक स्थगित हुँदै आएको प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ। बैठक बिहान 11 बजे बस्ने संसद सचिवालयले जनाएको छ। प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्ति, अर्थमन्त्रीले करका दर हेरफेर गरेको प्रकरणलाई लिएर विपक्षी दलले संसद चल्न दिएका छैनन्, जसका कारण बजेटमाथिको छलफल प्रारम्भ हुन सकिरहेको छैन। संसदको क्यालेण्डर नै प्रभावित हुने अवस्थामा पुगेको छ। हिजो विपक्षी दलहरूले विरोध स्वरूप 5 मिनट संसदमा मौन धारण पनि गरेका थिए। हिजो बसेको विपक्षी दलहरूको संयुक्त बैठकले पनि प्रधानमन्त्रीको जवाब नआएसम्म संसद चल्न नदिने निर्णय गरेका छन्। गतिरोध जारी रहँदा संसदको काम कारवाही नै प्रभावित भएकाले आजको बैठकमा सभामुख डीपी अरियालले पेलेरै अघि बढ़ने तयारी गर्नुभएको छ। आजको बैठकमा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल शुरू गर्ने र बजेटमाथि छलफलका क्रममा उठेका प्रश्नको जवाब अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आजै दिने कार्यसूची रहेको छ। यस्तै अर्थ विधेयक अवधिभित्र फिर्ता नभएको जानकारी गराउने, चलचित्र विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने, प्रधानमन्त्रीको कार्यालयबाट प्राप्त कार्यभार थप बारे जानकारी गराउने सम्भावित कार्यसूची तय गरिएको छ।
1: फ्लाइ दुबईले पोखरा दुबई रूटमा सीधा उडान गर्न अनुमति पाएको छ। आगामी सेप्टेम्बर 23 दुबई पोखरा दुबई दैनिक उडानको अनुमति दिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताउनुभयो। फ्लाइ दुबईको टोलीले केही दिन अघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा संचालन सम्बन्धी निरीक्षण गरेको थियो। हालसम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट छिमेकी केही देशमा चार्टर उडान बाहेक अन्तर्राष्ट्रिय उडान हुन सकेका छैनन्। झण्डै 22 अर्ब रूपियाँ ऋणमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक उडानमा मात्र सीमित छ। सन् 2025 मार्चमा निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले पहिलो पटक पोखरा लासा नियमित व्यावसायिक उडान शुरू गरे पनि त्यो लामो समय टेक्न सकेन। गत मार्च 23 हिमालय एयरलाइन्सले पोखरा लासा उडान सेवा बन्द गरेको थियो। फ्लाइ दुबईको नियमित उडान हुने भएपछि स्थानीय व्यवसायी आशावादी देखिएका छन्।
0: नेपाली कांग्रेसका नेता शेखर कोइरालाको सचिवालयले बाहिर चर्चा चले जस्तो संस्थापन पक्षले सहमतिका लागि कुनै पनि प्रस्ताव नपठाएको स्पष्ट पारेको छ। सचिवालयले संस्थापन पक्षले 7 बुधे प्रस्ताव पठाइएको बारे सूचना मात्र बाहिर आएको हो। कोइरालाको सचिवालय प्रमुख दिनेश चन्द्र थपलियाका अनुसार संस्थापन पक्षले सहमतिका लागि 7 बुधे प्रस्ताव पठाएको भन्नेबारे कोइराला र सचिवालय अहिलेसम्म बेखबर छ। विशेष महाधिवेशनबाट नयाँ कार्य समिति बनेपछि चैत 22 र वैशाख 22 गते 2 पटक सभापति गगन थापाले विशालनगर स्थित निवास मै आएर कोइरालासँग भेट्नु बाहेक कुनै भेट र प्रस्ताव त्यसपछि नआएको प्रश्न पारेको हो। केही दिन अघिदेखि संचार माध्यम र सामाजिक सञ्जालमा पार्टी एक बनाउने उद्देश्यसहित 7 बुधे प्रस्ताव पठाइएका विषय सार्वजनिक भइरहेका थिए।
1: आज बिहान लुम्बिनी प्रदेशका केही स्थान तथा मधेश कोशी र बागमती प्रदेशका थोरै स्थानहरूमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभावका कारण पानी परिरहेको हो। पछिल्लो तीन घण्टामा लुम्बिनी प्रदेशको भैरवामा 20.5 मिलिमिटर वर्षा मापन भएको छ। भैरवा आसपासको क्षेत्रमा पानी परिरहेको छ। यसै कोशी प्रदेशको मरङ झापा लगायतका जिल्लामा पनि पानी परेको छ। त्यहाँ आज बिहान 19.4 मिलिमिटर वर्षा मापन भएको छ। काठमाडौँ उपत्यका सहित देशका विभिन्न स्थानको मौसम बदलिरहेको छ। दिउँसो बागमती सहित सातै प्रदेशमा पानी पर्ने सम्भावना रहेको मौसमविद हरिप्रसाद दाहालले जानकारी दिनुभयो। उहाँका अनुसार कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान, मधेश कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानका साथै सुदूरपश्चिम प्रदेशको तराईको भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। मनसून भित्रिने क्रम रहेको बेला स्थानीय वायुका साथै उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखाको प्रभावले पानी परिरहेको मौसमविद्ताहरूले बताउनुभयो। नेपालमा सरदर 13 जूनमा मनसून भित्रने गर्छ। सरदर समयको 3 दिन बाँकी रहँदा मनसून नेपालतर्फ सर्ने क्रममा रहेको उहाँले बताउनुभयो। भारतको केरलामा जून 4 तारीकमा मनसूनको न्यूनचापीय रेखा प्रवेश गरिसकेको र त्यहाँबाट नेपालको पूर्वी भेगसम्म आइपुग्न करिब 10 दिन लाग्ने महाशाखाले जनाएको छ, जसका कारण सरदर समयको 1 दिन अगाडि वा पछाडि अर्थात भोलि र पर्सीसम्म मनसून भित्रिने सक्ने अनुमान गरिएको मौसमविद्ताहरूले बताउनुभयो। यसैबीच पानी पर्ने क्रम जारी रहे पनि आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भूभागका थोरै स्थानमा तातो दिन रहने सम्भावना रहेको महाशाखाले जनाएको छ।
0: नवलपरासी बर्दघाट सुस्तापूर्वको विनय त्रिवेणी गाउँपालिका 1 सिस्तेनी क्षेत्रमा वर्षासहितको हुरीले 17 घर र 2 गोठमा क्षति पुर्याएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार हिजो आएको हुरीका कारण विभिन्न घरमा टिनका छाना उड्नका साथै केही घरमा रूखका हाँगा खस्ता क्षति पुगेको छ। केही कच्ची घरको पर्खाल चर्किएको तथा एक घरको ब्लकको पर्खाल भत्किएको छ। प्रहरीका अनुसार भोजबहादुर खनगाह, मोतीराम खाती, धनीसरा सोमय मगर, पार्वती विक, रूपा विक, शेरबहादुर दराई, दिपेन्द्र ढेंगा, कान्छा कुमाल, गुणबहादुर दराई, नरबहादुर विक, ओम बहादुर कुमाल लगायतका घरमा क्षति पुगेको छ। यस्तै मनबहादुर राणा र केमबहादुर विकका गोठमा पनि हुरीले क्षति पुर्याएको छ। हुरीबाट मानवीय तथा पशु चौपायामा कुनै पनि क्षति नभएको र कुनै परिवार विस्थापित नभएको प्रहरीले जनाएको छ।
1: सन् 2026 वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित विभिन्न हिमाल आरोहण गर्ने काम सम्पन्न भएको छ। सगरमाथासहित विभिन्न हिमाल आरोहणको लागि यस वर्ष 56 देशका 1,195 स्वदेशी तथा विदेशी आरोहीले अनुमति लिएका थिए। पर्यटन बोर्डका सूचना अधिकारी हिमाल गौतमले अनुमति लिएका आरोही बाहेक आरोहीका सहयोगी तथा गाइड गरी करिब 1,000 भन्दा बढ़ीले सगरमाथाको सफल आरोहण गरेको बताउनुभयो। यस वर्ष सगरमाथामा सबैभन्दा धेरै 109 जना छिमेकी चीनका आरोही पुगेका छन्। यसबाहेक अमेरिकाका 77, भारतका 61, बेलायतका 32, रसियाका 18, अस्ट्रेलियाका 15, जापानका 14, क्यानाडाका 12, नेपालका 12, आयरल्याण्डका 11 आरोही पुगेका छन्। यस वर्ष सगरमाथाको चुचुरोमा 32 पटक पुगेर कामिरिता शेर्पाले विश्व कीर्तिमान कायम गर्नुभएको छ। सरकारले सगरमाथा आरोहण अनुमतिबाट मात्र 1,08,10,725 रूपियाँ राजस्व संकलन गरेको छ। यो वर्ष वसन्त याममा सगरमाथा सहित अन्य विभिन्न हिमाल आरोहणको अनुमति दिए बापत सरकारले 1,26,47,41,306 रूपियाँ राजस्व संकलन गरेको छ।
0: थाहा संसार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको परिवर्तन,
4: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा गर।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com बाट पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। आज विश्वभर सभ्यता बीच संवाद सम्बन्धी अन्तर्राष्ट्रिय दिवस मनाइन्दैछ। विश्वमा बढ़दो द्वन्द असमानता अविश्वास तथा विकास सम्बन्धी चुनौतीहरूका बीच सभ्यता र संस्कृतिहरू बीच आपसी समझदारी सम्मान र सहकार्य प्रवर्धन गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो। संयुक्त राष्ट्र संघ महासभाले सन् 2024 जून 7 एक प्रस्ताव पारित गर्दै प्रत्येक वर्ष जून 10 अन्तर्राष्ट्रिय सभ्यता बीच संवाद दिवसको रूपमा मनाउने निर्णय गरेको थियो। चीनद्वारा प्रस्तावित उक्त प्रस्तावलाई 80 भन्दा बढ़ी देशहरूले समर्थन गरेका थिए। विश्व शान्ति, साझा विकास, मानव कल्याण र समृद्धिको लागि संवादलाई प्रभावकारी माध्यमका रूपमा लिएको छ। यस अवसरमा संयुक्त राष्ट्र संघले सभ्यतागत विविधतालाई मानव जातिको साझा सम्पत्तिको रूपमा सम्मान गर्दै आपसी सहिष्णुता, सद्भाव र अन्तर सांस्कृतिक संवादलाई थप सुदृढ़ बनाउन विश्व समुदायलाई आह्वान गरेको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। इरानले हर्मुज जल डमरूमा अमेरिकी हेलिकप्टर खसालेपछि अमेरिकाले जवाफी आक्रमण गरेको छ। हिजो राति अमेरिकाले इरानको केसम टापुमा आक्रमण गरेको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हेलिकप्टर खसालिएको घटनाका लागि इरानलाई जिम्मेवार ठहर गर्दै प्रतिकार गर्ने चेतावनी दिनुभएको थियो। यससँगै सो क्षेत्रमा फेरि युद्ध भड्किने खतरा बढ़ेको छ। यद्यपि एक अमेरिकी अधिकारीले भने सीबीएस न्यूजलाई दिएको जानकारी अनुसार इरानी ड्रोनले जाना जानी हेलिकप्टरमाथि आक्रमण गरेको हो वा होइन भन्ने कुरा अझै स्पष्ट छैन। अमेरिकी संचार माध्यम एक्सियोसका अनुसार अमेरिकाले इरानका कैयौं डिफेन्स र राडर प्रणालीलाई निशाना बनाएको छ। इरानी सरकारी टेलिभिजनले पनि फारसको खाड़ी तटमा रहेका बन्दर अब्बास, केसम र सिरिक जस्ता क्षेत्रमा विस्फोट र एयर डिफेन्स सक्रिय भएको रिपोर्ट सार्वजनिक गरेको छ। अर्कोतर्फ इरानी विदेश मन्त्री सैयद अब्बास अरागचीले सामाजिक सञ्जाल एक्समा लेख्दै अमेरिकालाई चेतावनी दिनुभएको छ। लड़ाईमा हार बेहोरे पनि अमेरिकाले इरानको दृढ़ता जाँच्ने प्रयास गरेकाले सबै आक्रमणको जवाब दिने बताउनुभयो। युद्धविरामका बीच भएको यस घटनाले मध्यपूर्वको समीकरण फेरिने आशंका उब्जाएको छ। ट्रम्पले हाल आर्थिक दबाव र नाकाबन्दीको रणनीति अप्नाइरहेका बेला इरानीहरूले भने अमेरिकी धैर्यताको परीक्षा दिँदै वार्तामा केही सहुलियत पाउने दावी गरिरहेका छन्।
1: र अब खेल समाचार। नेपालले मलेसियामा जारी एसएससी महिला प्रिमियर कप प्रतियोगिताको क्वार्टर फाइनलमा थाइल्याण्डले नेपाललाई 131 रनको लक्ष्य दिएको छ। आज बिहान बायोमास ओभल क्वालालम्पुरमा टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित विश्वभरमा 4 विकेट गुमाएर 130 रन बनायो। थाइल्याण्डका लागि नाना पात कञ्चा रोनकाईले अर्धशतकीय पारी खेलिन्। उनले 51 बलमा अभिजित 63 रन बनाइन्। फनिता मायाले 26 तथा चनिदा सुथिराङले 16 रन बनाए। नेपालका लागि कविता कुंवर, रिया शर्मा र रूबिना छेत्रीले 1-1 विकेट लिए। आज अर्को क्वार्टर फाइनल खेलमा हङकङ र जापान खेलिरहेका छन्। हङकङले जापानलाई जितको लागि 141 रनको लक्ष्य दिएको छ। यस्तै युएले मलेसिया र इण्डोनेसियाले ओमानसँग क्वार्टर फाइनलमा खेल्ने तय भएको छ। यी दुवै खेल बिहान 11:15 बजेदेखि शुरू हुनेछ। 18 देशले भाग लिएको यस प्रतियोगिताबाट शीर्ष 4 देश महिला एसिया कप क्रिकेटमा छनौट हुनेछन्।
0: बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: विपक्षीको अवरोधका बीच प्रतिनिधि सभाको बैठक आज पनि बस्दै पेलेरै बजेटमाथिको छलफल शुरू गर्ने सभामुखको तयारी।
0: फ्लाई दुबईलाई पोखरा दुबई रूटमा सीधा उडान गर्ने अनुमति। सेप्टेम्बर 23 नियमित उडान शुरू हुने।
1: आज देशका धेरै ठाउँमा वर्षा हुने। पर्सीसम्म मनसून नेपाल भित्रदै वसन्त यामको हिमाल आरोहण सम्पन्न।
0: अमेरिका र इरानको युद्धविराम उल्लंघन। इरानले हेलिकप्टर खसालेपछि केसम टापुमा अमेरिकाको जवाफी आक्रमण।
1: र एसएससी महिला प्रिमियर कपमा थाइल्याण्डले नेपाललाई दियो 131 रनको लक्ष्य।
0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज विदा हुन्छौ। नमस्कार।
5: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
6: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
5: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
6: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं, समुदायसँग सहकार्य गरौं।
5: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
6: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
5: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: नफालौं, वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
5: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष

0: मेरो लागि मायुका लागि छ सुनसरी गाउँपालिका योमि मस्तक जरुरी सूचना जुँ बेला खेमरिदे गरम ओबोतरी जेऊ बेला सुनौ भोरी कता ओचुदुरी जेऊ आउ बेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना ताए आउए गिने प्राकृतिक सम्पदा र सक्षेप्त ज सक्षेन्नादे वातावरण मिलेने ल खेप्ता असर किएने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनौ नाखा नामे ल भे लागिने सज जिमी गिमी लापरवाही सुनौ चाउसो खेलगेमा दुख जिन्दे कोठेल मेला किनाते जन धने मे खेता छेती ताउ दुबो खोकाई
1: गेछो छानेला बल्ल मेला किने पुरो रङले नौ पुराले चौसो खेल गिरे
0: वन जंगल सज मिरा आइरिने बानी एमेल एमे ओ छानेला लिउ सोतर पोतर राले पार बजे रहते
1: सलाई लाइटर सियाउला मे सचाउने चीज राले जबाङजा र यामा देने पोल गेने या इतौ चीज र रहिते वन जंगल याल के भबाय
0: पिकनिक वनभोज बाक मे सचाउसु छिमनी मेले चौसो सय देखि खनाले वन जंगल ओ सो छामनी दैके बानी को चुरोद बिदी ओरे बनै कोबा
1: नान्थर नाम लिजौ वन उपभोक्ता समूह राई सामुदायिक बने हो नि हालले च अनुगमन दिने व्यवस्था चौसर गिरिए
0: गेछो छानेला खोरेल चाउसी पोलिए हरिदे तरिम गाई गेजो मेके लैजु अब नजरे बनाए गेम एल गेजो मेके मालाए औले नायो के मालिए
1: वन जंगल स जुडिसियो घेम बारी ल बाली नाली कुचुला चुली यात्रा र सताउसु छिनी ने चौसो सैले के खेले या
0: वन जंगल मेला दुगे माइए ने
1: ओडा कार्यालय प्रहरी कार्यालय सर सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर गिरिए
0: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा
2: मानसिक समस्याबाट बस्ने उपायहरू
3: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं
2: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं
3: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं
2: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ
3: असल साथीहरूसँग मात्रै संगत गरौं
2: मादक पदार्थ र लागु औषध सेवन नगरौं
3: नियमित स्वास्थ्य परीक्षण गरौं मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं
2: स्वस्थ रहौं अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: ए निकेश हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो
5: साथै
4: त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो हाम्रो समूहको बचत पासबुक विद्यालयको खाताहरू कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो कहाँ जाने होला तलाई थाहा छ भने भन् त
5: होइन यी सबै कामका लागि किन चिन्ता लिन्छस् सुलभ यो काम त रोल्पा समाचार साप्ताहिक रोल्पा अपस्टेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि थाहा पाएस
4: साँच्चै भन्छस् कि के हो यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि
5: हो नि सुलभ मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो समाचार प्रकाशन छपाईका सम्पूर्ण काम स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको
4: ओहो यस्तो कुरा त मलाई थाहा नै थिएन त ल निकेश तलाई धेरै धेरै धन्यवाद है हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ
5: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन प्रसारण सेवा समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका एफएम रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका रेडियो टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई

0: सम्पर्क गर्नुहोस्।
1: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्फ छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
0: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868603412, कार्यालयको सम्पर्क नम्बर 086440238।
1: सुलितौर शाखाका लागि मोबाइल नम्बर 9857222775, रेणुका रोगा 9481868697।
0: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो लिएर सम्पर्क नम्बर 9857222775।
1: प्रकाशक तथा व्यवस्थापक मान सिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।
2: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
3: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
2: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
3: र मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होला भनेर।
2: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
3: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
4: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
5: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
3: धूम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
4: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
5: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
4: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
5: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही टाङमा।
4: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमित बाँझोपनको समस्या, यौनाङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाछे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाछे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
5: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार बिमार हुनुहुन्छ।
6: डाक्टर चन्द्र शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग, एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
4: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अरो हुने, हड्डी खिएको,
5: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासे, हाड जोड्ने तथा नसा रोग विशेषज्ञ,
6: जेनेरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा, फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाथ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श गरिने,
4: फर्म टाउल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा बिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, हुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
5: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
4: यी सबै समस्याको उपचारका लागि डेलैमा नाम दर्ता गराउनुहोस्,
5: जसका लागि मोबाइल नम्बर छ 9858743173, 9848076770 र ल्यान्डलाइन फोन नम्बर 082-591-6770।
4: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
7: हैया बद्दी, मेरो त दाँत दुखिलो, के गर्ने होला अब?
8: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
9: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर, मान्ने होइन, जे सुकै गर्नुहोस् तपाईँले।
8: ए हो र त्यहाँ लगेपछि सन्चो हुन्छ त यिनले फेरि गुटका खाएको खाइ गर्छन् के होला र निको
9: पहिला लानुहोस् न निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि
8: हजुर हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक सातै दिन खुल्ला रहने निशुल्क दन्त परीक्षण गरिने आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने दाँत तड्काउने पोलिस गर्ने दाँतमा सिसा भर्ने चाँदी भर्ने सिमेन्ट भर्ने हिरा लगाउने दाँतको डिजिटल एक्सरे गरिने आरसीटी गर्ने खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने दाँतमा खोल लगाउने दाँत रोप्ने मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने टिङ्गो दाँतलाई सिधा बनाउने दाँतको कस्मेटिक उपचार गर्ने मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने
9: लामो समयसम्म गुटका सुपारी पान खाइ मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ मुखको हड्डी भाँचिएको दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस् पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराहीदाङ थप जानकारीका लागि 082-562-3663 र मोबाइल नम्बर 98478-57569 यता सुन्नुहोस् त यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-592-8790 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ आफ्नो दाँतको रक्षा आफै गरौं प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौं जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराहीदाङद्वारा जारी सन्देश

0: त्यही डालोमा होला दाना हालिदेऊ नानी।
1: खै यो त दाना छैन, कहिलेदेखि भन्दा छ दाना छैन कहाँबाट ल्याउने हो भनेर यो बुढाले सुन्ने काम नहुन्न भने
0: दिमाग खराब हो दाना लिएर आऊ त।
2: सबै चल्लाले खाने दाना पाइने रहेछ,
1: बुलु जाउँ है दाना लिनु।
3: हजुर, यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिड का सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर, लेट्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9894705571 र 9855724171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, लिबाङ ठुडीखेल रोल्पा।
4: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
5: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
6: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
4: वन डढेलोले हाम्रा आवश्यकताका घाँस, स्याउला, सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
6: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति, जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
5: वन डढेलोले विभिन्न जीव जन्तु, कीट पतङ्ग, चराचुरुङ्गी र तिनका गुँड, घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
6: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
4: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
6: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
4: वन डढेलोबाट निस्किएको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
6: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
5: आफू बाँच्न, प्रकृति बचाऊ। डिभिजन वन कार्यालय, लिबाङ रोल्पा।
7: किन आँखा मिचेको मिचे गरेको
8: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
7: धेरै समय मोबाइल चलाएपछि क्या
8: हो भने, यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
7: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
8: ए, त्यसो भए जोगिन के गर्ने त?
7: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
8: बुझेँ।
7: यसलाई 20-20-20 को नियम भन्छ। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
9: मोबाइल हेर्दा ध्यान दिउ, आँखालाई बचाउ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
12: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
11: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई?
12: तिमी पनि विचार गर है विचार गर जाने नै भए बुझेर मात्र जाऊ
7: खै के गर्ने गर्ने दिदी
13: रोजगारीको लागि उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ
10: नेपाल सरकार विज्ञापन बोर्ड
4: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात अक्सिजन संकटमा छ त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ
3: अतिवृष्टि अनावृष्टि बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्
14: पानीका मुहानहरू सुक्दैछन् खाने पानीको हाहाकार हुँदैछ खेतहरू बगर बन्दैछन्
3: खोला नदीको फैलावट बढ्दैछ र खेती जमिन मरूभूमिमा परिणत हुँदैछ
4: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ
3: के यस विपत्तिको कुनै समाधान छैन त
4: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास
3: खाली जमिनमा बिरुवा रोपौ रोपेका बिरुवा हुर्काउ वन जंगलको संरक्षण गरौ
14: आफू बाँचौ र अरूलाई पनि बचाउ डिभिजन वन कार्यालय लिबाङ रोल्पा

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
3: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
4: ए नानी, यता सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ, यो सबै त बाथरोगको लक्षणहरू हो नि।
3: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त भुटान, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
4: ल, तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
3: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
4: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, पोक्सोमा बारम्बार पानी भरिएमा र आईएलटी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070।
3: दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
5: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
6: डर लाग्नु, निद्रा नलाग्नु,
5: अनौठा विचार आउनु,
6: निराशा बढ्नु, खुसी नहुनु,
5: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
6: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
5: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
6: छटपटी हुनु, चिटचिट पसिना आउनु,
5: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
6: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
5: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
6: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
5: नेपाल सरकार विज्ञापन हो।
7: बाजे, के भयो? किन जलामा हात?
8: यहाँ दुखेको छ त।
7: खाने दिन न भात दुखेको दुखी गर्छ दिन रात अनि गालामा हुन्न त हात गर्छन् बात।
8: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
9: हो दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुली चौर रोल्पामा जानुहोस् निको हुन।
10: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
8: हजुर आउनुहोस् चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ।
9: हजुर हाम्रा सेवाहरू
8: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने,
11: नदुखाइ दाँत निकाल्ने,
8: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
11: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
8: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
11: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
8: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
11: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 7 3 18 98 095 14 652।
10: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुली चौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
8: ए दाई पक्नुस् त पक्नुस्, के गर्नु भएको
12: देख्नु भयो, औषधी हालेको
8: लौन शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा विसाल्ने
12: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन तपाईँको नि।
8: हेर्नुहोस् है यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ, तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
12: विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी?
8: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
12: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो।
8: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
12: हस् नानी मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
8: खै जन्मदर्ता दिनुहोस् त।
12: जन्मदर्ता गरेको छैन नि म्याडम।
8: लौ जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
12: हो र, मलाई त थाहा नै थिएन म्याडम।
8: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
12: पहिला कसैले भनेन?
13: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
14: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
13: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
14: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
15: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
16: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
15: भाषातर्फ अङ्ग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
16: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
15: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
16: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, पुरासो शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
15: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
16: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
15: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने,
16: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अक्याडमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अक्याडमी दाङ, सम्पर्क मोबाइल नम्बर 9894204754 र 9894943412।
15: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडमी घोराही दाङ।
17: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
18: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
17: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
19: नेपाल सरकार, विज्ञापन बोर्ड।
20: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमोर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
21: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौ।
20: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौ।
21: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि टोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ।
20: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात, बोक्रा फ्याँकेर मात्र खाने गरौ।
21: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: समाचार चेतना मनोरंजन र कला यो हो सामुदायिक रेडियो चलचला चलचला चलचला।
2: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 10 बजे हो।
3: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
4: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी किएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624959 र 98648 72।
5: हेरफेर गरेको प्रकरणलाई लिएर विपक्षी दलहरूले संसद चल्न दिएका छैनन्, जसका कारण बजेटमाथिको छलफल प्रारम्भ हुन सकेको छैन। संसदको क्यालेण्डर नै प्रभावित हुने अवस्थामा पुगेको छ। हिजो विपक्षी दलहरूले विरोध स्वरूप 5 मिनट संसदमा मौन धारण गरेका थिए। हिजो बसेको विपक्षी दलहरूको संयुक्त बैठकले पनि प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद चल्न नदिने निर्णय गरेका छन्। गतिरोध जारी रहँदा संसदको काम कार्यवाही नै प्रभावित भएकोले आजको बैठकमा सभामुख टीपी अर्यालले पेलेर अघि बढ़ने तयारी गर्नु भएको छ। आजको बैठकमा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल शुरू गर्ने र बजेटमाथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ अर्थमन्त्री डाक्टर स्वर्णिम मगले दिने कार्यसूची रहेको छ। यस्तै अर्थ विधेयक अवधिभित्र फिर्ता नभएको जानकारी गराउने, चलचित्र विधेयकलाई दफवार छलफलको लागि सम्बन्धित समितिमा पठाउने, प्रधानमन्त्रीको कार्यालयबाट प्राप्त कार्यभार थप बारे जानकारी गराउने सम्भावित कार्यसूची रहेका छन्। फ्लाई दुवैले पोखरा दुवै रूटमा सीधा उडान गर्न अनुमति पाएको छ। आगामी सेप्टेम्बर 23 दुवै पोखरा दुवै दैनिक उडानको अनुमति दिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरोलाले बताउनुभयो। फ्लाई दुवैको टोलीले केही दिन अघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उच्च स्तरीय सुरक्षा सेफ्टी तथा संचालन सम्बन्धी निरीक्षण गरेको थियो। हालसम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट छिमेकी केही देशमा चार्टर उडान बाहेक अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन। झण्डै 22 अर्ब रूपियाँ ऋणमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक उडानमा मात्र सीमित छ। सन् 2025 मार्चमा निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले पहिलो पटक पोखरा लासा नियमित व्यावसायिक उडान शुरू गरे पनि त्यो लामो समय टिक्न सकेन। गत मार्च 23 हिमालय एयरलाइन्सले पोखरा लासा उडान सेवा बन्द गरेको थियो। फ्लाई दुवैको नियमित उडान हुने भएपछि स्थानीय व्यवसायी आशावादी बनेका छन्। कृषि वन तथा पर्यावरण मन्त्रालयले किसान सूचीकरण प्रणालीमा देशभर करिब 25 लाख किसान आबद्ध भएको जनाएको छ। किसानलाई जमीनको विवरण र खेती उत्पादनको आधारमा सूचीकरण गरिएको हो। उत्पादन वृद्धि गर्न आवश्यक सहुलियत तथा सुविधा दिने उद्देश्यले किसानलाई विद्युतीय प्रणाली मार्फत सूचीकृत गरिएको कृषि सूचना केन्द्रका अधिकृत संजीव पण्डितले जानकारी दिनुभयो। कृषि गणना 2078 अनुसार 41,30,000 संख्यामा रहेकाले बाँकी 16 लाख भन्दा बढ़ी किसानलाई पनि सूचीकृत गर्ने कार्य भइरहेको उहाँले बताउनुभयो। सबै किसानलाई सूचीबद्ध गरेपछि निर्वाहमुखी किसान, साना किसान, मझौला किसान र ठूला किसान गरी 4 प्रकारमा मन्त्रालयले वर्गीकरण गर्ने योजना बनाएको उहाँले बताउनुभयो। वर्गीकरण पश्चात परिचय पत्र वितरण, विद्युतीय सूचना प्रणालीमा जोड्ने लगायतका कार्यक्रम गरिनेछ। परिचय पत्रका आधारमा सरकारले अनुदान सहित रासायनिक मल, बिउ अनुदान, सेवा व्यवस्थापन लगायत सुविधा उपलब्ध गराउन सहज हुने उहाँको भनाई छ। देशभर स्थानीय तहसँग समन्वय गरी किसानका सूचना तथा तथ्याङ्क संकलन गरिएको हो। केन्द्रले यस कार्यक्रममा आफ्नो नाम दर्ता गराउन किसानलाई आह्वान समेत गरेको छ। नेपाली कांग्रेसका नेता शेखर कोइरालाको सचिवालयले बाहिर चर्चा चले जस्तो संस्थापन पक्षले सहमतिका कुनै प्रस्ताव नपठाएको स्पष्ट पारेको छ। सचिवालयले संस्थापन पक्षले सात बुधे प्रस्ताव पठाइएको बारे दिएको सूचना मात्र बाहिर आएको हो। कोइरालाको सचिवालयका प्रमुख दिनेश चन्द्र थपलियाका अनुसार संस्थापन पक्षले सहमतिको लागि सात बुधे प्रस्ताव पठाएको भन्ने बारे कोइराला र सचिवालय अहिलेसम्म बेखबर छ। विशेष महाधिवेशनबाट नयाँ कार्य समिति बनेपछि चैत 22 र वैशाख 22 गते द्विपटक सभापति गगन थापाले विशाल नगर स्थित निवासमै आएर कोइरालालाई भेट्नु बाहेक कुनै भेट र प्रस्ताव त्यसपछि नआएको स्पष्ट पारेको हो। केही दिन अघिदेखि संचार माध्यम र सामाजिक सञ्जालमा पार्टी एक बनाउने उद्देश्यसहित सात बुधे प्रस्ताव पठाइएको विषयमा सार्वजनिक भएका थिए। सन् 2026 वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथा सहित विभिन्न हिमाल आरोहण गर्ने काम सम्पन्न भएको छ। सगरमाथा सहित विभिन्न हिमाल आरोहणका लागि यस वर्ष 56 देशका 1195 स्वदेशी तथा विदेशी आरोहीले अनुमति लिएका थिए। पर्यटन बोर्डका सूचना अधिकारी हिमाल गौतमले अनुमति लिएका आरोही बाहेक आरोहीका सहयोगी तथा गाइड गरी करिब 1000 भन्दा बढ़ीले सगरमाथाको सफल आरोहण गरेको बताउनुभयो। यस वर्ष सगरमाथामा सबैभन्दा धेरै 109 जना छिमेकी मुलुक चीनका आरोही पुगेका छन्। यसबाहेक अमेरिकाका 77, भारतका 61, बेलायतका 32, रसियाका 18, अस्ट्रेलियाका 15, जापानका 14, क्यानाडाका 12, नेपालका 12, आयरल्याण्डका 11 आरोही पुगेका छन्। सरकारले सगरमाथा आरोहण अनुमति सहित यस याममा अन्य हिमाल आरोहणको अनुमति दिए बापत 1,26,47,41,306 रूपियाँ राजस्व संकलन गरेको जनाएको छ। र आज विश्वभर सभ्यता बीच संवाद सम्बन्धी अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ। विश्वमा बढ़दो द्वन्द्व, असमानता, अविश्वास तथा विकास सम्बन्धी चुनौतीहरूका बीच सभ्यता र संस्कृतिहरू बीच आपसी समझदारी, सम्मान र सहकार्य प्रवर्धन गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो। संयुक्त राष्ट्र संघको महासभाले सन् 2024 जून 7 एक प्रस्ताव पारित गर्दै प्रत्येक वर्ष जून 10 अन्तर्राष्ट्रिय सभ्यता बीच संवाद दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। चीनद्वारा प्रस्तावित उक्त प्रस्तावलाई 80 भन्दा बढ़ी देशले समर्थन गरेका थिए। विश्व शान्ति, साझा विकास, मानव कल्याण र समृद्धिको लागि संवादलाई प्रभावकारी माध्यमका रूपमा लिएको छ। यस अवसरमा संयुक्त राष्ट्र संघले सभ्यतागत विविधतालाई मानव जातिको साझा सम्पत्तिको रूपमा सम्मान गर्दै आपसी सहिष्णुता, सद्भाव र अन्तर सांस्कृतिक संवादलाई थप सुदृढ बनाउन विश्व समुदायलाई आह्वान गरेको छ। बिहान 10 बजेको थाहा अपडेट सकियो। सन्चु बिदा हुन्छु। नमस्कार।
6: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
7: सारङ्गीको तारदेखि टुङ्नाको झुनसम्म, हाकपारे र पालमदेखि देउडा र टप्पासम्म कार्यक्रम सुसेली। लोकगीत, लोक साहित्य र लोक संस्कृतिको संगम
8: कार्यक्रम सुसेली।
7: बिहान 10 बजेको समाचार पछि 11 बजेसम्म
8: कार्यक्रम सुसेली।
9: मरे
10: के हो? हेर त रगतै रगत भयो, म त त्यस्तो हेर्न नि सक्दिनँ।
9: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको। हेर्नुहोस्
10: अरे हेर त, अन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो। बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
9: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
10: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
11: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
5: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ।
3: नेपाल सरकार विज्ञापन बोर्ड। 21 औं शताब्दीको नयाँ उपचार विधि लेजर थेरापी, करिब 1 दशकदेखि निरन्तर सेवामा समर्पित लेजर थेरापी क्लिनिक। लामो समयसम्म कडा औषधिको सेवनले पेट र मेगौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट सुरुमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हार जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक, लगनखेल ललितपुर, लगनखेल पोली क्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98-510-600-69।
12: AIO.
13: AIO?
12: Yes, AIO. All in one mart. The best place for shopping.
13: के तर हो खास त्यहाँ?
12: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, ब्याङ्किङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
13: वाउ, कहाँ छ र यो?
12: यही मिन भवनमा, शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
14: All in one mart, helping make your life easier.

0: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियता को अभ्यास
1: रेडियो थाहा संचार 99.4 मा अब को प्रस्तुति
0: कार्यक्रम सुशेनी
2: सारङ्गीको तारदेखि थुम्नाको धुनसम्म हतारे र पालमदेखि देउरा र टप्पासम्म
3: लोकगीत लोक साहित्य र लोक संस्कृतिको संगम
2: कार्यक्रम सुशेनी सुशेनी
3: आकाशमा चिल होइन चाँचर र धरतीमा छाया खुशी मात्रै दुनियाँका छ र सम्झी सम्झी पिरतीमा माया कोही गाइदेऊ कोहीले बजाइदेऊ ताली खुशी हुँदै नाचिदेऊ भेट भएको यो पाली नमस्कार यहाँलाई हार्दिक स्वागत छ कार्यक्रम सुशेलीमा सुशेली लिएर आइपुगे म ओम भण्डारी नेपाली लोकगीत लोक साहित्य र लोक संस्कृतिको संगम सुशेली यहाँ यही बेला कार्यक्रम प्रसारण हुन्छ हामी रेडियो थाहा संचारको काठमाण्डु स्टुडियोबाट बोलिरहेछौ कार्यक्रम सुशेली काठमाण्डुमा रेडियो थाहा संचार सँगै रूकुम पश्चिममा रेडियो सानो भेरी र आफ्नो एफएम रूकुम पूर्वमा रेडियो पूर्वी रूकुम सल्यानमा शारदा सुर्खेतमा प्रदेश एफएम अर्घाखाँचीमा रेडियो अर्घाखाँची र सन्धि खर्क रूपन्देहीमा रेडियो तिलोत्तमा दाङमा तुलसीपुर उदयपुरमा रेडियो बेलका एफएम सिन्धुलीमा विजय किल्ला र मरिन रोल्पामा रेडियो जलजला अनि माडी आवाज मुगुमा मुगु सँगै रेडियो सौर्योदय बैतडीमा निङ्गला सैनिक अनि बझाङमा रेडियो सेती थलरा र जनमुखीबाट सँगै प्रसारणमा छ कार्यक्रमलाई तपाईँले थाहा संचारको नेटवर्कमा आबद्ध तपाईँको घर नजिकको रेडियो स्टेशनबाट अनि अनलाइनमा थाहा संचार .com थाहा खबर .com सुन्दै गर्नुभएको रेडियोको अनलाइन प्रसारण नेपाली पात्रो र हाम्रो पात्रोमा पनि सुन्न सुनाउन सक्नुहुन्छ घर देशमा परदेशमा हतार फुर्सद जो जहाँ हुनुहुन्छ हामी त्यही कार्यक्रम सुशेली बोकेर आइपुगेका छौं यो गीत सुनाउने कार्यक्रम नेपाली लोकगीत स्थानीय पनका गीत सुनेर यो समयमा हामी लोक संगीत सुन्ने धित मार्ने गर्छौं आज चाहिँ हामीसम्म आइपुगेका पछिल्ला रेकर्डेड लोकलयका गीत पनि बोकेर आएका छौं कार्यक्रमको शुरूमा हाम्रो फरमाइशमा हाम्रो अनुरोधमा हामीलाई मन परेको गीत तपाईँलाई पनि मन पर्ला मौलिक नेपाली लोकगीतले स्थानीयपनलाई टिपेको हुन्छ आदरणीय गायक कमलीकान्त भेटुवालको स्वर र उहाँको संकलन र उहाँका आमा दिदी बहिनी स्थानीयहरूले गाएको यो गीतलाई संखुवा सभादेखि ल्याएर राष्ट्रिय प्रसारणमा प्रस्तुत गर्ने आदरणीय कमलीकान्त भेटुवालको यो गीतले एकपटक हामीलाई त्यही गाउँ पाखा पर्वत छरछिमेक खेतबारी आँटी ठाँटी घोरेटो घोरेटो पुर्याउँछ र हामीले भोगी आएका ग्रामीण जीवनशैली टपक्कै टिपेर देखाउँछ

दुखिया ज्यानको बहनी हजुर कहाँ गई खसलानी कमलिकान्त भेटुवालको यो मौलिक नेपाली अझ धर्रो गीत भनौँ हामीले सुन्यौं कार्यक्रमको शुभारम्भमा सुशेलीमा आज हामीले हामीसम्म पाएका पछिल्ला रेकर्डेड लोकगीत र लोकलयका गीतहरू बोकेर आएका छौं। त्यस क्रमको पहिलो कोसेली तपाईँलाई रायन बस्याल त्यसै गरी शान्तारानी परियार र साथीहरूको स्वरमा गोविन्द भट्टराई र रायन बस्यालको संकलनमा

यस्तै जीवन साथी पाए हुन्थ्यो मलाई जाति रायन बस्याल, त्यसै गरी शान्तारानी परियार साथीहरूको स्वरमा गोविन्द भट्टराई र रायन बस्यालको संकलन शब्द रचना थियो। हामी सुशेरीमा पछिल्ला समय रेकर्ड भएका गीतहरू बोकेर आएका छौं। हामी साप्ताहिक रूपमा यसरी साताभरि प्राप्त भएका गीतहरू सुनाउँछौ। मौलिक नेपाली गीतहरू त्यसका प्रतिहरू चाहिँ अहिले नेपालमा मात्रै नभएर विदेशमा पनि नेपाली भएका ठाउँमा रेकर्ड हुने गर्दछ। हामी आखिर जहाँ पुगे पनि आफ्नो भाषालाई, आफ्ना लोकलयलाई, लोकबाजालाई चाहिँ जीवन्त राख्ने गर्दा रहेछौं। त्यसकारण यो संस्कृति हामीले अपनाएपछि, प्रयोग गरेपछि विस्तृति हुने हो, संस्कृतिलाई अझ व्यापक बनाउनु पर्दछ। हामी त अपेक्षा राख्छौं नेपालको जस्तो सभ्य सुसंस्कृति अन्त कहीँ छैन, यो संस्कृति चाहिँ अन्य देशका मानिसहरूका निम्ति पनि उपयोगी छ। त्यसकारण हाम्रो संस्कृतिलाई अझ व्यापक पुर्याउनु पर्छ, जसले सम्पूर्ण मानवले चाहिने आफ्नो जीवनमा यसलाई उपयोग गरी लाभ कमाउन सकुन्। नेपाली संस्कृतिसँग अझ नेपाली गीतहरूसँग सर्वचित छ। मान्छेलाई चाहिने नैतिकताका कुरादेखि आदर्शका ज्ञानका कुरासम्मदेखि हामीले वैज्ञानिक आजको आधुनिक युगमा आवश्यक पर्ने आधुनिक सरजामका विषयमा पनि हाम्रा गीतहरूले प्रशस्त बोलेको छ। त्यसकारण यो विज्ञान पनि हो, अध्यात्म पनि हो, वर्तमान पनि हो, भविष्य पनि हो। त्यसकारण यो हिजोको भूतकालमा धसिएका गहिरो जरा टेकेर उभिएको विशाल लोक संस्कृति हाम्रा निम्ति सधैँ अनुकरणीय छ। र बरु हाम्रा रेकर्ड हुन बाँकी थुप्रो लोकगीतका भाकाहरू छन्, कति भेगका, कति जातिका, कति चाहिँ पर्व उत्सवका, कति ऋतुकालीन, कति श्रमका। त्यसकारण यी गीतहरूलाई पनि संकलित गरिकन रेकर्डका प्रतिमा आयो भने अहिलेको आधुनिक संचार माध्यमबाट अझ नेपाली अरू जनमासम्म गीत पुग्ने थियो। कार्यक्रमको अर्को कोशैली चाहिँ हामी यहाँलाई सुनाउँछौ सागर विरही र सृजना मगरको स्वरमा सागर विरहीको रचना बोली हजुरको।

कहाँ गई र बिर्सौला बोली हजुरको सागर विरही र सृजना मगरको स्वर सागर विरहीको रचना सुन्यौं। हामी सुशेलीमा छौं। तपाईँ हामी जम्मैलाई थाहा छ गवै पिछेका फरक गीतहरू छन्, हाम्रा चाहिने उमेर अनुसारका गीतहरू छन्, बाल बालिकाले गाउने गीतहरू, तरूण तन्नेरीले गाउने गीतहरू अनि प्रौढ र वृद्ध भएका मानिसहरूले गाउने गीत नेपालमा फरक फरक छन् भने हाम्रा जातीय संस्कृतिका अलग गीत छन्, आउने चाडपर्व अनुसारका फरक गीत छन् अनि हामीले गरेका कामका चाहिँ नि यो श्रमसँग गाँसिएका गीतहरू छन् भने घरदेशमा बस्ने मानिसहरूका अलग र परदेशमा पुग्ने हामी नेपालीका अलग विरह वेदना छन्। कहिले हामी रुन्छौ, कहिले हाँस्छौं, कहिले आँगनको धुलो उडाएर नाच्छौं, कहिले चाहिँ नि रोएर पनि दिन काट्नुपर्छ। जीवन उकाली ओह्राली युक्त छ, यो विविधताले युक्त जीवनमा त्यही विविधताले युक्त गीतहरू छन्। ठाउँ अनुसार, भूगोल अनुसार गीतका भाव, त्यसको भंगी, त्यसका लय चरणहरू फरक फरक किसिमका छन्। कोही विलम्बित छन् भने कोही लघु किसिमका छन्। नेपालको पूर्वदेखि पश्चिमसम्म जाँदाखेरि यसरी अनगिन्ती गीतका शैलीहरू हामीले रसस्वादन गर्न सक्छौ। तीनमध्ये अहिले सुदूरपश्चिमको देउडा गीत झन्नै 3 दशकदेखि यता मात्रै राष्ट्रिय प्रसारणमा आउन थालेको हो र अहिले त्यस्ता सुदूरपश्चिमका चाहे देउडा होस्, चाहे भैनी होस्, ढुस्को होस्, चाँचरी होस् अथवा चाहिने ठाडी भाका होस्, त्यहाँका मागल फागहरू चाहिँ नेपालीका हर बस्तीमा पुगेको छ मात्रै होइन, नेपालीसँग साइनो सम्बन्ध जोडिएका सन्निकट हुने अरू विदेशीहरूले पनि रुचाएका छन्। यसलाई कतै देउडा खेल पनि भन्ने गरिन्छ, कतै न्याउला गीत पनि भन्ने चलन छ। जे होस्, विरह वेदनामा वनका न्याउली चरीले जसरी गीत गाउँछन् उसै गरी सुदूरपश्चिमका देउडा गीत मुखरित भएका छन्। जसमा विरह वेदना मात्रै कहाँ छ र प्रेम पीरतीका गतिला लाली गुराँसहरू पनि उसै गरी फुलिरहेका छन्। कार्यक्रमको अर्को कोसेली हामी त्यही सुदूरपश्चिमको भाका सुनाउँछौ। प्रभुराज पाण्डे हर्क कठायत, लक्ष्मी नेपाली र कल्पना विश्वकर्माको स्वरमा हर्क कठायत र कृष्ण मल्लको शब्द संकलनमा रानी सैना।

यही छ सुन्दर रानी सैना प्रभुराज पाण्डे हर्क कठायत लक्ष्मी नेपाली र कल्पना विश्वकर्माको स्वरमा हर्क कठायत र कृष्ण मल्लको संकलन सुनायौं। हामी सुशेलीमा छौं। यति नै बेला चाहिँ अर्को युगल गीत यहाँलाई नकुल ढकाल नवीन र नवीना ढकालको स्वरमा वसन्त थापाले लय बान्नु भएको यो गीत नकुल ढकालको रचना हो।

0: AIO.
1: AIO?
0: Yes, AIO. All in one mart. The best place for shopping.
1: Ke chara ho khas tya?
0: Ke chaina bhana na. Nun dekhi sun samaka sampurna samagri haru, lata kapda, khadya samagri, banking sastaharu ekai thau ma. Tyo pani sulabh mulya ma ani gunastariya restaurant haru tesmathi prashasta parking area.
1: Wow, kaha chha yo?
0: Yahi Min Bhavan ma, Shanti Nagar gate sangai, yatayat byabastha karyalaya ko chheuai ma.
2: All in one mart, helping make your life easier.
3: भाई भाई भाई सामान पुराने अनि आइले अरु सामान पुराउनु छ
4: मार्बल को पाइप जडान गरेको घरले पनि के भन्नु पर्छ एकदम ठीक छ कुरा मिला
3: ओ मन्दै नमस्कार
4: अनि कर्सर बेच्न छोडेर यता तिर कता नि
3: यो त साइड जब दाइ यो चाहिँ मेन जाउ न
4: यो मेरो छोरा विदेशबाट आको नयाँ घर बनाएको पाइप दिन आको
3: सामान राम्रो छ ढुक्क हुनुहोस्
4: थाहा छ त्यसैले त यही लिन आएको
5: विदेशमा पनि फ्लोकार्ट र लेट फ्री प्रडक्ट नै युज हुन्छ
4: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल
5: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राख्नुहोस् है
4: सुरक्षा घरको
3: जीवन
2: रेडियो थाहा संसार 99.4 निष्पक्ष सक्रियताको अभ्यास
6: रेडियो थाहा संसार 99.4 मा तपाईँ सुन्दै हुनुहुन्छ
2: कार्यक्रम सुशेली
7: सारङ्गीको तारदेखि तुङनाको धुलसम्म हतपारे र पालमदेखि देउरा र टप्पासम्म
8: सुशेली
7: सुशेली
8: लोकगीत लोक साहित्य र लोक संस्कृतिको संगम
7: कार्यक्रम सुशेली सुशेली

कान्छीको जोगा जोबान झलमल मै पर्यो अलमल स्थिरमा स्थिर फुल नानीको यो कौरा गीत सुनायौं प्रेम राजा महतको संकलनमा प्रेम राजा महत र साथीहरूको स्वरमा कार्यक्रम सुशेली प्रसारणमा छ हामीसम्म आइपुगेका पछिल्ला रेकर्डेड लोकलयका गीतहरू लोकगीतहरू लोकदोहोरी गीतहरू सुनाइरहेका छौ विभिन्न सन्दर्भका फरक फरक गीत हुने गर्छन् कोही गीतले मन बुझाउँछन् कोही गीतले बिर्सिसकेको कुरालाई पनि सम्झाएर मन रुवाउँछन् कहिले हँसाउँछन् कहिले चाहिँ नचाउँछ पनि वास्तवमा हाम्रो गीत संगीत भन्या चाहिँ लोकगीत हाम्रो जीवनको अनुनासित सम्बन्धित विषय बन्न पुगेको छ कोही मान्छे नहुँदा पनि सबैमा भएको अनुभूति गीतले नै दिलाउने गर्दछ अनि कसैले पनि सम्झाउन सकेन भने मान्छेलाई गीतले सम्झाउँछ गीतै सुनेर भावुक भएर जीवनको पल्लो कुनामा गएको मान्छे पनि फर्किएर फेरि जीवनयापनमा आएका थुप्रो उदाहरण छन् त्यसकारण त यो जीवनका लागि ओखती जस्तै छ यसले हाम्रो जिन्दगीलाई थप रसिलो बनाउने उज्यालो बनाउने झलमल्ल बनाउने मात्रै होइन जीवनलाई दीर्घजीवी पनि बनाउँछ त्यसकारण यो सदाका निम्ति सबैका निम्ति रस ओखती हो यसलाई जति सेवन गर्नुहुन्छ तपाईँको आयु उत्तिकै बढ्दछ तपाईँको कृति उत्तिकै बढ्दछ तपाईँको सृजन क्षमता सृजनशीलता उत्तिकै वृद्धि हुन्छ त्यसकारण त यो गीत सबैका निम्ति सधैँलाई छँदैछ ठाउँ ठाउँका गीतहरू याम यामका गीत सुनाउने क्रममा अब चाहिँ हामी एउटा रत्यौली सुनाउँछौ अचेल रत्यौलीका गीतहरू कम रेकर्ड हुन्छन् जति तेजका गीत रेकर्ड हुन्छन् त्यसको तुलनामा रत्यौलीका गीत कम रेकर्ड हुने गरेका छन् बजारमा एउटा गुनासो चाहिँ सर्वव्याप्ती छ कतिपय गीतहरू चाहिँ हामीले प्रयोगका निम्ति अथवा त्यसको लोकप्रियताका निम्ति अनेकानेक शब्दावली हालेर मान्छेलाई जसरी हुन्छ शून्य तुल्याउने त्यसबाट समाज संस्कृति भड्की पनि भड्क्योस् भन्ने एक तक्का छ र त तीजका गीतहरूलाई पनि मानिसहरूले रत्यौली जस्तो बनाए भन्छन् यसको माने के भने रत्यौलीमा प्रशस्त हाँसो ठट्टा घोष पेच हेप्नी धम्काउने अनेक किसिमका कृतिहरू हुने रहेछ यो नारी समाजको गीत हो अब पुरुष समाजले गाउनुहुन्छ कि हुँदैन त्यो समाजले नै जवाफ दियोस् यहाँ चाहिँ हामी महिला र पुरुष गायक गायिका सबैको आवाजमा सुनाउँछौ प्रीति आले सूर्य खड्का र साथीहरूले यो गीत केही हप्ता अगाडि मात्रै रेकर्ड गराउनु भएको थियो दुर्गा पौडेले लेखेको गीत हो सूर्य खड्काको संकलनमा दाईलाई चिनेको मैले दाईलाई चिनिन मैले यो रत्यौली गीत विवाहमा रत्यौली विशेष त तपाईँलाई थाहा छ यो परियात चाहिँ दुलाह लिएर दुलै घरतिर गइसकेपछि बरियात नफर्किँदै दुला बेहुली दुला चाहिँ दुलै लिएर नफर्किँदै गर्दाखेरि त्यो बिचको समयमा दुलाको घरमा महिलाहरूले गाउने गीत हो त्यहाँ महिला समाजमा प्रशस्त घोटपेट हाँसो ठट्टा मनोरञ्जनले व्याप्ति हुन्छ।

गयो छोरो सगुनै खाएर ल्याउँछ दुलै बरमाला लाएर दाईलाई चिनिन मैले कोपीले ढाका टोपीले रत्यौली गीत सुनायो प्रीतिहाले सूर्य खड्काएर साथीहरूको स्वरमा पछिल्लो दशक रत्यौलीका गीत चाहिँ विशिष्ट उपल्ला श्रेणीका गायकहरूले पनि गाएपछि यो पुरूषहरूले पनि गाइन्छ गाउन मिल्छ भनेर रत्यौली गीत गाएको सुनिन्छ विशेष त प्रचलित प्राचीन नेपाली परम्परा चाहिँ तीजको गीत र रत्यौलीको गीत नारी प्रधान गीत हो यो महिलाहरूले मात्रै गाउने प्रचलन थियो यद्यपि पनि तीजका गीतमा माइती र चेलीका संवाद श्रीमान र श्रीमतीका संवादसम्म उपयुक्त नै ठानिएको थियो पछिल्लो पाँच दस वर्ष यता त तीजका गीतहरूमै पनि रत्यौली झैं अरू बेला त्यस्तो सन्दर्भको अवसरै छैन जसरी गाउन थालियो र रत्यौलीका गीतमा पनि पुरूषहरूले महिलाहरूसँग दोहोरी खेलेका थुप्रो गीतका प्रतिहरू रेकर्ड भएका छन् उपल्ला र विशिष्ट श्रेणीका गायक कलाकारहरूले नै हुन्छ जसले गाए पनि भनिदिएपछि सबैलाई यो बाटो पुगिगएको छ अब यो साङ्गो पाङ्गो हिसाब किताब मिलाउने कपरथान गर्ने ठिक बैठिक छुट्याउने त हाम्रो समाजै हो हाम्रो समाजमा त्यो मौलिकता र त्यो नेपालीपनको प्रसस्वादन चाहिँ कहिले पनि नहराओस् हामी फेरि जसरी कानूनको थिति नियममा बाँधिनुपर्छ सांस्कृतिक र सांगीतिक सँगै सामाजिक थिति नियममा पनि बाँधिनु पर्दछ विधि नियमलाई उल्लङ्घन चाहिँ कसैले गर्नु हुँदैन त्यसो गरियो भने हाम्रो संस्कृति विस्तारै छिमनिँदै मात्रै होइन हराउँदै पनि जान सक्छ यो नहराओस् ठुल्ठुलो बाजै बजाएर हल्ला हल्ला गरेर मात्रै संस्कृति बाँच्दैन त्यसलाई हामीले नेपाली समाजको वास्तविक मौलिक रसस्वादमा पनि राखिरहनु पर्दछ कार्यक्रमको अर्को कोशैली अर्को गीत चाहिँ हामीसँग छ कमल खनाल र पूर्णकला विषयको स्वरमा कमल खनालको रचना

च्यानदेउला तोलाको टोपी हजारको सुनदेउला तोलाको टिकी हजारको कान्छी बजारको कमल खनाल र पूर्णकला विषयको स्वर सुनायो। यस क्रमको अर्को प्रस्तुति सुमन परियार समीक्षा अधिकारी र साथीहरूको स्वरमा सूर्य कुमार परियारको शब्द सुमन परियारको संगीतमा।

तिम्रो मनै राम्रो जीवडाल झनै राम्रो सुमन परियार र समीक्षा अधिकारीको स्वर सुनाई आजलाई सुशेलीको अन्तमा छौं। कार्यक्रमबाट छुटिने बेला शान्तिश्री परियार, शीतल गुरूङ र साथीहरूको स्वरमा सीताराम परियारको रचना शीतल गुरूङको भाका संयोजनमा गाउँ गरे माया तपाईँलाई छाड्दै आजको कार्यक्रमका विदा भयो। भोलि फेरि भेटौँला। नमस्कार।

0: झलझला ट्राइब चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 11 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624959 र 9865478232।

0: बिहान 11 बजेको थाहा अपडेटमा धर्मराजको नमस्कार। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा भन्सार दर हेरफेर गरिएको र दस्तावेजबाट पानाहरू गायब पारिएको भनी आएका समाचार भ्रामक र अतिरंजित रहेको दावी गर्नुभएको छ। आज बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले भन्सार दरमा कुनै नीतिगत चलखेल नभएको र प्राविधिक कारणले उत्पन्न विषयलाई अनावश्यक विवाद बनाइएको दावी गर्नुभयो। बैठकमा सांसदले उठाएका प्रश्नको जवाब दिँदै अर्थमन्त्री वाग्लेले गत वर्ष नेकपा एमाले र नेपाली कंग्रेसको सरकारले सच्याएका केही दरहरूलाई नै यसपटक स्पष्ट पारिएको बताउँदै रगत र भ्याक्सिन बोक्ने क्यारियरको भन्सार दरमा मात्र सामान्य परिवर्तन गरिएको र त्यो मानवीय र प्राविधिक विषय मात्र भएको उहाँको भनाई छ। अन्य कतिपय विषयमा भाषागत स्पष्टताका लागि मात्र परिमार्जित गरिएको दावी गर्दै संचार माध्यममा आएका समाचारले भ्रम मात्र सृजना गरेको बताउनुभयो। अर्थ मन्त्रालयमा बसेर गोप्य रूपमा दरहरू चलाएको भन्ने आरोपको खण्डन गर्नुभएको छ। त्यस्तै प्रतिवेदनबाट 16 पाना गायब पारिएको भन्ने आरोपका सम्बन्धमा पनि उहाँले माइक्रोसफ्ट वर्डको प्राविधिक पक्षबारे स्पष्ट पार्नु भएको छ। 450 भन्दा बढ़ी पानाको डकुमेन्टमा कोलमको साइज थोरै मात्र घटबड गर्दा समग्र पानाको संख्यामा उल्लेख्य परिवर्तन देखिन सक्ने उहाँको भनाई छ। यो विवादलाई चियाको कपमा तूफान ल्याउने प्रयासको संज्ञा दिँदै अर्थमन्त्री वाग्लेले आफू यसको डटेर सामना गर्न तयार रहेको पनि स्पष्ट पार्नु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा बागमती प्रदेशको प्रथम अधिवेशनमा नेतृत्व चयन गर्न निर्वाचन हुने भएको छ। हिजोबाट शुरू भएको अधिवेशनमा चारजनाले सभापति पदमा उम्मेद्वारी दर्ता गरेका छन्। डाक्टर अच्युतम लामिछानी, हरिबहादुर खत्री, कृष्णमान श्रेष्ठ र उत्सव अरियालले उम्मेद्वारी दर्ता गराएको निर्वाचन समितिले जानकारी दिएको छ। लामिछाने प्रतिनिधि सभा प्रत्यक्ष तथा संस्थापक प्रदेश सभापति हुनुहुन्छ। हिजो राति जिल्लासम्म उम्मेद्वारको अन्तिम नामावली टुंगिएकाले निर्वाचन प्रक्रिया लम्बिएको निर्वाचन समिति संयोजक सुमित्रा पण्डितले बताउनुभयो। उहाँका अनुसार समिति चयनका सम्बन्धमा अहिले अधिवेशन स्थलमा छलफल भइरहेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयको किसान सूचीकरण प्रणालीमा देशभरका करिब 25 लाख किसान आबद्ध भएका छन्। किसानलाई जमीनको विवरण र खेती उत्पादनका आधारमा सूचीकरण गरिएको छ। उत्पादन वृद्धि गर्न आवश्यक सहुलियत तथा सुविधा दिने उद्देश्यले किसानलाई विद्युतीय प्रणाली मार्फत सूचीकृत गरिएको कृषि सूचना केन्द्रका अधिकृत सञ्जीव पण्डितले बताउनुभयो। कृषि गणना 2078 अनुसार 41,30,000 संख्यामा रहेकाले बाँकी 16 लाख भन्दा बढ़ी किसानलाई पनि सूचीकृत गर्ने कार्य भइरहेको छ। परिचय पत्रका आधारमा सरकारले अनुदान सहित रासायनिक मल, बिउ, अनुदान सेवा व्यवस्थापन लगायत सुविधाहरू उपलब्ध गराउनेछ। देशभरका स्थानीय तहसँग समन्वय गरी किसानका सूचना तथा तथ्याङ्क संकलन गरिएको हो। केन्द्रले यस कार्यक्रममा आफ्नो नाम दर्ता गराउन किसानलाई फेरि आह्वान समेत गरेको छ। र नेपाली महिला क्रिकेट टोली एसिया कपमा पनि छनौट हुन असफल भएको छ। आज मलेसियामा भएको क्वार्टर फाइनलमा नेपाल थाइल्याण्डसँग 56 रनले पराजित भएको हो। थाइल्याण्डले प्रस्तुत गरेको 131 रनको लक्ष्य पछ्याएको नेपालले पूरा विश्व ओभरमा 7 विकेट गुमाएर 74 रन मात्र बनाउन सक्यो। नेपालका लागि रूबिना छेत्रीले सर्वाधिक 20 रन बनाइन्। सोनी पाखरिनले 15, सीता राणा मगरले 12 तथा सम्झना खड्काले 11 रन बनाइन्। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। थाइल्याण्डका लागि पिथाचुआ पुथाङले 4 ओभरमा 7 रन दिएर 2 विकेट लिइन्। सुनिता चतुरुङ तर्ना र सुलिपन लाओमीले पनि 2-2 विकेट लिए भने फनिता मायाले 1 विकेट लिइन्। त्यसैगी बायोमास ओभरमा टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले 20 ओभरमा 4 विकेट गुमाएर 130 रन बनाएको थियो। नेपाली महिला टोली गत साता भएको एसियन गेम्सको छनौटमा पनि निर्णायक खेलमा चीनसँग पराजित भएपछि एसियन गेम्समा छनौट हुन असफल भएको थियो। बिहान 11 बजेको थाहा अपडेट सकियो। धर्मराज बिदा हुन्छु। नमस्कार।
1: अब सुन्नुहोस् पूरा समाचार।
2: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
2: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
2: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
1: मद्यपान र धूम्रपान सेवन नगरौ।
2: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी साधन नचलाऊ, सेतु क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेक जाँच गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरौ, घुम्ते मोडहरू तथा सड़कमा रहेका खाल्डाखुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: लौ न लौ लौ चटाङ पर्न आँटो सबैजना यता आउ त यता त्यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चटाङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
5: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
4: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
5: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
4: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, छमझम आउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
5: अनुहारको चाया पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
4: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्धाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
5: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ।
6: सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिमतर्फ न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर दाङ,
4: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही दाङ।
6: सम्पर्क मोबाइल 98578211105,
4: 98479802,
6: 98095082605
4: र 98103940।
3: एक युनिट रगतले 3 जना सम्मको ज्यान बचाउन सकिन्छ।
7: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
3: 45 किलो भन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
7: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
3: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
7: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
3: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
7: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
8: नमस्कार स्वयंसेविका दिदी।
9: नमस्कार नमस्कार। दुई जीवको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
10: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
9: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ। हो त,
10: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
9: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनुपर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
11: पोषण मैत्री हाम्रो नगर बनाउनु छ पुरा।
12: स्तनपानको महत्व र स्तनपान सम्बन्धी 3 नियमहरू।
13: शिशु जन्मिएपछि सकेसम्म चाँडो 1 घण्टाभित्र आमाको पहिलो पहेँलो बिगौती दुध खुवाउनु पर्छ। यो शिशुको लागि पहिलो खोखो र रोगसँग लड्न सक्ने क्षमता बढाउँछ। आमाको दुधमा शिशुलाई आवश्यक पर्ने सबै प्रकारका पौष्टिक तत्त्वहरू हुने हुँदा जन्मेदेखि 6 महिना पूरा नभएसम्म शिशुलाई आमाको दुध मात्र खुवाउनु पर्छ। आमाको दुधमा नै शिशुलाई आवश्यक पानीको मात्रा हुने हुँदा पानी कुनै पनि खुवाउनु हुँदैन। शिशुको माग अनुसार एक दिन र रातमा कम्तीमा 10 पटक 10 देखि 12 पटक आमाको दुध खुवाउनु पर्छ। शिशुले चाहे अनुसार आमाको दुध खुवाउन सकिन्छ। जति धेरै दुध चुसायो त्यति धेरै दुध उत्पादन गर्न सहयोग हुन्छ। 6 महिना पूरा भएपछि बाल बालिकालाई स्तनपानको साथ साथै थप तथा पूरक खाना पनि शुरू गर्नुपर्छ। तर कम्तीमा 2 वर्ष पूरा नभएसम्म आमाको दुध नियमित खुवाइराख्नु पर्छ। 6 महिना पूरा भएपछि बाल बालिकाको पूरक तथा थप खानामा 4 समूहको खाना मिसाएर बनाउनु पर्छ। बाल बालिकाले खाना खुवाउन शुरू गर्दा सजिलैसँग खाना नमान्ने हुन सक्छन्। त्यसैले उनीहरूलाई खेलाई डुलाई घुमाएर फकाई फुलाई धैर्यतापूर्वक खुवाउनु पर्छ।
12: यसका साथै स्वस्थ रहनका लागि के गर्ने?
13: विभिन्न थरीका खानेकुराहरू हरेक दिन उपभोग गर्ने, फलफूल र हरियो साग सब्जीहरू हरेक दिन पर्याप्त मात्रामा उपभोग गर्ने, दाल केडागुडीहरू हरेक दिन उपभोग गर्ने, माछा मासु वा अण्डा नियमित रूपमा उपभोग गर्ने, दुध र दुधजन्य खानेकुराहरू हरेक दिन उपभोग गर्ने, खाना पकाउँदा तेल वा घिउ थोरै मात्रामा प्रयोग गर्ने, खानपान सम्बन्धी अन्धविश्वासबाट सावधान हुने, खानामा नुनको प्रयोग कम मात्रामा गर्ने, गुलियो र चिल्ला खानेकुरा कम मात्रामा खाने, सधैँ ताजा र स्वस्थ खाद्य वस्तुहरू उपभोग गर्ने, पर्याप्त मात्रामा सफा पानी पिउने, नियमित रूपमा शारीरिक परिश्रम गर्ने, परम्परागत तथा स्थानीय स्तरमा पाइने पौष्टिक खाद्य वस्तु उपभोग गर्ने, पौष्टिक तत्व कम भएका तथा बढी गुलिया चिल्ला र नुनिला खानेकुराहरू कम मात्रामा उपभोग गर्ने, मदिराजन्य पेय पदार्थ उपभोग नगर्ने, शिशुलाई पर्याप्त मात्रामा 6 महिनासम्म पूर्ण स्तनपान गराउने र 6 महिना पूरा भएपछि स्तनपानका साथमा थप खानेकुराहरू खुवाउने, गर्भवती र स्तनपान गराउने आमाले थप पोषिला खाद्य वस्तुहरू उपभोग गर्ने, किशोर किशोरीहरूले खानपान सम्बन्धी स्वस्थ बानी बसाल्ने, ज्येष्ठ नागरिकको खानपानमा विशेष ध्यान दिने,
12: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
8: के भयो? के को हल्ला खल्ला हो यो?
14: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
15: के सकिनु नि? गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
8: होइन, किन माइरी भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
15: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने?
14: हो त है, हामीले त ध्यानै नदिएको।
15: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
16: विकासका नाममा विनाश ननिम्त्याऊ, नेपाल सरकार, विज्ञापन बोर्ड।
8: के भयो? के को हल्ला खल्ला हो यो?
14: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
15: के सकिनु नि? गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
8: होइन, किन माइरी भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
15: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने?
14: हो त है, हामीले त ध्यानै नदिएको।
15: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
16: विकासका नाममा विनाश ननिम्त्याऊ, नेपाल सरकार, विज्ञापन बोर्ड।
17: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म
16: विकासका नाममा विनाश ननिम्त्याऊ, नेपाल सरकार, विज्ञापन बोर्ड।
17: म सानै उमेरमा बेची

0: अनि मबाट सदाका लागि टाढा भए।
1: दिदी, म पनि बाह्रै वर्षमा बेची आफन्तले नै फकाएर लगे। झन्डै दस वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
2: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्क छिक्नु अपराध हो।
3: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
2: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
4: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्व अनुसार भोजन गर्नु नै पोषण हो।
1: बाल बालिकाको दिमागको करिब 80% भन्दा बढी विकास गर्भमा रहेदेखि 2 वर्ष भित्रमा 1000 दिनमा नै हुन्छ। यसैले यस अवधिलाई सुनौला 1000 दिन भनिन्छ। यस अवधिमा बाल बालिकामा कुपोषण भएमा यसको असर जीवन भर नै रहन्छ।
0: सुनौला 1000 दिनमा बाल बालिकाको अधिकांश दिमागको विकास हुने भएकोले गर्भवतीको उचित खानपान, स्याहार र हेरचाहमा ध्यान दिएमा आमा तथा गर्भको बाल बालिकाको स्वास्थ्य अवस्था राम्रो हुन्छ र सुत्केरी भएपछि 2 वर्षसम्म आमा र बाल बालिकाको खानपान तथा स्याहारमा ध्यान दिनुपर्दछ।
1: यदि यस समयभित्र गर्भमा रहेदेखि 2 वर्षसम्म आवश्यक पोषण नपाएमा बाल बालिका कुपोषित भए उनीहरूको शारीरिक र मानसिक वृद्धि विकास राम्ररी हुन सक्दैन। बाल बालिका कुपोषित भएमा उनीहरूको रोगसँग लड्ने क्षमताको कमी भई विभिन्न रोगहरूको संक्रमण हुने सम्भावना हुन्छ।
0: दिमागको विकास राम्ररी नभएका बाल बालिका पछि गएर विद्यालय तथा पढाइमा कमजोर हुन्छन्, जसले गर्दा वयस्क अवस्थामा उनीहरूले गर्न सक्ने उत्पादकत्व क्षमतामा कमी आउँछ र आर्थिक वृद्धि समेत न्यून रूपमा हुने हुँदा समग्रमा देशकै गरिबी बढाउन सक्छ।
1: शरीरलाई खुर्कन, बढ्न तथा काम गर्न र रोगहरूबाट बचाउनका लागि आवश्यक पर्ने खानेकुराहरूलाई पोषिलो खाना भनिन्छ।
0: आमा तथा शिशु स्वास्थ्य निरोगी हुन पोषिलो खाना खान र खुवाउन जरुरी हुन्छ। खानाको साथसाथै उनीहरूको स्याहार सुसारमा पनि ध्यान पुर्याउनु पर्छ।
1: हरेक दिन कम्तीमा निम्न अनुसार 4 प्रकारका खानेकुराहरू 1 अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दालहरू, सागपात तथा फलफूल, पशु पक्षी जन्य स्रोतहरू जस्तै दुध, अन्डा, माछा र मासु समेटिने गरी खानु पर्छ।
0: उल्लेख गरिएका खानाहरूमा कुनै एक अत्याधिक बढी वा कम नहुने गरी मिलाएर खाएमा मात्र शरीरले चाहेको मात्रामा पोषक तत्वहरू उपलब्ध हुन सक्छ।
1: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: साथी हेर न, क्या खतरा समाचार आइसक्यो।
3: बाफ्रे,
2: अब चाहिँ के हुने हो?
3: खोइ के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यस्तो त जल्दै लेखिहाल्छ नि।
2: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
3: तिमीलाई थाहा थिएन?
2: थाहा थिएन।
3: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
2: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
3: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
4: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ।
5: आधिकारिक स्रोतबाट प्राप्त सूचना

0: सूचनालाई मात्र विश्वास गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
3: लो किन नि, के भयो सन्चो भएन?
2: होइन, यतिकै जाने मन लागेन।
3: यतिकै पनि हुन्छ?
2: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
3: ए कुरा त्यस्तो पो, ल हेर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
4: नमस्ते, कति कामले पाल्नु भयो?
3: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
4: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
2: हस् म्याडम।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
5: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।
6: सुनसहरी गाउँपालिका 5 नारबाङ क्षेत्रभित्र रहेका, पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका 7 जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका 6 ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी 4 किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, घर घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै, अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
5: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका 5 नारबाङ रोल्पा।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
2: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार माया र सम्मान गरौं।
2: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
2: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
1: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: हजार दिनका आमालाई पोषण के हो
4: गर्भवती सुत्केरी स्तनपान गराइरहेकी महिलाहरूले हरेक दिन कम्तीमा चार प्रकारका खानेकुराहरू खानु पर्दछ।
5: अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दाल, सागपात तथा फलफूल, पशुजन्य खानेकुरा जस्तै दुध, अण्डा, माछा तथा मासु समेटिने गरी खानु पर्दछ।
4: गर्भवती महिलाले साबिकको भन्दा कम्तीमा एक पटक थप खाना खानु पर्छ। सुत्केरी महिलालाई स्थानीय स्तरमा उपलब्ध हुने विभिन्न प्रकारका पोषिला खानेकुराहरू सहित साबिक भन्दा थप दुई पटक खाना खानु पर्दछ।
5: गर्भ रहनु पूर्व फोलिक एसिडको प्रयोगले बाल बालिकालाई हुने जन्मजात अपाङ्गताबाट बचाउन सकिन्छ। त्यसैले गर्भ राख्ने योजना तय हुनुभन्दा तीन महिना अगाडिदेखि गर्भवती नहुँदै दम्पति दुवैले गर्भ रहे पश्चात गर्भवती महिलाले तीन महिनासम्म यो चक्की सेवन गर्नु पर्दछ।
4: गर्भवती भएको तीन महिना पूरा भएपछि एक मात्राको जुकाको औषधि खानु पर्छ। साथै गर्भवती भएको तीन महिना पूरा भएदेखि सुत्केरी भएको 45 दिनसम्म दिनको एक पटक एक चक्की आइरन खानु पर्छ।
5: सुत्केरी महिलाले भिटामिन ए धेरै पाइने खानेकुराहरू खाने तथा सुत्केरी भएको 42 दिनभित्र एक मात्रा भिटामिन ए क्याप्सुल खानु पर्दछ।
4: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेखे।
7: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
6: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैन नि सक्दैन, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
8: अङ्कल अङ्कल आउनुहोस्, म आफूलाई बाटो कटाइदिन्छु।
9: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
10: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
6: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
11: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
12: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौं।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
6: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेखे।
7: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
6: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैन नि सक्दैन, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
8: अङ्कल अङ्कल आउनुहोस्, म आफूलाई बाटो कटाइदिन्छु।
9: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
10: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
6: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
11: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
12: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौं।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
14: बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नु पर्छ? अनि अरू के गर्नु पर्छ? जाने दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने
15: हजुर हाम्रा सेवाहरू
7: दाँत बान्ने
15: दाँत सफा गर्ने
7: दाँतमा सिमेन्ट गर्ने
15: दाँत नभएको ठाउँमा दाँत रोप्ने
7: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने
15: फिक्स दाँत लगाउने
16: यति मात्र कहाँ हो र हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ
7: जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार
15: सम्पर्क नम्बर 98-67-067-467 एक पटक सम्झिने पर्ने ठाउँ 7 Heaven Dental सुनिल स्मृति गाउँपालिका 4 सुरचौर बजार रोल्पा युनिसा सुनचादी पसलको छेउमा
16: साथै तार बान्ने बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ
17: हेर त रगतै रगत भयो छ्या म त त्यस्तो हेर्न नि सक्दिनँ
18: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
17: अरे हेर त न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
18: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त
17: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
19: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिउ
20: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाउ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ
21: नेपाल सरकार विज्ञापन बोर्ड
22: विश्वाना सुन्नुहोस् हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सिङ रे नि हो र होइन होला त्यस्तो त
23: सोइता तिमीहरूको के खासकोस कुरा आउँदैछ के भयो भन त
24: के भएन मिस
23: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000-1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
24: हुन्छ
25: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
21: नेपाल सरकार विज्ञापन बोर्ड

0: होइन यो छोरीले के भन्छे दाँत दुख्यो भनेर हैरान पारिसकी भन्या जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू तपाईँ आमा छोरी मिलेर के कन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त के पर्यो तपाईँलाई
0: के हुनु नि बाबु यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन
1: ए के न ठुलै समस्या होला भनेको त जाबो यति कुराको लागि पो तपाईँहरू कन्थन मन्थन गरिरहनु भएको अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न त्यहाँ गएपछि त नानीको दाँतको समस्या
0: ए हो र बाबु यो कहाँनिर छ र बाबु यसका सेवा सुविधाहरू के छन्।
1: हजुर हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध दाँत सफा गर्ने बाङ्गो चिङ्गो दाँत मिलाउने दाँत भर्ने जरैदेखि दाँत भर्ने बुद्धि बङ्गारा उखेल्ने आरसीटी गरेको दाँतमा खोल राख्ने फ्लोराइड प्रिन्ट फिटर सिल्नेचर दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने निशुल्क दन्त चेक जाँच गरिने दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने दाँतमा तार लगाउने भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक घोराई 15 हस्पिटल रोड निमा हल कुमारी बैंक अघाडी दाङ शाखा नारायणपुर बुधौरा चोक सम्पर्क टेलिफोन नम्बर 0825903050 र मोबाइल नम्बर 9858743122 र 9858743123।
1: B&B डेन्टल क्लिनिक घोराही 15 दाङ।

0: ल ल ल यता नआऊ है बुहारी तलै बस छाछुक नगर आज कति दिन रे
1: तीन दिन भयो
0: तिमीलाई थाहा छ दिन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
1: केही हुन्न मुआ सुनै नहुने होइन कि सफा गरे भइहाल्यो नि
0: आ जेसुकै भन म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
1: मुआ महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा सुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ पहिलाको जस्तो छैन अहिले
2: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक युजन हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
0: भो भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझेँ अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र
3: महिनावारीलाई मर्यादित बनाउ विभेद अन्त्य गर्नु
4: नेपाल सरकार विज्ञापन बोर्ड

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिलो घर चाहियो नि।
2: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
1: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्यो।
2: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
3: होइन, रात दिन खचखच के को झगडा हो यो?
2: हेर न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ, म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
3: ए रमेश, त्यसो भए सुन, हाम्रै लमै नगरपालिका वडा नम्बर 3 मजगाउ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
1: ओहो, यस्तै घर हो हामीलाई चाहिएको।
2: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भने सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
3: ल सिधै फोन गर न, मोबाइल नम्बर 98479719 मा जग्गा धनी किरण अधिकारीलाई अहिलै फोन गर, नत्र फेरि छुट्ला।
4: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
5: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
6: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
5: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
6: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
5: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
6: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
7: हेलो
8: हेलो,
7: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
8: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
9: हजुर,
8: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
9: हेलो हेलो, भन्नुहोस् त।
7: हेलो हजुर
9: हजुर,
7: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
9: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
8: ए नानी, के भने रहेछ, के भयो?
9: हेर्नुहोस् ल, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
8: ल ल, किन दिन्छ?
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
5: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउ।
5: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ओहो काकी, के को सिंगर पटार हो यस्तो, घर त उज्यालो देखिन्छ त।
11: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
10: के रे, नानी त भर्खर 17 की लागि होइन र?
11: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै थिए, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
10: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
11: ए हो र।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ल ल यता नआऊ है बुहारी तलै बस छाचुप नगर आज कति दिन रे
1: तीन दिन भयो
0: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
1: केही हुन मुआ सुनै नहुने होइन कि सफा गरे भइहाल्यो नि
0: जेसुकै भन म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नु पर्छ है पछि जेसुकै गर
1: मुआ महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा सुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ पहिलाको जस्तो छैन अहिले
2: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक युजनले हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
0: भो भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझेँ अबदेखि गर्दिन हामीले जे सिक्यौँ त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र
3: महिनावारीलाई मर्यादित बनाउन विभेद अन्त्य गर्न
4: नेपाल सरकार विज्ञापन बोर्ड

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त गतिलो घर चाहियो नि।
2: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
1: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्यो।
2: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
3: होइन, रात दिन खस के को झगडा हो यो?
2: हेर्न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ, म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
3: ए रामे, त्यसो भए सुन, हाम्रै लमई नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
1: ओहो, यस्तै घर हो हामीलाई चाहिएको।
2: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
3: ल सिधै फोन गर न, मोबाइल नम्बर 98479719 मा जग्गा धनी किरण अधिकारीलाई अहिले फोन गर, नत्र फेरि छुट्ला।
4: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर शुरूआत। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
5: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
6: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
5: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
6: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
5: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
6: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
7: हेलो
8: हेलो हेलो,
7: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
8: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
9: हजुर,
8: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
9: हेलो हेलो, भन्नुहोस् त।
7: हेलो हजुर
9: हजुर,
7: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
9: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
8: ए नानी, के भने रहेछ, के हो के भयो?
9: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन।
10: यति बेला हाम्रो स्टुडियोको घडीमा मध्याहको 12 बज्यो।
11: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली, तिलोतमा 5 मणिग्राम रूपन्देही।
12: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी किएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
13: डिभिजन वन कार्यालय रोल्पाको अपिल।
14: बिना अनुमति वन जंगल प्रवेश नगरौ। वन क्षेत्रमा चुरोट चलाई लाइटर नलैजाऊ। वनमा रहेका रुख बिरुवा लाठा पोथ्रा काट्ने हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौ।
15: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौ। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौ। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौ।
16: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौ। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात्र गर्ने कार्य नगरौ। वन क्षेत्रबाट ढुङ्गा किट्टी बालुवा वा माटो ननिकालौ।
15: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ।
16: क्षेत्र दर्ता गर्ने वा खनजोत आवात्र गर्ने कार्य नगरौ। वन क्षेत्रबाट ढुङ्गा किट्टी बालुवा वा माटो ननिकालौ।
15: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ।
14: वन क्षेत्रमा खुल्ला चरिचरण नगराऊ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
15: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको।
17: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
18: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
17: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
18: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
17: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
18: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
17: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्छ। नमस्कार उपप्रमुख।
18: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
17: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
18: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ, हतार नगरौँ न साथीहरू, बन्छ। रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू, बाटो बन्छ समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलिक हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है। अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
17: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
19: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
20: नेपाल सरकार विज्ञापन बोर्ड।
21: नमस्ते डाक्टर सर।
22: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
21: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
22: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
21: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
22: हेर्नुहोस् अहिलेको समस्या नै यही, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैन, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
21: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
22: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
21: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब।
22: हो नि बालबालिकाको तीन वर्षसम्म उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न सुरु गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
17: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
2: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गरे ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
1: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
2: लौ उसो भए म सामान लिन गइहाले।
1: हजुर, हामी कहाँ गुणस्तरीय हापुर टोयलेट क्लिनर कालो फिनाइल सेतो फिनाइल भाँडा माझ्ने साबुन हात धुने साबुन लुगा धुने साबुन नुहाउने साबुन डिटर्जेन्ट पाउडर ग्लास क्लिनर टाइल तथा मार्बल क्लिनर ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
2: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 98578 30504।
1: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
2: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग घोराही 15 दाङ।
23: आदरणीय रोल्पा वासी आमा बुबा दाजुभाइ दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन घर अगाडिको बाचो नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिउ। रोल्पा नगरपालिकाको कारणले

0: ए बाबु अध्ययन छ चर्च बालेर जाऊ
1: आ पर्दैन आमा त्यही पुग्ने त हो एकैछिन त हो नि म पुगेर आइहाल्छु के
0: बर्खाको बेला छ अध्ययनमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भयफुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
1: है बल्ल सम्झे सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
0: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नु भएन
1: भन्नुभयो नि मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
0: हो सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
2: सतर्कता अपनाउने गरौं सुरक्षित बनाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड

0: 我来的。
1: 我俩了，二零八七，二零八七，完事，别再来这，啊，我这地上掉了砖了吧？我难看，你咋办？
2: Subha Prabhat Guru Ama.
3: Subha Prabhat. Basa.आज हामी के विषयमा छलफल गर्छौ?
2: वैदेशिक रोजगारीको विषयमा गुरुआमा.
3: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त.
4: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा.
3: हो, अरू भन त.
5: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ.
6: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा.
3: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ. अरूको पनि केही छ कि?
7: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ. सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ. कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा.
6: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ.
3: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनुपर्छ.
8: नेपाल सरकार विज्ञापन बोर्ड.
4: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना. प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ. तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ. साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ. प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा.
9: लगभग सबैजना आइसक्नुभयो. आजको उडास्तरको छलफल सुरु गरौँ न त. आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ.
3: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, ढाँझा फाट्ने वा पहिल्यै फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्.
9: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त. सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है.
3: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्.
9: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्नु छ.
3: ढाँझा फाट्ने वा पहिल्यै फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्.
9: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त

0: कहाँ सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्नु मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
2: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन हो।

0: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
1: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
2: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
3: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
4: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
5: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
6: आफ्नो घर वरपर सधैँ सफा राखौं। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
7: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार, रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस।
6: जन्म मृत्यु विवाह बसाई सराई सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
8: जथाभावी मदिरा पिउने खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
6: तपाईँका सन्ततिहरू कतै मदिरा पान लागू औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
7: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
6: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
8: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्।
6: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
7: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङगाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जंकोट, जजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, मार्डीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
6: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
8: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र, फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
6: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
7: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।
9: Thank you. यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं।
10: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन?
3: होइन, के भाछ र तपाईँलाई
2: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
3: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भने?
4: अरे काका, यस्तो लागि त घोराही दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
5: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेशन, छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
6: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिराउने, पिक बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात, जोर्नीको दुखाई, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, डन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
3: यति मात्र कहाँ हो र, हामी कहाँ जाड, रक्सी, सुरुती, चुरोट, छुटाउने औषधि पनि उपलब्ध छ।
6: विस्तृत जानकारीका लागि सम्पर्क 082-5-63-803, 98-65-44-83-83।
3: विकल्प आयुर्वेद क्लिनिक घोराही दान सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।
0: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौं।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
1: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
1: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
7: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका यो मस्त जरुरी सूचना। जुहो बेला खेमरिदे गरम अबोधरी जेऊ बेला सोन खोरी कता अचुधरी जेऊ आउ बेला क वन जंगल ल भे लागिने मस्त ज संभावना ताए आउ ये जिमी प्राकृतिक सम्पदा र सक्षेप्त ज सक्षम नारी वातावरण मिलेने ल ख्यापा असर किएने रि उमूल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सोन नाखा नामे ल भे लागिने सज जिमी किमी लापरवाही सोन चाउसो खेलगेमा दुख जिन के पोखरेल मेला की नाटे जन धनी ने खेता छिपी ताऊ वो फोकाई
8: बेचो छानियाला बल्ल मेला की ने पूरा रंगे नौ पूरा ले चौसो खेल गिरी
7: वन जंगल सज मेरा आज मेरी बानी एमएल एमएल उस छानियाला ली उसो कर पोतर डाले पार बजे रहते ही
8: सलाई लाइटर सियाला मे सचांगे चीज डाले जबांगजा र यामा देने पोला गेने या इतो चीज र रहिदे वन जंगल याले के बाबा या
7: पिकनिक वन भोज बाको मे सचांसु छिन्नी नेले चौसो सैदे कि खनाई वन जंगल ले उसो छानी दैके बारी को चुरोद विधि ओरे बने कोबा
8: नान्थर नाम्लो लिज्याउ वन उपभोक्ता समूह राई सामुदायिक बनी हुने ढालले च अनुगमन दुने व्यवस्था चौसन गिरुए
7: गेसो छानेला खोरे ल चाउसी पोलिए हरिदे तरिन गाई गेज मेके लाइजु अब नजिरे बनाए गेम यलो गेज मेके नालाए औले लायो के लाइए
8: वन जंगल स जुडिसी हो गेम बारी ल बाली नाली कुचिला चुली यात्रा रस चाउसो छिनी ने चाउसो सहिरे के खेले
7: वन जंगल मेला कि गेमाइए लागि किनि पाँचजना खरनामदार मिली दिएको नै सानो छ नि गेस्टले
8: बतास उचुलिजु बेला त हिजिनके कोटल मेके सताङ्गीले हेन अखिम छिन्ने मे चाउसो गेस्टले
7: मे लागि नि निताए गे मने गे पछिए सोनो अरूले मने गे पछ या
8: के छ छामला पोयाल मे लागि किसन किनि गे छोटा ओडा कार्यालय प्रहरी कार्यालय सज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालयले खबर गिरिए
7: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा
1: मानसिक समस्याबाट बस्ने उपायहरू
0: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं
0: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ
0: असल साथीहरूसँग मात्रै संगत गरौं
1: मादक पदार्थ र लागू औषध सेवन नगरौ
0: नियमित स्वास्थ्य परीक्षण गरौं मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं
1: स्वस्थ रहौं अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ
0: नेपाल सरकार विज्ञापन बोर्ड
9: ए निकेश हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो
10: साथै
9: त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो हाम्रो समूहको बचत पासबुक विद्यालयको खाताहरू कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो कहाँ जाने होला तलाई थाहा छ भने भन् त
10: होइन यी सबै कामका लागि किन चिन्ता लिन्छस् सुलभ यो काम त रोल्पा समाचार साप्ताहिक रोल्पा अफसेट प्रेस छ स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि त्यहाँ त रङ्गीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि थाहा पाएस्
9: साँच्चै भन्छस् कि के हो यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि
10: हो नि सुलभ मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो समाचार प्रकाशन छपाईका सम्पूर्ण काम स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको
9: ओहो यस्तो कुरा त मलाई थाहा नै थिएन त ल निकेश तलाई धेरै धेरै धन्यवाद है हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ
10: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन प्रसारण सेवा समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका एफएम रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका रेडियो टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नु
11: गर्नुहोस्।
9: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, स्वेल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
10: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868603412, कार्यालयको सम्पर्क नम्बर 086440238।
9: सुली चौर शाखाका लागि मोबाइल नम्बर 9857222775, रेणुका रोगा 9481868697।
10: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क नम्बर 9857222775।
9: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।
12: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
13: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
12: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
13: हो र, मैले त सोचेकै थिइनँ यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
12: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
13: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
14: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
15: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
16: नेपाल सरकार, विज्ञापन बोर्ड।
17: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
18: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
17: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
18: यदि त्यसो हो भने आउनुहोस् चाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही चाङमा।
17: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौनाङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाथे घरको मुखको क्यान्सरको जाँच, स्टनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाथे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच।
18: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार बिमार हुनुहुन्छ।
19: डाक्टर कमल चन्द्र शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग, एलर्जी आउने, अनुहारमा चाउरीपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
17: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अर्रो हुने, हड्डी खिएको,
18: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासे, हार्जोनी तथा नसा रोग विशेषज्ञ,
19: जेनेरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसी द्वारा फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाद मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार,
11: डेंगु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्याटेको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श गरिने।
20: फर्म टाउल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, इबी, नाकबाट रगत पग्नु, जिउमा तथा घाँटीमा बिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, उटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, इबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार।
21: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
20: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
21: जसका लागि मोबाइल नम्बर छ 9858743123, 9848076770 र ल्यान्डलाइन फोन नम्बर 082-591-6770।
20: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
22: हैया बद्दी, मेरो त दात दुखिलो, के गर्ने होला अब?
23: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दात हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दात निको हुन्न।
24: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर, मान्ने होइन, जे सुकै गर्नुहोस् तपाईँले।
23: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त? यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको?
24: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
23: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक सातै दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत, फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ, खतिरा, सेतो डब्बाको उपचार गर्ने,
24: लामो समयसम्म गुटका, सुपारी, पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत, मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराही दाङ। थप जानकारीका लागि 082-562-3660 र मोबाइल नम्बर 9848-57569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-590-8970 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै।

0: रेडियो जलजला एफएम 96.4 MHz। जलजला ट्रैक चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 1 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घोडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171-562-459 र 98-645-78-232।

0: बाजे के भो किन गालामाहात
1: यहाँ दुखेको छ त खाने दिन्न भात दुखेको दुखेको छ दिन रात अनि गालामा हुन्न त हात गर्छन् बात
0: ल अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
2: ओ दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन
3: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
0: हजुर आउनुहोस् चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ
2: हजुर हाम्रा सेवाहरू
0: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने
4: नदुखाइ दाँत निकाल्ने
0: दुखेको दाँत जरैदेखि उपचार गर्ने
4: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
0: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नचिनिने गरी दाँतमा सिमेन्ट भर्ने
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
0: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
4: थप जानकारीको लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840 3318 9095 94 1452
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा
5: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना
6: एक सुनसहरी गाउँपालिका पाँच नाराबाङ क्षेत्रभित्र रहेका पूर्वमा माबाङ र जैमाको सिमाना उत्तरमा सुनसहरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना पश्चिममा सुनसहरी गाउँपालिका छ ढुसीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न जडीबुटी संकलन गर्न पात पटिङ्गल खर घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ
5: अध्यक्ष पूर्ण घरती मगर अर्जुन उपाध्यक्ष स्मृति थापा सचिव नरूपुन मगर कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा
1: ल बाबु नानी हो सुन है स्वस्थ हुन के गर्नु पर्छ अनि अरू के गर्नु पर्छ
7: अनि सर हाम्रो बाजे त दाँत दुखेर आया गर्नुहुन्छ रातभरि सुत्नै दिनुहुन्न अनि दाँत किराले पनि खान्छ
1: अब के गर्ने रे सिध सुलिचौर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने
5: हजुर हाम्रा सेवाहरू
0: दाँत बाँध्ने
5: दाँत सफा गर्ने
0: दाँतमा सिमेन्ट भर्ने
5: दाँत नभएको ठाउँमा दाँत रोप्ने
0: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने
5: फिक्स दाँत लगाउने
4: यति मात्र कहाँ हो र हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ
0: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार
5: सम्पर्क नम्बर 9867067467 एकपटक सम्झिने पर्ने ठाउँ सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका चार सुलिचौर बजार रोल्पा युनिसा सुनचादी पसलको छेउमा
4: साथै दाँत मान्ने बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
8: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
9: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
8: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
9: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
8: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
9: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
8: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
9: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
8: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने,
9: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9894204754 र 9894793412।
8: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
7: आया मम्मी दाँत दुख्यो, म त खाना खान नि सक्दिन।
10: हैन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
11: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के कन्छन मन्छन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
10: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
11: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू कन्छन मन्छन गरिरहनु भएको। अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
10: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
11: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, चरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिटर, सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
10: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अघाडि, दाङ, शाखा नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 0825903550 र मोबाइल नम्बर 9858043122 र 9858043123।
11: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
12: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
13: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोज्यो।
12: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
13: र मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
12: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
13: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
14: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
15: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
16: नेपाल सरकार, विज्ञापन बोर्ड।
17: मानसिक समस्याबाट बच्ने उपायहरू।
18: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
17: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
18: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
17: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊं।
18: असल साथीहरूसँग मात्रै संगत गरौं।
17: मादक पदार्थ र लागु औषध सेवन नगरौं।
18: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
17: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
18: नेपाल सरकार, विज्ञापन बोर्ड।
19: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
20: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
19: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
20: है, बल्ल सम्झे। सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
19: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
20: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
19: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
17: सतर्कता अपनाउने गरौं, सुरक्षित बनाऊ।
18: नेपाल सरकार, विज्ञापन बोर्ड।
21: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं।
17: नेपाल सरकार, विज्ञापन बोर्ड।
22: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
23: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
22: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
23: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै दिएर जाउँ न।
22: ए भाइ बहिनी, हो तिमीहरू के गर्दैछौ त्यहाँ?
23: यता आइजाउ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
22: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुख।
23: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
22: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
23: ए, त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउने भनेर त आएका हौ, हतार नगरौँ न साथीहरू, बन्छ। रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू, बाटो बन्छ समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलिक हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है। अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
22: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नु हो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
15: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं।
19: शङ्का लागि उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ए दाई, ए दाई, पक्नुस् त पक्नुस्, के गर्नु भएको?
3: देख्नु भएन, औषधि हाले
2: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
3: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन।
2: हेर्नुहोस् है, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
3: विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी?
2: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मुर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
3: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
2: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
3: हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: करूं बिना सीती दुख मन परूं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: लौ न लौ लौ चटाइ पर्ने आटो सबै जाने यता आऊ त यता त्यो ठुलो रुखको फेदमा बसौ।
3: हुन्न हुन्न चटाइ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
4: हो र
3: हो नि, चटाइ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
4: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
3: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच।
2: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आऊ त यता त्यो ठुलो रुखको फेदमा बसौ।
3: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।

0: महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो। बाप रे, अब चाहिँ के हुने हो?
3: खोइ के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नाति न, यसो त जल्दै लेखिहाल्छ नि।
2: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
3: तिमीलाई थाहा थिएन?
2: थाहा थिएन।
3: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
2: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
3: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
1: भ्रामक सूचना नफैलाउ, जिम्मेवार नागरिक बनाऊ,
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: हेलो
7: हेलो,
6: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
7: हुन्छ हुन्छ, पाउनुहोस् है। ए ए नानी, छोरी।
8: हजुर,
7: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
8: हेलो, हेलो, भन्नुहोस् त।
6: हेलो हजुर,
8: हजुर,
6: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
8: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
7: ए नानी, के भने रहेछ, के भयो?
8: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन, यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
7: ल ल, किन दिन्थे?
1: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
9: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
1: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा हुजुरी वा जानकारी गराउँ।
9: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: नमस्ते डाक्टर सर।
10: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त, के हो?
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
10: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
10: हेर्नुहोस्, अहिलेको समस्या नै यही, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैन, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
3: त्यो त थाहै भएन नि डाक्टर साहब।
10: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
3: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
10: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
9: त्यसैले आफ्ना बालबालिका

0: मलाई स्मार्टफोन, ट्याब र टेलिभिजन कम मलबाट जोगाउन।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ओहो काकी, के त सिङ्गर पटार हो यस्तो, घर त उज्यालो देखिन्छ त।
3: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
2: के रे, नानी त भर्खर 17 की लागि होइन र?
3: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै थिए, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
2: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ, उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
3: ए हो र।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
6: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ, त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
5: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
6: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
7: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्छ।
8: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
7: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर, मैले कसलाई भनौँ त?
9: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
10: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
11: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
7: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
1: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
12: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
7: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्छ।
8: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
7: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर, मैले कसलाई भनौँ त?
9: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
10: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
11: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
7: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
1: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
12: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
6: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
2: लौ किन नि, के भयो, सन्चो भएन?
6: होइन, यतिकै जानै मन लागेन।
2: यतिकै पनि हुन्छ?
6: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
2: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
13: नमस्ते।
3: कति कामले पाल्नु भयो?
2: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
3: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
13: हस् म्याडम।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
14: वैश्वाना, सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
8: हो र, होइन होला त्यस्तो त। सोहिता, तिनीहरूको के खासको कुरा हुँदैछ? के भयो भन त?
15: के भएन मिस,
8: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंग भंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
16: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
17: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
18: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
17: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
18: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
17: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
18: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
11: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो त? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
19: दिदी, म पनि 12 वर्षमा बेचेँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
4: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्क छिक्नु अपराध हो।
20: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
4: मानव बेचबिखन अपराध हो, यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
16: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
21: नेपाल सरकार विज्ञापन बोर्ड।
22: शुभ प्रभात गुरुआमा।
11: शुभ प्रभात। बस, आज हामी के विषयमा छलफल गर्छौ?
22: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
11: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
23: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
11: हो, अरू भन त।
24: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
25: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
11: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
26: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ।
3: सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
25: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
3: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड। अब सुन्नुहोस् पूरा समाचार।
17: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
17: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
17: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
1: मद्यपान र धूम्रपान सेवन नगरौं।
17: स्वस्थ रहौं, सुखमय जीवन बिताउँ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
0: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
17: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
0: बेचबिखन र ओसार पसारबाट बचौ, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौ। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौ।
17: नेपाल सरकार विज्ञापन बोर्ड।
1: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
17: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
1: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
17: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
1: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
17: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
1: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
17: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
5: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त

0: अनि पर पर हेर्ने तारा 20 फिट जति बुझिस्?
1: बुझे।
0: यसलाई 20-20-20 को नियम भन्छ। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
2: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
5: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
4: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर राम बहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
5: खै के भन्ने भने दिदी,
6: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
2: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
2: निराशा बढ्नु, खुशी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
2: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
2: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
2: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड। सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाऊ।
2: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: के भयो? के को हल्ला खल्ला हो यो?
4: के हुनु? डोजर चलेको नि?

0: अब त हाम्रा दुःखका दिन सकिए।
1: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
2: होइन किन माइरी भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या। खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
1: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
0: हो त है, हामीले त ध्यानै नदिएको।
1: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
3: विकासका नाममा विनाश ननिम्त्याउँ, नेपाल सरकार, विज्ञापन बोर्ड।
2: के भयो, के को हल्ला खल्ला हो यो?
0: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
1: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
2: होइन किन माइरी भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या। खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
1: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
0: हो त है, हामीले त ध्यानै नदिएको।
1: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
3: विकासका नाममा विनाश ननिम्त्याउँ, नेपाल सरकार, विज्ञापन बोर्ड।
4: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
5: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुष्टान्तरण गरौं।
4: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
5: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
4: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
5: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
4: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: नमस्कार सेन्चुरीका दिदी।
1: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
7: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
6: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, सागसब्जी, अण्डा, माछा मासु खानुपर्छ, यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
1: हो त,
7: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
1: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनुपर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
9: 3 दिन भयो।
8: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
9: केही हुन्न मुआ, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
8: जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नु पर्छ है, पछि जेसुकै गर।
9: मुआ महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ नि, पहिलाको जस्तो छैन अहिले।
10: हो तिमीले ठिक भन्यो बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युन जन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
8: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिन। हामीले जे सिक्यौ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
11: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: रगत रगत भो म त त्यस्तो हेर्न नि सक्दिन।
2: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
1: अरे हेर त, न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
2: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त,
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
3: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
5: लगभग सबैजना आइसक्नुभयो, आजको उडास्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
6: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, ढाँझा फाट्ने वा पहिल्यै फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
5: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको। हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
6: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु, बसेको ठाउँ छोड्न सकिन्न।
6: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
5: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
6: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
5: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
7: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका यो मस्त जरुरी सूचना। झुङ बेला खेमरी दे गरम ओगोदिनी जेऊ बेला सुनो फुरी कता ओचुगुरी जेऊ आउ बेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना चाहिए। आउ ये जिमी प्राकृतिक सम्पदा र तक्षेप्त जस खेम्ना दे वातावरण मिलेने ल खेप्ता असर केने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानागे भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखार नामे ल भे लागिने सज जिमी जिमी लापरवाही सुनो चाउसो खेलगेमा दुख पिकनिक वन भोज बाँसो छिन्ने मेले चाउसो सहिदेखि खेनाले वन जङ्गल ओसो छाम्ने तैके बारीको चुरो दिदी ओरे बनाइ कोबाजेङ्गे माथि
8: नाङथाङ नाम्लो लिज्याउ वन उपभोक्ता समूह राई सामुदायिक बने हो नि ढाल्ने छ अनुगमन लिने व्यवस्था चाउसो गिरिए
7: गेछो छामेला खोरेर चाउसी खोलिए होलिदे तरिम गाई गेजो मेके लैजु अब नजिरे बनाए गेम एल गेजो मेकेमा लागे औलेम लायो के लागे
8: वन जङ्गल छ जुडिसियो घेङ बारी ल बाली नाली चिउला चिउली झ्याप्रा र सताउँछु छिमी ने चाउसो सहिदेखि खेले
7: वन जङ्गल मेलाइ गेमाइए मेला दिने
8: ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर गिरिए
7: अब सुनसरी गाउँपालिका वन वातावरण सभा विपद व्यवस्थापन समिति कोबाङ रोल्पा

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर थतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त भुटान, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिचित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हाजिकिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, पोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा हिडाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070-670।
0: बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
2: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
3: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
4: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
2: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
4: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
3: वन डढेलोले विभिन्न जीव जन्तु, कीट पतङ्ग, चराचुरुङ्गी र तिनका गुण घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
4: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन
5: यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 2 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली, तिलोतमा 5 मणिग्राम रूपन्देही।
6: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: 예.
1: 바지, 기보, 기는 달라마하.
0: 야, 누해 꼬셨나? 안에 딛나 봐. 누해 꼬, 누해가 저 딛나. 아니, 달라마 혼났다. 걸선 바지.
1: 나 아버 चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईको साथ
2: हो दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोलपामा जानुहोस् निको हुन
3: हजुर हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
1: हजुर आउनुहोस् 24 घण्टा तपाईकै सेवामा तत्पर छौ
2: हजुर हाम्रा सेवाहरू
1: हजुर जस्तो सुकै बांगा टिंगा दाँत सुविधा बनाउने
4: नदुखाई दाँत निकाल्ने
1: दुखीको दाँत जरेदेखि उपचार गर्ने
4: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
1: दाँतमा सिमेन्ट चादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840741318
1: 9805614652
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा
5: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना
6: यस सुनसरी गाउँपालिका 5 नराबाङ क्षेत्र भित्र रहेका पूर्वमा माबाङ र जयमाको सिमाना उत्तरमा सुनसरी गाउँपालिका 7 जेलबाङ खिबाङ स्यारीको सिमाना पश्चिममा सुनसरी गाउँपालिका 6 धुसीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्र भित्र पर्ने यी 4 किल्ला अन्तर्गतका सार्वजनिक वनहरू भित्र घाँस दाउरा गर्न जडीबुटी संकलन गर्न पात पटिङ्गर घर घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ
5: अध्यक्ष पूर्ण घरती मगर अर्जुन उपाध्यक्ष स्मृति थापा सचिव नरूपुन मगर कोषाध्यक्ष देविका पुडा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका 5 नारबाङ रोल्पा
0: ल बाबु नानी हो सुन है स्वस्थ हुन के गर्नु पर्छ अनि अरू के गर्नु पर्छ
7: अनि सर हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ रात भरि सुत्नै दिनुहुन्न अनि दाँत किराले पनि खान्छ
0: अब के गर्ने रे दिदी त सुलिचौर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने
5: हजुर हाम्रा सेवाहरू
1: दाँत बाँध्ने
5: दाँत सफा गर्ने
1: दाँतमा सिमेन्ट भर्ने
5: दाँत नभएको ठाउँमा दाँत रोप्ने
1: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने
5: ठिक दाँत लगाउने
4: यति मात्र कहाँ हो र हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ
1: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार
5: सम्पर्क नम्बर 9867-0067-467 एकपटक सम्झिने पर्ने ठाउँ सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका 4 सुरुचौर बजार रोल्पा युनिसा सुनसादी पसलको छेउमा
4: साथै तार बाँध्ने बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
8: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
9: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
8: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू।
9: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा।
8: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स।
9: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू।
8: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट।
9: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसन तालिम र आनन्द योग तथा प्राणायाम।
8: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
9: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 98490207154 र 98479394412।
8: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
7: आइया मम्मी दाजु, के म त खाना खान नि सक्दिन।
10: होइन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
11: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के कन्छन मन्छन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
10: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिल्यै निको हुने होइन।
11: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू कन्छन मन्छन गरिरहनु भएको। अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
10: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
11: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, आरसीटी गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट थिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
10: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अघाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 0825903050 र मोबाइल नम्बर 98578443122 र 98578443123।
11: B&B डेन्टल क्लिनिक, घोराही 15 दाम।
12: मेरा लागि माइलका लागि त सुनसरी गाउँपालिका योमी मस्त र जरुरी सूचना। जो बेला खेम्रिदे गरम ओगोदिरी जेउ बेला सुनो, भुरी बतास ओचुदिरी जेउ आउ बेला क वन जंगल ल मे लागिने मस्त ज सम्भावना चाहिए। आउ ये गिनी प्राकृतिक सम्पदा र तक्षेप्त जस खेम्नादे वातावरण मिलेने ल क्यापा असर केने, रि उमुल र थाउने, भुछे ताने, वायुमण्डल ल कार्बन मस्त ज तानादे भने, जलवायु परिवर्तन ल असर सकिने सुनो, नाखा नामे ल मे लागिने सज, जिनी गिनी लापरवाही सुनो, चाउसो खेलगेमा दुख, हिन्दीको ठयल मेलागिनाले जन धनी मे खेपा छिपिता उठ्नु हो खोकाई।
13: गेत्रो छाल्याला बन्न मेला किने पुरा रङले नौ पुराले चौसो ख्याल गिरे
12: वन जङ्गल सर मेरा आदिवेदी बाली एमएल एमए ओसा मेला दिउसोकर पोतर राले पार जगे रहते
13: सलाई लाइटर स्याउला मे सचाउने चिज राले जा बाङजा र यामा देने पोल गेने या इतौ चिज र रहिदे वन जङ्गल याले के भाबाय
12: पिकनिक वन भोज बाक मे सचाउसु छिनि मेले चाउसो सैले कि खनाले वन जङ्गल ओसो छामि दैके बाली प चुरोद विधि ओरे बनै
13: नाङथार नाम्ल लिजौ वन उपभोक्ता समूह राई सामुदायिक बने हो कि ढाल्ने छ अनुगमन दिने व्यवस्था चाउसो गिरिए
12: गेसो छानेला खोरेल चाउसी खोलिए होलिदे तरिङकाई गेजो मेकेलाई जु अब नजिरे बनाए गेम एल गेजो मेके नलाए अरूले लायो के लागिए
13: वन जङ्गल छ जुडिसी हो घेङबारी ल बाली नाली चिउला चिउली झ्याक्रा रस चाउसो छिमी मे चाउसो सैलेकी खेल
12: वन जङ्गल मेला जुगे माइए मेला दिने पाँचजना खरनामदार मिलिदिए बनाई सानो जन गेसे
13: बतासु चुलिजु बेलाको हिजिमकेको टल मे के सताङ्किने हेन अक्षम छिन्ने मे चाउसो गेसो या
12: मेला दिने निताए गे मने गे बचिए सोनो अरूले मने गे बच्छ या
13: के छ छामला पोयाल मेला गे किसन किने गे छोटा ओडा कार्यालय प्रहरी कार्यालय सर सुनसरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालयले खबर दिए
12: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सभा विपद व्यवस्थापन समिति कोबाङ रोल्पा

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डीमा खोक्रो भए, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भए, कुहिना खोक्रो।

0: नमस्कार, म गायक तथा संगीतकार युनिक भोजराज मित्र। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो रेडियो जौजला 96.4 मेगाहर्ज।
1: हेलो,
2: यो हो कार्यक्रम हेलो जलजला।
3: प्रत्येक दिन दिउँसो 2:15 to 3 PM
2: तपाईँको प्रिय रेडियो स्टेशन रेडियो जलजला
4: 96.4 MHz सुन्न नभुल्नुहोला
2: कार्यक्रम हेलो जलजला।

हजुर नमस्कार नमस्कार अनि हार्दिक स्वागत छ प्रोग्राम हेलो जलजलामा स्टुडियो प्राविधिक मित्र संघीय आवाजमा उपस्थित भइसकेको छु म तपाईँकै कार्यक्रम सञ्चालिका प्रिया मगर हजुर आदरणीय श्रोता तपाई यतिखेरको समयमा कहाँ के गर्दै कस्तो अवस्थामा रहनुभएको छ यो दिवसको समय छ आफ्नै कामकाजमा तलिन बिजी व्यस्त स्वस्थ रहनुभएको छ उकाली ओह्राली भन्छन् चौधरी गर्दै हुनुहुन्छ होला र त कोही साथीहरूले प्रोग्राम हिलो जलजला कतिखेर उत्सव सहभागी जनाउन पाइन्छ भने प्रतीक्षा गरिबस्नु भएको थियो होला त्यो तपाईँको प्रतीक्षाको घडीलाई एक हिसाब समाप्त पार्दै आज पनि उपस्थित भइसकेको छु तपाईँहरू भने जहाँ अनि जे जस्तो अवस्थामा रहे तापनि प्रोग्राम हिलो जलजला सुरुदेखि अन्तिमसम्म सुनेर साथ सपोर्ट प्रदान गर्नुहुनेछ भन्ने पूर्ण आशा अनि अपेक्षा यो मनभरि सङ्गालेको छु हजुर आदरणीय श्रोता यो प्रोग्राम सुन्न सक्नुहुनेछ मात्र तपाईँकै मनको आवाज समुदायको लागि सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज र इन्टरनेट अनलाइनमा जलजला प्रेस डट कम हाम्रो पात्रो नेपाली पात्रो जस्ता विभिन्न माध्यमबाट हामीलाई जुनसुकै कुना अनि कान्देरामा पनि सुन्न सक्नुहुनेछ साथसाथै हामी टिकटक लाइभमा पनि आएका छौं टिकटक लाइभमा तपाईँले सुन्न चाहनुहुन्छ इन्टरनेट अनलाइन चलाइराख्नु भएको छ भने तपाईँ नेटको एकदमै पनि प्रब्लम छ भने त म केही भन्न सक्दिन होइन तर आज हाम्रो प्रसारण लाइन पनि बन्द रहेको छ पानी परिराखेको छ जुन जुन पानी परिराखेको छ लाइन पनि गएको छ त्यसै कारणले गर्दा हाम्रो प्रसारण बन्द भएको छ रेडियो प्रसारण माथि अपलिङ्कमा हुनुहुन्छ हाम्रो नरेन्द्र घरतीजू उहाँले साथ सपोर्ट गरिराख्नु भएको थियो तर हाम्रो अलिकति समस्या छ पानी पर्यो भने चाहिँ जान्छ होइन पानी पर्यो भने चाहिँ रेडियो पनि बन्द त गर्नु पर्यो होइन त्यसमा समस्या आउन सक्छ त्यसै कारणले गर्दा तपाईँहरूले मलाई टिकटक लाइभमा फलो गर्नुहोला त्यहाँबाट पनि सुन्न सक्नुहुनेछ तेजेन्द्र डट पुरिया सर्च गर्नुभयो भने हामीलाई त्यहाँबाट पनि सुन्न सक्नुहुनेछ र हामीलाई हामी आउने गर्दछौ हरेक हप्ताको साथै बार फरक श्रृङ्खला फरक बारका साथमा उपस्थित हुँदै गर्दा आज हामी कुन बारमा उपस्थित छौ त बुधबारी श्रृङ्खलामा छौ बुधबारी श्रृङ्खलामा आइसकेपछि तपाईँले जुनसुकै प्रतिभा पनि सुनाउन सक्नुहुनेछ भावना गजल मुक्तक शायरी गीत क्यारिकेचर अभिनय जुनसुकै प्रतिभा पनि सुनाउन सक्नुहुनेछ आज सहभागिता जनाइसकेपछि 97 49 36 20 को लाइन भएर सहभागिता जनाउँदै गर्नुहोला म भने कार्यक्रमको शुभारम्भ गर्छु त्यसपछि पुनः उपस्थित हुने नै छु यो गीत स्वीकार्नुहोस् तपाईँको लागि

तिमी हिमालय चौपत्ता हिमालय फर्यो नि यो गीत पछि तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। हामीलाई टिकटक लाइभमा हेर्दै हुनुहुन्छ भने कहाँबाट सुन्दै हुनुहुन्छ तपाईँले कमेन्ट छोड्नुहोला। तपाईँको कमेन्ट यहाँबाट वाचन हुनेछ, सकेसम्म तपाईँको कमेन्ट यहाँबाट वाचन गर्ने, तपाईँको कमेन्टलाई यहाँबाट वाचन गर्न सक्छु भन्ने चाहिँ हो आज 97 45 99 36 20 को लाइन भएर सहभागिता जनाउनुहोला। मलाई धेरैजनाले हेर्दै हुनुहुन्छ र कहाँबाट सुन्दै हुनुहुन्छ हेर्दै हुनुहुन्छ त्यो पनि तपाईँले जानकारी दिनुहोला है। हामीलाई 97 45 99 36 20 को लाइन भएर सहभागी जनाउन सक्नुहुन्छ। आजको बसाइमा आज अबलिङ्ग प्रसारणमा छैन त्यसै कारणले गर्दा पनि हुन सक्छ। जहिले पनि मैले प्रोग्राम चलाउने समयमा होइन हाम्रो प्रोग्राम हुने समयमा चाहिँ यस्तै हुन्छ क्या, पानी आइदिन्छ होइन, हावाहुरी लागिदिन्छ गरिदिन्छ है, अनि झ्याप्प लाइन पनि गइदिन्छ, गाह्रो हुन्छ है। फोन लाइनमा सहभागिता जनाउनु होला, 97 45 99 36 20 को लाइन भएर सहभागी जनाउनु होला। साथीहरू आउनुभयो भने हामी कुराकानी गर्नेछौँ। आज प्रसारणमा छैन, हाम्रो अबलिङ्क प्रसारण छैन र तपाईँ कार्यक्रम सुन्दै हुनुहुन्छ इन्टरनेट अनलाइनको माध्यमबाट भने तपाईँले सहभागिता

र जानकारी नहुनपनी सक्छ आज फोन डायल गरिसकेपछि साथी आउनु भयो भने हामी साथीहरूलाई मात्र सम्झना समर्पण भए पनि राख्छौ है आजको बसाईमा र आज सहभागी जनाउनु होला 97 45 99 36 20 को लाइन भएर भन्दै अब भने फेरि पनि म अर्को गीत राख्छु तल्लो बाटो हुँदै अमेरिका आई मत तल्लो बाटो हुँदै भन्ने गीत राख्छु त्यसपछि पुनः उपस्थित हुने नै छु यो गीत स्वीकार्नु

अमेरिका आए मतदाताले बाटो हुँदै यो गीतपछि तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ कार्यक्रम हेलो जर्जना तपाईँ सुन्दै हुनुहुन्छ इन्टरनेट अनलाइनको माध्यमबाट भने तपाईँले हामीलाई सहभागिता जनाउन सक्नुहुनेछ 97 49 36 20 को लाइन भएर सहभागी जनाउनुहोला सहभागिता जनाइसकेपछि आज हामी तपाईँसँग कुराकानी गर्नेछौँ र तपाईँले 97 49 36 20 को लाइन भएर सहभागिता जनाउनु होला सहभागी जनाइसकेपछि आज जानकारी नभए त हामी के नै गर्न सक्छौँ र होइन जनसुकी प्रतिभा पनि सुनाउन सक्नुहुनेछ हेर्दैछु जन्मस्थान खोटाङ हाल मलेसियाबाट भन्नुभएको छ कञ्चन कबिल जिम्बाले तपाईँलाई धन्यवाद कमेन्टको लागि म टिकटक लाइफमा धेरैजनाले हेर्दै हुनुहुन्छ कमेन्ट छोड्नु भएको छ म कमेन्ट गर्छु र मलाई सुन्दैछु भनेर जानकारी दिनुभएको छ मेरो मुटुले मेरो मुटुबाट आएको छ नाइस भन्नुभएको छ त्यसै गरी अर्को कमेन्ट आएको छ अर्को कमेन्ट परेको छ म पनि रोल्पादेखि सुन्दैछु भन्नुभएको छ मायाको चिनोले त्यसपछि हामीलाई सुन्दै हुनुहुन्छ कमेन्ट छोड्ने व्यक्तिको नाम रहेको छ केएस राणा मगरले म हाल मौरिसेसदेखि हो घर सुन सहरी एक रोल्पा हो भन्नुभएको छ तपाईँलाई पनि धन्यवाद दिन्छु यो कमेन्टको लागि कमेन्ट छोड्नुहोला तपाईँको कमेन्ट यहाँबाट वाचन हुनेछ म तपाईँलाई जानकारी गराए र हेर्दैछु म पनि हेर्दैछु घर उदयपुर घर हाल काठमाडौँबाट अतीत अन्जान राई राम्रो छ प्रोग्राम भन्नुभएको छ डिआरले पनि म पनि सुन्दै र हेर्दैछु है रोल्पा जातका चारको मान्छे हाल भन्ने साउदीबाट भन्नुभएको छ त्यसै गरी एलिना मगरले म पनि हेर्दैछु है कोहलपुरबाट भन्नुभएको छ तपाईँलाई पनि धन्यवाद दिन्छु यो कमेन्टको लागि कहाँबाट हेर्दै हुनुहुन्छ के को माध्यमबाट सुन्दै हुनुहुन्छ टिकटकको माध्यमबाट सुनिराख्नु भएको छ भने त टिकटकबाट पनि सुन्न सक्नुहुनेछ 97 49 39 36 20 को लाइन भएर सहभागिता जनाउनु होला अर्को नम्बरमा चाहिँ फोन नहाल्नुहोला 97 49 39 36 20 को लाइन भएर सहभागिता जनाउनु होला आज हामी केही गर्दैनौँ साथीहरूलाई सम्झना समर्पण मात्र छोड्छौँ है साथीहरूलाई सम्झना समर्पण छोड्नको लागि सहभागी जनाउनु होला 97 49 39 36 20 को लाइन भएर सहभागी जनाउनु होला म पनि हेर्दैछु कुवेतबाट भन्नुभएको छ राजकुमारजीले तपाईँलाई धेरै धेरै धन्यवाद दिन्छु यो कमेन्टको लागि अब भने म अर्को गीत राख्छु त्यसपछि पुनः उपस्थित हुन्छु यो गीत तपाईँको लागि

हजुर, गीत तहरुलाई यस्तै खाले मन पर्ने रहेछ। यो गीतपछि तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। कहाँ हराउनु भयो? हुन त आज अब लिङ्क प्रसारणमा छैन, त्यसै कारणले गर्दा प्रोग्राम आएको छैन, आज रेडियो बजेको छैन भनेर पनि होला साथीहरूले सहभागी नजनाउनु भएको। मलाई जहाँसम्म लाग्छ त्यस्तै लाग्छ, होइन? हिजो पनि यस्तै भयो, आज पनि यस्तै भइदियो। बिचबिचमा पानी परिदिन्छ, हावाहुरी लागिदिन्छ, होइन? के गर्नु, गाह्रो छ। हामीलाई पनि सहभागी जनाउनु होला कार्यक्रमलाई। हामीलाई टिकटक लाइभ मार्फत सुन्दै हुनुहुन्छ भने चाहिँ सहभागी जनाउनु होला। यदि सुन्दै हुनुहुन्न भने त के नै गर्नु छ र, होइन? हामीले यताबाट फोन डायल गर्न पनि नमिल्ने, होइन? सहभागिता जनाउनु होला 97 45 96 36 20 को लाइन भएर सहभागिता जनाउनु भयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौँ। र आजको बसाइमा हामी केही पनि गर्दैनौ, साथीहरूलाई सम्झना समर्पण छोड्छौ। आयो भने चाहिँ तपाईँलाई आउँछ भने चाहिँ प्रतिभा सुनाउनु होला, र जानकारी नभएको खण्डमा तपाईँले आज साथीहरूलाई मात्र सहभागी नभएर साथीहरूलाई मात्र सम्झना समर्पण छोड्न सक्नुहुनेछ। मिलनजीले हेलो भन्नुभएको छ, कुण्ठाबाट हेर्दै हुनुहुन्छ, त्यो पनि जानकारी दिनुहोला है। कमेन्ट छोड्नुहोला, तपाईँको कमेन्ट यहाँबाट वाचन हुनेछ। सबैजनाले कमेन्ट छोड्नुहोला, तपाईँको कमेन्ट यहाँबाट वाचन हुनेछ। हामीलाई हेर्दै हुनुहुन्छ धेरैजनाले। 97 45 96 36 20 को लाइन भएर सहभागी जनाउनु होला। भन्दा मेरो मुख पनि दुखिसक्यो, के गर्नु, गाह्रो पो छ त हो। आज अबलिङ्क प्रसारणमा पनि छैन, त्यसै कारणले गर्दा साथीहरू सहभागी जनाउनु भएको छैन। ठिक छ, हामी आज गीत मात्र बजाएर भए पनि मनोरञ्जन गर्छौँ, होइन? मनोरञ्जन लिउँछौँ, मनोरञ्जनका लागि नै हामीले छुट्याएको हो यो प्रोग्राम हेलो जलजला। तपाईँहरूले कस्तो लाग्छ, जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनुहोला, मलाई म्यासेज छोड्नुहोला, जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया भने दिन नभुल्नुहोला। मैले नम्बर पनि वाचन गरेकी छु, अन्तिमसम्म पनि सुन्नुहोला, होइन? दिन प्रतिदिन मलाई केही सल्लाह सुझाव प्रतिक्रिया भए चाहिँ मलाई फोन डायल गर्नुहोला भनेर तपाईँहरूलाई नम्बर पनि दिएको छु। अब भने म अर्को गीत राख्छु, त्यसपछि फेरि पनि पुनः उपस्थित हुने नै छु।

हजुर, चर्चाकै भूल छ कि लाउरे दाई आँखा मारेर भाका सारेर यो गीतपछि तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। हामीलाई सुन्न सक्नुहुनेछ मात्र तपाईँको मनको आवाज समुदायको लागि सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज र इन्टरनेट अनलाइनमा जलजला प्रेस .com हाम्रो पात्रो नेपाली पात्रो जस्ता विभिन्न माध्यमबाट हामीलाई जुनसुकै कुना अनि कन्डेरामा सुन्न सक्नुहुनेछ। साथसाथै तपाईँले हामीलाई टिकटक लाइभमा पनि सुन्न सक्नुहुनेछ। टेजेन्डर दत्प्रिया सर्च गर्नुभए पनि त्यहाँबाट पनि हामीलाई सहज रूपमा भेटाउन सक्नुहुनेछ, सुन्न सक्नुहुनेछ। आज हामी साथीहरूलाई भेटाउन सक्दैनौँ किनभने हाम्रो अपलिङ्कमा नभएर अपलिङ्कमा अपलिङ्क प्रसारणमा छैन, त्यसै कारणले गर्दा हामी साथीहरूसँग कुराकानी गर्न सक्दैनौँ। साथीहरूले पनि आज प्रोग्राम आएको छैन, रेडियो बजेको छैन भन्ने चाहिँ सोचिराख्नु भएको छ होला, होइन? लाइन पनि छैन अनि हावाहुरी पनि लागिरहेछ, पानी परिरहेछ, झिमझिम पानी परिरहेछ बाहिरतिर। तपाईँकोतिर के कस्तो छ? यतातिर पानी परिरहेछ, त्यसै कारणले गर्दा पनि हाम्रो अब्लिङ्क प्रसारण छैन। आज सहभागी जनाउनु होला हामीलाई, इन्टरनेट अनलाइनमा सुन्दै हुनुहुन्छ भने चाहिँ र टिकटक लाइभमा पनि सुन्दै हुनुहुन्छ भने फोन डायल गर्नु पर्ला, फोन डायल गर्नु होला, साथीहरूलाई सम्झिनको लागि आउनुहोला। 97 45 99 36 20 लाइन भएर सहभागिता जनाउनु होला है आजको बसाइमा। अब भने म अर्को गीत राख्छु, त्यसपछि पुनः उपस्थित हुनेछु। हामी आज गीत मात्र सुनेर मनोरञ्जन ल्याउँछौ, यो गीत तपाईँको लागि।

हजुरहरू गइरहेका लागि यो गीत प्रसिद्ध तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। 97.44.99.36.20 लाइन भएर सहभागी जनाउनुहोला। आजको बसाइमा हामी केही गर्दैनौ, तपाईँले साथीहरूलाई मात्र सम्झना समर्पण छोड्न सक्नुहुनेछ। अलिकति मलाई पनि डिस्टर्ब भइरहेछ होइन, मेरो पनि यो जिब्रोमा अलिकति समस्या छ। आज भोलि चाहिँ मलाई समस्या भएको 2-3 दिन भइसक्यो, अझै पनि मलाई सन्चो लाग्दैन कि हेर्नु गाह्रो पो छ त। आज अभिलिङ्कमा प्रसारण पनि छैन, हावाहुरी गरिरहेछ है, अनि यतातिर पानी पनि परिरहेछ। तपाईँकोतिर के कस्तो छ, कहाँबाट सुन्दै हुनुहुन्छ, कमेन्ट छोड्नुहोला। तपाईँको कमेन्ट यहाँबाट वाचन हुनेछ र अब भने म कमेन्टतर्फ जान्छु। ककसले सुन्दै हुनुहुन्छ र कमेन्ट छ भने चाहिँ म वाचन गर्छु, छैन भने म वाचन गर्दैन, यहाँबाट छुटिएर जानुपर्ने हुन्छ है। दीपक मगरले सुनिरहेको जानकारी दिनुभएको छ, त्यसै गरी हिमाल मगरले मलाई के छ खबर छ हजुर भन्नुभएको छ। ठिक छ, कमेन्ट छोड्नुहोला है, धेरैजनाले सुन्दै हुनुहुन्छ र कमेन्ट यति नै रहेको छ है। कमेन्ट अगाडि पनि वाचन गरिसकेको छु र अमृत कृष्णले पनि हामीलाई सुन्दै रहेको जानकारी दिनुभएको छ, म पनि सुन्दैछु भन्नुभएको छ। तपाईँलाई पनि धेरै धेरै धन्यवाद दिन्छु यो कमेन्टको लागि। अब भने म यहाँबाट छुट्टिएर जाने समय हुन लागिसकेको छ, धेरैजनाले हेरिराख्नु भएको छ। तपाईँहरूलाई प्रोग्राम कस्तो लाग्छ, जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव दिनुहोला तपाईँहरूले। र अब भने म यहाँबाट छुट्टिएर जानुपर्ने समय भइसकेको छ। यति बेलसम्म कार्यक्रम सुन्ने, सुन्न प्रयास गर्ने, सहभागिता जनाउने, सहभागिता जनाउन प्रयास गर्ने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन्छु र हामीलाई केही सल्लाह सुझाव प्रतिक्रिया भए हामीलाई दिन सक्नुहुनेछ। 97.44.99.36.20 र 97.68.32.31.84 को लाइन भएर सहभागिता नभएर फोन डायल गरेर हामीलाई सल्लाह सुझाव दिन सक्नुहुनेछ भन्दै आजको लागि कार्यक्रम सञ्चालिका प्रिया म गर्छु, टिन्छु, नमस्कार।

0: तपाईको लागि सामुदायिक रेडियो झलझला एफएम 96.4 MHz। झलझला ट्राइब चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 3 बजे।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोत्तमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हात जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मुठोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624 59 र 98645 78 232।
3: आएको दिउँसो 3 बजेको थाहा खबरमा माधव तिमल सेना सँगै अप्सरा बोहराको नमस्कार।
4: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। संसद बैठक सारेर सर्वदलीय बैठक, विपक्षी दलहरू छुट्टै छलफलमा।
3: राष्ट्रपतिको कोशी प्रदेश अधिवेशनको बन्द सत्र जारी, सार्वजनिक उच्च पदमा रहेका पदाधिकारीको सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप।
4: स्वास्थ्य मन्त्रालयद्वारा 11 मेडिकल कलेज तथा अस्पताललाई जरिवाना, काठमाडौँ मेडिकल कलेजदेखि मेडिसिटी अस्पतालसम्म।
3: मध्य अफ्रिकामा बढ़दो सुरक्षा र मानवीय संकटबीच राष्ट्रसंघको चिन्ता, सीमापार आक्रमणले क्षेत्रीय स्थिरतामा थप जोखिम निम्त्याउने चेतावनी।
4: र विश्वकप उद्घाटन अघि मेक्सिको सिटीमा प्रदर्शन, एस्टेका स्टेडियम जाने बाटो अवरूद्ध।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टार लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: समाचार अब विस्तारमा। बिहान 11 बजे बोलाइएको प्रतिनिधि सभाको बैठक बस्न नसकेपछि दलहरू छलफलमा जुटेका छन्। दलहरू बीचको छलफल जारी रहेपछि संसद सचिवालयले बैठक सूचनाकारी र 2 बजे सारेको थियो। संसदको अवरोध खुलाउन सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राजपाका सभापति रवि लामिछानेले सर्वदलीय बैठक राख्नु भएको थियो। सर्वदलीय बैठकपछि अहिले विपक्षी दलहरूले छुट्टै छलफलमा जुटेका छन्। उनीहरूले प्रधानमन्त्रीले संसदमा सीमा बारे दिएको अभिव्यक्ति सच्याउनु पर्ने माग राख्दै आएका छन्। सर्वदलीय बैठकमा रासोपा सभापति लामिछानेले सीमा विवाद बारे परराष्ट्र मन्त्रीले जवाफ दिने बताउनु भएको थियो। विपक्षी दलले प्रधानमन्त्रीले लिखित दिएको पत्र वाचन गर्न मात्र दिने बताएको स्रोतले जनाएको छ।
4: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको कोशी प्रदेश अधिवेशनको बन्द सत्र शुरू भएको छ, जहाँ सभापतिमा 6 जनाको दावी परेको छ भने प्रदेश सदस्यका लागि 61 जनाको दावी रहेको छ। जिल्ला र पालिका अधिवेशन पूर्ण रूपमा नसक्दै प्रदेश अधिवेशनमा जुटेको रासोपाको हिजो बागमती प्रदेशबाट शुरू गरिएको थियो। उक्त अधिवेशन निर्वाचन प्रक्रियामा प्रवेश गरेर आज बिहान स्थगित भएको छ। भोलिका लागि घोषणा भएका मधेस प्रदेश अधिवेशन पनि निर्धारित अवधि पहिले अनिश्चितकालीन स्थगित भएको छ। केन्द्रीय समितिको निर्णयअनुसार 29 गते गण्डकीको प्रदेश अधिवेशन, 30 गते लुम्बिनी, 31 गते कर्णाली र असार 1 गते सुदूरपश्चिमको प्रदेश अधिवेशन हुनेछ।
3: सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप गरिएको छ। आयोगले 2063 सालदेखि 2082 चैतसम्म सार्वजनिक उच्च पदमा रहेका राजनैतिक दल सेवानिवृत्त भएका पदबाट हटिसकेका पदाधिकारी र तिनका परिवारको नाममा रहेको सम्पत्ति विवरण बुझाउन जेठ मसान्तसम्म समय दिएको थियो। तर सम्पत्ति विवरण बुझाउने दायराभित्र परेका पदाधिकारीले आफूहरूले सम्पत्ति सम्बन्धी विवरण संकलनका क्रममा रहेको र समय अपुग भएको जनाएपछि अन्तिम पटकका लागि विवरण बुझाउने गरी एक महिना व्यथप गरिएको आयोगका अध्यक्ष राजेन्द्र कुमार भण्डारीले जानकारी दिनुभयो। जेएनजी आन्दोलनका क्रममा कतिपय कार्यालय आगजनीमा परेर विवरण संकलनमा कठिनाई भएको हुन सक्ने अनुमान गरिएको छ। आयोगले निर्धक्क र निष्कृति भएर सम्पत्ति सम्बन्धी प्रमाण राखेर आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ।
4: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सञ्चालनका लागि स्वीकृत भन्दा बढ़ी संख्यामा शैया सञ्चालन गरेर सेवा दिएका देशभरका 11 ठूला निजी मेडिकल कलेज तथा अस्पतालहरूलाई जरिवाना गराएको छ। जरिवाना तिर्नेहरूमा देशका सबैभन्दा धेरै बिरामी सेवा लिन जाने निजी मेडिकल कलेज अस्पताल छन्। यसमा काठमाडौँ मेडिकल कलेजदेखि मेडिसिटी अस्पतालसम्म रहेका छन्। सरकारले चितौन मेडिकल कलेजबाट 7 लाख रूपियाँ उठाएको छ। ललितपुर स्थित नेपाल मेडिसिटी अस्पतालबाट 18 लाख रूपियाँ, गण्डकी मेडिकल कलेज पोखराबाट 10 लाख रूपियाँ उठाइएको छ। यस्तै नोबेल मेडिकल कलेज विराटनगरबाट 24,44,000 रूपियाँ, नेपाल मेडिकल कलेज जोरपाटीबाट 10 लाख रूपियाँ जरिवाना तिराइएको छ। यस्तै आर्थिक वर्ष 2077-78 भने किस्ट मेडिकल कलेज ललितपुरबाट 18 लाख रूपियाँ, धुलिखेल अस्पताल काभ्रेबाट 17 लाख रूपियाँ, मणिपाल कलेज पोखराबाट 18 लाख रूपियाँ, काठमाडौँ मेडिकल कलेज सिनामंगलबाट 18 लाख रूपियाँ उठाइएको छ। यस्तै रूपन्देही स्थित देवदह मेडिकल कलेजबाट 8 लाख रूपियाँ, युनिभर्सल मेडिकल कलेज भैरहवाबाट 30 लाख रूपियाँ मन्त्रालयले असुली गरेको छ। स्वास्थ्य क्षेत्रमा सुशासन, पारदर्शिता र कानूनी जवाबदेहिता सुनिश्चित गर्ने उद्देश्यका साथ उक्त निर्णय कार्यान्वयन प्रक्रिया अघि बढ़ाएको मन्त्रालयले जनाएको छ। मन्त्रालयको विवरण अनुसार 11 मेडिकल कलेज तथा अस्पतालबाट 1,78,84,000 रकम असुल गरेको हो। तर यो रकम भने पछिल्लो 7 वर्ष अघि अर्थात आर्थिक वर्ष 2076-77 र आर्थिक वर्ष 2077-78 हो।
3: ग्रेटर नेपालका अभियन्ता फरिन्द्र नेपाल चेक अनादर मुद्दामा पक्राउ परेका छन्। 2 वर्ष कैद सजाय भई फरार रहेका काठमाडौँ बुढा नीलकण्ठ नगरपालिका 10 का 67 वर्षीय नेपाललाई बुढा नीलकण्ठबाट पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको हो। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले उनलाई पक्राउ गरेको जानकारी दिनुभयो। काठमाडौँ जिल्ला अदालतको फैसलाले विगो बापत 2 वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई बुढा नीलकण्ठ 10 कटारी बस्तीबाट पक्राउ गरिएको उहाँले बताउनुभयो। पक्राउ परेका नेपालले आज फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालत बवरमल पठाइएको प्रवक्ता कार्कीले बताउनुभयो। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
6: गुणस्तरीय प्लम्बिङको पर्वको नाम
7: मार्बलका सिक्ने विशेष प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका युपिभीसी प्रोडक्टहरू लिड फ्री, युभी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
6: सुरक्षा घरको साथ जीवन।

0: एकमात्र DTH के बाद डिस्क फोन
1: टेशो खुशी को कनेक्शन
2: यू हो हाँ संचार नेटवर्क समय को आवाज समय को आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ
4: अब बाँकी समाचार बाजुराको रानीसैन क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको अस्थायी सीमा सुरक्षा चौकी बीओपी र चौकी बस्ने भएको छ हिमाली गाउँपालिका तीनको रानीसैन लामपाटामा जेठ 3 गते चौकी स्थापनाको विषयमा विवाद हुँदा हुम्लाका स्थानीयले वडा सदस्य पेमा गारा गुरूङ सहित लाई कुटपीट गरी 3 दिनसम्म बन्धक बनाएका थिए केही व्यक्तिहरूमाथि कुटपीट भएको थियो गृह मन्त्रालय सचिव स्तरको एक साता अघि भएको बैठकको निर्णय अनुसार रानीसैनको लामपाटामा बीओपी र अस्थायी प्रहरी चौकी बस्ने भएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताउनुभयो लामपाटामा अस्थायी रूपमा सशस्त्र प्रहरी बलका जनक पौडेलको नेतृत्वमा 21 जना र प्रहरी सहायक निरीक्षकको नेतृत्वमा 7 जनाको टोली हिमाली गाउँपालिकामा पठाइएको छ रानीसैनको लामपाटामा हुम्लाका स्थानीयले कुटपीट गरी वडा सदस्य पेमा गारा गुरूङ उहाँकी श्रीमती लक्ष्मी गुरूङ सोही गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुल बहादुर थापा स्थानीय मिनु कुंवर प्रहरी चौकी बिछ्यामा कार्यरत प्रहरी सहायक हवलदार महेश धामी घाइते भएका थिए
3: पोखरा महानगरपालिका 12 ओडाभित्रका सुकुम्बासी तथा न्यून कमाई भएकाका लागि म्यादी जीवन बीमा कार्यक्रम शुरू गरेको छ आर्थिक अभावका कारण बीमा सेवाको पहुँचबाट टाढा रहेका सुकुम्बासी तथा विपन्न परिवारलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने उद्देश्यसहित उडाले लिबर्टी माइक्रो इन्सुरेन्स कम्पनीमा 44 परिवारको निशुल्क जीवन बीमा गरिदिएको हो दैनिक जीविकोपार्जनमै संघर्ष गरिरहेका परिवारलाई आकस्मिक दुर्घटना बिरामी वा मृत्यु जस्ता जोखिमबाट हुने आर्थिक क्षति कम गर्ने लक्ष्यका साथ कार्यक्रम सञ्चालन गरिएको उडा कार्यालयले जनाएको छ विशेष गरी उडाभित्र अस्थायी रूपमा बसोबास गर्ने सुकुम्बासी तथा न्यून आय भएका परिवारलाई रक्षित गरी बीमा सुविधा उपलब्ध गराइएको हो
4: बाढ़ीले क्षति पुगेको रसुवागढ़ी जलविद्युत आयोजनाको पुननिर्माण तीव्र गतिमा अगाडि बढ़ाइएको छ गत वर्ष असार 24 लेन्दी खोलामा आएको बाढ़ीका कारण भोटेकोशी खोला स्थित बाँध संरचनामा क्षति पुगेपछि आयोजनाको उत्पादन प्रभावित भएको थियो हाल बाँध स्थलमा थुप्रिएको अवरोध हटाउने कार्य द्रुत रूपमा अघि बढ़िरहेको आयोजनाले जनाएको छ आयोजनाका कार्यकारी प्रमुख सत्यराम ज्याखुवाका अनुसार बालुवा थिक्याउने पोखरी डिसिन्टिङ मेसिनमा जम्मा भएका अवरोध हटाइसकिएको छ भने हेडवे सुरुङ तथा विद्युत उत्पादनसँग सम्बन्धित उपकरणको सफाई समेत सम्पन्न गरिएको छ बाढ़ीले कटान गरेको बाह्य संरचना अन्तर्गत ड्याम तथा विद्युत गृह जाने पहुँच मार्गमा रहेको पक्की पुलको संरक्षणका लागि दायाँ बायाँ पर्खाल निर्माण कार्य जारी छ आयोजनाले 2081 पुष 16 गतेदेखि व्यावसायिक रूपले उत्पादन शुरू गरेको थियो तर 2082 असार 24 गतेको बाढ़ीले बाहिरी तहको ड्याम संरचनामा क्षति पुर्याएपछि आयोजना पूर्ण रूपमा बन्द हुन पुगेको बताइएको छ
3: अब अन्तर्राष्ट्रिय समाचार संयुक्त राष्ट्रसंघले मध्य अफ्रिकामा बढ़दो सुरक्षा तथा मानवीय संकटप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सुडान र चाडमा सशस्त्र समूहहरूद्वारा भइरहेका आक्रमणले क्षेत्रीय स्थिरतामा थप जोखिम सिर्जना गरिरहेको जनाएको छ संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको ब्रिफिङमा बोल्दै राजनीतिक तथा शान्ति निर्माण मामिला र शान्ति अपरेशन विभागका सहायक महासचिव मार्था अमा अक्या पोबीले मध्य अफ्रिकाको अवस्था चुनौतीपूर्ण बन्दै गएको बताउनुभयो उहाँले सुरक्षा तथा मानवीय संकट बढ़दो सामाजिक आर्थिक दबाव र नागरिक तथा राजनीतिक अधिकारमाथि बढ़दो प्रतिबन्धका बीच केही राजनीतिक तथा संस्थागत उपलब्धि हासिल भए पनि समग्र अवस्था चिन्ताजनक रहेको उल्लेख गर्नुभयो सीमापार आक्रमण तथा चाडका सैन्य अड्डामाथि भएका ड्रोन आक्रमणले द्वन्द अझ चर्किने जोखिम बढ़ाएको उहाँको भनाइ छ
4: अब खेल समाचार 2026 फिफा विश्वकपको उद्घाटन खेल हुनुभन्दा एक दिन अघि मेक्सिको सिटीमा हजारौं प्रदर्शनकारीहरूले विश्वकप उद्घाटन स्थल एस्टेका स्टेडियम जाने प्रमुख मार्ग अवरूद्ध गरेका छन् संयुक्त राज्य अमेरिका क्यानाडा र मेक्सिको सह आयोजनामा हुन लागेको विश्वकपको उद्घाटन खेल अघि राजधानी क्षेत्रमा फुटबल समर्थकहरूको चहल पहल बढ़िरहेका बेला विरोध प्रदर्शन भएको हो एक सातादेखि जारी आन्दोलनपछि शिक्षक संगठन एसडीएनटीआईबाट अलग भएको समूहले प्रदर्शनको नेतृत्व गरेको जनाइएको छ। प्रदर्शनकारीहरूले भोलि राति उद्घाटन खेल आयोजना हुने एसटेका स्टेडियमतर्फ अघि बढ़ने प्रयास गरे पनि सुरक्षाकर्मीहरूले उनीहरूलाई रोकेको बताइएको छ। मेक्सिको सिटीका सुरक्षा प्रमुख पाब्लो भाजक्रिजले जारी गरेको विज्ञप्तिमा प्रदर्शन शान्तिपूर्ण रहेको उल्लेख गरिएको छ। आन्दोलनरत शिक्षकहरूले तलब वृद्धि तथा पेन्सन सम्बन्धी कानून फिर्ता लिनुपर्ने माग गर्दै गत सातादेखि आन्दोलन गरिरहेका छन्।
3: दिउँसो तीन बजेको थाहा खबर सकिनै लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: संसद बैठक सारेर सर्वदलीय बैठक, विपक्षी दलहरू छुट्टै छलफलमा।
3: रासोपाको कोशी प्रदेश अधिवेशनको बन्द सत्र जारी। सार्वजनिक उच्च पदमा रहेका पदाधिकारीको सम्पत्ति विवरण बुझाउने म्याद अस्तार मसान्तसम्म छ।
4: स्वास्थ्य मन्त्रालयद्वारा 11 मेडिकल कलेज तथा अस्पताललाई जरिवाना, काठमाडौँ मेडिकल कलेजदेखि मेडिसिटी अस्पतालसम्म।
3: मध्य अफ्रिकामा बढ़दो सुरक्षा र मानवीय संकटप्रति राष्ट्रसंघको चिन्ता, सीमापार आक्रमणले क्षेत्रीय स्थिरतामा थप जोखिम निम्त्याउने चेतावनी।
4: विश्वकप उद्घाटन अघि मेक्सिको सिटीमा प्रदर्शन, एस्टेका स्टेडियम जाने बाटो अवरुद्ध।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबर सकियो। माधव र अप्सरा विदा हुन्छौ, नमस्कार।
5: हेलो हेलो, म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटीपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
6: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी,
7: हजुर,
6: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
7: हेलो हेलो, भन्नुहोस् त।
5: हेलो हजुर
7: हजुर,
5: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
7: ए, मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
6: ए नानी, के भने रहेछ, के भयो?
7: हेर्नुहोस् ल, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
6: ल ल ल, म किन दिन्छु?
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
8: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा हुजुरी वा जानकारी गराउँ।
8: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: बाजे, के भयो, किन गालामा हात?
10: यहाँ दुखेको छ त, खाने दिन्न भात, दुखेको दुखेको छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बाज।
9: ल, अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
11: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोल्पाली मुस्कान डेन्टल क्लिनिक, सुनिल स्मृति 4, सुनि चौर रोल्पामा जानुहोस् निको हुन।
12: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
9: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
11: हजुर, हाम्रा सेवाहरू।
9: हजुर, जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
13: नदुखाइ दाँत निकाल्ने,
9: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
13: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
9: दाँतमा सिमेन्ट चाबी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
13: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
9: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
13: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 7418 9095 94 1452.
12: रोल्पाली मुस्कान डेन्टल क्लिनिक, सुनिल स्मृति गाउँपालिका 4, सुली चौर रोल्पा, ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
14: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
15: छोरीको बिहे आउनै लाग्यो त्यही भएर।
14: के रे नानी त भर्खर 17 की लागि होइन र?
15: हो बाबु, अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ, छोरी पनि खुसी नै थिए, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
14: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
15: ए हो र? नेपाल सरकार विज्ञापन बोर्ड।
16: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।
17: सुनसहरी गाउँपालिका 5 नारबाङ क्षेत्रभित्र रहेका, पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका 7 जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका 6 ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी 4 किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, घर घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै, अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई देवास्ताका ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी 4 किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पा

0: जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरू पुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसाहरी गाउँपालिका 5 नारबाङ रोल्पा।
2: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
3: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
2: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौ।
3: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
2: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौ।
3: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
2: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नु पर्छ? अनि अरू के गर्नु पर्छ?
6: अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
5: अब के गर्ने रे? सिधा सुलिचोर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
7: हजुर, हाम्रा सेवाहरू
8: दाँत बाँध्ने,
7: दाँत सफा गर्ने,
8: दाँतमा सिमेन्ट भर्ने,
7: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
8: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
7: फिक्स दाँत लगाउने।
9: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
10: अब जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
11: सम्पर्क नम्बर 9867-0067-467।
12: एकपटक सम्झिने पर्ने ठाउँ, सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका 4, सुरचौर बजार, रोल्पा, युनिसा सुनसादी पसलको छेउमा।
9: साथै तार मान्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
13: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
14: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
13: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
14: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
15: निःशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
16: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
15: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिकदेखि एडभान्स सम्मका कोर्सहरू,
16: कम्प्युटरतर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
15: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
16: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्रासव शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
15: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत ग्याडेट,
16: असल र सफल जीवनका

0: दिल्ली पढ़ने तालीम आनंद ज्ञान तालीम तर्फ सुपर लर्निंग तालीम भाषण करने कला व्यक्तित्व विकास जीवन जीवने कला नेतृत्व विकास तालीम मोटिवेशनल तालीम र आनंद योग तथा प्राणायाम
1: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने
0: विस्तृत जानकारी का लागि फेसबुक पेज आनंद अकाडमी दाङ प्राली युट्युब र टिकटक आनंद अकाडमी दाङ सम्पर्क मोबाइल नम्बर 9849020754 र 9849793412
1: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनंद अकाडमी घोराही दाङ
2: नमस्ते डाक्टर सर
3: नमस्ते बस्नुस् न भन्नुस् त के हो
2: हेर्नुहोस् न डाक्टर सर मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
3: यहाँ उभ्याउनुहोस् है एकचोटि तौल हेरौँ अनि खाना कति हो खान्छ नि
2: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
3: हेर्नुहोस् अहिलेको समस्या नै यही बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैन यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
2: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
3: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
2: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
3: हो नि बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न सुरु गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
0: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु
4: नेपाल सरकार विज्ञापन बोर्ड

0: यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्छन मन्छन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्छन मन्छन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, पाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गा र उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15, दाङ।
2: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
3: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब भन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
4: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
5: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
6: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
7: म तिमीलाई सचिव माया गर्छु।
8: कतिजनालाई भनिसक्यो एउटै डायलग?
7: विद्या नाच म तिमीलाई सचिव माया गर्छु।
8: विद्या त हुनु पर्यो नि नाच्नलाई।

0: मृणालु मायुका लागि छ सुनसरी गाउँपालिका योनी मस्तक जरुरी सूचना झुमो पेला खेमरिदे गरम ओगतिरी जेउ पेला सोनो फोनी कता ओचुदिरी जेउ आउ पेला क वन जंगल ल भे लागिने मस्त ज सम्भावना ताई आउ ये दिने प्राकृतिक सम्पदा र सक्षेप्त ज सक्षम नादे वातावरण मिले ने ल खेपा असर केने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानागे भने जलवायु परिवर्तन ल असर सकेने सोनो नाखर नामे ल भे लागिने सज जिनी जिनी लापरवाही सोनो चाउस खेलगेमा दुख हिन्दे कोठेला घेला किनाते जन धने खेपा छेपी ताउजुओ खोकाई
1: वन
0: जंगल सर मेरा आयुर्वेदी बानी एमएल एमएल सोचामेला लिउसोकर पोटोराले पार बजे रहते
1: सलाई लाइटर सियाउला ले सचाउने चीज राले जबाङजा र यामा देने पोल गेने या इतो चीज र रहते वन जंगल याले के भाबा या
0: पिकनिक वन भोज बाको नि सचाउसु छिनि मेले चार सो सय देखि खनाले वन जंगल ओ सोचामे दैके बानीको चुरोद विधि ओरे बनै कोबा
1: लान्थर नाम्रो लिज्याउ वन उपभोक्ता समूह राई सामुदायिक बने हो नि हाल अनुगमन दिने व्यवस्था चौसन गिरिए
0: गेसो छामेला खोलेर चाउसी खोलिए होलिदे करिम गाई गेज निके लैजु अब नजिरे बनाई गेम एल गेज निके नलाए औले नयोगे नाइए
1: वन जङ्गल सजुलिसियो घेम बारी ल बाली नाली चिउला चिउली झ्याक्रा र सताउँछु छिमे ने चाउसो सहिदेखि खेले यहाँ
0: वन जङ्गल मेला दुखे माइए
1: ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर दिए
0: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति प्रोबाङ रोल्पा
2: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो बाप रे अब चाहिँ के हुने हो
3: खोइ के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नाति न यसो त जसले नि लेखिहाल्छ नि
2: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
3: तिमीलाई थाहा थिएन
2: थाहा थिएन
3: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
2: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
3: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
4: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
5: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ
6: नेपाल सरकार विज्ञापन हो
7: मेरो कपाल पनि झरिराखेको छ लामो समयदेखि शरीर फटक्क पनि गलिराखेको छ के भएको होला मलाई अझ दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ
8: ए नानी यता सुन त तिमीलाई बाथ रोग भएको हुन सक्छ यो सबै त बाथ रोगको लक्षणहरू हो नि
7: ल अब यो रोगको उपचार गर्नको लागि कहाँ जानु होला कि त भुटान कि त काठमाडौँ जानु पर्ने होला मसँग समय पनि छैन खर्च पनि धेरै लाग्ने होला
8: ला तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
7: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
8: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हाजिकिएमा, खोक्रो भए, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भए, कुहिना खोजेमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्मर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43123, 98-478-070।
7: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: डिविजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
2: के तपाईलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
3: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
1: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
3: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
2: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुण घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
3: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
1: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
3: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याइ हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
1: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
3: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागि हालेमा सबै मिली निभाऊ।
2: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।

0: लौ न लौ लौ चटाइ पर्न आँटो सबैजना यता आउ त यता त्यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चटाइ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: डिभिजन वन कार्यालय रोल्पाको अपील।
5: बिना अनुमति वन जंगल प्रवेश नगरौ। वन क्षेत्रमा चुरोट, सलाई, लाइटर नलैजाउ। वनमा रहेका रुख, बिरुवा, लाछा, पोथ्रा काट्ने, हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौ।
4: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौ। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौ। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौ।
6: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौ। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात गर्ने कार्य नगरौ। वन क्षेत्रबाट ढुङ्गा, टिट्टी, बालुवा वा माटो ननिकालौ।
4: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा, माटो, बालुवा, चट्टान निकाल्ने वा अन्य कुनै व्यवसाय कार्य नगरौ।
5: वन क्षेत्रमा खुल्ला चरिचरण नगरौ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
4: यी सबै कार्य वन ऐन 2000 तर्बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
5: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुत्साहन गरौ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
1: खै जन्मदाता दिनुस् त।
7: जन्मदर्ता गरेको छैन नि म्याडम।
1: लौ, जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र? मलाई त थाहा नै थिएन म्याडम।
1: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
7: पहिला कसैले भनेन?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
8: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
4: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
6: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
4: खोला नदीको फैलावट बढ्दैछ र खेती योग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
5: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौ।
4: के यस विपत्तिको कुनै समाधान छैन त?
5: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
4: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काऊ, वन जंगलको संरक्षण गरौ।
6: आफू बाँचौ र अरूलाई पनि बचाउ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
9: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
10: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
9: मलाई
10: मुख र घाटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
2: म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
11: धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
12: दिन दिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कति घर चाहियो नि।
13: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु, तर ठिक्क पर्ने घर भेटेकै छैन।
12: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
13: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
14: होइन, रात दिन खोज खोज के को झगडा हो यो?
13: हेर्न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ, म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
14: ए रामे, त्यसो भए सुन, हाम्रै लमै नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
12: हो, यस्तै घर हो हामीलाई चाहिएको।
13: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
14: ल सिधै फोन गर्न, मोबाइल नम्बर 98479719 मा जग्गा धनी किरण अधिकारीलाई अहिलै फोन गर, नत्र फेरि छुट्ला।
15: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर शुरूआत। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
16: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेखे।
17: अहिले के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?

0: FM Senegal Toplu Star Megahertz. Zazala Time Check. यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 4 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मडिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुघाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

हजुर, सम्पूर्ण लोकगीत संगीतको धरोहर कार्यक्रम लोक सारथी अब प्रत्येक दिन साँझको 4 बजेदेखि 5 बजेसम्म तपाईँकै रेडियो सेटमा सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला। कार्यक्रम लोक सारथी।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो लोकसांगीतिक अभिवादन टक्र्याउँछौ तपाई सम्पूर्णलाई यति बेला कार्यक्रम लोक सारथीमा। श्रोता एवं मित्र तपाई यति बेला कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ, जहाँ जस्तो अवस्थामा भए पनि कार्यक्रम लोक सारथी कति बेला आउँछ सुन्न अनि सहभागिता जनाउन पाइन्छ भनेर प्रतीक्षा गरेर बसिरहनु भएको थियो होला। तपाईको पर्खाईको घड़ीलाई एकैसाथ समाप्त पार्दै कार्यक्रम लोक सारथीमा हामी आज पनि उपस्थित भइसकेका छौ। मलाई पारीबाट यति बेला टेकमान विष्टको साथ मिलिराखेको छ, आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी, बाँकी साथ तपाईको पनि रहन्छ। कार्यक्रम लोक सारथी तपाई सुन्दै हुनुहुन्छ। हामी यति बेला सामुदायिक रेडियो जालचला एफएम 96.4 MHz लिबाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौ भने तपाईले हामीलाई इन्टरनेट अनलाइनमा जलजलाप्रेस.com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलजला सर्च गरेर सुन्न सक्नुहुन्छ। यसै क्रममा सामाजिक सञ्जाल फेसबुकमा कार्यक्रम लोक सारथी लेख्नु भए पनि तपाईले त्यहाँबाट पनि हामीलाई कार्यक्रम लोक सारथी सुन्न सक्नुहुन्छ। कार्यक्रम लोक सारथी विभिन्न साझेदार रेडियोहरूबाट सुन्दै हुनुहुन्छ। अब म सरस्वती रेडियोहरूको नाम अनि प्राविधिक मित्रहरूको नाम जानकारी गराउँछु। सामुदायिक रेडियो महिला आवाज 90 MHz खलंगा प्युठानबाट, सुशीला मगर रेडियो स्वर्गभूमि 93 MHz भिंगरी प्युठानबाट, सन्तोष सुनार रेडियो ठेलिनी 104.7 MHz बिजबार प्युठानबाट, यमुना धामी रेडियो पारिनी 99.1 MHz अर्घखाँचीबाट, प्रकाश प्युठानी रेडियो मालरानी 95.7 MHz रेडियो निर्सिम 107.1 MHz अर्घखाँचीबाट, कोपिला आचार्य सामुदायिक रेडियो स्काई 90.4 MHz तमगास गुल्मीबाट, सुषमा मल्ल सामुदायिक रेडियो छत्राभूमि 93.6 MHz पौधी अमराई गुल्मीबाट, प्रकाश आचार्य रेडियो सारथी 107.4 MHz खरबाङ बागलुङबाट, हामीलाई अनिश पाठकले साथ दिइरहनु भएको छ, रेडियो कृष्ण रेडियो मोती 88.4 MHz छापसाङबाट कृष्ण बस्यालले साथ दिइरहनु भएको छ, रेडियो मुक्ति 95.5 MHz बुटवलबाट सरु मरासिनीले साथ दिइरहनु भएको छ, सामुदायिक रेडियो कपिल वस्तु 104.2 MHz कपिल वस्तुबाट, गुडियाभर सामुदायिक रेडियो देवघाट 102.6 MHz देवघाट तनहुँबाट विजय गुरूङ, दमौली एफएम 94.2 MHz दमौली तनहुँबाट सन्देश चटाई, रेडियो बन्दीपुर 88.8 MHz बन्दीपुर तनहुँबाट, भूमिका श्रेष्ठ रेडियो फेमस एफएम 94.3 MHz कोहलपुर बाँकेबाट, सुदीप कुमार थारू रेडियो भोटेवटा 90.8 MHz लमजुङबाट, प्रमिला रेग्मी रेडियो सुनवल 90.7 MHz नवलप्रासीबाट, दुर्गा पौडेल रेडियो जननी 90.6 MHz पोखराबाट, प्रतिमा गुरूङ रेडियो क्रान्ति 90.4 MHz काभ्रे प्लाञ्चे कोशीबारीबाट, नकुल घरती रेडियो मौराखारा 106.5 MHz रुकुम पश्चिमबाट, ज्ञानी खड्का रेडियो आफ्नो एफएम 104.8 MHz उखलडुङ्गाबाट, विनुमाया राई रेडियो रेडियो आफ्नो एफएम 90.4 MHz चौरजहरी रुकुम पश्चिमबाट, मनिषा जागी रेडियो भरतपुर 105.2 MHz चितवनबाट, भीमदेव दुस्केसी रेडियो लालीगुराँस 105.2 MHz धनकुटाबाट, जानु तामाङ रेडियो खबरपालिका 88.7 MHz धनकुटाबाट, खड्गराज बस्नेत आकाशले साथ दिइरहनु भएको छ, रेडियो मन सरोवर 92.1 MHz हुम्लाबाट धनबहादुर भण्डारीले साथ दिइरहनु भएको छ, रेडियो प्रभु 102.6 MHz जलहरी कञ्चनपुरबाट, हामीलाई आरजे राज छेत्रीले साथ दिइरहनु भएको छ, रेडियो यसै क्रममा हामीलाई रेडियो भरोसा 104.9 MHz दाङ घोराईबाट दीपक पुनले साथ दिइरहनु भएको छ, रेडियो बेलका एफएम 104.9 MHz उदयपुरबाट जम्बर पुलामी, रेडियो भोजपुर 93.8 MHz भोजपुरबाट एली जा श्रेष्ठ, रेडियो मेन्स्याम 103.4 MHz तेह्रथुमबाट शारदा बास्कोटाले साथ दिइरहनु भएको छ, रेडियो मध्यपहाड 88.2 MHz सल्यानबाट गोरख जागीले साथ दिइरहनु भएको छ। कार्यक्रम लोक सारथी तपाईँ सुन्दै हुनुहुन्छ, प्रतिदिन 4 बजेदेखि 5 बजेसम्म आउँदै गर्दा आज हामी नयाँ नयाँ गीतहरू बजाउनेछौ र नयाँ नयाँ गीतहरू तपाईँले गाउनुहोला। आजको कार्यक्रममा 98 68 39 40 फोन डायल गर्नुभयो भने 2071 सालदेखि आजसम्मका गीतहरू गाउन पाउनुहुन्छ।
2083 सालसम्मका गीतहरू गाउन पाउनुहुन्छ। यो कुरा म तपाईँलाई जानकारी गराए। 2071 सालदेखि 2083 सालसम्मका गीतहरू आजको कार्यक्रममा गाइदिनुहोला भन्दै आउनुहोस्। 9868309940 फोन डायल गर्नुहोला। लोक भाका लोकगीतहरू मात्रै गाउनुहोला, अन्य विधाका गीतहरू नगाइदिनुहोला म तपाईँलाई आग्रह गर्छु। आउनुहोस् कार्यक्रमको शुभारम्भ स्वरूप एउटा गीत राख्छौ। गीतपछि तपाईँको माझमा फेरि आउँछौ। यो गीत तपाईँको लागि, गीतपछि फेरि आउँछौ।

0: यो गीतको श्रोतालाई फेरि पनि स्वागत छ। हामी कार्यक्रम लोकसारथी सँगै छौ, तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ। अब तपाईँको फोन कल लिन्छौ आज। अब के गरौं साथीहरूले भनौँ न, रेडियोहरूमा रेडियो मुक्तिबाट आज कार्यक्रम प्रसारण भएको थिएन, उहाँहरूले समूहमा पनि जानकारी दिनु भएन, दुई चार दुई तिनजना साथीहरूले जानकारी पनि दिनुभयो र रेडियोमा फोन गरेर हामीले आफै बुझ्नुपर्ने हुन्छ किन कार्यक्रम प्रसारण भएन भनेर, होइन? त्यही भएर अब कुनै कारणवश कार्यक्रम प्रसारण भएन भने त्यो अवस्थामा चाहिँ जानकारी दिनुहोला। मैले जानकारी के पाएँ भने त्यहाँका प्राविधिक सबै विधामा हुनुहुन्छ अरे, त्यसैले कार्यक्रम प्रसारण नभएको भन्ने जानकारी पाएँ, होइन? त्यो कारणले गर्दाखेरि रेडियो मुक्तिमा कार्यक्रम प्रसारण भएको छैन भन्ने खबर मैले पाएँ। त्यहाँको एकजना स्टाफले फोन उठाउनु भएको थियो र यदि त्यस्तो हो भने त्यस्तो कुनै समस्या छ भने समूहमा जानकारी गराइदिनु भयो भने हामीलाई थाहा हुन्छ। म तपाईँलाई आग्रह गर्छु र यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ? म स्वागत गर्छु। नमस्कार हजुर। नमस्ते नमस्कार, के बोल्नु भयो? कहाँबाट? कमला लुङ्गेली मगर, खोटाङको बडा पोखरीबाट। के छ खोटाङको बडा पोखरीतिरको हालखबर? ल ठिक छ, कार्यक्रममा आउनु भएको छ। आज कुन गीत गाउनुहुन्छ, कस्तो खालको गीत गाउनुपर्छ थाहा छ नि? त्यही त नि, न्यु गीत गाउनुपर्छ, नयाँ होइन, न्यु गीत गाउनुपर्छ, होइन त? ल कुन गीत गाउनुहुन्छ ल भन्नुहोस्।
1: मन की रानी मनमाया देखदा मन कस्तो हो, दाम कस्तो हो, पानी में देखे पानी पानी जस्ते पानी जस्ते हो, मन के पूरा फल नहीं मन पारो मन पारो दिन बस्यो
0: कुन छ कार्यक्रममा आउनुभयो, गीत राम्रो गाउनु भएको छ, गीतको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। अहिलेको लागि विदा गर्छौँ भन्दै थिए, आफैले फोन काट्नुभयो, विदा गर्छौँ नमस्ते भनिसकेपछि मात्रै फोन काट्नु भएको, असाध्यै राम्रो हुन्थ्यो तर के गर्ने, बिचैमा फोन काटिदिनु भयो। पालो तपाईँको फोन गर्नुहोला 9867309440 अर्का सहभागी। नमस्कार हजुर।
2: नमस्कार,
0: के बोल्नुभयो, कहाँबाट?
2: रञ्जिता योगी तापले जुनबाट।
0: तापले जुनबाट रञ्जिता योगी बोल्दै हुनुहुन्छ, के छ रञ्जिताजी खबर तपाईँको?
2: एकदम ठिकै छ भन्नुपर्छ है, अनि हजुरको के छ?
0: मेरो पनि ठिक छ। के गर्दै हुनुहुन्छ तपाईँले यति बेला?
2: अहिलेको समयमा यतिकै हो, कल ट्राई गर्दै बसिरहेको भन्नुहोस्
0: है। कुन रेडियोबाट सुन्नुभयो तापले जुनमा हामीलाई?
2: मैले एफएम चाहिँ सुनेको छुइनँ भन्नुहोस् है।
0: एफएम सुन्नु भएको छैन? उसो हामी तपाईँको कल लिन सक्दैनौँ त हजुर, एफएम सुन्ने साथीहरूलाई मात्र हामी लिन्छौँ है, माफ गर्नुहोला है, एफएम सुनेर आउनुपर्छ। हाम्रो कार्यक्रमको नारा नै हो रेडियो सुन्ने बानीको विकास गरौँ, रेडियो कार्यक्रमलाई माया गरौँ है। आउनु भएको थियो साथी, रेडियो सुन्नु पर्यो तापले जुनमा, धेरैजना साथीहरूले रेडियो मेनश्याम सुन्नुहुन्छ होइन, त्यहाँबाट पनि कार्यक्रम मजाले सुन्न सकिन्छ र अन्य रेडियोहरूबाट पनि कार्यक्रम सुन्न सकिन्छ। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर। नमस्ते, को बोल्नुभयो, कहाँबाट? तेरा थुमबाट, नाम के भन्नुभयो?
3: सुमन लावर।
0: सुमन लावर, सुमनजी के छ हालखबर? एकदम सन्चै छु। यति बेला के गर्दै हुनुहुन्छ हजुर? ल ठिक छ, कार्यक्रममा आउनु भएको छ, आज कुन गीत गाउनुहुन्छ? कुन गीत गाउनुहुन्छ भन्नुहोस् त, नयाँ कि पुरानो?
3: नयाँ केटी यो फुलबुटे ढाका चाहिँ के हुन्छ फुलबुटे साडीमा सँगै
0: फुलबुटे साडीमा लगाउनुहोस् त
3: फुलबुटे साडी होइन त्यसरी चाहिँ छ म त्यो टेस्ट गर्छु नि है
0: लगाउनुहोस् त हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि आउनु होला अहिलेको लागि तपाईँहरूलाई बिदा गर्छौँ नमस्ते सुमन लावर आउनु भएको थियो पूर्वी लिखित गाएर जानु भएको छ पालो तपाईँको हो फोन गर्नुहोला 9868309040 को नम्बर तपाईँको लागि खुला गरेका छौँ फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ यदि बेला अर्को साथी हुनुहुन्छ म स्वागत गर्छु कहाँदेखि को हुनुहुन्छ 9868309040 फोन गर्नुहोला यति बेला अर्को साथी हुनुहुन्छ म स्वागत गरे नमस्कार हजुर नमस्कार हजुर टेलिफोन सम्पर्कमा आइसकेपछि कृपया फोन काटेर भाग्ने काम चाहिँ नगर्नुहोला म तपाईँलाई आग्रह गर्छु फोन गर्नुहोला 9868309040 को नम्बर तपाईँको लागि खुला गरेका छौँ फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ यदि बेला अर्को साथी हुनुहुन्छ म स्वागत

गरेका छौँ। फटाफट फोन डायल गर्नुहोला, यति बेला साथी हुनुहुन्छ। नमस्कार हजुर। नमस्ते, को बोल्नुभयो, कहाँबाट? रूपा राई धनकुटाबाट बोल्दै हुनुहुन्छ होइन? हुन्छ, कार्यक्रममा आउनु भएको छ रूपाजी। आज कुन गीत गाउनुहुन्छ? हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो। फेरि फेरि आउनुहोला। अहिलेको लागि हामी तपाईँहरूलाई बिदा गर्छौँ। नमस्ते। धनकुटाबाट रूपा राई आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छ। अब एउटा गीत राख्छौँ तपाईँको लागि। गीतपछि तपाईँको माझमा फेरि आउँछौ। यो गीत तपाईँको लागि, गीतपछि फेरि आउँछौ।

योगी प्रसादबाट फेरि पनि स्वागत छ। प्रकाश दोतराज र मेलिना राईको आवाजमा रहेको यो गीत तपाईँको लागि राखिसकेका छ। अर्को साथी हुनुहुन्छ 9868-6040-3940। आज नयाँ नयाँ गीत गाउनुहोला। 2071 सालदेखि 2083 सालसम्मका लोक भाकाहरू गाउन पाउनुहुन्छ आजको बसाईमा। यति बेला साथी नमस्कार हजुर। नमस्कार, तपाईँको आवाज मुसाले पनि सुनेन, अलि टाटो बोल्नु पर्यो है। कहाँदेखि को बोल्नुभयो? ओखल ढुङ्गाबाट। नाम के भन्नुभयो? दीपिका कार्की। अझै पनि तपाईँको आवाज मुसाले पनि सुनेन कि? खै त, तपाईँको मोबाइलको लाउड स्पिकर गर्नु भएको छ कि बन्द गर्नु होला? हुन्छ दीपिकाजी, ओखल ढुङ्गामा कुन रेडियोबाट सुन्नुभयो हामीलाई? आफ्नो एफएमबाट। ल आज कुन गीत गाउनुहुन्छ हजुर? अभाव विष्णु माझी र गणेश अधिकारीको होइन? हुन्छ, गाउनुहोस्।

0: तिम्रो शहर छोडेर यति टाढा जान्छु कि शास्त्रकै लास पनि भेट्न नसकौं हैन। हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरि फेरि आउनु होला। अहिलेको लागि तपाईँलाई विदा गर्छौ, नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा यति बेला साथी, उहाँसँग कुराकानी गरिसकेका छौ, दीपिका कार्की आउनु भएको थियो। पालो तपाईँको हो, फोन गर्नुहोला 9868309940 को नम्बरमा फोन डायल गर्नुभयो भने तपाईँसँग हामी कुराकानी गर्नेछौ। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर। नमस्कार, को बोल्नुभयो, कहाँबाट? नवीना श्रेष्ठ है। कार्यक्रममा फोन गरिसकेपछि गुड आफ्टरनुन भन्ने लोकसारथी कार्यक्रममा गुड आफ्टरनुन भन्ने अभिवादन नगर्नु होला, नमस्कार काफी छ हाम्रो लागि है। त हाम्रो लागि नमस्कार काफी छ, अभिवादन काफी छ, गुड आफ्टरनुन भन्ने यो अंग्रेजी शब्द सकेसम्म प्रयोग नगरौं है। अरू कार्यक्रममा प्रयोग गर्नुहोला, तर यो कार्यक्रममा चाहिँ गुड आफ्टरनुन भन्ने प्रयोग नगर्नुहोला है। त मैले जहिले पनि भन्ने गर्छु, हाम्रो देशमा अंग्रेजीले गुलाम त गरेन, तर अंग्रेजीले गुलाम गरिरहेछ भनिरहेको छु मैले, होइन? हामीले जहाँ पनि अंग्रेजी घुसाइदिइहाल्छौँ कि, होइन? हुन्छ, कार्यक्रममा आउनु भएको छ। एलिजाले आज कुन गीत गाउनुहुन्छ?
1: लागी दिदी पर्या छ मन त दिल बसेको छ छैन कहीँ अन्त घरमा बस्यो जुरेली पिपलुगा मैना त्यो दिलमा मलाई छ कि जादी दिदी पर्या छ मन त दिल बसेको छ छैन कहीँ अन्त मैना भएमा बस्यो जुरेली पिपलमा मैना त्यो दिनमा मलाई ठाउँ छ।
0: हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरि फेरि आउनुहोला। अहिलेको लागि बिदा गर्छु, नमस्ते। टेलिफोन सम्पर्कमा हाम्रो बीचमा हुनुहुन्थ्यो साथी, उहाँसँग कुराकानी गरिसकेका छौ। नवीना आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868309940 नम्बर तपाईँको लागि खुला गरेका छौ। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। यदि बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखिको हुनुहुन्छ? त्यसपछि एउटा गीत राख्नेछौ, झालै माइना भन्ने गीत खोज्नु होला, लक्ष्मी खड्का र भगवान भण्डारीको आवाज। यो गीत नसुनेको धेरै भयो। यदि बेला अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर।
2: नमस्कार हजुर,
0: को बोल्नुभयो, कहाँबाट? तेरा थुम्बाट, नाम के भन्नुभयो? तेज बहादुर बस्नेत, रेडियो मान्छे एमबाट सुन्दै हुनुहुन्छ। लाज कुन गीत गाउनुहुन्छ तपाईँले?
2: हे तिकै दुखिन्छ हेर तिहार मै हारमा सुख लाउने।
0: कार्यक्रममा आउनुभयो, अलि तयारी गर्नु पर्यो, अलि तयारी गरेर भोइस पुर्याएर मात्र आउनु पर्यो। अहिलेको लागि बिदा गर्छौ, नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो तेज बस्नेत, उहाँसँग कुराकानी गरिसकेका छौ। रेडियोमा फोन गरिसकेपछि अलिकति तयारी गरेरै आउनुपर्छ, किनभने धेरै साथीहरूले, धेरै कति राम्रो राम्रो गीत गाउने साथीहरूले फोन ट्राई गरिरहनु भएको हुन्छ, अलिकति पूर्व तयारी त चाहिन्छ कि। भन्दै अब झालैमा आइना, लक्ष्मी खड्का र भगवान भण्डारीको आवाजलाई यहाँबाट स्थान दिन्छौ। यो गीत तपाईँको लागि, गीतपछि फेरि आउँछौ।

0: योगी तो तपाईलाई फेरि पनि स्वागत छ। कार्यक्रम लोकसारथी सँगै छौं। तपाई यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ र कार्यक्रम लोकसारथीमा 9868603940 को नम्बर तपाईका लागि हामी खुला गरेका छौं। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनु होला। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर। नमस्ते, को बोल्नुभयो कहाँबाट? बिनिता सुना रे। यो फोनको आवाज आज किन सानो आइरहेको छ? प्रावीण मित्र फोनको आवाज बनाउनु होला। अनि यति बेला के गर्दैनुहुन्छ बिनिताले? खेतमा बसेर मकै के गर्दैनुहुन्छ? बाँदरले खान्छ, मकै कुट्दै हुनुहुन्छ होइन? अब यसो गर्नु क्या, बाँदरले नखाओस् भन्नको लागि बाँदरको छेउमा एउटा बाँदर नै राखिदिनुहोस् होइन? अनि उसले चाहिँ त्यो खाँदैन कि भनेर भन्न चाहिँ नमिल्ला होइन? हुन्छ, कार्यक्रममा आउनु भएको छ। बाँदरको आतंक त सधैँ छ। अब उता महावीर पुनले पनि बाँदर लखेट्ने कुनै पनि टेक्नोलोजी बनाउन सकिया छैन, छैन संसारमै छैन भनिसक्नु भएको छ होइन? ल ठिक छ, कार्यक्रममा आउनु भएको छ। आज के छ, आज के सुनाउनुहुन्छ, कुन गीत सुनाउनुहुन्छ? कुन गीत गाउँछु भन्नुभयो? घरबारी मायासँग दिल बस्यो होइन? ल ठिक छ, मिन्ताको कोसँग दिल बस्यो भनेर मैले सोचिरहेको थिएँ, घरबारी मायासँग पो दिल बस्यो रहेछ होइन? कोहीसँग पनि बसेको छैन? को कोसँग त बसेको छ भन्ने सुनेको थिएँ त। तपाईँले आफै भन्नुभएको थियो कुनै बेला मलाई। ल ठिक छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो। अहिलेको लागि तपाईँलाई बिदाएका छौँ। नमस्ते। टेलिफोन सम्पर्कमा बिनिता आउनु भएको थियो लमजुङबाट, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो 9868603940 को नम्बर तपाईँको लागि खुला गरेका छौँ। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर। नमस्कार हजुर। नमस्कार, के बोल्नुभयो कहाँबाट? सरिता राई उदयपुरबाट। कुन रेडियोबाट सुन्नुभयो उदयपुरमा? लालीगुरास एफएमबाट सुन्नुभयो होइन? आज कुन गीत गाउनुहुन्छ?
1: मन्दिर माया नम्बरमा
0: गोर्खेको कोरी होइन हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि फेरि आउनु होला अहिलेको लागि हामी तपाईँलाई विदा गर्छौ नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा साथी उहाँसँग कुराकानी गरिसकेका छौँ पालो तपाईँको हो फोन गर्नुहोला 9868309440 अर्को साथी हुनुहुन्छ त्यसपछि गोर्खे खोकरी नै गीत राखौँ होला है यति बेला साथी हुनुहुन्छ नमस्कार हजुर
1: खुसी छु मैले हटे गरेर नमस्कार
0: नमस्कार को बोल्नु भएको कहाँबाट
1: ओखलढुङ्गाबाट सानु तामाङ
0: सानु तामाङले बल्ल बल्ल बल्ल फोन गर्नुभयो होइन
1: बल्ल बल्लै लाग्यो त है
0: माया मार्न पाइन्छ होइन
1: होइन होइन माया मारेको त्यो होइन फोनै लाग्दैन
0: माया मारेको त होइन मारा माया मारे जस्तो चाहिँ गरेको भन्नु न
1: होइन दाइ होइन त्यस्तो भन्न मिलेन म एकदमै माया गर्छु फोन नगरे पनि म कार्यक्रम नियमित सुनेको हुन्छु कार्यक्रम आएन भने पनि किन आएन भनेर कल गरिरहन्छु
0: कतातिर कल गर्नुहुन्छ
1: मैले अहिले जुन नम्बरमा फोन गरेको छु नि त्यसमा अस्ति आएको थिएन कि कार्यक्रम फोन गरेर खासै रिसिभ भएन
0: ए हाम्रो साथीहरूले अब फोन रिसिभ गर्नु पर्यो भन्ने बेला भयो होइन
1: हो त फोन रिसिभ भएन अनि म चाहिँ अब ठिकै छ अब हुन्छ नि त कार्यक्रम विविध समस्याले आउँदैन होला आउन सक्दिन होला भन्ने लागिरहेको थियो
0: ल ठिक छ कार्यक्रममा आउनु भएको छ आज के छ आज कुन गीत त गीत त सुनाइसक्नु भएको छ ग्यारे तपाईँलाई होइन ल सुरुमै सुनाउनु भयो तपाईँलाई धेरै धेरै धन्यवाद अहिलेको लागि तपाईँलाई विदा गर्छौ तर त्योभन्दा अगाडि अब साथीहरूलाई सम्झिन त पाइन्न ग्यारे नि हुन्छ विदा गर्छौ नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी उहाँको नाम हो सानु लामा अब गीत राख्छौ गीत प्रसिद्ध बाइकमा आजमा फेरि आउँछौ यो गीत तपाईँको लागि

0: शान्ति शिर परियार र निश्चल डबाडीको आवाजमा रहेको गोर्खो कुकुरी यो गीत तपाईको लागि राखिसकेका छौं। यति बेला 44 मिनट गएको छ। साथी हुनुहुन्छ, म स्वागत गर्छु 9868703940 2071 सालदेखि 2083 सालसम्मका नयाँ नयाँ लोक भाकाहरू गाउनुहोला है। यति बेला साथी नमस्कार हजुर,
1: लोक साङ्गीतिक अभिवादन है हाम्रो वीरेन्द्र सर।
0: नमस्कार हजुर, लोक साङ्गीतिक अभिवादन को बोल्नु भयो कहाँबाट?
1: हुन्छ नि, मिडियालाई माया गर्ने मान्छे शुक्रराज रसाइली निर्दोष।
0: शुक्रराज रसाइली निर्दोष होइन?
1: हजुर हजुर सर।
0: हुन्छ, कार्यक्रममा आउनु भएको छ, कुन रेडियोबाट सुन्नुभयो हामीलाई?
1: मैले रेडियो मेन साइनबाट हो, आफै रकमको।
0: कार्यक्रममा आउनु भएको छ, आज कुन गीत गाउनुहुन्छ, कस्तो खालको गीत गाउनुपर्छ, सुनेर आउनु भएको छ कि छैन हजुर?
1: सुन्नु चाहिँ सुनिरहेको छ म, यो यहीँ त लोकल कलाकारहरूको गीत पहिले बेसी भन्ने यो तेह्रथुम जिल्लालाई समेटेर बनाएको गीत छ होइन?
0: कति सालमा आएको गीत हो यो?
1: हजुर,
0: कति सालमा आएको गीत हो
1: यो? भर्खर भर्खरै हो, नयाँ नयाँ हो।
0: ल हुन्छ, गाउनुहोस्।
1: हुन्छ ल, सुरु गरौँ है त।
0: सुरु गर्नुहोस्।
1: सुन्दर तारी कल चढी गोरलरी चेतनालाई, सुन्दर तारी कल चढी गोरलरी चेतनालाई, भेट्नलाई फाइहन्दै आयो नयाँ भेट्नलाई, मायालाई भेट्नलाई, सागरन्ती बाजार एक जति लाग्थ्यो महिनामा एकचोटि, सागरन्ती बाजार एक जति लाग्थ्यो महिनामा एकचोटि, दैसालु जीवन मान्छेमा मान्छे सैकीलाई माधेटी, दैसालु जीवन मान्छेमा मान्छे सैकीलाई माधेटी, सैकीलाई माधेटी।
0: वैशाल्य जोवन मन किन मान्थ्यो सल्टीलाई नभेटे होइन?
1: हजुर हजुर, गीता स्वाङ र अनि हाम्रो सञ्जय निङ्लेसुको स्वरमा सजिएको त्रिवेणी गीत हो सर।
0: हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरि फेरि आउनु होला, विदाय गर्छौ, नमस्ते।
1: हुन्छ ओके हजुर।
0: टेलिफोन सम्पर्कमा आउनु भएको थियो शुक्रराज रसाइली, उहाँसँग कुराकानी गरिसकेका छौ। तेह्रथुमबाट फोन गर्नुभएको थियो, रेडियो मेन्सी एमएफएमबाट कार्यक्रम सुन्नु भयो। यति बेला 46 मिनट गएको छ 4 बजेर। अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु, नमस्कार हजुर। टेलिफोन सम्पर्कमा आइसकेपछि तपाईँको ध्यान टेलिफोनतिर केन्द्रित गर्नुहोला, मिस कल चाहिँ नगर्नुहोला। नयाँ नयाँ गीत आज 2071 सालदेखि 2083 सालसम्मका लोक भाकाहरू तपाईँले गाउनुपर्ने हुन्छ, र हामी शनिबार चाहिँ 2070 सालसम्मका गीत संगीतहरू हामी सुन्ने गर्छौ, सुनाउने गर्छौ। यो कुरा म तपाईँलाई जानकारी गराए। अर्का सहभागी नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट? अस्मिता थापा धनकुटा, कुन ठाउँबाट हजुर? ल ठिक छ, कार्यक्रममा आउनु भएको छ, कुन रेडियोबाट सुन्नुभयो?
2: रेडियो
0: लाली गुराँस एफएम बाट सुन्नु भयो होइन? कुन गीत गाउनुहुन्छ हजुर आज?
2: आज म अस्मिता अधिकारीको तिम्रो मायाले बाँधेर।
0: यो कुन विधाको गीत हो, लोकगीत हो कि होइन? लोकगीत हो कि होइन भन्नुहोस् त पहिला। तिम्रो माया, अनि त्यो यो कार्यक्रमको नाम के हो, तपाईँले फोन गर्नुभएको कार्यक्रमको नाम के हो भन्नुहोस् त? अनि लोकसारथी कार्यक्रममा लोकगीत भन्दा बाहेक अरू गीत गाउन मिल्न त, जुन कार्यक्रमको नामै लोक छ, लोकबाट सुरु भएको छ, त्यो कार्यक्रममा अन्य विधाको गीत गाउन मिल्न त हजुर? हो मिल्दैन भने त्यही अनुसारको तयारी गरेर आउनु होला, अहिलेको लागि विदा गर्छौ, नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो अस्मिता थापा धनकुटाबाट, लोकसारथी कार्यक्रममा अन्य विधाको गीत गाउन पाइँदैन है, लोकसारथी कार्यक्रमले अन्य विधाको गीतलाई चिन्दैन, अन्य विधाको गीतको गायक गायिकालाई पनि चिन्दैन, अन्य विधाको गीतलाई पनि चिन्दैन है, यो त विशुद्ध लोकगीतलाई मात्रै चिन्छ, लोकगीत गाउने गायक र गायिकालाई मात्रै चिन्छ है। यो कार्यक्रमको मूल उद्देश्य नै लोकगीत संगीत हो, त्यो कारणले गर्दाखेरि लोकगीत संगीत गाउन चाहने साथीहरूले मात्रै फोन डायल गर्नुहोला, अन्यथा अन्य विधाका गीत संगीतका लागि फोन डायल नगर्नुहोला। म तपाईँलाई आग्रह गर्छु 9868309040 आउनुहोला। आज 2071 सालदेखि 2082-83 सालसम्मका गीतहरू गाउन पाइन्छ। यति बेला साथी नमस्कार। हजुर
3: हजुर दाई नमस्ते।
0: नमस्ते, को बोल्नुभयो?
3: हजुर म भावना मगर हो।
0: कुन ठाउँबाट हजुर?
3: प्युठान अमिलीबाट।
0: ल अमिलीबाट, अमिली कतिको खानु भएको छ?
3: अमिली हल्का
0: हल्का खानु भएको छ। अमिली भन्ने एउटा ऊ हुन्छ कि फल हुन्छ, खानु भएको छ कि छैन? खानु भएको छैन। तराईमा गएको बेलामा खाना पाउनुहुन्छ, यो पहाडतिर त्यति पाइँदैन कि अमेली भन्ने हो। बेसीतिर पाइन्छ होला होइन?
3: हजुर।
0: ल आज भावनाले कुन रेडियोबाट सुन्नुभयो? ल स्काई एफएमबाट सुन्नुभयो। आज कुन गीत गाउनुहुन्छ?
3: म गीतबाट सुरु गर्छु।
0: लगाउनुहोस्।
3: हुन्छ

देत नीरा।

आको फोन किन काट्यो भने उहाँले पुरानो गीत गाइरहनु भएको थियो। मैले के भनेको छु, आज नयाँ नयाँ गीतहरू मात्रै गाउन पाइन्छ, पुरानो गीत गाउन पाइँदैन। मैले यहाँ युट्युबमा सर्च गरेर खोजिहालेँ, मलाई शंका लाग्यो पुरानो गीत हो भने, किन पुराना गीतहरूका लयहरू सुनेर पनि थाहा पाइन्छ कि पुरानो गीत हो भन्ने कुरा। आज 2071 सालदेखि 2082 सालसम्मका नयाँ गीतहरू मात्रै गाइदिनु होला भनिरहँदाखेरि, अब गीतबाट सुरु गर्छु भन्नुहुन्छ, गीतको बोल नै भनिदिनुहुन्न, अनि नयाँ गीत हो कि पुरानो गीत हो भन्ने कुरा हामीलाई थाहा हुन्न। गाउन थालिसकेपछि यसरी बीचमा फोन काटिदिनुपर्छ, बीचमा फोन काट्नु हाम्रो पनि बाध्यता हुन्छ, नियम पालना नगरेपछि हामीले फोन काट्नै पर्छ होइन। त्यो कारणले गर्दाखेरि पहिला यो गीत हो, यति सालमा आएको गीत हो भनेर, कि त यति सालमा आएको गीत गाउन चाहन्छु भन्नु पर्यो, होइन भने गीतको बोल त भन्नु पर्यो होइन। गीतबाटै सुरु गर्छु भन्नुभयो भने तपाईँ पुरानो गीत पनि गाउन पाउनु सक्नुहुन्छ भन्दै, नियम विपरीत कसैले पनि नगरौं, कसैले पनि नगर्नु होला, र कुनै पनि हामी त्यही भएर त अब अपराध र आपराधिक क्रियाकलापहरू बढ़िरहेछ होइन। हामी भन्छौं अपराधीलाई फाँसी दिए पनि हुन्छ होइन, कुनै कसैले नराम्रो अपराध गर्यो भने फाँसी दिए पनि हुन्छ, तर हो यस्तै यस्तै साना साना कुराहरूमा, कतिपय कुराहरूमा हामीले पनि ख्याल गर्दैनौ कि होइन। त्यो कारणले गर्दाखेरि नियम भनेको नियम नै हो, नेपाल हाम्रो देश नेपालको संविधानमा जसरी हामी टेकेर संविधानले वर्जित गरेको काम गर्दैनौं, त्यसरी नै कुनै पनि एउटा कार्यक्रममा, यस्तै लोकसारथी कार्यक्रममा हामीले भनेका कुराहरू पालना गर्दै कार्यक्रममा सहभागिता जनाउनु पर्ने हुन्छ। यो कुरा म तपाईँलाई जानकारी गराए, यो फेरि तपाईँहरूकै लागि, तपाईँहरूद्वारा नै बनाइएको यो बसाई हो, श्रोताहरूले नै सुझाव सल्लाह वा प्रतिक्रिया दिएर हामीले बनाएको बसाई हो, तपाईँहरूद्वारा नै तपाईँहरूकै लागि बनाइएको बसाई हो, त्यसैले नियम अनुसार सहभागिता जनाइदिनु होला भन्दै आजको कार्यक्रमबाट अब विदा भएर जानुपर्ने हुन्छ। यतिन्जेल कार्यक्रम सुनेर साथ दिने तपाई सम्पूर्णलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। कार्यक्रममा फोन गर्नुभयो तपाईँलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छु। हाम्रो आवाजलाई रेडियो स्टेटसम्म पुर्याएर साथ दिने हाम्रो प्राविधिक मित्र प्रिया मगर टेकमान विष्टलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छु। र कार्यक्रम कस्तो लाग्छ तपाईँलाई, मनपर्छ भने मनपर्छ भन्नुहोस्, कुन कुन ठाउँबाट कार्यक्रम सुन्दै हुनुहुन्छ त्यो पनि जानकारी गराइदिनु होला भन्दै 9864417298 फोन गर्नुहोला। हिजो गुड नाइटको विजेता मुनाजीलाई ले मलाई फोन गर्नुभएको थियो, त्यो नम्बरमा मैले दिउँसो फोन गर्दाखेरि स्विच अफ भनिराखेको थियो, त्यसैले उहाँको पुरस्कार हामीले गुड नाइट कार्यक्रमको विजेताको पुरस्कार हामीले राख्दिन पाएको छैनौ। यदि तपाईँले सुन्दै हुनुहुन्छ भने मोबाइल तपाईँको नम्बर स्विच अफ थियो होइन, यो नम्बर हो कि होइन एकचोटि कन्फर्म त गर्नु पर्यो, त्यो कारणले गर्दाखेरि तपाईँले पुनः सम्पर्कमा आइदिनु होला, अथवा हामी फेरि पछि 5 बजेपछि ट्राई गर्नेछौ। यो क्रममा तपाईँलाई जानकारी गराए। आवाजबाट म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु। तपाईँको बाँकी पल शुभ रहोस्। नमस्कार। रेडियो सुन्ने बानीको विकास गरौं, रेडियो कार्यक्रमलाई माया गरौं।

0: जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 5 बजे।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: 爸爸爸爸爸爸爸爸爸爸
1: 爸爸爸爸爸爸爸爸爸爸爸爸爸爸爸爸爸爸爸爸爸爸爸爸爸爸爸爸爸爸爸爸爸爸爸
0: ला अब चिंता गर्नु पर्दैन रोलपाली मुस्कान डेंटल क्लिनिक छ नि तपाईको साथ
2: ओ दात का संपूर्ण रोगीहरुले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेंटल क्लिनिक सुनील स्मृति चार सुनिचौर रोलपामा जानुहोस् निको हुन
3: हजुर हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दात र गिजाको संपूर्ण उपचार गरिन्छ
0: हजुर आउनुहोस् 24 घण्टा तपाईकै सेवामा तत्पर छौ
2: हजुर हाम्रा सेवाहरू
0: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दात सुविधा बनाउने
4: नदुखै दात निकाल्ने
0: दुखीको दात जरैदेखि उपचार गर्ने
4: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
0: दातमा सिमेन्ट चाबी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दातमा सिमेन्ट भर्ने
4: एक दुईवटा तथा तलमाथिको पुरै दात लगाउने
0: दात तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840 7 18 98 95 14 14 52
3: रोलपाली मुस्कान डेंटल क्लिनिक सुनील स्मृति गाउँपालिका चार सुलीचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा
5: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना

0: देश सुनसहरी गांव पालिका पांच नाराबांग क्षेत्र भित्र रहेका पूर्वमा मावाङ र जयमाको सीमाना उत्तरमा सुनसहरी गांव पालिका सात जेलबाङ खिबाङ स्यारीको सीमाना पश्चिममा सुनसहरी गांव पालिका छ ढुसीको सीमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्र भित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरू भित्र घाँस दाउरा गर्न जडीबुटी संकलन गर्न पात पटिङ्गल घर घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
3: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
2: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
3: ओहो र मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
2: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
3: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
4: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
5: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नु पर्छ? अनि अरू के गर्नु पर्छ?
8: अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रात भरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
7: अब के गर्ने रे? विध सुलिचुर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
9: हजुर, हाम्रा सेवाहरू
10: दाँत बाँध्ने,
9: दाँत सफा गर्ने,
10: दाँतमा सिमेन्ट भर्ने,
9: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
10: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
9: फिक्स दाँत लगाउने।
11: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
12: अब जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
13: सम्पर्क नम्बर 98-67-67-467।
14: एकपटक सम्झिनै पर्ने ठाउँ, सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका 4, सुरचौर बजार, रोल्पा, युनिसा सुनचाँदी पसलको छेउमा।
15: साथै तार मान्ने, बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
16: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
17: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
16: हाम्रातर्फ अङ्ग्रेजी जापानिज कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू
17: कम्प्युटर तर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा
16: शिक्षक सेवा आयोगका प्रावि निमावि मावि र शिक्षक लाइसेन्स
17: लोकसेवा तर्फ खरिदार नासु महिला विकास निरीक्षक पुरास्व शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैङ्किङका सम्पूर्ण कोर्सहरू
16: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत ग्याडेट
17: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम
16: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने
17: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अक्याडमी दाङ प्राली युट्युब र टिकटक आनन्द अक्याडमी दाङ सम्पर्क मोबाइल नम्बर 9849202754 र 9849793412
16: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अकाडमी घोराही दाङ
18: लगभग सबैजना आइसक्नुभयो आजको वडा स्तरको छलफल सुरु गरौँ न त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
19: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
18: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
19: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
18: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
19: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
18: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
19: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
18: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यानै नभए के धन के मन
17: नेपाल सरकार विज्ञापन बोर्ड
6: Music Nepal. Sapphire Music Hall is a

0: फोन आयो।
1: दीदी
2: मानसिक समस्याबाट बच्ने उपायहरू
3: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
2: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
3: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
2: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
3: असल साथीहरूसँग मात्रै संगत गरौं।
2: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
3: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
2: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: ए बाबु हजारो छ चर्च बालेर जाऊ।
5: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
4: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ घर बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
5: अँ है, बल्ल सम्झे, सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
4: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
5: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
4: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
6: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ, यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
8: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
7: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
8: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै दिएर जाउँ न।
7: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
8: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
7: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुखज्यू।
8: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
7: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
8: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउने भनेर त आएका हौ, हतार नगरौ न साथीहरू, बन्छ। रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू,
9: बाटो बन्छ समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
8: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
7: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नु भयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
10: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
4: ए दाई, ए दाई, पक्नुस् त पक्नुस्, के गर्नु भएको?
11: देख्नु भएन, औषधि हालेको
4: लौ न, शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा विसाल्ने
0: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
4: हेर्नुहोस् त यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
0: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी
4: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
0: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो
4: सुन्नुहोस् त रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
0: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
3: नेपाल सरकार विज्ञापन हो
11: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई माननीय मन्त्रीज्यू सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ
12: मेरो प्रश्न सांसदज्यूलाई हजुर भर्खरै निर्वाचित भएर आउनुभयो सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ
4: उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
0: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
3: नेपाल सरकार विज्ञापन हो

0: गर्नुहुन्छ अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
1: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
2: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
3: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
4: फागुनदेखि वैशाखसम्म आग लागे बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
5: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
4: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
5: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
4: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
5: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
4: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
8: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिनँ।
9: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, स्वास्थ्य श्वासमै समस्या देखियो।
6: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार विज्ञापन बोर्ड।
10: खै जन्मदाता दिनुहोस् त।
11: जन्मदाता गरेको छैन नि म्याडम।
10: लौ, जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि।
11: हो र, मलाई त थाहा नै थिएन म्याडम।
10: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
11: पहिला कसैले भनेन
12: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्युदाता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आओ त यता त्यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो
2: भारत रे
1: अब चाहिँ के हुने हो
3: खोजै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नाचिन यस्तो जसले पनि लेखिहाल्छ नि
1: अरे मिथ्या भ्रामक भन्छ किन यो भनेको चाहिँ
3: तिमीलाई थाहा थिएन
1: थाहा थिएन
3: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
1: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
3: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
4: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
5: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: हेलो
8: हेलो हेलो
7: म हजुरको बैंकबाट बोलेको तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
8: हुन्छ हुन्छ पठाउनुहोस् है ए ए नानी छोरी
9: हजुर
8: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
9: हेलो हेलो भन्नुहोस् त
7: हेलो हजुर
9: हजुर
7: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
9: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
8: ए नानी के भनेर रहेछ के भयो
9: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
8: ल ल ल म किन दिन्थे
10: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ
11: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
10: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा हुजुरी वा जानकारी गराउ
11: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ
10: नेपाल सरकार विज्ञापन बोर्ड
9: नमस्ते डाक्टर सर
12: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
9: हेर्नुहोस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
12: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ अनि खाना कति हो खान्छ नि
9: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
12: हेर्नुहोस् अहिलेको समस्या नै यही बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
9: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
12: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
9: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
12: हो नि बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न सुरु गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
11: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु
2: नेपाल सरकार विज्ञापन बोर्ड।
13: ओहो काकी के को सिंगर पटार हो यस्तो
14: घर त उज्यालो देखिन्छ त
15: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
13: के रे नानीको भर्खर 17 कि लागि होइन र
15: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो गर्छ छोरी पनि खुसी नै छ त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं
13: हैट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिहाल्छ नि विदेश जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी विश्वास नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ
15: ए हो र नेपाल सरकार विज्ञापन बोर्ड
16: ओहो आज त धारामा कति धेरै तमिलो पानी आएछ है
17: अब वर्षा लाग्न थाल्यो यस्तो पानीले त झाडा पखाला आउँ हैजा टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि
16: हैन छोरी यो शुद्धिकरण भनेको चाहिँ के रहेछ
17: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका त्यति मात्र होइन पानी राख्ने भाँडो सफा हुनुपर्छ खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि
15: नेपाल सरकार विज्ञापन बोर्ड
7: हेरन यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्ने
18: होइन के भन्नुभएको हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
7: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
19: अङ्कल अङ्कल आउनुहोस् मलाई बाटो कटाइदिन्छु
13: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
20: समस्या शरीरमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
7: भइगो भइगो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवादै बाबु
2: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानुनी रूपमा दण्डनीय अपराध पनि हो
21: अरूको सम्मान गरौं सम्मानित जीवन बिताउँ सभ्य समाज निर्माण गरौं
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्ने
18: होइन के भन्नुभएको हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
7: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
19: अङ्कल अङ्कल आउनुहोस् मलाई बाटो कटाइदिन्छु
13: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
20: समस्या शरीरमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
7: भइगो भइगो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवादै बाबु
2: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानुनी रूपमा दण्डनीय अपराध पनि हो
21: अरूको सम्मान गरौं सम्मानित जीवन बिताउँ सभ्य समाज निर्माण गरौं
6: नेपाल सरकार विज्ञापन बोर्ड
22: इस्लामा सुन्नुहोस् न हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्थ्यो अरे नि
23: हो र होइन होला त्यस्तो त
24: सोइता तिमीहरूको के खास कस कुरा आउँदैछ के भयो भन त
23: के भएन मिस
24: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
0: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
1: नेपाल सरकार विज्ञापन बोर्ड
3: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुम्ने हुने बानी बसालौं
4: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं
3: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
4: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
3: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं
4: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ
3: नेपाल सरकार विज्ञापन बोर्ड
5: शुभ प्रभात बस आज हामी के विषयमा छलफल गर्छौ
25: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
5: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् आलै पालो भन त
25: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
5: हो अरू भन त
26: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
27: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
5: च्याबास अति राम्रा र व्यावहारिक सुझावहरू राख्यो अरूको पनि केही छ कि वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
27: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
5: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ
0: नेपाल सरकार विज्ञापन बोर्ड
28: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो
29: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउला होस् गरौं कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौ
28: बेचबिखन र ओसार पसारबाट बचौं सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौ मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं
3: नेपाल सरकार विज्ञापन बोर्ड

प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रत गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: के तपाईं पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
2: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
1: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
2: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
1: बाथोग, युरिक एसिड, हाट जोड्ने दुख्ने, हात खुच्चा सुन्निने, छमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
2: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
1: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्हाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
2: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर दाङ,
1: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही दाङ।
2: सम्पर्क मोबाइल 98578211105,
1: 98479802,
2: 98095826605
1: र 98103940।
3: मरे के हो
4: हेर त, रगतै रगत भयो छ्या, म त त्यस्तो हेर्न नि सक्दिनँ।
3: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
4: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
3: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
4: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
5: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौ, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई

0: बाटो काट्न दिउँ।
1: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
3: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
2: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
3: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही टाङमा।
2: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यो नाङ्ग चिलाउने, बनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाखे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाखे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
3: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा रिमाल हुनुहुन्छ।
4: डाक्टर कमल चन्द शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग लुतो बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
2: गर्दन, ढाड कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अर्रो हुने, हड्डी

0: जरूर एवं नमस्कार कार्यक्रम थदाङको टिभी लिएर आएका छौं। यो कार्यक्रम सुनेर बस्नुभएका थदाङवासी लगायत रेडियो पूर्वीकुम सँगै रेडियो मार्सरी र रेडियो जलजला सुन्दै बस्नुभएका तपाईँ सम्पूर्ण श्रोतालाई हार्दिक स्वागत गर्दछु। कार्यक्रम लिएर उपस्थित भएको छु म जयमान बुढामगर र मलाई रेडियो पूर्वीकुम 103.2 MHz रुकुम प्रमुख स्टुडियोमा प्राविधिक सावित्री खत्री हुनुहुन्छ भने रेडियो मालसरी 100.5 MHz रोल्पाको स्टुडियोबाट रेटिका मगर र रेडियो जलजला 96.4 MHz रोल्पाको स्टुडियोबाट रिटा गाह मगरले साथ दिइराख्नु भएको छ। श्रोता यो कार्यक्रम रेडियो पूर्वी रुकुम 103.2 MHz ले रुकुम पूर्वमा उत्पादन गर्ने गरेको छ। त्यसको प्रसारण प्रत्येक साताको बुधबार बेलुका 6:30 बजेदेखि करिब 7 बजेसम्म रेडियो पूर्वी रुकुम 103.2 MHz रुकुम पूर्व रेडियो मालसरी 100.5 MHz रोल्पा र रेडियो जलजला 96.4 MHz रोल्पाबाट एकैसाथ प्रसारण हुने गर्दछ। साथै तीनवटै रेडियोका फेसबुक पेजहरूबाट साथै तीनवटै रेडियोका अनलाइन इन्टरनेटमा रेडियो पूर्वी रुकुम .com.np मालसरी खबर.com र जलजला प्रेस.com पनि हाम्रो आवाजलाई विश्वभर एकैसाथ सुनिराख्नु भएको छ। श्रोता यो कार्यक्रममा हामीले थबाङ गाउँपालिकाका विभिन्न शाखाहरू थबाङ गाउँपालिकाका वडाहरूले गरेका विभिन्न कामहरूको जानकारी सँगै हरेक हप्ता थबाङ गाउँपालिकाका विभिन्न ताजा गतिविधिहरू साथै गाउँपालिका स्थित सफल व्यक्ति तथा व्यवसाय संघको उत्पीर्ण कुराकानी गर्ने गर्दछौ भने पालिकावासीका गुनासा तथा सुझावहरू लिएर उपस्थित हुने गर्दछौ। यस्तै गरी थबाङ गाउँपालिका वडा र विभिन्न शाखाहरूबाट भए गरेका कामहरूको कहाँ कस्तो हुँदैछन् भन्ने बारे पनि जनप्रतिनिधि कर्मचारीबाट के कस्ता सेवा प्रभाव भइराखेको छ भन्ने बारे जानकारी दिने गर्दछौ। आजको कार्यक्रम हामीले रोल्पा थबाङ गाउँपालिका वडा नम्बर 2 का वडा अध्यक्ष अभिलाषा रोका मगरसँग वडाका समग्र विकास र विभिन्न चुनौती लगायतका विषयवस्तुमा केन्द्रित रहेर कुराकानी गरेका छौ। अब सुनौ रोल्पा थबाङ गाउँपालिका वडा नम्बर 2 का वडा अध्यक्ष अभिलाषा रोका मगरसँग गरेको यो कुराकानी।
1: अरुणजी कार्यक्रम थबाङ गतिविधिमा स्वागत छ।
2: धन्यवाद नमस्कार।
1: अहिले चाहिँ वडाको कामहरू कसरी भइरहेछन् के छ गतिविधिहरू के भइरहेछन् यसो बताइदिनुहोस् न।
2: वडाको वडामा प्रोजेक्टिङ भएका विकास निर्माणका कामहरू चाहिँ लगभग समाधान भइरहेछन्। केही चाहिँ अब लगभग 80% जति काम चाहिँ पुरा भएको छ बाँकी 10% जति काम अझै बाँकी छ काम गरिरहेछन्। लगभग 50%ले त भुक्तानी पनि लिइसकेछ अरू कामहरू चाहिँ चल्दैछ।
1: यो चालु आर्थिक वर्षमा वडा नम्बर 2 ले कस्तो योजनाहरूलाई चाहिँ प्राथमिकता राख्नु भएको?
2: यो आर्थिक वर्षमा हामीले योजना तर्जुमा गर्दै गर्दाखेरि त मुख्य प्राथमिकता चाहिँ अब कृषि क्षेत्रलाई अगाडि बढाउनु पर्छ भन्ने चाहिँ हामी त्यसो लिएका थियौँ। तर विडम्बना के भइदियो भने अब हरेक ठाउँहरूमा बाटोको अभाव हुने हरेक ठाउँहरूमा खानेपानीको अभावहरू हुने त्यसले गर्दाखेरि हामीले यो वर्ष चाहिँ भौतिक निर्माण चाहिँ पहिलो प्राथमिकतामा राखे जस्तो चाहिँ देखिन्छ। तर हामीले गर्न खोजेको चाहिँ त्यसरी थिएन तर पनि धेरै ठुलो बजेट चाहिँ अब भौतिक निर्माणतिर लागेको छ।
1: भौतिक निर्माण भन्नाले चाहिँ कस्ता कस्ता योजनाहरू समेट्नु भएको छ भन्नाले सडक छ कि अथवा चाहिँ यहाँको भवन निर्माण के चाहिँ प्राथमिकता राख्नु भएको छ?
2: हामीले चाहिँ मुख्य गरेर सिडीहरूलाई प्राथमिकतामा राख्यौँ। छेलोबाङ सिडी अनि चाहिँ कोइलोबाङ सिडी गुलिदाँडा सिडी प्याङ सिडी भनेर त सिडीलाई नै पहिलो प्राथमिकतामा लिएको छ। बाटोहरू चिप्लो हुने चिप्लो बाटो अनि साउन्ड बाटो त्यसले गर्दाखेरि अलिक चौडा बनाएर त्यसमा सिडी भत्ता चाहिँ पुग्छ होला भनेर चाहिँ हामीले त्यो सुनिएका छौँ। सिडीलाई पहिलो प्राथमिकतामा लिएको छ र हिलो बाटो बस्ने अनि र अर्को कुरा चाहिँ तपाईँको चिप्लिने अब चिप्लेर चाहिँ धेरै जसो समुदायमा त्यो अलिकति क्षतिपूर्ति भएको हुँदाखेरि हामीलाई माध्यम गर्नु।
1: हजुरको ओडामा जस्तै अहिले एउटा शहीद मार्ग पनि छ राष्ट्रिय योजना शहीद मार्ग पनि यो लामो समय ट्रेक ओपन गरेको तर चाहिँ पिसको बाटो पिस गर्न अथवा स्टरोन्नति गर्न अलिक बेला सोच्नु जस्तो चाहिँ भइरहेको छ यहाँले चाहिँ कसरी के दिनु भएको छ यो सही
2: मार्ग त मेरो वडा क्षेत्रभरि नै यो सही मार्गले छोएको छ त्यसले गर्दाखेरि मलाई पनि केही जिम्मेवारी थपिएको जस्तो हुन्छ। त्यसो हुँदाखेरि मैले शहीद मार्गलाई अहिले शहीद मार्गको यो छवाङ ठुलो बजारदेखि यैबाङ खोला एवं खोलासम्मको बाटो बिचको काम थियो, तर त्यो शहीद मार्गले त्यो काम पनि अझै पुरा गरेको छैन। र अर्को कुरा चाहिँ यो शहीद मार्ग हामी बित्तिकै एउटा गौरवको योजनाभित्र पर्छ। यो साहित्य सङ्घीय उसमा हेर्दाखेरि यो अलिक ठुलो योजना पर्छ, तर पनि यहाँ धेरै ढिला सृष्टि गरेको छ। मैले पनि मेरो तर्फबाट शहीद मार्गको अफिसलाई चाहिँ बारम्बार चाहिँ मैले केही कुराहरू व्यक्त गर्छु, तर यहाँहरूले पनि अलि नसुने जस्तो त्यस्तो समस्याहरू चाहिँ देखा परिरहेको छ।
1: यसको चाहिँ मुख्य समस्या के हुन सक्छ? आयोजना कार्यालयले व्यवस्था गरेको अथवा ठेकेदारले चाहिँ काम गर्न नसकेको के जस्तो लागिरहेको छ, अथवा संघीय सरकारले?
2: यहाँ त संघीय सरकारबाट परेका बजेटहरू पनि अब ढिला सृष्टि हुने कार्यान्वयनको क्रममा चाहिँ ठेकेदारको लापरवाहीले ठेकेदारले पनि समयमा काम नगरिदिने। अर्को कुरा यो शहीद मार्गले बाटोहरू पिच गर्दै गर्दाखेरि जहाँसम्म मलाई लागेको के हो भने जहाँ जोखिम छ, जहाँ चाहिँ अलिकति समस्या हुने खालका ठाउँहरू छ, तिनी ठाउँहरूलाई चाहिँ पहिलो प्राथमिकतामा राखेर त्यो बाटोलाई पिचको काम अगाडि बढाएको भए हुने थिए, तर त्यसो देखिएन। त्यसोलाई देखिएको हुँदाखेरि थोरै समस्या छ, यहाँ त अलिकति गाह्रोकै विषय छ। अस्ति मात्रै मैले शहीद मार्गको अफिसलाई के जानकारी दिएँ भने तपाईँहरूको यो बर्खा आउन लाग्यो, हाम्रो वडामा चाहिँ एउटा घर चाहिँ जोखिममा छ, त्यो जोखिममा परेको घरलाई चाहिँ हामीले कसरी चाहिँ त्यसलाई उडाउन सकिन्छ, त्यसलाई चाहिँ हामीले कसरी सेवा दिन सकिन्छ, त्यहाँहरूलाई त्यहाँबाट हटाउने हो कि त्यहाँको अगाडि चाहिँ वाल लगाइदिने हो कि भनेर अस्ति मात्र पनि मैले कुरा राखेको छु। र अर्को भर्खरै चाहिँ यो वर्ष मात्र चाहिँ कम्प्लिट भएको साइनी माइली मोडमा माथिबाट ठुलो ढुङ्गा खसेको छ र त्यहाँ गाडी पनि सिङ्गल वे मात्र बनेको छ, त्यसले गर्दाखेरि मैले त्यहाँ पनि हेरिदिनु पर्यो भनेर मैले त्यसरी कुरा राखेको छु। तर चाहिँ अझैसम्म सुन्नु भएको छैन, त्यसले गर्दाखेरि यहाँ समस्या छ। शहीद मार्गले स्थानीय सरकारलाई सरकारले भनेका स्थानीय सरकारमा देखिएका समस्याहरू शहीद मार्गसँग जोडेर देखिएका समस्याहरूलाई चाहिँ अलिक सम्बोधन गर्न नसक्दाखेरि यो अलि समस्या नै मान्छु म।
1: यो चाहिँ शहीद मार्ग भयो उदाहरणको लागि, यो जस्तै शहीद मार्ग संघीय सरकारको भयो अनि त्यसपछि प्रदेश सरकार मार्फतको योजनाहरू पनि आउने गर्दछन्, तर चाहिँ स्थानीय तहसँग समन्वय सहकार्य अथवा स्थानीय तह हजुर वडा अध्यक्ष हुनुभयो अथवा गाउँ पञ्चायत अध्यक्ष हुनुहुन्छ, प्रदेशका अथवा सङ्घका योजनाहरू यसरी चाहिँ राम्रोसँग कार्यान्वयन गर्नुहोस् अनि समयमा आउनु भएन अथवा घुनिस्तरीय चाहिँ काम गर्नुहोस् भन्ने भनिराख्दाखेरि यहाँहरूले भनेको कुरा कतिको चाहिँ सुनवाई भइराखेको छ, महसुस कसरी गरिरहेको छ?
2: यो खास गरेर त्यो कुरा पनि सही नै हो। कस्तो देखिन्छ भने प्रत्येक सरकारले आफै कार्यान्वयन गर्ने एक बजेटहरू हुन्छ, कुनै कुनै बजेटहरू चाहिँ छगाउँ गाउँपालिकाले स्थानीय सरकारले कार्यान्वयन गर्ने बजेटहरू हुन्छ, तर केही केही बजेटहरू यस्ता देखिन्छन् कि अब जुन उयो अफिसले बजेट पे गर्यो त्यही अफिसबाट कार्यान्वयन हुने कुराहरूमा चाहिँ धेरै लापरवाही देखिन्छ। यो गत वर्ष मात्र यो वर्ष चाहिँ त्यस्तो थिएन, गत वर्ष मात्र के थियो भने यो बजार एरियामा यो ठुलो बजार एरियामा धन विकास सहितको स्टोन पेमेन्ट थियो। स्टोन पेमेन्ट चाहिँ अहिले र फिलहाल स्थानीयको गुनासो अनुसार चाहिँ मैले अफिसलाई जानकारी गराएँ, तर अफिसलाई जानकारी गराउँदा गराउँदै पनि यो गुणस्तर हिँड गयो, यो यसको गुणस्तर छैन, यसलाई चाहिँ अलिक राम्ररी बोर्ड नबनाउँदासम्म चाहिँ यहाँले चाहिँ रोकिने काम गर्नु होला भनेर मैले पनि यसरी अनुरोध गरेँ, तर चाहिँ भित्र चाहिँ त्यो कुराहरूलाई उहाँले व्यवस्था गरेर फेरि आफ्नै तरिकाले भुक्तानी दिन आफ्नै तरिकाले अनुगमन गर्ने यहाँको जनगुनासोहरू चाहिँ नसुन्ने त्यसको चाहिँ देखिन्छ। अनि प्रदेश सरकारबाट कुनै सडकहरू लाई पनि अब सडकहरू त्यहाँबाट कार्यान्वयन हुने सडकहरू पनि त्यस्तै देखिन्छ, अहिलेसम्मको अनुभवमा त्यस्तै देखिरहेको छ। त्यसले गर्दाखेरि हामी सबै चाहिँ अलि एकले अर्कालाई चाहिँ आत्मनिर्भर बनेर काम गर्दासम्म अलि गुनासो पनि रहिरहँदैन। अर्को कुरा गुणस्तरमा पनि कम बेसी देखिन्छ।
1: त्यो त यो हाम्रो नेपालकै प्रख्यात धार्मिक स्थल चाहिँ भनौँ होइन, जलजला खबाङदेखि चाहिँ जलजला जाने चाहिँ सडक चाहिँ खनिने गर्छ, त्यसमा जलजला पूजा छ नि त, नजिक नजिकको पूजा रहेछ। अस्ति बखर मात्र गोखर घटना चाहिँ घट्यो, त्यसमा एउटा कारण सडक पनि होला, सडक चाहिँ त्यहाँ चौडाइ रहेछ, साङ्ग्रो रहेछ अथवा चाहिँ उकालो रहेछ, त्यहाँ राम्रोसँग चाहिँ जो ठेकदारले चाहिँ खन्न सकेका रहेनछ भन्ने कुरा पनि आइरहेको थियो। यसमा चाहिँ फेरि के जोड्यो भने जनप्रतिनिधिहरूले किन चाहिँ ताकेटा गर्न सकिरहेको छैनन् चाहिँ सडक स्तरीय मुक्तिमा अथवा सडक चाहिँ राम्रो बनाउनु पर्नेबाट यो चाहिँ जनप्रतिनिधिहरू हेर्नुपर्ने होला, उहाँहरू किन चाहिँ ध्यान दिनु भएको छैन भन्ने आवाज पनि उठिरहेको छ। यसमा चाहिँ के देख्नु छ तपाईँ?
2: त्यो चाहिँ अब त्यति सबै ठिकै पनि हो, मैले त्यो घटनाको बारेमा र त्यहाँको पाठको बारेमा त एक नम्बर वडामा भएको हुँदाखेरि मैले त्यसरी नै प्रभाव गर्न त मिल्दैन होला, तर पनि के देखिन्छ भने म आफू स्वयं पनि त्यो घटना भएको दिन यहीँबाट प्रहरी र स्वास्थ्य कर्मीको टिम लगेर म आफै पनि घटना स्थानमा पुगेको र त्यो सबै मोसहरूमा खतम हुँदाखेरि मलाई के लाग्छ भने त्यो बाटो पनि साग्रो चाहिँ हो, बाटो पनि साग्रो छ र अलिकति त्यही मेरो चाहिँ कस्तो देखियो भने हुन त भौगोलिक विपक्षता भौगोलिक अवस्थाले गर्दा पनि कहीँ कहीँ बाटो त्यस्तो हुन आउँछ, त्यो अलिकति उकालो र त्यही मेरो फेरि अलिकति मोट देखियो, त्यसले गर्दाखेरि त्यो हो त्यो समस्या देखिन्छ। र अर्को कुरा चाहिँ यो ठेकेदारहरूलाई ताकिता नलाउने भन्ने कुरा चाहिँ यो अहिले चाहिँ प्रदेश सरकारले सरकारबाट 5 लाख सडकहरूमा राख्नुहोस् भनेर त त्यसरी सडकमा राख्न पाउने गरेर त्यसरी बेलेटिङ भएको थियो, त्यो त्यसको बारेमा अब त्यो ठाउँमा 5 लाख रुपियाँले बाटोलाई अलिकति सरसफाइ गर्ने भन्ने कुरा चाहिँ थियो, तर साथीहरूले अब त्यो ठेक्का आह्वान भइसकेको या थियो या थिएन त्यस बारेमा त मलाई उयो थाहा भएन, त्यो एक नम्बर वडा त्यसलाई थाहा होला र गाउँपालिकालाई थाहा होला।
1: उदाहरण दियो होइन, तर त्यस्ता खालको सडकहरू चाहिँ बाटो खनिएको जो चाहिँ अब अलि चौडाइ नगरेको अलि चाहिँ राम्रोसँग चाहिँ जो चाहिँ जहाँ अप्ठ्यारो त्यहाँ झनै सडकहरू पनि त्यस्तै खालको खनिएको अवस्था चाहिँ देखिन्छ, त्योमा जस्तै जनप्रतिनिधि यहाँ वडामा कसरी चाहिँ त्योलाई हेरिरहनु भएको त्यस्ता खालका सडकहरू चाहिँ खनिँदाखेरि यहाँहरूले खबरदारी ठेकदारहरूलाई अथवा चाहिँ माथिल्लो सरकारले कति यहाँहरूले जानकारी गराउनुहुन्छ भन्ने प्रश्न।
2: त्यो हामीले त अब त्यसरी त अब यो ठेकेदारहरूलाई पनि हामी आफ्नो तर्फबाट त अब पेलेरै गएको हुन्छ, बाटोको क्वान्टिटी क्वालिटी चाहिँ हुनुपर्छ भनेर चाहिँ हामीले बारम्बार भनिरहेको अवस्था छ, र अर्को चाहिँ हामी यस्ता सडकहरू कहीँ कहीँ अघि पनि मैले भने भौगोलिक अवस्थालाई खेल गर्दा पनि कहीँ कहीँ बाटोहरू त्यस्तै पर्दो जाँदो रहेछन्, त्यसले गर्दाखेरि हामीले यो दुई नम्बर वडामा त्यो खासै टिस्टा बाटोहरूको छैन, एउटा बाटोमा छ अलिकति सानो साग्रो छ, त्यसले गर्दाखेरि त्यस्ता साग्रो बाटोहरूलाई चाहिँ सुधार गर्ने चाहिँ प्रयास लाग्छ के अरे
1: हजुरहरू माग गर्ने योजना माग गर्ने पहिला चाहिँ यो जनप्रतिनिधि हुनुभन्दा अगाडि चाहिँ माग गर्ने छैन भन्ने भने अहिले चाहिँ जो चाहिँ सम्बोधन गर्नुपर्ने अथवा बजेट योजना तर्जुमा छनौट गर्ने स्थानमा हुनुहुन्छ अथवा योजना दिने स्थानमा हुनुहुन्छ, यहाँको अनुभव चाहिँ कस्तो लागिरहेको छ?
2: अब यो बारम्बार कुरा गरिरहेको विषय पनि हो र प्रत्येक पब्लिकलाई प्रत्येक समुदायलाई भनिरहेको विषय पनि हो, खास गरेर हामीले बजेट माग्दै गर्दाखेरि अघि तपाईँले भन्नुभएको जस्तै म पहिला बजेट माग्ने थिएँ र अहिले त दिने ठाउँमा छु, तर कस्तो देखिँदो रहेछ भने मेरो अनुभवमा हामीले जनताका हरेक इच्छाहरू चाहिँ पुरा गर्न सकिन्छ गर्ने अब गर्नुपर्छ भन्ने हिसाबले त आएका हुन्छौँ, तर अनिगिन्ती जनताका अनिगिन्ती योजनाहरू हुन्छ तिनी योजनाहरू चाहिँ पुरा गर्न सकिँदो रहेछ, यो एसबिएसको बारेमा यसमा चाहिँ म क्षमाफिर चाहन्छु कि फेरि कुरा गर्दै जाँदाखेरि त्यही बजेटकै कुरा आउँछ, बजेटको अभाव हुने, बजेट सानसानो मात्रामा आउने, तपाईँ गाउँपालिका जस्तो ठाउँमा धेरै कम बजेट आउने, यहाँको राजस्व पनि धेरै कम हुने, त्यो हुँदाखेरि भने अनुसारको चाहिँ बजेटहरू चाहिँ विनियोजन गर्न सकिन्न। अर्को कुरा चाहिँ मलाई कस्तो लाग्छ भने प्रतिफलमुखी योजनाहरू चाहिँ आम पब्लिकबाट प्रतिफलमुखी योजनाहरू चाहिँ खासै नआउने, त्यसले गर्दाखेरि अब जहाँ पनि अब उनी पूर्वाधारका कुराहरू मात्र धेरै आउने भएको हुँदाखेरि पनि हामीले बजेट गरे अनुसार हामीसँग भएको थोरै बजेटलाई पनि प्रतिफलमुखी बजेट योजनाहरूमा चाहिँ राख्न पाइएको खण्डमा धेरै राम्रो हुन्थ्यो। त्यसरी चाहिँ मेरो अनुभवमा त्यसरी बजेटिङ पनि भइरहेको छैन र त्यसरी चाहिँ प्रतिफलहरू पनि आइरहेको छैन भन्ने कुरा नै हो।
1: जनताको बाँड चाहिँ अझ धेरै चाहिँ आउने, त्यसपछि चाहिँ हामीसँग स्रोत साधनको चाहिँ सीमित भएको कारणले कमी भएको कारणले अफिसियन्सर काम गर्न सकेको चाहिँ सकिरहेको छैन भने अझै थप चाहिँ स्रोत साधनहरूलाई चाहिँ वृद्धि गर्न, जो चाहिँ स्थानीय अथवा नागरिकले चाहिँ उठाइराखेको योजनाहरू सम्पूर्ण गर्न, यसको चाहिँ केही विकल्पहरू अथवा उपायहरू के देख्नुहुन्छ?
2: सरकारसँग संघीय सरकारले पनि अघि मैले भने जस्तै प्रतिफलमुखी कामहरूलाई अगाडि बढाउने हो भने हाम्रै नेपालको चाहिँ आयस्रोत बढ्ने हो। आयस्रोत बढिसके पछाडि अब हाम्रो अर्थतन्त्र वृद्धि हुने हो, वृद्धि भइसके पछाडि नै अब अलिकति ठुलो भोल्युममा चाहिँ बजेटहरू वितरण गर्ने हो। त्यसले गर्दाखेरि संघ सरकारले अलिक ठुलो भोल्युममा चाहिँ हामीलाई पनि बजेट दिनु पर्यो। जस्तै काठमाडौँ महानगरपालिकातिर एउटै वडाहरूले चाहिँ 35-36 करोड भन्दा माथि एउटै वडाहरूले परिचालन गरिरहेको र त्यसरी चाहिँ वितरण भइरहेको, र पहाडतिरका गाउँपालिकाहरूमा धेरै भनेको चाहिँ 35-36 करोड मात्र आउने। यसरी यो माथि संघीय सरकारले हेर्ने दृष्टिकोण जुन छ, बजेटिङ गर्ने दृष्टिकोण जुन छ, यसलाई यहाँहरूले चाहिँ अलिकति सबैलाई समानान्तर हुने तरिकाले चाहिँ विनियोजन गरेको खण्डमा धेरै राम्रो हुन्थ्यो। त्यसले गर्दाखेरि त्यो सङ्घबाट आउने बजेटको मात्रा बढ्नु पर्यो र यहाँ आइसकेका बजेटलाई पनि हामीले प्रतिफलमा केन्द्रित गरेर प्रतिफल भए पो जनताले पनि कर तिर्न कन्जुसाई नगर्ने हो नि त। हामीले कर ल्याउने, कर उठाउनुको लागि त जनताले भने अनुसारको त हामी पुर्याइदिनु पर्यो। पुर्याइदिइसके पछाडि जनताले कुरुकुरु कर तिर्न त्यसो हुँदाखेरि हामीले प्रतिफलमुखी योजनाहरूलाई अलि अगाडि बढाउने र करको दायरालाई थोरै अगाडि बढाउने हो भने चाहिँ ठुलो भोल्युममा चाहिँ स्थानीय सरकारको बजेट हुन्छ। त्यो बजेट भइसकेपछि मात्र चाहिँ के गर्न सकिन्छ भने हरेक टोलहरूले भनेका, हरेक बस्तीहरूले भनेका योजनाहरू चाहिँ पुर्याउन सकिन्छ होला।
1: वडा चाहिँ एउटा स्थानीय नागरिकसँग दैनिक जोडिएको सेवा प्रवाह अथवा सेवा दिने चाहिँ स्थान हो। यसमा हजुरले भन्नु अगाडि चाहिँ संघीय सरकार मार्फत चाहिँ आउनुपर्ने, उसले चाहिँ सोच्नुपर्ने नीतिगत कुराहरू उनीहरूको ध्यान दिइराख्नु भन्ने कुरा भयो। अर्को कुरा बजेट आयोजना आयो अथवा स्रोत साधनहरू भए पनि यसमा चाहिँ सबभन्दा चाहिँ चलायमान्य अथवा चलाउने भनेको त मानवीय स्रोत साधन हो। यो भन्नाले चाहिँ फेरि चाहिँ कर्मचारी चाहिँ अलिक अभाव भइराखेको, छुटिरहेको अवस्था चाहिँ छ। यहाँको ओडामा अथवा यहाँको पालिकामा कस्तो छ यो जनशक्ति चाहिँ?
2: यो मानव स्रोत चाहिँ अहिले चाहिँ वडा सचिवहरू प्रत्येक वडामा वडा सचिवहरू छैनन्। हाम्रो चाहिँ कहीँ पनि एउटा वडामा पनि वडा सचिव छैनन्। अहिले चाहिँ कोही वडाहरूमा स्वास्थ्य कर्मीहरूले चलाइरहेको, कोही वडाहरूमा चाहिँ पशु सेवा शाखाले, कोहीमा चाहिँ कृषि सेवा शाखाले, यसरी चाहिँ हाम्रो वडाहरूको प्रशासनिक कामहरू चाहिँ यसरी चलिरहेको छ। खास गरी त म त प्रशासनबाटै आएको हो, किन भएपछि उहाँलाई चाहिँ सबै कुरा नै थाहा हुन्छ भन्ने त हुँदैन, तर आफ्नो उसले प्रशासनबाट आएकोले प्रशासनकै काम गर्दाखेरि अलिक सहज हुन्थ्यो होला भन्ने हो। तर त्यसरी चाहिँ कामहरू अड्किने खस्किने त्यस्तो चाहिँ हुँदैन. तर भने जस्तो अब उसले प्रशासनको काम प्रशासन कहिले गर्ने, पशुको काम पशुले गर्ने र कृषिको काम कृषिले गर्ने हो भने मात्र चाहिँ अलिकति राम्रो देखिन्छ. प्रति के अरे त्यसमा चाहिँ पछि आउने कामहरूमा सजिलो हुन्छ. अब हामीले त पशु सेवा कार्यालयलाई नै खाली गरेर एकजना मात्र राखेर सबै वडाहरूमा वितरण त्यहाँको मानव स्रोतलाई वितरण गरेका छौँ. स्वास्थ्य संस्थाहरूमा अब त्यसरी वितरण गरेका छौँ. त्यसले गर्दाखेरि हामीसँग मानव संसाधन चाहिँ धेरै कम छ, कर्मचारी पनि नआउने
1: अभाव भइराख्दाखेरि हजुरले कार्यपालिका बैठकमा यहाँहरूले चाहिँ माथि संघीय सरकार अथवा प्रदेश सरकारसँग यो कर्मचारी माग गर्ने कति कति गरिन्छ?
2: हाम्रो कार्यकालमा लगभग चाहिँ दुई या तिन चोटि फर्मल रूपले चाहिँ 2-3 चोटि नै पत्र पठाइसकेको पनि हो. कार्यपालिका निर्णय गरिसकेको पनि हो. लोक सेवा आयोगमा पनि पठाइन् र प्रदेश सरकार र संघ सरकार सबैमा पठाइन्. तर उहाँहरूबाट त्यसरी चाहिँ सुनवाई भएन,
1: यो कर्मचारी पूर्ति गर्न नसकेको के कारण जस्तो लाग्छ? अथवा दुर्गममा चाहिँ यस्तो कुरा चाहिँ के भन्छ, दुर्गममा चाहिँ कर्मचारी आउन चाहिँ मानिरहेको छैन भन्ने कुरा तर्क पनि आयो. यो जस्तो यो नै तर्क साँचो हो कि अथवा अरू चाहिँ प्राविधिक समस्या हुन्छ?
2: मलाई लागेको त के हो भने यहाँ कर्मचारी आउन नसकेको कारण, यहाँ कर्मचारी अभाव हुनुको कारण त मुख्य गरेर त ऊ नै हो. त्यहाँको उत्पादले पाउने सेवा सुविधा नै हो. एउटा कुरा सुगम गाउँपालिका कस्तो छ भने अब उसले चाहिँ सुगम क्षेत्रतिर राखिदिएको छ तर ठाउँ चाहिँ दुर्गम, ठाउँ धेरै विकट पर्ने अनि उनीहरूलाई चाहिँ यस्तो ठाउँलाई चाहिँ सुगम क्षेत्र मानिदिएको. त्यसले गर्दाखेरि यहाँ आउने कर्मचारी यता आउनुभन्दा पूर्वी रुकुमतिर धेरै जसो चाहिँ त्यतातिर जान्छन्, किनभने त्यहाँ त दुर्गम छ, दुर्गम ठाउँ भन्ने चाहिँ भनेर चाहिँ भनिएको छ र त्यहाँ दुर्गम भत्ता पनि पाउने गर्छन् साथीहरूले. र हाम्रो ठाउँतिरका साथीहरूले चाहिँ त्यसरी चाहिँ त्यो दुर्गम भत्ताहरू पाउने सुविधाबाट वञ्चित हुन्छन्. त्यसले गर्दा पनि कर्मचारी साथीहरू चाहिँ एक आउन नमान्ने एका यो थलम गाउँपालिका जस्तै सुनसरी गाउँपालिका यस्ता यस्ता गाउँपालिकाहरूमा स्थानीय तहहरूमा चाहिँ त्यही दुर्गम क्षेत्र भएकै कारण हो मुख्य गरेर. त
1: तर चाहिँ के भन्दाखेरि माग चाहिँ गरिराखेन, तर संघीय सरकार अथवा जनप्रतिनिधि माथि माथिल्लो तहका जनप्रतिनिधिहरूको अलि चाहिँ ध्यान नपुगेको हुन सक्छ, त्यो पनि तपाईँले आकलन गर्नु
2: त्यो त हो. त्यो अर्को अर्को दोस्रो पक्ष त त्यो पनि हो. अब हामीले लोक सेवामा पठाउँछौँ, लोक सेवा आयोगले पनि माग अनुसारको चाहिँ दरबन्दीहरू चाहिँ चिठी चाहिँ पठाइदिनु पर्यो, चिठी खोलिदिनु पर्यो. हुन्छ, आफ्नै सिस्टम होला, आफ्नै ऊ होला. र अर्को चाहिँ हामीले इन्फर्मल रूपमा हजुर पनि मैले भने नेताजीहरूलाई पनि बारम्बार भनिसकेका छौँ. प्रत्येक वडामा वडा सचिव छैन, स्वास्थ्यले चलाइरहेछ, कृषिले चलाइरहेछ. यो अवस्थामा चाहिँ अब कुनै बेला बिग्रिएको अवस्थामा चाहिँ उहाँहरूलाई जोखिम हुन्छ भनेर चाहिँ हामीले बारम्बार भनिरहेको. कम्तीमा पनि 2-3 जना मात्रै वडा सचिव पठाइदिएको भएपछि पनि राम्रो हुन्थ्यो भनेर चाहिँ हामीले बारम्बार त्यो भनिरहेका हुन्छौँ. उहाँहरूको पनि एउटा दोष हो. उहाँहरूले चाहिँ हामीलाई हेर्ने दृष्टिकोण, हामीलाई हेर्ने उनीहरू चाहिँ अलिक गलत पनि हो. उहाँले यसरी न कर्मचारी नभएको ठाउँमा कर्मचारी पुर्याइदिए पो अब सुशासन होला, अब सेवा प्रवाहमा राम्रो होला. यसरी त कर्मचारी नभएको त सेवा प्रवाह त कसरी गर्न सकिन्छ भन्ने पनि हो.
1: कार्यक्रमको लगभग अन्त्यमा आइसकेका छौँ. अब चाहिँ हजुर अन्त्यमा वडावासीलाई केही भन्नुपर्ने सन्देश छ भने छोटोमा भन्नुहोस् है.
2: अब खास गरेर त अब हामीले वडामा भइगरेका कामहरू मैले वडावासीलाई भन्नुपर्दाखेरि वडामा भइगरेका कामहरू चाहिँ लगभग लगभग पुरा भइसकेका छन् र केही 50% जति भुक्तान पुगिसकेको छ. र मैले अब भन्नै पर्ने कुरा के हो भने वडावासीलाई भन्नै पर्ने कुरा चाहिँ अब हामी चाहिँ यो ज्येष्ठको अन्तिम सातातिर चाहिँ प्रत्येक टोल बस्तीमा चाहिँ हामी हाम्रो वडा समिति चाहिँ आइपुग्नेछ र त्यहाँ चाहिँ यहाँले बिहारसँग भएका योजनाहरू माग गर्ने योजनाहरू चाहिँ अहिलेदेखि अलिक दीर्घकालीन रूपले चाहिँ सोचेर चाहिँ ती योजनाहरू चाहिँ बनाउ सोच बनाउँदै हुनुहुनेछ गर्नुहुनेछ भन्ने पनि मलाई लागेको छ। र अर्को कुरा मैले बारम्बार भनिरहेको कुरा चाहिँ के हो भने हामीले बस्ती स्तरमा गरिने योजनाहरू के अरे बस्ती स्तरमा गरिने छलफल भेला बैठकहरूमा चाहिँ यहाँहरूको धेरै अनुपस्थित देखिन्छ। त्यसले गर्दाखेरि यहाँहरू चाहिँ ती कुराहरूलाई पनि खेल गरिदिनु होला भन्ने पनि गरे र यहीँबाट मैले यो रेडियो मार्फत नै के जानकारी गराउन चाहन्छु भने हामीले वडाबाट चाहिँ लोकसेवा तयारी कक्ष सञ्चालनको लागि शैक्षिक सहायता बजेट चाहिँ राखेका छ त्यो दुईजना छ त्यसको लागि चाहिँ हामीले अब यो हप्तामै चाहिँ अब विज्ञापन पास गर्ने भनेको छ र त्यो विज्ञापन पनि हेर्नुहुनेछ खबाङ गाउँपालिका वडा नम्बर 3 पेज छ हेर्नुहोला भन्ने कुरा राख्दै
1: यस्तै तपाईँले विश्वबाट यो चाहिँ महत्वपूर्ण भनाइहरू चाहिँ हजुरलाई धेरै
2: हुन्छ धन्यवाद।
0: अहिले भर्खरै हामीले सुन्यौं रोल्पा थबाङ गाउँपालिका वडा नम्बर 2 का वडा अध्यक्ष अभिलाषा रोका मगरसँग गरिएको कुराकानी। यिनै कुराकानी सँगै आजको कार्यक्रम थबाङ गतिविधिको लागि छुट्टिएको निर्धारित समय सकिएको छ। हामी कार्यक्रमबाट विदा माग्नु पर्ने हुन्छ। विदा माग्नु भन्दा पहिले तपाईँलाई कार्यक्रम थबाङ गतिविधि कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिन नभुल्नुहोला भन्दै आजको कार्यक्रम थबाङ गतिविधि सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोतालाई धन्यवाद। त्यस्तै गरी हाम्रो आवाज तपाईँको रेडियो सेट र मोबाइल सेटसम्म पुर्याएर सहयोग गर्नुहुने रेडियो पूर्वी रूकुमका प्राविधिक सावित्री खत्री रेडियो मालसरीका प्राविधिक रितिका मगर र रेडियो जलजलाका प्राविधिक रिता गाहा मगरलाई पनि विशेष धन्यवाद दिँदै आजको कार्यक्रमबाट म कार्यक्रम प्रस्तुता जयमान भुटा मगर एक साताको लागि छुट्टिन्छु। रुकुम पूर्वको रेडियो पूर्वी रूकुम रोल्पाका रेडियो मालसरी र रेडियो जलजला सुन्दै गर्नुहोला। बिदा हुन्छौं। जिरो नमस्कार। शुभ साता।

0: जजला ट्राइल चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 7 बजे।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी किएर हात जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171562459 र 9865778232।

0: दिन दिन एउटै कुरा यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने बच्चाहरू पनि ठुला हुँदै गइसके अब त कति रोहर चाहियो नि
1: मैले
2: प्रायोजक
3: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल सुनिल स्मृति गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा
4: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ के फिस्टर र फिस्टुलाबाट थलिनु भएको छ यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्
5: हजुर हामी कहाँ पाइल्स फिसर फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ
4: दिशा गर्दा रगत आउने पिप बग्ने मलद्वार च्यातिएको दिशा गर्दा मासु बाहिर आउने मलद्वारमा मासु पलाएको मलद्वार दुख्ने पोल्ने सिलाउने आदिको उपचार तथा परामर्श
5: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर कब्जियत पेट दुख्ने अमिलो पानी आउने खान मन नलाग्ने र गानुगोलाको उपचार
4: बाथरोग युरिक एसिड हाड जोड्ने दुख्ने हात खुट्टा सुन्निने छमझमाउने कटकट खाने रोगको उपचार तथा परामर्श
5: अनुहारको चायापोतो डन्डी फोर दाग सेतो तथा कालो दुबीको उपचार
4: सेतो पानी बग्ने एउटी चिलाउने गन्धाउने पानी बग्ने निसन्तान मानसिक भय दिमागको बोधोपन निराशा खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ
5: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ न्यू विजय सुनचाँदी पसलसँग सचेको घरमा तुलसीपुर डाङ
4: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही डाङ
5: सम्पर्क मोबाइल 9857821105
4: 9479702
5: 9805682605
4: र 9910939340
6: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई माननीय मन्त्रीज्यू सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ
7: मेरो प्रश्न सांसदज्यूलाई हजुर भर्खरै निर्वाचित भएर आउनुभयो सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ
8: मेरो प्रश्न मेयर साहबलाई अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ
9: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ
10: संघदेखि स्थानीय तहसम्म नीतिदेखि विकाससम्म विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ
11: सम्पूर्ण सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराई दाङमा
1: हजुर, हाम्रा सेवाहरू बालकान्ति हस्पिटलबाट आउनु भएका वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर द्वारा बच्चाहरूको उपचार, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर द्वारा सम्पूर्ण रोगको उपचार, जस्तै महिला तथा पुरुषमा हुने बाझोपन, महिनावारी गडबडी, सेतो पानी बग्ने, गर्भवती चेक जाँच साथै पाठ्यघर तथा स्तन क्यान्सरको चेक जाँच गरिन्छ।
2: वरिष्ठ हाडझोली तथा नसा रोग विशेषज्ञ डाक्टर द्वारा चेक जाँच गरिन्छ, जस्तै हात खुट्टा झमझमाउने, नसा चियापिएको, हाडझोलीमा समस्या, हाडझोली भाँचिएको सम्पूर्ण उपचार गरिन्छ।
1: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर द्वारा भिडियो एक्सरे सेवा
2: साथै यहाँ अत्याधुनिक मेसिन द्वारा प्याथोलोजी सेवा र डिजिटल एक्सरे सेवा पनि राखेको छ।
1: मध्य पश्चिम पोलिक्लिनिक प्राली घोराही 14 हस्पिटल रोड रक्त संचार केन्द्रको अगाडि दान। थप जानकारीको लागि सम्पर्क टेलिफोन नम्बर 082-590-79, 98-229-54-555। स्वास्थ्य नै धन हो, त्यसैले स्वास्थ्य प्रति सजग रहौं। मध्य पश्चिम पोलिक्लिनिक प्राली घोराही 14 हस्पिटल रोड रक्त संचार केन्द्र अगाडि दान।
12: बाजे के भयो, किन गालामा हात?
13: यहाँ दुखेको छ त, खाने दिन्न भात, दुखेको दुखेको छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
12: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
14: दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
15: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
12: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
14: हजुर हाम्रा सेवाहरू,
12: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
16: नदुखाई दाँत निकाल्ने,
12: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
16: गिजाबाट रगत आउने, सास गनाउने समस्याको सफल उपचार,
12: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
16: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
12: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
16: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 98-40-740-318,
12: 98-095-14-652।
15: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
17: फागुनदेखि वैशाखसम्म आग लागि बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
18: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टी तेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
17: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
18: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
17: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
18: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
17: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
19: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।

0: देश सुनसरी गाउँपालिका पाँच नयाबाङ क्षेत्र भित्र रहेका पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसरी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्र भित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरू भित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पठिङ्गर, खर, घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न, नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्र भित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्र भित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: ल बाबु नानी हो सुन है, स्वस्थ हुन के गर्नु पर्छ, अनि अरू के गर्नु पर्छ,
3: अनि सर हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रात भरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ,
2: अब के गर्ने रे। सिध सुलिचुर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
4: हजुर, हाम्रा सेवाहरू
5: दाँत बाँध्ने,
4: दाँत सफा गर्ने,
5: दाँतमा सिमेन्ट भर्ने,
4: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
5: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
4: फिक्स दाँत लगाउने।
6: यति मात्र कहाँ हो र, हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सक द्वारा गरिन्छ।
7: अब जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
8: सम्पर्क नम्बर 9867067467।
9: एकपटक सम्झिने पर्ने ठाउँ सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका चार, सुरचौर बजार, रोल्पा, युनिसा सुनसादी पसलको छेउमा।
10: साथै तार बाँध्ने, बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
11: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
12: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी धोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
11: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
12: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
11: शिक्षक सेवा आयोगका प्रावी, निमावी, मावी र शिक्षक लाइसेन्स,
12: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
11: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
12: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
11: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
12: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849207054 र 9849793412।
11: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्, आनन्द अकाडेमी घोराही दाङ।
13: मम्मी दाँत दुख्यो, म त खाना खान नि सक्दिन।
14: होइन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भन्या, जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो।
15: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त, के पर्यो तपाईँलाई?
14: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिल्यै निको हुने होइन।
15: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको? अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिक मा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या चैट हुन्छ।
14: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
15: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, आरसीटी गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
14: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
15: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
16: मेरो लागि माइलका लागि त सुनसरी गाउँपालिका एउटी मस्तको जरुरी सूचना। झुङ्गो पेला खिमरिदे गरम ओगोतिरी जेउ पेला सुनो फोरी कटा ओचुगुरी जेउ आउ पेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना पाए आउले जुने प्राकृतिक सम्पदा र तक्षेप्त जस खिम्नाले वातावरण मिले बेला खेप्पा असर चुर्ने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुन नाखा नामेल भे लागिने सज जिमी किमी लापरवाही सुन चासो खेलगेमा दुख अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति प्रधान रोल्पा।

0: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फटक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, हेर्दा सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ, यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त

0: बार गर्भ पतन भएमा कपाल धेरै झरेमा मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा मुख तथा आँखा सुखापन भएमा लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा बिना कारण शरीरको तौल घटेमा जोर्नीको दुखाई ढाड कम्बर दुखेमा गाउट तथा युरिक एसिडको समस्या भएमा बारम्बार आँखा रातो भएमा ओक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा बारम्बार लामो समयसम्म ज्वरो आएमा छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा लामो समयदेखि छाला कडा भएमा लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा युवा अवस्थामा पक्षघात भएमा मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा कम उमेरमा हृदयघात मुटु रोग भएमा हामीलाई सम्झनुहोस् हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा हिदान थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670 98578-43-123 98478-070
1: रोग एंड स्किन केयर सेंटर काली ट्राफिक चौक देखि 100 मीटर पश्चिम उकालो तर्फ घोराही दांग
2: बद्दी मेरो त दादू खिलो के गर्ने होला अब
3: तिनी बद्दा पनि कराइरहन्छन् यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो यिनको दाँत निको हुन्न
4: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन जे सुझै गर्नुहोस् तपाईँले
3: ए हो र त्यहाँ लगेपछि सन्चो हुन्छ त यिनले फेरि गुटखा खाएको खाइ गर्छन् के होला र निको
4: पहिला लानुहोस् न निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि
3: हजुर हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक सातै दिन खुल्ला रहने निशुल्क दन्त परीक्षण गरिने आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने दाँत तल्काउने पोलिस गर्ने दाँतमा सिसा भर्ने चाँदी भर्ने सिमेन्ट भर्ने हिरा लगाउने दाँतको डिजिटल एक्सरे गरिने आरसिटी गर्ने खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने दाँतमा खोल लगाउने दाँत रोप्ने मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने दाँतको कस्मेटिक उपचार गर्ने मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने
4: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ मुखको हड्डी भाँचिएको दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सबै हामीलाई सम्झिनुहोस् पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराहिदान थप जानकारीका लागि 082-562-3660 र मोबाइल नम्बर 98478-57569 यता सुन्नुहोस् त यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चौक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-590-8970 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ आफ्नो दाँतको रक्षा आफै गरौ प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौ जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश
5: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ हात धुने साबुन पनि छैन टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो होइन यी बुढालाई कति भन्नु जति भने पनि कहिले सुन्ने होइन
6: होइन यो बुढीले के गनगन गनगन गर्छे अब यतिका सामान म कहाँ गरे ल्याऊ एकै ठाउँमा पाइनु पर्यो नि

0: बुढा तपाईलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
1: लौ उसो भए म सामान लिन गइहाले।
0: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट।

0: उदयको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz
1: अन्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। प्रधानमन्त्रीको अभिव्यक्तिमाथि संसदमा चर्को बहस, प्रतिपक्षको कड़ा आपत्ति, सीमा विवादमा सरकारको स्पष्टीकरण, लिपुलेख कालापानी नेपालको अभिन्न अंग रहेको सरकारको भनाई।
1: प्रधानमन्त्रीज्यूले संसदमा उल्लेख गर्नुभएको विषय मूलत दश गजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित छन्।
0: कांग्रेस महाधिवेशन तयारीमा सदस्यता अध्यावधित नगर्ने, जनप्रतिनिधि महाधिवेशनबाट बाहिरिने, आर्थिक विधेयकमा चलखेलको आरोप, भ्रामक रहेको अर्थमन्त्रीको दावी।
2: प्रधानमन्त्रीलाई विवादित बनाउने, प्रधानमन्त्रीपछि अर्थमन्त्रीलाई विवादित बनाउने, यति हो, सबै राष्ट्रको हितमा छ।
0: चितवन सहित विभिन्न जिल्लामा चैते धानमा नेट ब्लास्ट रोगको संक्रमण, रोग नियन्त्रणका उपाय अप्नाउन विज्ञको सुझाव, देशभर 25 लाख किसान सूचीकरण प्रणालीमा आबद्ध।
3: रियल किसान हो भने एक किसिमको आइडेन्टिटी पनि हो यो एउटा कुरा होइन।
0: र एसिया कप सपना अधुरै, थाइल्याण्डसँग पराजित हुँदै नेपाल क्वार्टर फाइनलबाट बाहिरियो।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: संसद लोकतन्त्रको बलियो आधार र नीति निर्माणको प्रमुख थलो हो, तर पछिल्लो समय यो जनसरोकारका मुद्दा भन्दा व्यक्ति र दलगत स्वार्थ प्रदर्शन गर्ने मन जस्तो बन्दै गएको देखिन्छ। जनताका समस्या भन्दा भाषण अवरोध र राजनैतिक प्रतिस्पर्धाले प्राथमिकता पाउँदा महत्वपूर्ण कानून र नीतिहरू ओझेलमा परेका छन्। संसदको गरिमा जोगाउन दलहरू जिम्मेवार, मर्यादित र परिणाममुखी बन्न आवश्यक छ, अन्यथा जनतामा संसदप्रतिको विश्वास झन कमजोर हुँदै जानेछ। अब खबर सन्तोषी रावलबाट।
5: परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्री बालिन शाहले सीमा सम्बन्धी दिएको अभिव्यक्ति, दश गजा क्षेत्रमा नेपाल भारत दुवैको जमीन उपभोग भइरहेको विषयमा केन्द्रित रहेको स्पष्टीकरण दिनुभएको छ। आजको प्रतिनिधि सभा बैठकमा परराष्ट्र मन्त्री खनालले प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्तिका बारेमा स्पष्टीकरण दिँदै लिपुलेख, लिम्पियादुरा र कालापानी लगायतका क्षेत्रहरू नेपालको अभिन्न भूभाग रहेको र यस विषयमा सरकारको आधिकारिक धारणा स्पष्ट रहेको दावी गर्नुभयो। सीमा सम्बन्धी समस्यालाई कूटनीतिक माध्यम र ऐतिहासिक तथ्य तथा नक्साका आधारमा समाधान गर्न सरकार प्रतिबद्ध रहेको र यसका लागि भारतसँग निरन्तर संवाद भइरहेको जानकारी गराउनुभयो।
1: प्रधानमन्त्रीज्यूले संसदमा उल्लेख गर्नुभएको विषय मूलत दश गजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित छन्। नेपाल भारत सीमा निर्धारण गर्दा नदी सिमाना क्षेत्रमा फिक्स्ड बााउण्ड्री प्रिन्सिपल अवलम्बन गरिएकोले क्रस बोर्डर अकुपेशन भई एक देशका नागरिकले अर्को देशको भूभागभित्र पर्ने जग्गामा खेतीपाती गर्ने तथा बसोबास गर्ने अवस्था रहेको छ।
5: प्रधानमन्त्री शाहले 1816 को सुगौली सन्धिको सन्दर्भमा बेलायतको भूमिका बारे दिएको अभिव्यक्तिका बारेमा स्पष्टीकरण दिँदै मन्त्रीले नेपालले कुनै तेस्रो पक्षको मध्यस्थता खोजेको नभई ऐतिहासिक तथ्य र सन्दर्भ सामग्रीका लागि मात्र तत्कालीन हस्ताक्षरकर्ताको नाम उल्लेख गरेको प्रश्न पार्नुभयो। सीमा विवाद नेपाल र भारतको द्विपक्षीय विषय भएको र यसलाई आपसी समझदारीमै टुंग्याउनु पर्नेमा सरकार अडिग रहेको उहाँको तर्क थियो।
1: नेपाल इण्डिया बााउण्ड्री वर्किङ ग्रुप र अन्य संयन्त्रहरूले म्यापिङको कार्य गरिरहेका छन्। यस विषयमा विस्तृत विवरण पछि प्राप्त हुनेछ। प्राविधिक समितिको अध्ययनले कतिपय स्थानहरूमा हाल नेपालको उपयोग र उपभोगमा रहेको जग्गा भारततर्फ पर्न सक्ने र हाल भारतको उपभोग र उपयोगमा रहेको जग्गा नेपालतर्फ पर्न सक्ने देखाएको छ।
5: यसै गरी दश गजा क्षेत्रको अतिक्रमण र सीमा स्तम्भहरूको व्यवस्थापनका लागि प्राविधिक टोलीहरू सक्रिय रहेको र जोइन्ट फिल्ड सर्वे टीमले विभिन्न स्तरमा काम गरिरहेको मन्त्रीले बताउनुभयो। सीमा क्षेत्रमा रहेका समस्यालाई वैज्ञानिक ढंगले समाधान गर्न र दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउन सरकारले राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गरिरहेको उहाँले सदनलाई विश्वास दिलाउनुभयो। यसैबीच उहाँले भारत भ्रमणका क्रममा भारत का विदेश मन्त्री एस जयशंकर र भारतीय सुरक्षा सल्लाहकार अजित डोभाल बीच भेटवार्ता भएको बताउनुभयो। वहाँले आफ्नो भारत भ्रमण दुई देश बीच सम्बन्ध सुदृढ गर्न फलदायी भएको विश्वास आफूले लिएको बताउनु भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता विश्वराज आङदेवले प्रधानमन्त्री शाहको राष्ट्रियताप्रतिको निष्ठामाथि प्रश्न उठाउनु भएको छ। वहाँले आज बसेको प्रतिनिधि सभाको बैठकमा नेपालले पनि भारतको सिमाना मिचेको छ भन्ने प्रधानमन्त्री शाहको अभिव्यक्तिलाई आलोचना गर्दै उक्त अभिव्यक्तिलाई आपत्तिजनक, गैर जिम्मेवार र लज्जास्पद रहेको बताउनुभयो। सम्बोधनका क्रममा वहाँले नेपाल कहिल्यै कसैको उपनिवेश नबनेको भन्दै प्रधानमन्त्रीले वीर गोर्खालीको स्वाभिमानमा प्रधानमन्त्रीले चोट पुर्याएको आरोप लगाउनुभयो।
6: फेरि कुनै दिन छापामार शैलीमा प्रधानमन्त्रीजी आउनुहोला, फेरि अर्कै त्यस्तो नहोस् मेरो मुलुकको प्रधानमन्त्रीले, तर डर लाग्छ फेरि कुनै उदण्डता मचाइदिनु होला, डर लागिराखेको छ। तर म अब उपरान्त म उहाँलाई खोज्न चाहन्न, किन भन्दा फेरि मेरो मुलुकको समस्या प्रश्नहरू उहाँको उपस्थिति भन्दा पनि ठुलो छ, भन्दा पनि संवेदनशील छ, त्यसकारण म उपरान्त अब खोज्न चाहन्न।
5: त्यस्तै नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले संसद सुचारूका तीनवटा उपायबारे जानकारी दिनुभएको छ। बैठकमा दलका तर्फबाट धारणा राख्दै संसदीय दलका नेता थापाले संसद सुचारूको विषय प्रधानमन्त्रीको हातमा रहेको भन्दै नेपालले भारतको सीमा मिचेको कुरा ऐतिहासिक कमजोरी हो भनेर स्वीकार गरेमा संसदको गति विरूद्ध अन्त्य हुने राष्ट्रपा सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन शाहलाई आफ्नो अभिव्यक्ति फिर्ता लिन निर्देशन दिनुपर्ने र सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीले बोकेको वक्तव्यलाई संसदको अभिलेखबाट हटाउने रूलिङ गरेमा समस्या समाधान हुने बताउनुभयो।
7: सम्माननीय प्रधानमन्त्रीको हातमा छ यो संकटको समाधान। उहाँले यो रोस्टममा आएर मैले जे बोले, भारत नेपालले भारतका धेरै जग्गाहरू मिचेको छ भन्ने कुरा जो मैले भने, यो इतिहासको तथ्यसित मेल खाँदैन छ। यो मेरो ठूलो ऐतिहासिक भूल थियो भनेर स्वीकार गर्ने हो भने यो संकट हल हुन्छ।
5: अर्थमन्त्री डाक्टर सोरिम वाग्लेले नेपालको ऐतिहासिकै सबैभन्दा ठूलो वित्तीय अपराधबारे छानबिन अघि बढ़ाइरहेकाले सरकारमाथि नियोजित रूपमा ठूलो छाप्ने प्रयास भइरहेको बताउनु भएको छ। आजको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै वहाँले पछिल्लो समय आर्थिक विधेयकमा भन्सार दर हेरफेर गरिएको र दस्तावेज माथि पानाहरू गायब पारिएको भनी आएका समाचारहरू भ्रामक र अतिरञ्जित भएको स्पष्ट पार्नुभयो। समितिमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले सुशासनको नारा लिएर आएको सरकारलाई कमजोर बनाउने नियतले केही विषयलाई मात्र उचालेर आधारहीन आरोप लगाएको बताउनुभयो।
2: प्रधानमन्त्रीलाई विवादित बनाउने, प्रधानमन्त्रीपछि अर्थमन्त्रीलाई विवादित बनाउने, यति हो। संसदको महासचिवलाई चिठी लेखेर बकाइदा यी सच्याइ हो। अहिले मैले भनेको 500 कुराहरूलाई सच्य आएर हजुरहरूको यसमा चिरकटो भनेर प्रचारित गरिएको छ। चिरकटो होइन, सिङ्गो पानालाई हजुरहरूको विधेयकमा टाँसेर आएको छ, ताकि बहस हुँदा हजुरहरूले सोध्न सक्नुहुने थियो मलाई। सबै राष्ट्रको हितमा छ, आम जनताको हितमा भएका कुनै कुत्सित मनसाय नभएका कुराहरू यहाँ स्पष्ट छन्। त्यसपछि चाहिँ अनि आउगुजी शुरू भयो।
5: चैते धानमा घाँटी मरुवा अर्थात नेक ब्लास्ट रोग संक्रमण देखिएको छ। चितवन, धादिङ, मकवानपुर लगायतका जिल्लामा चैते धान बालीमा रोगको संक्रमण देखिएको हो। चितवनको पूर्वी क्षेत्रमा लगाइएको चैते धानमा घाँटी मरुवा अर्थात नेक ब्लास्ट रोगको संक्रमण देखिएको र दाना नलाग्ने तथा बाल्ला सुक्ने समस्या आएको कृषि अनुसन्धान परिषदले जनाएको छ। राप्ती, खैरहानी, रत्नगर लगायत पूर्वी चितवनका अधिकांश क्षेत्रमा रोगको संक्रमण देखिएको बताउनुभयो। यस वर्ष वैशाख यता लगातार पानी परेपछि रोग फैलिएको हुन सक्ने अनुमान छ। पानी पर्ने, रातमा चिसो र दिउँसोमा तातोका कारण तापक्रममा उतार चढ़ाव हुँदा ढुसी जन्य रोग फैलिन अनुकूल वातावरण बनेको धानबाली विज्ञले बताएका छन्। यो रोग संक्रमण घटाउन के गर्ने? नेपाल कृषि अनुसन्धान परिषदका कृषि वैज्ञानिक डाक्टर उज्जवल कुशवाहले सीआईएनसँग भन्नुभयो,
8: यो ढुसी जन्य रोग, यो ब्लास्ट चाहे विशेष गरी 25-30 डिग्री तापक्रममा र हावामा पानीको मात्रा बढी छ, जसलाई हामी ह्युमिडिटी भन्ने गर्छौ, पानीको आर्द्रता, त्यो हावामा पानीको आर्द्रता 80% भन्दा बढी छ र त्यसपछि तापक्रम 25-30 डिग्री सेन्टिग्रेड छ भने यस्तो कन्डिसनमा यो रोग व्यापक रूपमा सर्ने गर्छ अर्थात् लाग्ने गर्छ। एक दुई दिनमै बाली नै सखा एक हप्ताभित्रमा जुन खेतमा लाग्यो बाली नै सखा पारिदिन्छन्।
5: धानलाई यो संक्रमणबाट रोकाउनको लागि के गर्नुपर्छ? अब
8: यसबाट बचाउनलाई सर्वप्रथम त उन्नत जातका बिउहरू लगाउनु पर्यो। नयाँ जुन सरकारले प्रमाणित गरेका बिउहरू छन्, सरकारले रिलिज गरेका बिउहरू छन्, सिफारिस गरेका बिउहरू छन्, ती जातहरू लगाउनु पर्यो।
5: कृषि वन तथा पर्यावरण मन्त्रालयले किसान सूचीकरण प्रणालीमा देशभरका करिब 25 लाख किसान आबद्ध रहेको जनाएको छ। किसानलाई जमीनको विवरण र खेती उत्पादनका आधारमा सूचीकरण गरिएको हो। उत्पादन वृद्धि गर्न आवश्यक सहुलियत तथा सुविधा दिने उद्देश्यले किसानलाई विद्युतीय प्रणाली मार्फत सूचीकृत गरिएका कृषि सूचना तथा प्रशिक्षण केन्द्रका सूचना अधिकारी डाक्टर प्रकाश प्राज विष्टले सीआईएनलाई जानकारी दिनुभयो।
3: अब भविष्यमा किसान जति पनि नेपाल सरकार, स्थानीय सरकार अथवा प्रदेश सरकारले दिने सेवा सुविधाहरू सहुलियतहरू पछि चाहिँ किसान सूचीकरणमा आबद्ध भएको किसानलाई मात्रै दिने भन्ने यसको लङ्गम उद्देश्य पनि हो। जबसम्म यो सूचीकरण आबद्ध भएपछि उनलाई परिचय पत्र जारी गरिन्छ, परिचय जारी गरेपछि अब जब यो हाम्रो सबै सब्सिडीहरू जुन हाम्रोलाई आबद्ध गरिन्छ नि त्यसपछि चाहिँ सबै उनीहरूको खातामा अथवा उनीहरूले कसले कुन किसानले कति अनुदान अथवा के कति सहयोग कसले पाएको जब त्यो लिङ्क गर्ने पनि हो यसको उद्देश्य।
5: साझा खबरमा विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले परमाणु तथा सुरक्षा सम्बन्धी सम्झौता गर्न ढिलाइ भएको बताउनु भएको छ। ट्रम्पले ढिलाइ गर्दा त्यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभयो। सामाजिक सञ्जाल दूत सोशलमा लेख्दै ट्रम्पले इरानको सैन्य क्षमता पूर्ण रूपमा कमजोर भइसकेको दावी गर्नुभयो। उहाँले इरानको सेना, नौसेना तथा वायु सेवालाई लक्षित गर्दै पूर्ण रूपमा पराजित भइसकेको टिप्पणी गर्नुभयो। अब खेल खबर। नेपाली महिला क्रिकेट टोली एसएससी महिला प्रिमियर कप क्रिकेटको क्वार्टर फाइनलबाट बाहिरिएसँगै एसिया कपमा छनौट हुन असफल भएको छ। एसियाली खेलकुदमा छनौट हुन नसकेको दोस्रो दिनमा महिला क्रिकेट टोली एसिया कपमा पनि छनौट हुन नसकेको हो। आज बिहान मलेसियाको वायु सेवा ओभलमा सम्पन्न भएको क्वार्टर फाइनल खेलमा नेपाल थाइल्याण्डसँग 56 रनले पराजित भयो। थाइल्याण्डले दिएको 131 रनको लक्ष्य पछ्याइएको नेपालले निर्धारित 20 ओभरमा 7 विकेट गुमाएर 74 रन मात्र बनाउन सक्यो।
0: हुम्लाको दक्षिणी भेग खडेरीको मारमा बाली सुक्दै खाद्य संकटको चिन्ता।
9: स्यालका बोटाहरू पनि हाम्रा त अब सधैँ सुकेर त्यहाँमा पात भइसक्यो। खडेरी परिवार त गएको हामी त गराउँदै गोड्नु मिल्नु हटेर आइगयो। अहिले हामीहरू त्यहाँ गरी पानी ल्याउ।
0: पानी पर्ने पर्खाईमा हुम्लाको दक्षिणी भेगका किसान रिपोर्टसँगै सड़कमा सवारी साधन दुर्घटनाको जोखिम कम गर्न सांसदको भूमिका लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरी तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
10: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, रमल र ओम अस्पतालमा।
11: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप गरेको छ। सम्पत्ति विवरण बुझाउने दायराभित्र परेका पदाधिकारीहरूले आफूहरूले सम्पत्ति सम्बन्धी विवरण संकलनका क्रममा रहेको र समय अपुग भएको जनाएपछि अन्तिम पटकका लागि विवरण बुझाउने गरी एक महिना म्याद थप गरिएको आयोगका प्रवक्ता गणेश केसीले जानकारी दिनुभएको छ। यति बेला नेपालका अधिकांश स्थानमा प्री मनसून सक्रिय भइरहेको छ, तर हिमाली जिल्ला हुम्लाको दक्षिणी भेगमा भने खडेरी परेको छ। गएको माघदेखि पर्याप्त पानी नपर्दा किसानले लगाएका बाली सुक्न थालेपछि खाद्यान्न उत्पादन घट्ने चिन्ता बढेको हो।
12: हुम्लाको सर्केगा गाउँपालिका दुई रिपका सौरी कार्कीको खेतबारीमा उम्रिएका बाली पहेलिँदै सुक्न थालेका छन्। गएको माघ महिनादेखि आवश्यक मात्रामा पानी नपरेपछि पानीको अभावसँगै बालीमा रोग र किराको प्रकोप पनि बढ्दै गएको उहाँ बताउनुहुन्छ। खडेरीले खेतीपाती मात्रै होइन जनजीवन र पशुपालनलाई समेत असर पारेको छ। वर्षा नहुँदा वन क्षेत्रमा घाँस पलाउन नसकेपछि पशु चौपाललाई आहाराको समस्या भएको छ। यता धुलो र तातो मौसमका कारण रुगाखोकी झाडा पखाला जस्ता स्वास्थ्य समस्या देखिन थालेको स्थानीय बताउँछन्। अदाञ्चुली गाउँपालिका दुई हवाघरका कलबुढा पानी नपर्दा खेती र पशुपालन दुवै संकटमा परेको बताउनुहुन्छ। हुम्लाको दक्षिणी क्षेत्रमा अधिकांश किसान आकाशे पानीको भरमा खेती गर्छन्। सिंचाई सुविधा न्यून भएकाले वर्षा नहुँदा खेती नै प्रभावित हुने गरेको छ। अहिलेको खडेरीले आगामी खाद्यान्न उत्पादनमा गम्भीर असर पार्ने चिन्ता किसानमा छ। ताजाकोट गाउँपालिका एक जिमानाका पदम खड्काका अनुसार बालीसँगै रुख र बोट बिरुवा समेत सुक्न थालेका छन्। जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा मनसुन भित्रिन अझै केही दिन बाँकी छ। सामान्यतया जुन 13 तारिक अर्थात् जेठ 30 आसपास मनसुन नेपाल प्रवेश गर्ने गर्दछ। हाल सक्रिय प्री मनसुन प्रणालीका कारण देशका विभिन्न भागमा वर्षा भइरहेको भए पनि पूर्वी वायु पूर्णरूपमा सक्रिय नभएकाले केही स्थानमा पानी पर्ने र केही स्थानमा नपर्ने अवस्था रहेको मौसमविदहरू बताउँछन्। मौसम पूर्व अनुमान महाशाखाका मौसमविद विनु महर्जनका अनुसार मनसुन भित्रिएपछि मात्रै देशभर नियमित वर्षाको सम्भावना बढ्नेछ।
13: एकदम यो सानो यो एरियामा काम गर्छ होइन, जस्तै कुनै सिस्टम यहाँबाट पास भयो, यहाँ पानी परेन भने यहाँबाट पास भयो अर्को ठाउँमा जाँदाखेरि जलवास्तवयुक्त हावा भेट्यो भने चाहिँ उक्त सिस्टमले पानी पार्ने गर्दछ होइन। अब यो प्री मनसुनमा चाहिँ लगभग एकदमै यो खण्डित वर्षाको सम्भावनाहरू धेरै हुन्छ कि, त्यही भएर पनि यो जुन पश्चिमी भूभागमा छ नि त्यो ती स्थानहरूमा चाहिँ पर्याप्त जलवास्तवयुक्त हावाहरू छैन, अहिले चाहिँ अलिक सुक्खा सुक्खा नै देखिन्छ यो पश्चिमी भूभागहरूमा।
12: हुम्लाको दक्षिणी क्षेत्रमा गएको माघेता उल्लेख्य वर्षा भएको छैन। लामो खडेरीका कारण जेठमा भित्र्याइने गहुँ बालीको उत्पादन समेत घटेको स्थानीय बताउँछन्। अब कार्तिकमा पाक्ने मुख्य बाली समेत प्रभावित हुने संकेत देखिएपछि किसानहरू सम्भावित खाद्य संकट र भोकमरीको चिन्तामा छन्। बेलुमाया महतारा, सीआईएन रेडियो प्रणाली आवाज, सिमकोट हुम्ला।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। लामो समयदेखि सड़क सुरक्षा ऐन जारी गर्न अलमल।
14: अब हामीले चाहिँ पहिलेदेखि उठाएर विषय चाहिँ सड़क सुरक्षा ऐन पास नभएको स्थिति हो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सड़क सुरक्षा ऐनमा चाहिँ काम भइरहेको छ।
0: सड़क दुर्घटनाको जोखिम कम गर्न नीतिगत सुधार आवश्यक, तर संसदमा छलफल कम, विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: एकमात्र डीटीएच सेवा डिस्को
1: डिस्को खुशीको कनेक्शन
2: संसद तपाईका आवाज तपाईका सरकार र सपनाहरू बोलिने थलो संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो संसद
3: बिस्तारा कुरिरहेका छन् जसले पीडी आँगन कुरिरहेका छन् ती मान्छेसँग गएर तपाईलाई के गरिदियो भने सरकारले ठिक हुन सक्छ भनेर के सवाल राख्नुभयो भने ठुलो न्याय हुन सक्छ
4: तपाईँका दैनिक भोगाई तपाईँका प्रश्न तपाईँका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा
3: समस्या समाधानका लागि बजेट कति पर्सेन्ट
4: हाम्रो विधेयक आयो भन्ने हुनु पर्यो मेरो विधेयक होइन
2: खुला संसद सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो संसद
4: सडकदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो संसद
2: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशैभरि
5: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घामले शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
7: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ नेपालमा सड़क दुर्घटना वर्षेनी बढ़दो चुनौतीका रूपमा देखिए पनि सड़क सुरक्षा सम्बन्धी कानूनी तथा नीतिगत सुधारले अपेक्षित गति लिन सकेको छैन लामो समयदेखि प्रस्तावित सड़क सुरक्षा ऐन जारी हुन नसक्दा दुर्घटना न्यूनीकरणका लागि आवश्यक कानूनी आधार कमजोर बनेको छ ऐन जारी गर्न भएको अलमल र सड़क दुर्घटनाको जोखिम कम गर्न संसद र सांसदको भूमिकाको बारेमा रासोपाका सांसद आशिष गजुरेलसँग साथी लीलप्रकाश चन्दले कुराकानी गर्नुभएको छ
8: फेरि मन्त्रालय गरेर त्यसरी चाहिँ गरेको छैन मैले
9: सभापति भएपछि
8: किनभने अब हामी त सरकारलाई पनि सजग गर्ने निर्देशन दिने समन्वयन गर्ने त्यो अधिकार त समितिले राख्छ
9: तर राम्रो कुरा भन्नको लागि त सभापतिको रूपमा म भएँ त्यस कारणले नजाने कि अथवा दूरी कायम गर्ने कि भन्ने त्यति नै
8: त्यो छैन होइन अब आवश्यकता अनुसारले आफ्नो चाहिँ विज्ञताको आधारमा आफ्नो अनुभवको आधारमा त्यसको लागि त सभापतिकै हैसियत त हुँदैन
9: तर आज धेरै हिमचिङ भयो भने भोलि समितिले कुनै निर्देशन दिनु पर्दाखेरि केही गाह्रो पिरियो भन्यो कि भन्ने त्यो पनि डर
8: अब हामी त जे भए पनि अब एउटा डेलिभरी गरौँ भन्ने हो सामान्य प्रधानमन्त्रीज्यूको स्पिरिट पनि त्यही हो एनी हाउ हामी त डेलिभरी गर्न भनेर त्यही हिसाबले नै आयो र हामी पनि राजनीति नगरिएको मान्छेलाई एउटा आशिष गजुरेललाई सिन्धुली क्षेत्र नम्बर 2 किन जितायो भन्दाखेरि यो प्राविधिक मान्छे हो अनुभव छ काम गर्ने क्षमता छ त्यही भएर नै जिताएर पठाउनु भएको हो
9: प्रधानमन्त्रीज्यूले पनि बोलाउनु भयो छलफलको लागि सांसदसँग भेटेको त भइ नै हाल्यो तर एउटा विज्ञताको आधारमा यसमा के गर्न सकिन्छ भन्ने खालको त्यस्तो पनि संवादहरू हुन्छ
8: त्यसपछि भएन प्रधानमन्त्री कार्यालयबाट चाहिँ यो यातायात व्यवस्थापन ट्राफिक व्यवस्थापनको मिटिङमा चाहिँ गएको छु सामान्य प्रधानमन्त्रीज्यूको त त्यसरी अरू मिटिङमा गएको छैन
9: त्यसो भए अब यो जुन सड़क पूर्वाधार र दुर्घटना जुन बढ़िरहेको छ नि त्यसलाई अब कसरी रोक्न सकिन्छ त अब तपाईँ सांसदको रूपमा समितिको सभापतिको रूपमा यसबारेमा केही सोचिराख्नु भएको छ अब चाहिँ के नगरी नहुने हो छिटो छिटो
8: अब हामीले चाहिँ पहिलेदेखि उठाएर विषय चाहिँ सड़क सुरक्षा ऐन पास नभएको स्थिति हो त्यसले चाहिँ अहिले हामी मन्त्रालयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सड़क सुरक्षा ऐनको ऐनमा चाहिँ काम भइराखेको छ होइन यो अन्तिम चरणमै छ त्यसमा अब हामीले पनि धेरै इनपुट दियौँ त्यसमा अरू चाहिँ विज्ञहरूको पनि राय लिएर त्यो भन्यौँ त्यो
9: कस्तो छ व्यवस्था ऐनमा के ल्याउनु
8: अब सड़क सुरक्षा ऐनमा जुन एउटा व्यावहारिक पाटोहरू हामीले हेरिराखेका छौँ जस्तै अब जनचेतनाको कार्यक्रमहरू भयो र यो नियम स्नेहकोलाई चाहिँ कडाभन्दा कडा कारवाही हुने हिसाबले र महत्वपूर्ण त्यसमा विषयवस्तु भनेको चाहिँ सड़क सुरक्षा परिषदको गठन हो किनभने
9: यसले के गर्छ
8: किनभने एउटा आजको दिनमा हेर्नु भने 24 घण्टा सड़क सुरक्षा हेर्ने कुनै पनि निकाय छैनन्। सँगैसँग चाहिँ अलिअलि अधिकार छ, त्यही भएर एउटा अधिकार सम्पन्न सड़क सुरक्षा परिषद गठन हुन्छ, त्यसले नै सम्पूर्ण सड़क सुरक्षाको जिम्मेवारी लिन्छ, 24 घण्टा उसले जिम्मेवारी दिन्छ। त्यो हिसाबले अहिले सड़क सुरक्षा ऐन ड्राफ्ट भइरहेको छ, विधेयकको रूपमा त्यो अगाडि बढ्छ र त्यो भएपछि एउटा हामीले चाहिँ सड़क सुरक्षाको लागि डेडिकेटेड निकाय भयो भने यसले धेरै नै फरक पार्छ भनेर चाहिँ यसलाई नै प्राथमिकतामा दिएर हामीले काम अगाडि बढायौं।
9: अहिले पनि अब बाटोघाटोमा हेर्यो भने प्रहरी प्रशासनको उपस्थिति चाहिँ अलि देखिन्यो, तर परिषद नै भयो भने के हुन्छ? परिषद थप सक्रिय हुने र प्रहरी प्रशासनले सहयोग गर्ने हो कि अथवा त्यसले कसरी के परिकल्पना गरिरहेको छ?
8: अब मेन सड़क सुरक्षा हेर्ने चाहिँ सड़क सुरक्षा परिषद हुन्छ, अब परिषद आफैले सबै काम गर्ने होइन, ट्राफिक प्रहरीले त अब कसैले ट्राफिक नियम मिच्याएछ भने कारवाही गर्ने उसको जिम्मेवारी हो, त्यो जिम्मेवारी उसैको रहन्छ होइन। सड़क बनाउने चाहिँ जिम्मेवारी चाहिँ सड़क विभागकै हुन्छ, तर अब सड़क सुरक्षा परिषदले चाहिँ यो सड़कको स्तर यो हुनुपर्छ, यसको सड़क सुरक्षाको मापदण्ड यो हो, तैँले बनाउँदा यो लागू हुनुपर्छ भन्ने खालको चाहिँ नियमहरू ल्याउँछ। जस्तै यातायात व्यवस्था विभागले विभागको लागि चाहिँ तेरो चाहिँ चालक अनुमति प्राप्त गर्ने चाहिँ इक्जाम परीक्षाहरू कस्तो हुन्छ, यस्तो हुनुपर्छ, यस्तो भयो भने अझ सुरक्षित हुन्छ भन्ने कुरा त्यो निर्देशन दिन सक्ने त्यस्तो खालको चाहिँ कामहरू गर्छ। अब काम गर्ने भनेको त सरकारवाला निकाय हो, तर त्यसको कमान्ड कसले गर्छ भन्दा सड़क सुरक्षा परिषदले गर्छ। आज तपाईँले हेर्नुभयो भनेदेखि सड़कको निर्माण पनि सड़क विभागले गर्छ, त्यसको स्तर पनि सड़क विभागले नै चाहिँ निर्धारण गर्छ, र सड़क सुरक्षाको विषय पनि ऊ आफैले हेर्छ भनेपछि उसलाई त्यो त मिल्दैन नि त, कतै न कतै त्यो त मिलेन नि त भनेपछि अब सड़क सुरक्षा परिषदले के गर्छ भन्दा यो सड़क त बन्यो तर सड़क सुरक्षामा हुने खोइ यहाँ चाहिँ साइन छैन, सिग्नल छैन, फुटपाथ छैन, यस्तो चाहिँ सुरक्षित फुटपाथ छैन भन्ने कुरा त सड़क सुरक्षा परिषदले जानकारी लिएर त्यो चाहिँ निर्देशन दिन सक्ने त्यस्तो खालको चाहिँ हामीले परिकल्पना गरिरहेका छौँ।
9: परिषद बन्ने बित्तिकै सबै समस्याको समाधान भइसक्ने हो कि त्यो परिषद गठन भइसकेपछि पनि सरकार अथवा सरकारवाला निकायले यो काम गरेन भने फेरि प्रभावकारी नहुन सक्छ भन्ने हो?
8: स्पष्ट भिजन प्रस्तुत गरेर काम गर्यो भनेदेखि त डेलिभरी भइहाल्छ। जस्तो अहिले देखिया छौँ नि हामी सबैले सामान्य प्रधानमन्त्रीज्यू बालेन्द्र शाह भएपछि उहाँले एउटा उद्देश्य राखेर काम गर्नु भएको छ, त्यसमा सफल भइरहनु भएको छ नि त होइन। मुख्य गर्नुपर्ने तालुक निकायले डेलिभरी गरौँ भने त हुने रहेछ भन्ने कुरा त प्रष्ट भयो नि त। सड़क सुरक्षा ऐन आउँदैमा, सड़क सुरक्षा परिषद गठन हुँदैमा चाहिँ सड़कमा चाहिँ मान्छे मृत्यु हुने, दुर्घटना जिरो हुने त होइन। यो निकायले काम गरेपछि, यो निकायले चाहिँ प्रभावकारी ढंगले काम कारवाहीहरू अगाडि बढाएपछि त दुर्घटना कम हुन्छ, दुर्घटना कम चाहिँ घाइते कम हुन्छ, मृत्यु सड़क दुर्घटनामा मृत्यु कम हुन्छ।
9: अहिले समस्या भनेको नियमको पालना नगरेर हो कि बनेका संरचनाहरूको गुणस्तर अथवा त्यसमा केही लापरवाही कमजोरी भएको कारणले
8: सबै हो। सड़क दुर्घटना भनेको तपाईँको एउटा सिस्टम हो क्या, त्यो सिस्टममा के पर्छ भन्दा सड़क पूर्वाधार पर्यो, सवारी साधन पर्यो, सड़क प्रयोगकर्ता पर्यो। सड़क प्रयोगकर्तामा चालक, सहचालक, मोटरसाइकल चालक, ट्याक्सी चालक, पैदल यात्री, साइकल चालक होइन, व्हील चेयर चालक सबै पर्यो नि त, त्यो भयो। अनि नियम कानून चाहिँ स्पष्ट नहुनु र नियम कानून फितलो हुनु, जनचेतनाको कार्यक्रमहरू अगाडि नबढाउनु, अनि अर्को कुरा चाहिँ तपाईँको चाहिँ प्रगति मैत्री नहुनु होइन, अनि कडाभन्दा कडा नियम पालना नगराउनु होइन, र दुर्घटनापछिको तत्काल उद्धार नगराउनु, यी त सड़क सुरक्षाका समस्याहरू हुन् त मूलभूत रूपमा सिस्टममा।
9: अहिले यो ऐनमा चाहिँ उद्धारको कुरा जोड गर्न खोज्नु भएको केही छ तपाईँ?
8: यसमा चाहिँ एउटा चाहिँ तपाईँको डेडिकेटेड चाहिँ उद्धारको चाहिँ एउटा संयन्त्र भन्छ, ऊ 24 घण्टा त्यसको लागि अलर्ट भएर बस्छ।
7: प्रधानमन्त्री बालेन्द्र शाहले सीमा सम्बन्धी दिनुभएको अभिव्यक्ति, 10,000 क्षेत्रमा नेपाल भारत दुवैको जमीन उपभोग भइरहेको विषयमा केन्द्रित रहेको परराष्ट्र मन्त्री शिशिर खनालले बताउनु भएको छ। नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आग्नेले प्रधानमन्त्री शाहको राष्ट्रियताप्रतिको निष्ठामाथि प्रश्न उठेको बताउनु भएको छ। अर्थमन्त्री डाक्टर सोनी मुवालीले नेपालको इतिहासकै सबैभन्दा ठूलो वित्तीय अपराध बारेमा छानबिन अघि बढ़िरहेकाले सरकारमाथि नियोजित रूपमा हिलो छ्याप्ने प्रयास भइरहेको बताउनु भएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले किसान सूचीकरण प्रणालीमा देशभरमा 25 लाख किसान आबद्ध भएको बताएको छ। सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले परमाणु तथा सुरक्षा सम्बन्धी सम्झौता गर्न ढिलाइ गरेको बताउनु भएको छ र नेपाली महिला क्रिकेट टोली एसीसी महिला प्रिमियर कप क्रिकेटको क्वार्टर फाइनलबाट बाहिरिएसँगै एसिया कपमा छन सफल भएको छ। हवस्त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि धिताललाई धन्यवाद। भोलि जेठ 28 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।

0: चञ्चला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 8 बज्यो।
1: खै जन्मदाता दिन

0: नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: प्रधानमन्त्रीको अभिव्यक्ति बारे परराष्ट्र मन्त्रीको जवाफ, विपक्षी दलका नेताले बोलेसँगै खुल्यो सदनको अवरोध।
0: विपक्षी दलका सांसदको अभिव्यक्तिमा सत्ता पक्षको नियमापत्ति, श्रम संस्कृति पार्टीको नाराबाजीपछि बजेटमाथिको छलफल शुरू।
1: परीक्षामा जफत गरिएका मोबाइल फोन नष्ट नगर्न सर्वोच्चको अन्तरिम आदेश, ट्रेड युनियन खारेज गर्ने रिट निवेदनमाथिको सुनवाई हेर्दा हेर्दैमा।
0: इरानद्वारा अमेरिकी सैन्य आक्रमणको कड़ा निन्दा, राष्ट्रिय सार्वभौमिकताको खुला उल्लंघन भएको आरोप।
1: र इन्फामाथि फेरि निलम्बनको खतरा, फिफा र एएफसीले राखे प्रसंग बागे लिखित स्पष्टीकरण।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाङ लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्।
3: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। परराष्ट्र मन्त्री शिशिर खनालले सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्तिको जवाब दिनुभएको छ। यही जेठ 17 गते प्रधानमन्त्री शाहले प्रतिनिधि सभाको बैठकमा सांसदहरूका प्रश्नको जवाब दिने क्रममा नेपालले पनि भारतको जमिन मिचेको अभिव्यक्ति दिनुभएको थियो। सो अभिव्यक्तिको विरोधमा विपक्षी दलले संघीय संसदका दुवै सदन चल्न दिएका थिएनन्। लामो रस्साकसीपछि विपक्षी दलले आज प्रतिनिधि सभाको बैठकमा परराष्ट्र मन्त्री खनाललाई बोल्न दिएका हुन्। हिजो बोल्न नपाएका परराष्ट्र मन्त्री खनालले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति क्रसर बोर्डर अकुपेशनसँग सम्बन्धित रहेको भन्दै बचाव गर्नुभएको छ।
4: नेपाल भारत सिमाना अन्तर्गत सुस्ता र लिम्पियाधुरा, लिपुलेक तथा काले पानी क्षेत्रमा नक्साङ्कन हुन बाँकी रहेको छ। ती स्थान बाहेक अन्य केही स्थानहरूमा क्रस बोर्डर अकुपेशन तथा 10,000 अतिक्रमणको समस्याहरू विद्यमान छन्। सम्माननीय प्रधानमन्त्रीज्यूले संसदमा उल्लेख गर्नुभएको विषय मूलत 10,000 क्षेत्र अतिक्रमण र क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित छन्। नेपाल भारत सीमा निर्धारण गर्दा नदी सिमाना क्षेत्रमा फिक्स्ड बाउन्ड्री प्रिन्सिपल अवलम्बन गरिएकोले क्रस बोर्डर अकुपेशन भई एक देशका नागरिकले अर्को देशको भूभागभित्र पर्ने जग्गामा खेतीपाती गर्ने तथा बसोबास गर्ने अवस्था रहेको छ।
0: प्रधानमन्त्रीको अभिव्यक्तिको आशयबारे सोही दिन परराष्ट्र मन्त्रालयले विज्ञप्ति मार्फत स्पष्ट पारेको उल्लेख गर्दै उहाँले सीमा विवादका विषय कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न दुवै देशका सरकार तत्पर रहेको बताउनुभयो। भारतसँगको सीमा विवाद सुल्झाउन प्रधानमन्त्रीले इंग्ल्याण्डसँग पनि कुरा भइरहेको बताएपछि तेस्रो पक्षलाई तानिएको भन्दै आलोचना भइरहेको छ। परराष्ट्र मन्त्री खनालले त्यसबारे पनि प्रस्ट्याउने प्रयास गर्नुभयो।
4: सम्माननीय प्रधानमन्त्रीज्यूले 2083 जेठ 17 गते संघीय संसदमा नेपालको सीमा सम्बन्धी विषयमा जवाफ दिने क्रममा नेपालको सीमाङ्कन सन् 1816 को सुगौली सन्धिसँग प्रत्यक्ष रूपमा सम्बन्धित भएकोले मित्र राष्ट्र संयुक्त अधिराज्यको नाम उल्लेख गर्नुभएको हो। यसमा तेस्रो पक्षको मध्यस्थता हामीले खोजेका होइनौ, खालि तत्कालीन अवस्थाको थप सन्दर्भ सामग्री रेफरेन्स मटेरियल्सहरू केही भए ती स्वाभाविक रूपमा समस्या समाधानमा सहयोगी हुन सक्ने हुनाले आवश्यक परेमा त्यसको उपयोग गर्ने विषयलाई सम्माननीय ज्यूले इंगित गर्नुभएको हो।
0: मन्त्री खनालले नेपाल भारत सीमा व्यवस्थापन सम्बन्धी संयुक्त कार्य समूह ज्वाइन्ट वर्किङ ग्रुप अन बोर्डर म्यानेजमेन्टको बैठक आगामी अगस्तमा आयोजना गरिएको जानकारी पनि गराउनुभयो। उहाँका अनुसार नेपाल र भारत बीचको समन्वय, सहकार्य र साझेदारीलाई थप प्रभावकारी बनाउन स्थापित विभिन्न द्विपक्षीय संयन्त्रलाई पुनः सक्रिय बनाइएको छ। उहाँले नेपाल भारत सीमा क्षेत्रमा हराएका सीमा स्तम्भहरूको मर्मत पुनर्स्थापना र पुनर्निर्माणको काम अघि बढ़िरहेको पनि बताउनुभयो। उहाँले हाल संयुक्त फिल्ड सर्वे टोलीले विभिन्न स्थानमा स्थलगत काम गरिरहेको र यसका लागि चारवटा छुट्टा छुट्टै टोली परिचालन गरिएको बताउनुभयो। त्यसक्रममा उहाँले आफ्नो भारत भ्रमणबारे पनि जानकारी गराउनु भएको थियो।
1: परराष्ट्र मन्त्रीपछि बोलेका विपक्षी दलका नेताहरूले प्रधानमन्त्रीले नै संसदमा उपस्थित भएर जवाफ दिनुपर्ने बताएका छन्। उनीहरूले प्रधानमन्त्रीलाई संसदमा उपस्थित हुन रूलिङ गर्न र सीमा सम्बन्धी उक्त अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता विश्वराज आङदेन्देले प्रधानमन्त्रीको अभिव्यक्तिको समर्थन गर्ने सत्तापक्षका सांसदहरूको भूमिका देखेर आफू लज्जित भएको टिप्पणी गर्नुभएको छ।
5: जब प्रधानमन्त्रीजीले त्यस्तो बोल्नुभयो तब राष्ट्रपाका माननीय सदस्यज्यूहरूले जो मेरो व्यक्तिगत चिन्जानको पनि हुनुहुन्छ, मेरो अत्यन्तै धेरै आदरणीय पनि हुनुहुन्छ, मेरो समकालीन साथीहरू हुनुहुन्छ, उमेरले सानो होला बुद्धिले धेरै ठूलोहरू हुनुहुन्छ, समर्थनमा ठोक्नु भएको त्यो टेबलको ट्याङ ट्याङ ट्याङ त्यो आवाजले आज पनि मलाई चैनले निन्द्रा आउन दिएको छैन। यति त म भन्छु मापाउ सभा महोदय, मैले यो जन्ममा देखेको अहिलेसम्मकै सबैभन्दा लज्जास्पद र सबैभन्दा दुःखद दृश्य थियो। म दुःख व्यक्त गर्दछु।
1: त्यति मात्र होइन, आङदेन्देले सरकारको नीति कार्यक्रम राष्ट्रपतिले वाचन गरिरहँदा प्रधानमन्त्री संसदबाट हिँडेको, प्रधानमन्त्रीलाई बढ़ुवाका लागि मेसेज पठाउँदा बिना पक्राउ पुर्जी कर्मचारी पक्राउ परेको र सामाजिक सञ्जालमा मजाक उडाएको गृहमन्त्री सुदन गुरूङलाई सरकारी छानबिन समिति बनाएर चोख्याएको भन्दै आपत्ति जनाउनुभयो। प्रधानमन्त्री बालिनमाथि मात्र होइन, उहाँले रासोपा सभापति रवि लामिछानेको अहिलेको भूमिकामाथि पनि प्रश्न उठाउनु भएको छ। पहिले टीभीमा कार्यक्रम चलाउँदा करका दर हेरफेर गरेका अर्थमन्त्रीमाथि आगो ओकल्नेहरू अहिले बरफ किन, आङदेन्देको प्रश्न थियो।
5: सुशासनको नारा दिएर चुनाव जित्ने तर संसदलाई भ्रष्टाचारको मुद्दा लागे निलम्बन नहुने गरी संसदको नियमावली बनाउने, छानबिन आयोगका नाममा छलछाम आयोग बनाउने, तब प्रतिवेदन पढ्नै परेन, दोषविहीन करार, आफै झाँक्री, फेरि आफै पुरस्कृत हुने, यो पनि लेखिराख्नु भएको होला। हिजो प्रश्न गर्दा मन्त्रीको बारे प्रश्न उठ्दा सबै आगो, आज अर्थमन्त्रीको बारे गम्भीर प्रश्न उठ्यो, सबै बरफ किन।
1: भारत भ्रमणमा जानुभएका लामिछानेले त्यहाँ सीमाको कुरा नगरेको तर नेपाल फर्केर ढोल बजाएर समस्या समाधान नहुने भनेर गैर जिम्मेवार अभिव्यक्ति दिएको बताउनुभयो। नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले रासोपाका तत्कालीन महासचिव मुकुल ढकालले लगाएको आरोप अहिले मिलेको दावी गर्नुभएको छ।
6: कुनै शीर्ष नेताले प्रधानमन्त्री हुनको निम्ति म जे पनि गर्न तयार छु, जे पनि सम्झौता गर्न तयार छु, यो कुरा भारतको प्रधानमन्त्रीसम्म पुर्याइदिनु पर्यो, त्यो जिम्मेवारी मलाई दिएका थिए भन्ने मुकुल ढकालको त्यो खुलासा त अहिले पनि चाहिँ इतिहासका पानाहरूमा चाहिँ पल्टाएर हामीले हेर्ने हो भने हामी त्यो भेटाउन सक्छौ। त्यो बिन्दुलाई अहिलेको यो बिन्दुसित जोड्ने हो भने चाहिँ हामी यो संकटको स्रोतहरू चाहिँ बुझ्न सक्छौ। फेरि
1: बादलले अहिलेको नेपालको राजनीतिक संघर्ष पाकिस्तानी मोडलतिर उन्मुख रहेको, रासोपाकी एक सांसदको आशंका रहेकोतर्फ ध्यानकर्षण गराउनु भएको छ।
6: नेपाल कतै पाकिस्तानी मोडलतिर त उन्मुख छैन, नेपालको शासन व्यवस्था, नेपालका शासकहरूको चाहिँ कार्यशैली कतै त्यो दिशातिर उन्मुख त छैन भन्ने गम्भीर आशंका स्वयं रासोपाका सांसदले पनि उठाउनु भएको छ।
1: नेकपा र राप्रपाका सांसद बोलेपछि सभामुख डोलप्रसाद अड्याले संसदको कार्यसूची अघि बढ़ाउन खोज्दा श्रम संस्कृति पार्टीका सांसदहरूले बोल्नकै लागि नाराबाजी गरेका थिए। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बिना अनुमति उठेर लगातार बोलेपछि सभामुखले बोल्न नदिएरै कार्यसूची अघि बढ़ाउनु भएको थियो। ओइलमा पुगेर केही बेर नाराबाजी गरेपछि मात्रै सभामुखले साम्पाङलाई बोल्न दिनुभएको थियो। विपक्षी दलका सांसदको अभिव्यक्तिमा सत्तापक्षका सांसदले नियम आपत्ति जनाएका थिए। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाकी सांसद रिमा विश्वकर्माले साम्पाङको शैली बारे सदनको ध्यानकर्षण गराउनु भएको थियो।
7: प्रतिनिधि सभा नियमावलीको 21 कमा प्रष्ट रूपमा लेखिएको छ, सभामुखको ध्यानकर्षण गर्नको निमित्त उठ्नुपर्ने र सभामुखले निजको नाम बोलाएपछि वा इशारा गरेपछि मात्र बोल्नुपर्ने। घमा पनि स्पष्ट लेखिएको छ, अशिष्ट, अशिशील, अपमानजनक, आपत्तिजनक शब्द वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने गरी बोल्न र कुनै व्यक्ति, जाति, धर्म, भाषा वा लिङ्गलाई होच्याउने वा अरू कुनै किसिमले असर पर्ने गरी बोल्न र असंसदीय शब्द प्रयोग गर्न नहुने। प्रतिपक्ष दलका माननीयहरूले पटक पटक यस सदनको अपमान गर्दै नियमावलीको उल्लंघन गर्नुभएका कारणले म सदनको यस विषयमा गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु।
1: त्यस्तै कांग्रेस संसदीय दलका नेता आङदिम्बेकको अभिव्यक्तिमा रासोपाकी अर्के सांसद समीक्षा बासकोटाले नियमापत्ति जनाउनु भएको थियो।
8: यहाँ हामी सदनको चिर हरण गरेको हेर्न आएको होइन। 35 वर्षदेखि बेथितीको बोझ बोकेर नागरिकको चिर हरण भएको चाहिँ हामी मेटाउन आएको हो। त्यही भएर म भन्न चाहन्छु सम्माननीय सभामुख महोदय, संसदको चिर हरण भन्ने शब्द र विपक्ष सत्ता पक्षका 182 जना सांसदलाई जुन मुर्दा शान्ति भनेर मुर्दाको स्वरूप दिएको छ, यो आपत्तिजनक छ, यो रेकर्डबाट हटाइयोस् भन्न चाहन्छु।
0: नेपाल परिवेशमा बजेट माथिको छलफलमा विपक्षी दलको आक्रोश लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
9: डिजिटल ब्याङ्किङका लागि आवश्यक सतर्कता अपनाऊ। डिजिटल ब्याङ्किङ कारोबारका लागि सार्वजनिक स्थानका वाईफाई नेटवर्क प्रयोग गर्दा तपाईँको ब्याङ्किङ विवरणमा अनधिकृत व्यक्तिको पहुँच पुग्ने जोखिम हुन्छ। यस्ता नेटवर्कमा विभिन्न ह्याकरले वित्तीय विवरणमा पहुँच पुर्याई सोको दुरूपयोग गर्न सक्छन्। तसर्थ आफ्नो व्यक्तिगत तथा ब्याङ्किङ विवरणको सुरक्षा सुनिश्चित गर्न सुरक्षित र विश्वसनीय नेटवर्क मार्फत मात्र अनलाइन ब्याङ्किङ कारोबार गर्नुपर्दछ। अनलाइन ब्याङ्किङ कारोबार गर्दा ब्याङ्कको आधिकारिक वेबसाइट र एप्लिकेशनको प्रयोग गरी कारोबार गर्ने पासवर्ड र पिन कोड समय समयमा परिवर्तन गर्नुपर्दछ। साथै वित्तीय कारोबार सम्बन्धी ओटीपी र पिन कोड आफूसँग सुरक्षित राख्नुपर्दछ। सार्वजनिक स्थानका वाईफाई नेटवर्क प्रयोग गरी विद्युतीय ब्याङ्किङ कारोबार गर्दा सचेत बनाऊ। नेपाल राष्ट्र ब्याङ्क वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
10: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
11: मार्बल।
12: मार्बलका सिपिभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाट ब्रान्ड। साथै मार्बलका युपिभीसी प्रोडक्टहरू लेड फ्री, युभी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
13: सुरक्षा घरको साथ जीवन दर्शन।
14: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज।
0: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
1: अवरोध हटेसँगै प्रतिनिधि सभामा आर्थिक वर्ष 2083-84 बजेटमाथि छलफल शुरू भएको छ। आजको बैठकमा 7 जना सांसदले धारणा राखेका छन्। नेपाली कांग्रेसका सांसद नरेन्द्र कुमार केरूङले 35 वर्षसम्म देशमा केही भएन भन्ने रासोपाका सांसदहरूको भाष्य गलत भएको दावी गर्नुभयो। 2008 सालको पहिलो बजेट र वर्तमान बजेटको आकार भेद तुलना गर्दै विगतको योगदानलाई अवमूल्यन नगर्न सुझाव दिनुभयो।
15: 2008 सालबाट प्रारम्भ भएको हाम्रो बजेटको इतिहासमा यसपटक हामीले हाम्रा विद्वान अर्थमन्त्रीज्यूबाट ती सबै जनताहरूलाई समय सापेक्ष रूपमा सम्बोधन होला भन्ने हामीले अपेक्षा गरेका थियौं। अत्यन्तै प्रचण्ड रूपमा प्राप्त भएको बहुमतलाई जनताको पक्षमा सदुपयोग होला भन्ने हामीले आशा गरेका थियौं, अपेक्षा गरेका थियौं, तर अपेक्षित रूपबाट त्यो हुन सकेन।
1: नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद पुष्पराज कण्डेलले बजेटको आकार ठूलो देखिए पनि स्रोत अनिश्चित नरहेको बताउनुभयो। धेरैजसो राजस्व स्रोत अप्रत्यक्ष करमा जोडिएकाले यो बजेटले सर्वसाधारणहरूलाई मारमा पार्ने भन्दै प्रतिगामी बजेटको संज्ञा दिनुभयो।
16: मूलत अप्रत्यक्ष करमा जोड़ दिएको छ यो बजेट, त्यसमा पनि मूल्य वृद्धि करमा नै जोड़ दिएको छ र प्रत्यक्ष कर र त्यसमा पनि आयकरको भार कम गर्ने सोच देखिन्छ। अप्रत्यक्ष कर आफै प्रतिगामी कर हो, जसको मूल भार जन समाजका तल्लो वर्गका मानिसहरूले वहन गर्नुपर्ने हुन्छ। अप्रत्यक्ष करबाट उठेको रकम समाजको तल्लो वर्गमा पुर्याउने हिसाबले खर्च गर्ने काम भएमा त्यसलाई केही रिकभर गर्न सकिन्छ, कर न्याय प्राप्त गर्न सकिन्छ, तर यो बजेटले त्यतातर्फ पनि ध्यान दिएको देखिँदैन।
1: त्यस्तै श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले सीमा क्षेत्रमा बजेट प्रयोग गर्नुपर्ने सुझाव दिनुभयो। सांसद राईले भौगोलिक समावेशिताको आधारमा बजेट विनियोजन गर्न सुझाव दिनुभयो।
17: सरकारसम्मले सीमा क्षेत्रमा सबैभन्दा बढी बजेटहरू लानु पर्यो। त्यहाँ कम्तीमा त कालो पनि लिपुले लिपियाधुरक हामी कुरा गर्छौँ, त्यहाँ त यस्तो अवस्था छ, हामीले त पुलै निर्माण गरेको छ त्यहाँनिर, यहाँलाई थाहै छ। त्यसै कारणले गर्दाखेरि हामीले लाने बजेटहरूमा कम्तीमा जहाँ जहाँ सीमा क्षेत्र छ त्यहाँ बढीभन्दा बढी बजेट खनाएर त्यहाँ तपाईँको सबैको आधारभूत आवश्यकताहरू बाटो घाटहरू राम्रो बनाइदिनुपर्छ। र फेरि भन्न चाहन्छु हिमाल र पहाडलाई कहिले पनि नहेपियोस्, सहर केन्द्रित बजेट नल्याइयोस्। हस्, धन्यवाद।
1: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाकी सांसद लिमा अधिकारीले विगतको तुलनामा यसपटकको बजेट निकै रूपान्तरणकारी रहेको दावी गर्नुभयो।
11: अर्थतन्त्रको समग्र समस्याहरूलाई स्थायी रूपमै समाधान गर्नका लागि एउटा गहिरो सर्जिकल अपरेशनका रूपमा यो बजेट आएको छ। यसले नेपालको अर्थतन्त्रको व्यापक पुनर्संरचना मात्र होइन कि शासकीय सुधारको पनि पुनर्संरचनाको लय समातेको मैले अनुभूत गरेको छु।
1: रासोपाकै अर्का सांसद विपिन आचार्यले यो सरकारले एआई प्रविधिबारे ल्याएको नयाँ नीति प्रशंसनीय रहेको बताउनुभयो।
0: रासोपाकै अहिले महाधिवेशनको तयारी पूर्व प्रदेशको अधिवेशन चलिरहेको छ। आज कोशी प्रदेश अधिवेशनमा सहमति हुन नसक्दा नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढ़ाइँदैछ, जहाँ छ जनाको सभापतिमा दावी छ भने सदस्यका लागि 76 जनाको दावी रहेको छ। हिजो शुरू गरिएको बागमती प्रदेश अधिवेशनको निर्वाचन प्रक्रियामा प्रवेश गरेर स्थगित भएको छ। भोलिका लागि घोषणा भएको मध्य प्रदेशको अधिवेशन निर्धारित अवधि अगावै हिजो अनिश्चितकालका लागि स्थगित गरिएको थियो। केन्द्रीय समितिको निर्णय अनुसार 29 गते गण्डकी प्रदेश अधिवेशन, 30 गते लुम्बिनी प्रदेश अधिवेशन, 31 गते कर्णाली प्रदेश अधिवेशन र असार 1 गते सुदूरपश्चिमको प्रदेश अधिवेशन हुनेछ। त्यसपछि राष्ट्रिय महाधिवेशन चितवनमा हुनेछ।
1: सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप गरिएको छ। आयोगले 2063 सालदेखि 2082 चैतसम्म सार्वजनिक उच्च पदमा रहेका, राजनीतिक दल सेवानिवृत्त भएका, पदबाट हटिसकेका पदाधिकारी र तिनका परिवारको नाममा रहेको सम्पत्ति विवरण बुझाउन जेठ मसान्तसम्म समय दिएको थियो। तर सम्पत्ति विवरण बुझाउने दायराभित्र परेका पदाधिकारीले आफूहरूले सम्पत्ति सम्बन्धी विवरण संकलनका क्रममा रहेको र समय अपुग भएको जनाएपछि अन्तिम पटकका लागि विवरण बुझाउने गरी 1 महिना म्याद थप गरिएको आयोगका अध्यक्ष राजेन्द्र कुमार भण्डारीले जानकारी दिनुभयो। जेएनजी आन्दोलनका क्रममा कतिपय कार्यालय आगजनीमा परेर विवरण संकलनमा कठिनाई भएको हुन सक्ने अनुमान गरिएको छ। आयोगले निर्धक्क र निष्क्रिय भएर सम्पत्ति सम्बन्धी प्रमाण राखेर आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ।
0: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी प्रमुख सचेत खुशबु ओलीले संसदमा बोलेकै भरमा आफूलाई बलात्कार र ज्यान मार्ने धम्की आएको विषय उठाएपछि गृहमन्त्री सुदन गुरूङले छानबिन गरेर कार्यवाही गर्ने आश्वासन दिनुभएको छ। आजको बैठकमै ओलीलाई भेटेर गृहमन्त्री गुरूङले दोषीमाथि कार्यवाही अघि बढ़ाउने भन्दै प्रक्रियामा जान आग्रह गर्नुभएको थियो।
1: सर्वोच्च अदालतले सिराहामा परीक्षामा जफत गरिएका मोबाइल फोन र त्यसमा रहेका डाटा नष्ट नगर्न अन्तरिम आदेश जारी गरेको छ। अधिवक्ता अनिल कुमार शाह लगायतले तयार गरेको रिटमा आज न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले सुनवाई गर्दै यो आदेश गरेको हो। जिल्ला प्रशासन कार्यालय सिराहाको 2082 वैशाख 13 गतेको सूचनाका आधारमा परीक्षा हलभित्र भेटिएका मोबाइल र त्यसको डाटा जफत गरी नष्ट गर्ने कार्य नगर्न र नगराउन अदालतले सरकारका नाममा अन्तरिम आदेश दिएको छ। रिटर्न निवेदकको तर्फबाट अधिवक्ताहरू विकास यादव र अनिल कुमार शाहले बहस गरेका थिए। बहसपछि अदालतले सुविधा र सन्तुलनको दृष्टिले मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म ती सामग्री नष्ट गर्न नकुने ठहर गरेको छ। यो विषयमा 15 दिनभित्र महान्यायाधिवक्ताको कार्यालय मार्फत लिखित जवाब पेश गर्न कारण देखाउ आदेश समेत जारी गरेको छ। त्यस्तै सर्वोच्च अदालतले ट्रेड युनियन खारेज गर्ने निर्णय विरूद्ध परेको रिट निवेदनमाथिको सुनवाई नसकिएपछि हेर्दा हेर्दैमा राखेको छ।
0: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय खेलकुद सहितका समाचार बाँकी नै छन्।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com बाट पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले संचालनका लागि स्वीकृत भन्दा बढ़ी संख्यामा शैया संचालन गरेर सेवा दिएका देशभरका 11 ठूला निजी मेडिकल कलेज तथा अस्पतालहरूलाई जरिवाना गराएको छ। जरिवाना तिर्नेहरूमा देशका सबैभन्दा धेरै बिरामी सेवा लिन जाने निजी मेडिकल कलेज अस्पताल रहेका छन्। यसमा काठमाडौँ मेडिकल कलेजदेखि मेडिसिटी अस्पतालसम्म रहेका छन्।
3: वीर अस्पतालमा कार्यरत चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स अन्तर्गतका रेजिडेन्ट डाक्टरहरूले वैशाख महिनाको निर्वाह भत्ता नपाएको भन्दै आन्दोलनको घोषणा गरेका छन्। रेजिडेन्ट एसोसिएशन अफ न्याम्सले आज विज्ञप्ति जारी गर्दै प्रशासनलाई 72 घण्टाको अल्टिमेटम दिएको छ। उक्त समयभित्र आफ्नो माग पूरा नभए आन्दोलन गर्ने उनीहरूको चेतावनी छ।
4: स्वास्थ्य बीमा मार्फत उपलब्ध गराइने र निजी औषधि पसलहरूमा बिक्री हुने औषधिको गुणस्तरमा कुनै भिन्नता नरहेको पाइएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले राष्ट्रिय सतर्कता केन्द्रसँगको समन्वयमा गरेको तुलनात्मक गुणस्तर विश्लेषणले दुवै माध्यमबाट उपलब्ध हुने औषधिहरू समान रूपमा गुणस्तरीय र स्वीकृत मापदण्ड अनुकूल रहेको देखाएको हो।
3: पछिल्लो केही हप्ता यता बर्ड फ्लू संक्रमणका कारण कुखुरा र अण्डा नष्ट गर्ने क्रम बढ़ेको छ। हालसम्म 5,53,750 चेतावनी छ।
4: स्वास्थ्य बीमा मार्फत उपलब्ध गराइने र निजी औषधि पसलहरूमा बिक्री हुने औषधिको गुणस्तरमा कुनै भिन्नता नरहेको पाइएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले राष्ट्रिय सतर्कता केन्द्रसँगको

0: कुखुरा र स्थानीय जातका कुखुरा नष्ट गरिएको हो।
1: मिलेनियम च्यालेन्ज अकाउन्ट एमसीए नेपालले दुई नयाँ सब स्टेशन र 297 किलोमिटर प्रसारण लाइन निर्माण कार्य शुरू गरेको छ। एमसीए नेपाल विकास समितिले आज मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी नेपाल कम्प्याक्टको विद्युत प्रसारण आयोजना अन्तर्गत रातमाटे सब स्टेशन र नयाँ दमौली सब स्टेशन तथा 297 किलोमिटर लामो जलविद्युत प्रसारण लाइनको निर्माण कार्य औपचारिक रूपमा शुरू गरेको हो।
0: लगातार चार कारोबार दिन घटेको नेप्से परिसूचक आज सामान्य अंकले बढ़ेको छ। नेप्से 2.57 अंकले बढ़ेर 2736 बिन्दुमा कायम भएको छ। आज 4,29,74,00,00,000 रूपियाँको कारोबार भयो। बजार बढ्दा 127 कम्पनीको शेयर मूल्य बढ्यो। 134 कम्पनीको शेयर मूल्य घट्दा 10 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
1: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। इरानले आफ्नो सार्वभौमिकता र क्षेत्रीय अखण्डतामाथि आक्रमण भएको भन्दै अमेरिकी सैन्य कार्यवाहीको कड़ा निन्दा गरेको छ। इरानी विदेश मन्त्रालयले आज जारी गरेको विज्ञप्तीमा स्टेट अफ होर्मुज क्षेत्रमा अमेरिकी सैन्य हेलिकप्टर दुर्घटनापछि संयुक्त राज्य अमेरिकाले इरानको दक्षिणी क्षेत्रमा सैन्य आक्रमण गरेको आरोप लगाएको छ। अमेरिकी आक्रमणले अन्तर्राष्ट्रिय कानून तथा इरानको राष्ट्रिय सार्वभौमिकताको खुला उल्लंघन गरेको इरानको आरोप छ। त्यसको प्रतिक्रिया स्वरूप इरानी सशस्त्र बलले आत्मरक्षाको अधिकार प्रयोग गर्दै मध्य पूर्व स्थित अमेरिकी सैन्य आधार र सम्पत्तिलाई लक्षित गरी जवाफी कार्यवाही गरेको जनाएको छ। इरानले क्षेत्रीय देशहरूलाई आफ्नो भूमि र सैन्य सुविधा इरान विरूद्धका आक्रमणकारी गतिविधि तथा संगठित अपराधका लागि प्रयोग हुन नदिन आग्रह गर्दै भविष्यमा त्यस्ता गतिविधि दोहोरिएमा जवाफी कदम चालिने चेतावनी दिएको छ।
0: नेपाल परिवेशमा अब खेल समाचार। विश्व फुटबलको सर्वोच्च निकाय फिफा र एसियाली फुटबल महासंघ एएफले एएफसीले राष्ट्रिय खेलकुद परिषद राखे प्रसंग इन्फा सम्बन्धी विवादमा लिखित स्पष्टीकरण माग गरेको छ। फिफा र एएफसीले राखेपलाई भोलिसम्म जवाब दिन आग्रह गर्दै आवश्यक आश्वासन प्राप्त नभए एन्फामाथि पुनः निलम्बनको कार्यवाही अघि बढ़ाउने चेतावनी दिएका छन्। फिफा र एएफसीले एन्फाका महासचिवलाई पठाएको पत्रमा राखेपले गत मे 15 पठाएको पत्रबारे उल्लेख गर्दै एन्फामाथि लगाइएको निलम्बन फुकुवा गरिएको विषयलाई स्वागत गरेका छन्। तर राखेपले गत मार्च 25 गरेको निर्णयका अन्य प्रावधानहरू अझै पूर्ण रूपमा खारिज नभएको भन्दै दुवै संस्थाले चिन्ता व्यक्त गरेका छन्।
1: नेपाली महिला क्रिकेट टोली एसिया कपमा पनि छनौट हुन असफल भएको छ। आज मलेसियामा भएको क्वार्टर फाइनलमा नेपाल थाइल्याण्डसँग 56 रनले पराजित भएको हो। थाइल्याण्डले प्रस्तुत गरेको 131 रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित 20 ओभरमा 7 विकेट गुमाएर 74 रन मात्र बनाउन सक्यो। नेपाली महिला टोली गत साता भएको एसियन गेम्सको छनौटमा पनि निर्णायक खेलमा चीनसँग पराजित भएर एसियन गेम्समा छनौट हुन असफल भएको थियो।
0: नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान दिपेन्द्र सिंह एरी आईसीसी T20I अलराउण्डरको वरियतामा 4 स्थानमा उक्लिएका छन्। आईसीसीले आज जारी गरेको नयाँ वरियता अनुसार दिपेन्द्र 5 चौथो स्थानमा उक्लिएका हुन्। उनको रेटिङ अंक पनि हालसम्मकै उत्कृष्ट 256 पुगेको छ। नेपाली ओपनर ब्याटर कुशल भुर्तेलले पनि आईसीसी T20 अन्तर्राष्ट्रिय ब्याटिङ वरियतामा 6 स्थानको छलाङ मार्दै 60 स्थानमा पुगेका छन्। हालै सम्पन्न एसियाली खेलकुद छनौटमा भुर्तेलले उत्कृष्ट प्रदर्शन गरेका हुन्। अब विश्वकप फुटबलको प्रसंग।
2: विश्वकप फुटबलको महासंग्राम भोलि राति हजारौं दर्शकको उपस्थितिका बीच शुरू हुँदैछ। उद्घाटन खेल भोलि राति नेपाली समय अनुसार 12:15 शुरू हुँदैछ। मेक्सिकोमा हुने उद्घाटन खेलका लागि विश्वभरका खेल प्रेमी त्यहाँ पुगेका छन्। अर्को खेल पर्सि बिहान 7:45 मेक्सिकोमै कोरिया गणतन्त्र र चेकिया बीच हुनेछ। यसपटक 3 देशमा विश्वकपका बाँकी खेलहरू हुँदैछन्। यसपटकको विश्वकपलाई मर्यादित बनाउन विश्व फुटबलको सर्वोच्च संस्था फिफाले केही महत्वपूर्ण नयाँ नियम लागू गर्दैछ। नयाँ नियम अनुसार खेलका क्रममा झडप वा विवादको अवस्था सिर्जना हुँदा खेलाड़ीले आफ्नो मुख छोप्न पाउने छैनन्। यदि कुनै खेलाड़ीले त्यस्तो अवस्थामा मुख छोपेको पाइएमा रेफ्रीले सिधै रातो कार्ड देखाउन सक्नेछन्। यसले भेदभावपूर्ण टिप्पणी वा अनुचित व्यवहार लुकाउने सम्भावना कम गर्ने विश्वास फिफाले लिएको छ। त्यस्तै रेफ्रीको निर्णयको विरोधमा सामूहिक रूपमा मैदान छाड्ने वा अन्य खेलाड़ीलाई मैदान छाड्न उक्साउने कार्यलाई पनि कड़ाईका साथ नियन्त्रण गरिनेछ। यस्तो अवस्थामा खेलाड़ी वा टोलीका अफिसियललाई रातो कार्ड

0: देखाइनेछ भने खेल नै प्रभावित भए सम्बन्धित टोलीले खेल गुमाउन सक्नेछ। यसपटक भिडियो असिस्टेन्ट रेफ्री अर्थात भीएआर को भूमिका पनि थपविस्तार गरिएको छ। अब स्पष्ट रूपमा गलत दोस्रो पहिलो कार्ड, गलत खेलाड़ीलाई कार्ड दिइएको अवस्था तथा गलत रूपमा प्रदान गरिएको कर्नर किकको निर्णयमा समेत भीएआरले हस्तक्षेप गर्न सक्नेछ। समय खेर फाल्ने प्रवृत्तिलाई रोक्न पनि नयाँ व्यवस्था गरिएको छ। गोलरक्षकले बल अनावश्यक रूपमा धेरै समय समातेर राखे वा खेल शुरू गर्न ढिलाइ गरे रेफ्रीले 5 सेकेण्डको काउन्ट डाउन शुरू गर्नेछन्। समयभित्र बल रिलीज नभए विपक्षी टोलीलाई कर्नर किक प्रदान गर्न सकिने व्यवस्था गरिएको छ। थ्रो इनमा ढिलाइ गरे पनि बल विपक्षी टोलीलाई दिन सकिनेछ। खेलाड़ी परिवर्तनका क्रममा पनि नयाँ समय सीमा तोकिएको छ। प्रतिस्थापन गरिएका खेलाड़ीले 10 सेकेण्डभित्र मैदान छाड्नुपर्नेछ, अन्यथा मैदान प्रवेश गर्न लागेको खेलाड़ीले 1 मिनट कुर्नुपर्ने हुन सक्छ। घाइते खेलाड़ीको उपचार सम्बन्धी नियममा पनि परिवर्तन गरिएको छ। मेडिकल स्टाफले मैदानमै उपचार गरेपछि अधिकांश अवस्थामा ती खेलाड़ीले खेल पुनः शुरू भएपछि कम्तीमा 1 मिनट मैदान बाहिर बस्नुपर्नेछ। यसले चोटको बहानामा समय खेर फाल्ने प्रवृत्ति कम हुने अपेक्षा गरिएको छ। फिफाले यी नियमहरूले खेललाई अझ व्यवस्थित, निष्पक्ष र दर्शक मैत्री बनाउने विश्वास व्यक्त गरेको छ। विश्वकप 2026मा 48 टोली सहभागी हुँदैछन् र कुल 104 खेल खेलाइनेछ। नयाँ ढाँचा र नयाँ नियम सहितको यो विश्वकप फुटबल इतिहासकै सबैभन्दा ठूलो संस्करण बन्ने अपेक्षा गरिएको छ।
1: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
2: प्रधानमन्त्रीको अभिव्यक्ति बारे परराष्ट्र मन्त्रीको जवाफ, विपक्षी दलका नेताले बोलेसँगै खुल्यो सदनको अवरोध,
1: विपक्षी दलका सांसदको अभिव्यक्तिमा पनि सत्ता पक्षको नियम आपत्ति, चरम संस्कृति पार्टीको नाराबाजीपछि बजेटमाथिको छलफल शुरू,
2: परीक्षामा जफत गरिएका मोबाइल फोन नष्ट नगर्न सर्वोच्चको अन्तरिम आदेश, ट्रेड युनियन खारेज गर्ने रिट निवेदनमाथिको सुनवाई हेर्दा हेर्दैमा,
1: इरानद्वारा अमेरिकी सैन्य आक्रमणको कड़ा निन्दा, राष्ट्रिय सार्वभौमिकताको खुला उल्लंघन गरेको आरोप,
2: र इन्फामाथि फेरि निलम्बनको खतरा, फिफा र एएफसीले राखेपछिसँग मागे लिखित स्पष्टीकरण।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो, प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत पिता हुन्छौ, नमस्कार।
3: खै जन्मदाता दिनुस् त।
4: जन्मदाता गरेको छैन नि म्याडम।
3: लौ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि।
4: हो र, मलाई त थाहा नै थिएन म्याडम।
3: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
4: पहिला कसैले भनेन?
5: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
6: जन्म र मृत्युदाता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
6: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
8: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गरे ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
7: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
8: लौ उसो भए म सामान लिन गइहाले।
7: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
8: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ सम्पर्क मोबाइल नम्बर 9858303504
7: श्री स्वर्गदारी महाप्रभुको जय दाङको सान रुन्टी ब्रान्ड सामान गुणस्तरमा दम छ मूल्य आधा कम छ
8: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस् प्रभु लघु उद्योग घोराही 15 दाङ
9: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
10: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
11: मलाई मुख र घाँटीको क्यान्सर छ बाँचेर पनि म मरे तुल्य भए
12: म अलिकति पनि हिँड्न सक्दिन श्वास प्रश्वासमै समस्या देखियो
13: धुम्रपान गर्न छोडौ स्वस्थ जीवन बाँचौ नेपाल सरकार विज्ञापन बोर्ड
14: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
15: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
14: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
15: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही टाङमा
14: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा महिनावारी अनियमितता बाँझोपनको समस्या यौनाङ्ग चिलाउने गनाउने र पानी बग्ने आन खस्ने तल्लो पेट दुख्ने ढाड दुख्ने पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने पाछे घरको मुखको क्यान्सरको जाँच स्टनको गाँठा कुची र अन्य समस्या सुरक्षित प्रसुति सेवा पाछे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच
15: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा रिमाल हुनुहुन्छ
16: जन शाहीद्वारा अनुहारमा चाया कालो पोतो आउने डन्डीफोर पुरानो दाग एलर्जी आउने अनुहारमा चाउरेपना आउने कुष्ठरोग लुतो बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ
14: गर्दन हाड कम्मर दुख्ने जोर्नी जाम भएको युरिक एसिड बढेको हड्डी भाँचिएको शरीर लाटो हुने झमझमाउने नसा च्यातिएको हाट गोडा जोर्नी अरो हुने हड्डी खिएको
15: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस् हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा बेलवासै हाड जोड्ने तथा नसा रोग विशेषज्ञ
16: जेनेरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा फोक्सो दम थाइराइड प्रेसर पेट कलेजो बाघ मृगौलाको उपचार दीर्घ रोगको उपचार उच्च रक्तचाप मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार डेङ्गु टाइफाइड निमोनिया र भाइरल ज्वरोको उपचार मुटुको धड्कन बढ्ने कलेजो सम्बन्धी समस्या जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान ग्यास्ट्रिक कब्जियत पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार दम खोकी पुरानो छातीको संक्रमणको उपचार टाउको दुख्ने पिनास नसा च्यापिएको र जोर्नी दुख्ने रगत पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
14: कम तौल दुध नचुस्ने निमोनिया जन्डिस दम पेटको समस्या छातीको समस्या मस्तिष्क ज्वरो टिबी नाकबाट रगत बग्नु जिउमा तथा घाँटीमा बिर्खा देखिनु छारे रोग मृगी निमोनिया रक्त अल्पता हुटुको समस्या बाल बालिकामा देखिने चिरचिरापन छारे रोग मस्तिष्क ज्वरो बाथ रोग माइग्रेन ग्रोथ पेन छातीको समस्या दम टिबी जन्डिस पेटको समस्या बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार
15: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस् हामी कहाँ हुनुहुन्छ बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल
14: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्
15: जसका लागि मोबाइल नम्बर छ 9858743123 9848007677 र ल्यान्डलाइन फोन नम्बर 0825916770
14: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
2: होइन, के भाछ र तपाईलाई
1: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
2: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या?
3: अरे काका, यस्तो लागि त घोराही दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
4: हो, यदि तपाईलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेशन, छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
5: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिर आउने, पेट बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, बात जोड्नेको दुखाई, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, गन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
2: त्यति मात्र कहाँ हो र, हामी कहाँ जाड, रक्सी, सुर्ती, चुरोट, छुटाउने औषधि पनि उपलब्ध छ।
5: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803, 98-65-44-83-83।
4: विकल्प आयुर्वेद क्लिनिक घोराही दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।
6: लौ न लौ लौ, चट्याङ पर्ने आटो सबैजना यता आओ त, यता यो ठुलो रुखको फेदमा बसौ।
7: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
8: हो र?
7: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
8: अनि चट्याङ पर्दा जोगिन अरू के गर्नुपर्छ?
7: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
8: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
7: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतः दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: त्यही डालोमा होला दाना, हालिदेऊ नानी।
11: खै योमा त दाना छैन, कहिलेदेखि भन्दा छु दाना छैन कहाँबाट ल्याउने हो भनेर, तिमीले सुन्ने काम नहुन्न भने कस्तो दिमाग खराब।
10: ओहो, भुसुक्कै बिर्सेछु, जाउ जाउ दिमाग चुरी खेल्न जितै रुपा स्टोरबाट दाना लिएर आऊ त।
12: हजुर, यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिड का सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ, साथै बोइलर, लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 98-478-50-571 र 98-578-24-171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, लिबाङ, चुडिकेन, रोल्पा।

0: एनएसी नेपाली सेवाको साझा पक्षबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा प्रधानमन्त्रीको सीमा सम्बन्धी विवादित अभिव्यक्तिबारे परराष्ट्र मन्त्रीको स्पष्टीकरण भन्छन्।
1: आफ्नो उपभोगमा रहेको जग्गाको दावी दुवै पक्षले गर्ने गरेका छन्। प्रधानमन्त्रीज्यूको भनाईको सन्दर्भ यही प्राविधिक यथार्थ र क्रस बोर्डर अकुपेसनसँग जोडिएको छ।
0: निजामती सेवामा बाध्यकारी अवकाशको चर्चा बारे के भन्छन् विज्ञ?
2: उसले रिटायरमेन्ट गर्ने होइन, स्वैच्छिक रूपमा अवकाश दिनलाई एउटा राम्रो प्याकेज चाहिने भने पहिले प्रयत्न त भाव होस् खोल्ने मान्छेको।
0: र अमेरिका र इरानद्वारा एक अर्का विरूद्ध थप कार्यवाहीको नयाँ चेतावनी। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन र दहालबाट सुन्नुहोस्। इरानको सरकारी संचार माध्यमले अमेरिकी हमलामा दुईवटा रिजर्भोयरमा क्षति पुगेपछि दक्षिणी नगर सिरिकमा हजारौं मानिसहरू पिउने पानीबाट वञ्चित भएको बताएका छन्। संयुक्त राज्य अमेरिकाको सेनाले सोमबार अमेरिकी हेलिकप्टरलाई खसालिएको बदलामा इरानी निशानाहरूमा आक्रमण गरिएको जनाएको छ। त्यसको जवाफमा इरानले उक्त क्षेत्रका अमेरिकी अखडाहरूमा हमला गरेको थियो। राति भएको हमलापछि इरानी विदेश मन्त्रालयका प्रवक्ताले वाशिङटनले परस्पर बाजिने सन्देशहरूको प्रवाह, मागहरूको फेरबदल र युद्ध विरामको बारम्बार उल्लंघनबाट शान्ति सम्झौताको सम्भावनामा क्षति पुर्याएको बताए। इजरायली सेनाले दक्षिणी लेबनोनमा रहेको साइजन शहरमा हवाई आक्रमण गरेका विवरणहरू आएका छन्। फ्रान्सेली समाचार संस्था एएफपीका एकजना पत्रकारले एउटा कार जलेको देख्नु अघि विस्फोटनको आवाज सुनेको जनाएका छन्। सोमबार इजरायल र इरानले आपसी लड़ाई स्थगित गर्ने सहमति गरेका थिए र इजरायलले लेबनानको राजधानी बेरूतमाथिको आक्रमण रोकेको थियो। तर इजरायली सेनाले दक्षिणी लेबनानमा रहेको हिजबुल्लाको ठेगानामा आफूले हमलाहरूलाई निरन्तरता दिएको जनाएको छ। राष्ट्रसंघका मानवाधिकार सम्बन्धी उच्चायुक्तले आफूले द्वन्द्वका पक्षहरूले गरेको भनिएको मानवाधिकार उल्लंघनको जाँचका लागि एउटा मिशन केही समयमा नै लेबनान पठाउन लागेको बताएका छन्। पाकिस्तानले भनेको छ उसले अफगानिस्तानसम्मको सीमानामा शंकास्पद उग्रवादीहरू लुक्ने अखडाहरूमा गरेको आक्रमणमा दर्जनौं विद्रोहीहरू मारिएका छन्। संचार मन्त्री उता उल्ला तररले एउटा तालिम केन्द्र सहित चारवटा निशाना ध्वस्त बनाइएको बताए। यसअघि अफगान तालिबानले तीनवटा प्रान्तमा गरिएको आक्रमणमा बालबालिका सहित 13 जना सर्वसाधारण मारिएको बताएको थियो। दुवै पक्षका दावीको स्वतन्त्र पुष्टि हुन सकेको छैन। इस्लामाबादबाट बीबीसीकी क्यारोलिन डेभिस भन्छिन्, अफगान तालिबानका प्रवक्ताले पाकिस्तानले हत्या गरेको भन्दै बालबालिकाको विभत्स तस्वीर सार्वजनिक गरेका छन्। पछिल्लो 8 महिनामा दुवै देश बीचको सम्बन्ध नाटकीय रूपमा बिग्रिएको छ। अफगान तालिबानले यस्ता समूहलाई संरक्षण गरेको सधैँ अस्वीकार गर्दै आएको छ। बीबीसीकी क्यारोलिन डेभिस। हङकङका अधिकारीहरूले एउटा सार्वजनिक आवासीय परिसरमा गत वर्ष भएको भीषण आगलागीका घटनामा 7 व्यक्ति र 2 कम्पनी विरूद्ध मुद्दा दायर गरेका छन्। गएको नोभेम्बरमा वाङफुक कोर्टमा 7 अग्ला भवनहरूको संरचनामा आगो लाग्दा 168 जनाको ज्यान गएको थियो र म्यानमारमा सैन्य सरकार विरूद्ध लड़िरहेका विद्रोहीहरूले बीबीसीसँग जनशक्ति र उपकरणको अभावका कारण आफूहरूले पकड़ गुमाउँदै गएको बताएका छन्। नयाँ ड्रोन प्रविधि र जबरजस्ती गरिएको 10,000 सैन्य भर्तीले जुन्टालाई गुमाएका भूभाग नियन्त्रण गर्न मद्दत पुर्याएको देखिन्छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। प्रधानमन्त्री वालेन्द्र शाहको हालैको सीमा मामिला सम्बन्धी विवादित अभिव्यक्तिबारे परराष्ट्र मन्त्री शिशिर खनालले आज सदनमा उपस्थित भएर सरकारको धारणा स्पष्ट पारेका छन्। प्रधानमन्त्री शाहले केही दिन अघि सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा नेपालले पनि भारतको जग्गा मिचेको अभिव्यक्ति दिएपछि विपक्षी दलहरूले त्यसबारे जवाफको माग गर्दै सदन चल्न दिएका थिएनन्। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र विपक्षी दलका नेताहरूबीच आज बिहान भएको छलफलमा प्रधानमन्त्रीको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रीले धारणा राख्ने सहमति भएपछि सदनको कार्यवाही अघि बढ़ेको हो। एक रिपोर्ट। प्रधानमन्त्री शाह स्वयंले सदनमा उपस्थित भएर जवाफ दिनुपर्ने विपक्षी दलहरूको निरन्तरको मागका बावजूद उनी उपस्थित नभएपछि उनका तर्फबाट परराष्ट्र मन्त्री खनालले सदनमा स्पष्टीकरण दिएका हुन्। नेपालले पनि भारतको जग्गा मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति क्रस बोर्डर अक्युपेशनसँग सम्बन्धित रहेको मन्त्री खनालको दावी थियो।
1: प्राविधिक समितिको अध्ययनले कतिपय स्थानहरूमा हाल नेपालको उपयोग र उपभोगमा रहेको जग्गा भारततर्फ पर्न सक्ने र हाल भारत को उपभोग र उपयोग में रहेको जग्गा नेपाल तर्फ पर्न सक्ने देखाएको छ। आफ्नो उपभोग में रहेको जग्गा को दावी दुवै पक्षले गर्ने गरेका छन्। सम्माननीय प्रधानमन्त्री ज्यूले संसदमा राख्नु भएको भनाईको सन्दर्भ एक प्राविधिक यथार्थ र क्रस बोर्डर अकुपेशनसँग जोडिएको छ।
0: त्यस्तै भारतसँगको सीमा मामिलामा युकेले पनि सरोकार राख्नुपर्ने भन्ने प्रधानमन्त्री शाहको अभिव्यक्ति बारे परराष्ट्र मन्त्री खनालले भने,
1: यसमा तेस्रो पक्षको मध्यस्थता हामीले खोजेका होइनौ, खालि तत्कालीन अवस्थाको थप सन्दर्भ सामग्री केही भए ती स्वाभाविक रूपमा समस्या समाधानमा सहयोगी हुन सक्ने हुनाले आवश्यक परेमा त्यसको उपयोग गर्ने विषयलाई सम्माननीय ज्यूले इंगित गर्नुभएको हो।
0: परराष्ट्र मन्त्रीको प्रस्तुतिकरणपछि आफ्नो धारणा राखेका नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज अङ्गदेम्बेले प्रधानमन्त्रीको भनाईमै मात्रै अल्मलिएर संसदको अमूल्य समय खेर फाल्न नहुने निष्कर्षमा आफू पुगेको बताए। बजेट र अन्य अत्यावश्यकीय विषयहरूमा छलफलको खाँचो औल्याउँदै उनले भने,
4: प्रधानमन्त्रीजीलाई संसद नपाइएला तर प्रतिपक्षलाई संसद चाहिएको छ, उपरान्त म उहाँलाई खोज्न चाहन्न, किन भन्दाखेरि मेरो मुलुकको समस्या प्रश्नहरू उहाँको उपस्थिति भन्दा पनि ठूलो छ, संवेदनशील छ।
0: आङ्गेन्देले प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन आँट नगरेकोमा सभामुख डोलप्रसाद अर्यालमाथि पनि प्रश्न उठाए। त्यस्तै नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले परराष्ट्र मन्त्री खनालको स्पष्टीकरणप्रति विमति प्रकट गरे।
5: विदेश मन्त्रीले प्रधानमन्त्रीको पक्षबाट उहाँको वक्तव्यलाई यहाँ रक्षा गर्ने त्यो सही थियो त्यो भनाई भन्ने कुराहरू चाहिँ यहाँ भनेर जानुभयो, त्यो स्पष्टीकरणसित हामी सहमत छैनौ। त्यो स्पष्टीकरण प्रधानमन्त्रीले नै दिनुपर्छ। उहाँ यो संसदको उपहास गरेर उपेक्षा गरेर उहाँ किन यो संसदमा फेरि आउन चाहनुहुन्न, यसको चाहिँ के अर्थ हो?
0: त्यसै गरी नेपाली कम्युनिष्ट पार्टीका प्रमेश हमालले पनि परराष्ट्र मन्त्रीको स्पष्टीकरणलाई आफ्नो दलले नस्वीकार्ने बताए। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले उनकै शब्दमा प्रधानमन्त्रीका तर्फबाट भएको त्रुटिलाई मन्त्रीले सच्याउनु पर्ने परिस्थिति आएको टिप्पणी गरे। उनले प्रधानमन्त्रीको अभिव्यक्तिलाई सभामुखले नै अभिलेखबाट हटाइदिन उचित हुने धारणा समेत राखे। मुख्य प्रतिपक्षी नेपाली कांग्रेस सहितका विपक्षीहरू सदनको कार्यवाही अघि बढ़ाउन सहमत हुँदा श्रम संस्कृति पार्टीका सांसदहरूले भने परराष्ट्र मन्त्री खनालले आफ्नो भनाई राख्ने क्रममा विरोध जनाएका थिए। अब अर्को प्रसंग, सरकारले एकपटकका लागि 55 वर्ष उमेर पुगेका वा 30 वर्ष सेवा अवधि पुगेका निजामती कर्मचारीलाई अवकाश दिने गरी कानून ल्याउन लागेको प्रति कतिपय विज्ञहरूले आपत्ति जनाएका छन्। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती सेवा विधेयकको मस्यौदा तयार गरी अहिले उक्त मस्यौदा कानून न्याय तथा संसदीय मामिला मन्त्रालय पठाएको जनाएको छ। ऐन लागू हुने मितिसम्म 55 वर्ष उमेर पूरा गरेका वा 30 वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई एक पटकका लागि अनिवार्य अवकाश दिने व्यवस्था मस्यौदामा समावेश गरिएको बताइएको छ। यसै सन्दर्भमा हामीले लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनालीलाई सम्पर्क गरी शुरूमा यस्तो व्यवस्था लागू गर्नु कति उचित हुन्छ भनेर सोधेका छौं।
6: गभर्नमेन्टले एउटा राइट साइडमा ल्याउन ठूलो कदम लिन खोजेको देखिन्छ, तर त्यो प्रशासनको प्रिन्सिपलको दृष्टिकोणले राम्रो मानिँदैन। किनभने तपाईँलाई यदि एउटा ठूलो संख्यामा कर्मचारीहरूलाई अवकाश दिनु हो भने उनीहरूलाई आकर्षक प्याकेजहरू ल्याएर उनीहरूलाई सुरक्षित रूपमा नै अवकाश दिन सकिन्थ्यो। तर के हुन्छ भने ऐन ल्याउने ऐन पनि फेरि कस्तो भने त्यो दिन एक वर्ष खाल्ने त्यसरी फेरि 60 वर्ष गराउने,
7: यो चाहिँ
6: एकपटकलाई अन्याय हुन्छ। त्यो चाहिँ कानुन डिस्कुलले पनि मिलेन, न्याय सङ्कट पनि भएन। त्यसैले के गर्नुपर्छ भने ठिक छ, सरकारलाई चाहिँ आफूसँग लय मिलाउन सक्ने कर्मचारी भएनन् होला, पुरानो कर्मचारी वा कर्मचारीको संख्या बढी भएर त्यसलाई काट्नु पर्यो होला। त्यसका उपायहरू भने दुई तिनवटा हुन सक्छन्। दरबन्दी फ्रिज गर्ने एउटा जरिन्द्र दरबन्दी, दोस्रो भइरहेका कर्मचारीलाई एउटा गोल्डेन हेन्डसेकको राम्रो प्याकेज लिएर सुरक्षित रूपमै अवकाश दिन लाउने, यो गरेको भए राम्रो हुन्थ्यो। तर जुन अहिले हल्ला आएको छ त्यो त्यति प्रिय कदम होइन। यो कदम 1949 सालमा गिर्जा प्रसादको अलि भइसक्यो हो, त्यो बेला पनि 3,000 भन्दा बढी कर्मचारी अवकाशमा आउन 58 साठीबाट 58 झारेर 30 वर्ष, त्यो बेला पर्दा सिस्टम थियो। पर्दा सिस्टममा पनि 2-3 जना कर्मचारी अवकाश दिएर
7: अहिले त एकैपटक लगभग 10,000 कर्मचारीले अवकाश लिएर
6: अनुभवी कर्मचारीहरू अवकाशमा जान्छन्। त्यो राष्ट्रको लागि धेरै ठूलो क्षति हुन्छ। धेरै तालिम लिएका र धेरै अनुभवी कर्मचारीहरू राष्ट्रले ठूलो लगानी गरेका अनुभवी कर्मचारी बाहिर जानु भनेको सरकारलाई नै नै भोलि अप्ठ्यारो पर्ने हो।
7: यस्तो खालको व्यवस्था ल्याइन लाग्नुको एउटा कारण चाहिँ कम्प्युटर लगायतका दक्षता नभएका कर्मचारीहरू पनि छन्, तिनीहरूलाई पनि लक्षित गरिएको
6: त्यसै कस्तो हुन्छ भने अहिलेको नयाँ प्रविधिमा अभ्यस्त छैनन् कि भन्ने चाहिँ एउटा हामी त्यसलाई लुडाइट भन्छौँ, लुडाइट छन् कि सिनियर लेभलमा अथवा त्यो पुरानो कर्मचारीमा भन्ने हो। तर अहिले मेरो आफ्नो जहाँ छ मैले थाहा पाए अनुसार मैले बुझे अनुसार अहिलेका सिनियर लेभलका सचिवहरू अथवा सहसचिवहरू पनि यसमा अभ्यस्त छन्, कमी छैन उनीहरूको। अर्को कुरो के हुन्छ भने अहिलेको म्यानेजमेन्टको प्रिन्सिपल अहिले नयाँ प्रिन्सिपल डेभलप भएको छ, जुन पहिलेको जस्तो होइन। अहिले के भनिन्छ त भने त्यो ह्युमन रिसोर्स जुन एउटा हामीले तालिम दिएर ट्रेन गरेको हुन्छ त्यो भनेको एसेट हुन्छ, त्यसो भएको हुनाले उनीहरूलाई बाँधेर राख्ने छोडेर दिने बरु करारमा भए पनि राख्ने त्यस्तो प्रिन्सिपल आइरहेको छ अन्यत्र। हामी चाहिँ के गर्छौँ भने हामी चाहिँ उनीहरूलाई घर जाउँ भन्छौँ भने अलिकति प्रिन्सिपल पनि मिलाएको छैन। गुरुजा प्रसाद कोइरालाको टाइममा 30 वर्षको उसले हटाउँदाखेरिको परिस्थिति भनौँ, मलाई त्यो बेला म कार्यरतै थिएँ, त्यो बेला कस्तोसम्म अवस्था भयो भने मुख्य सचिवदेखि लिएर महत्वपूर्ण मन्त्रालयका सचिवहरू 5 वर्ष पुगेको सहसचिव नभएर करारमा राख्नु परेको थियो।
7: त्यसले कार्य सम्पादनमा असर गर्यो कि गरेन त अथवा अब
6: अनुभव जस्तो अनुभवको कमी, अनुभव भने यति ठुलो चिज हो जुन चाहिँ ठुल्ठुला निर्णयमा त्यो रिफ्लेक्ट हुन्छ। अनुभव अनुभवी सचिवहरू अनुभवी कर्मचारीहरू अनुभवी विभागीय प्रमुखहरू लेकिन सही गाइडेन्स दिन्छन् सरकारलाई। सरकार त यत्रो ठुलो म्यान्डेट लिएर आएको छ, उसलाई धेरै काम गर्नु छ, त्यो अवस्थामा कर्मचारीहरूले अनुभवी पनि चाहिन्छ।
7: एकापट्टिबाट हेर्दाखेरि चाहिँ अहिले अब मन्त्रालयको साइज घटाउनेदेखि लिएर मन्त्रालय मर्ज गर्ने जुन काम भइरहेको छ त्यो हेर्दाखेरि कर्मचारीहरू ठुलो संख्यामा काम नपाउने अवस्थाले गर्दा पनि हो कि सरकारले
6: कर्मचारी बढी भए हटाउनै पर्छ त, त्यसको लागि उपाय भने नि त भयो कर्मचारी हटाउनु पर्छ, त्यसको लागि फोर्सली रिटायरमेन्ट गर्ने होइन, स्वैच्छिक रूपमा अवकाश दिनलाई एउटा राम्रो प्याकेज दिइदियो भने भइहाल्छ, पहिले प्रयोग पनि त भएको हो त्यस्तो कोले नेटवर्कको।
0: उनी थिए लोक सेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनाली, साथी विनिता दाहालसँग कुरा गर्दै। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, दुवै पक्षले एक अर्का लक्षित आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानका वरिष्ठ अधिकारीहरूले थप कार्यवाहीको नयाँ चेतावनी दिएका छन्। इरानका विदेश मन्त्रीले कुनै पनि आक्रमण वा जोखिमलाई जवाफ नदिई नछाड्ने बताएपछि ट्रम्पले तेहरानले मूल्य चुकाउनु पर्ने बताएका छन्। बीबीसीका विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
8: ट्रुथ सोसियलमा लेख्दै राष्ट्रपति ट्रम्पले इरानी सेना पूर्ण भद्रगोलको अवस्थामा रहेको र उनकै शब्दमा अधिकांश जल सेना र वायु सेना जस्तै अब लगभग अस्तित्वमा नै नरहेको उल्लेख गरेका थिए। राष्ट्रपति ट्रम्पले तेहरानले सम्झौता गर्न अति धेरै समय खर्चिएको भन्दै उसले अब त्यसको मूल्य चुकाउनु पर्ने बताए। यसअघि इरानका विदेश मन्त्री अब्बास अराक्चीले आफ्नो मुलुकले कुनै पनि हमला वा जोखिमको जवाफ नदिएर नबस्ने बताउँदै अमेरिकाले लडाईको मैदानमा पराजय बेहोरे बताएका थिए। खाड़ीमा आफ्नो सेनाको हेलिकप्टर खसालिएपछि अमेरिकाले इरानी अखडाहरूलाई बुधबार निशाना बनाएको थियो। जवाफमा इरानले खाड़ी क्षेत्रका अमेरिकी अखडाहरूमा आक्रमण गरेको थियो। हर्मुज जलमार्ग नजिकै अवस्थित इरानको प्रतिरक्षा प्रणाली, स्थल कन्ट्रोल केन्द्र र रेडारलाई निशाना बनाइएको अमेरिकी सेनाको सेन्ट्रल कमाण्डले बताएको छ। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोरले आफूले 21 अमेरिकी अखडाहरूमा आक्रमण गरेको बताएको थियो। यसअघि मंगलबार राष्ट्रपति ट्रम्पले अमेरिका र इरान एकदमै राम्रो सम्झौताको लगभग नजिक पुगेको बताएका थिए। बुधबार इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले अमेरिकाले परस्पर बाजिने सन्देश पठाएर कूटनीतिक प्रक्रियामा क्षति पुर्याइरहेको र बारम्बार आफ्ना माग र अडानहरू बदलिरहेको बताए। उनले कूटनीतिक प्रक्रियामा न्यूनतम स्थिरता आवश्यक रहने भन्दै इरानले परिस्थितिको पुनः मूल्यांकन गर्नुपर्ने अवस्था रहेको बताएका थिए।

यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: तपाईको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz। जलजला ट्रायल चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 9 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मडिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 0171-562-459 र 98-645-78-232।
3: जब जब रात पर्छ अनि उसैलाई सम्झिन मन लाग्छ अनि फुल्न थाल्छ मनका भावनाहरू, कतै साहित्यिक सृजना त कतै मनको बहहरू यसै यसै भनु भनु जस्तै लाग्छ।
4: दिनभरी थकाइ लागेको हुन्छ अनि रातभरि छटपटी छुट्छ।
3: यिनै थकाइ र छटपटीको एक मात्रा हामी बन्छौ साथी। आउँछौ राति, सुन्न नबिर्सनु होला कार्यक्रम गुड नाइट
4: राति 9-10 बजेसम्म
1: रोल्पा लिबाङमा रहेको सामुदायिक रेडियो जालजला 96.4 MHz बाट सुन्न अनि सहभागिता जनाउन नबिर्सनु होला
4: कार्यक्रम गुड नाइट।

कार्यक्रम गुड नाइट में छौ। राजा बुधबारी बसाई हो, बुधबारी बसाई में तपाईको रोजाईको गीत सुन्दै सुनाउँदै अगाडि बढ्ने छौ। यो क्रममा तपाईलाई जानकारी गराउँछु र पहिलो गीत हामी राख्छौ, हैन, पहिलो गीत एकदमै राम्रो गीत हामी राख्छौ। यहाँ पहिलो गीत रहेको छ पहिलो पहिलो माया भन्ने गीत हामी राख्छौ तपाईको लागि। पहिलो पहिलो माया नेपाली गीत हामी तपाईको लागि राख्दैछौ। यो गीत पछि तपाईको रोजाईको गीत सुन्नका लागि हामी आउनेछौ।

हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ, जहाज जस्तो अवस्थामा भए पनि यति बेला हामीलाई सुनिरहनु भएको छ भन्ने पूर्ण अपेक्षा मैले यहाँबाट लिइराखेको छु। फटाफट फोन डायल गर्नुहोला। तपाईँको लागि नम्बर खुला गरेका छौँ भन्दै गर्दा यति बेला पहिलो साथी, मैले बारम्बार भनिराखेको छु, मिस कल चाहिँ नगर्नु ल। मैले एकजना साथीले मलाई एकदिनै गीत बज्दैखेरि फोन गर्नुभएको थियो र मैले उठाएको

गर्नुहुन्छ, त्यस्तो काम चाहिँ नगर्नु होला भन्छु मैले, होइन? फोन गरिसकेपछि फोन गरे गरै गर्नुहोला कि त फोन गर्दै नगर्नु होला, म तपाईँलाई आग्रह गर्छु। यदि बेला साथी हुनुहुन्छ म स्वागत गर्छु। नमस्कार हजुर, नमस्ते। तपाईँको आवाज सानो आयो हजुर, कहाँदेखि को बोल्नुभयो?

भोजपुरबाट के राई भन्नुभयो? सुनिसा राई। सुनिसाको आवाज त मुसाले पनि सुन्दैन त, के हो यस्तो? आवाज त एकदमै सानो आएको छ, यो तपाईँको आवाज त मुसाले पनि सुनेको छैन कि क्या हो जस्तो लाग्यो कि मलाई। अनि खाना खानुभयो? ल ठिक छ, कार्यक्रममा आउनु भएको छ। आज एउटा गीत रोजाइमा परेको छ, कसलाई सम्झिनुहुन्छ तपाईँले? नमस्ते, टेलिफोन सम्पर्कमा साथी आउनुभयो।

असाध्यै राम्रो गीत रोजाइमा पार्नु भएको छ। रामचन्द्र काफ्लेको गीत हो नि त होइन, उहाँले रोजाइमा पार्नु भएको उक्त गीत तपाईँको लागि हामी राख्छौ। गीतपछि तपाईँको माझमा फेरि आउँछौ यो गीत तपाईँको लागि।

0: छु है
1: हजुर सधैँ भरि यस्तै शान्ति रहनु भएको खबर सुन्न पाएँ त
0: ओके ल ठिक छ कार्यक्रममा आउनु भएको छ यति बेला ठ्याक्कै के गर्दै हुनुहुन्छ नि
1: म यति बेला खाना खाएर प्रोग्रामकै साथमा छु भन्नुपर्छ है
0: प्रोग्रामकै साथमा हुनुहुन्छ होइन
1: हजुर
0: कहिले है यो प्रोग्राम सुन्दिन भन्न मन लाग्न लाग्दैन तपाईँलाई
1: नै त्यस्तो लाग्दैन प्रोग्राम नआउँदा चाहिँ किन आउनु भएन आज कहाँ जानु भयो जस्तो लाग्छ तर मलाई यस्तो प्रोग्राम त सुन्दिनँ जस्तो चाहिँ लाग्दैन है
0: त्यही त नि कार्यक्रममा आउनु भएको छ अनि यति बेला कुन गीत रोजाइमा पार्नुहुन्छ तपाईँले
1: मलाई चाहिँ अन्जु पन्तको आवाजमा रहेको मायाले पनि यसरी भटपटी बोल्दै रहेछ भन्ने जस्ती मुभीको सङ्ग प्ले गरिदिनु न है
0: कुन गीत भन्नुभयो मायाले त

0: माया मार्नु भयो कि क्या हो रोल्पाली साथीहरू, रोल्पातिरका साथीहरू झन् आउनु होला भनेको त। यति बेला अर्को साथी आउनु भएको छ, नमस्कार हजुर।
1: हेलो, नमस्ते नमस्ते दिदी।

मर्न बरू सजिलो थियो तर तिमी बिना रहन सकिन। यो गीत पछि तपाईलाई फेरि पनि स्वागत छ कार्यक्रम गुड नाइटमा। कार्यक्रम गुड नाइट तपाई सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो झलझला एफएम 96.4 मेगाहर्ज लिवाङ रोल्पाको स्टुडियोबाट। हामी

की करते हैं अहिंसा कार्यक्रम सुन्दै बस्दै गर्नु भएको अनि सुत्नु पर्दैन दस बजे दस त बज्यो त ए कति बज्यो भन्नुहोस् त टाइम कति भयो भन्नुहोस् त

खाना पकाइसकेपछि खाइसकेपछि भाडा के गर्नु भएको छ? कतिपयले त माझेर राखिसक्नु भएको छ होला, कतिपयले बाहिर त छोड्नु भएको छैन नि, बाहिर नछोड्नु होला है, भाडा चाहिँ बरु भित्रै ल्याएर राख्नु होला, नत्र कुकुर आउँछन्, बिरालो आउँछन्, के गर्छन् के गर्छन् होइन, भाडामा जोठो हालिदिन्छन्, भाडा लगेर फेरि अन्त अन्त गइदिन्छन् कि जनावरहरूले, यस्तो यस्तो गर्छन् होइन, त्यो कारणले गर्दा अलिक ख्याल गर्नु होला। अनि झालटोको चुकुन राम्रोसँग लगाउनु होला, पानीको धारा खुल्लै पो छोड्नु भएको छ कि यसो सम्झिनु होला, अनि बन्द

हार्दिक नमस्कार प्रणाम। वरपर सर्र सर्र हावाको सरसराहट, आफ्नै शैलीमा फुलिरहेका बगैँचाका सुन्दर फुलहरू, उदाउने र अस्ताउने निरन्तरको गतिमा गतिशील आकाशका चन्द्र सूर्य र तारा नक्षत्रहरू, चिरबिर चिरबिर चिरबिराउँदै जीवनका गीत गुनगुनाउँदै गरेका चराचुरुङ्गीहरू र सागरको गहिराई भेट्ने यात्रामा अविरल अविच्छिन्न बगिरहेका नदीनाला एवं छहरा छाँगाहरू, यी सबै सबै कति दिव्य छन्, कति सुन्दर छन्। यिनकै उपस्थितिमा यो प्रकृति पनि कति सुशोभित देखिएको छ, कति दिव्य र ऊर्जादायिनी देखिएको छ। प्रिय सज्जन, प्रकृतिको यो दिव्य समयमा, यो सुन्दर समयमा तपाईँसँगको सुन्दर सामिप्य प्राप्त गर्दै सत्सङ्ग रूपी निर्मल जलमा स्नान गर्न तपाईँका घर आँगन घरद्वारहरूमा उपस्थित भएको छु म लक्ष्मण भण्डारी, कार्यक्रम जीवन गङ्गा लिएर। कार्यक्रम जीवन गङ्गाको एउटा नयाँ प्रवाहमा म तपाईँलाई हार्दिक स्वागत गर्दछु। अभिवादन, अभिनन्दन।

प्रिय सज्जन, परोपकार पुण्याय पापाय परपीडनम्। अष्टादश पुराणेषु व्यासस्य वचनद्वयम् परोपकार पुण्याय पापाय परपीडनम्। महर्षि वेद व्यासले 18 वटा पुराणहरूको रचना गर्नुभएको छ। ती 18 पुराणको रचनाको सार केवल यति हो, परोपकार पुण्याय पापाय परपीडनम्। परोपकारका माध्यमले पुण्य हुन्छ भने पापले परपीडन हुन्छ। जसले पाप गर्दछ त्यसले परपीडन गरिरहेको हुन्छ, अथवा परपीडन गर्ने मान्छेले पाप गरिरहेको हुन्छ, परोपकार गर्ने मान्छेले पुण्य गरिरहेको हुन्छ। पापाय परपीडनम्, परपीडनम् पापाय, परपीडन पापका लागि हो भने पुण्याय परोपकार पुण्याय, परोपकार पुण्यका निमित्त हो। हामीले कसैको उपकार गर्यौँ, भलाइ गर्यौँ भनेदेखि पुण्य प्राप्त गर्न सक्दछौँ। कसैको कुभलो गर्यौँ, कसैको अहित हुने काम गर्यौँ, कसैलाई पीडा पुर्याउने काम गर्यौँ, कसैको हिंसा गर्ने काम गर्यौँ भनेदेखि त्यहाँ पाप हामीले बेहोर्नुपर्ने हुन्छ, पापको परिणाम बेहोर्नुपर्ने हुन्छ। यसरी महर्षि वेदव्यासका 18 पुराणका सार बताइएको छ। परोपकार पुण्याय पापाय परपीडनम् भनेर भगवान गौतम बुद्धले पनि पुण्यको र पापको सन्दर्भमा यस्तै विचार व्यक्त गर्नुभएको छ। भगवान गौतम बुद्ध भन्नुहुन्छ, पाप गर्ने व्यक्ति यो संसारमा पनि संतप्त हुन्छ, दुखित हुन्छ, परलोकमा पनि संतप्त हुन्छ, दुवै लोकमा संतप्त हुन्छ, मैले पाप गरेको छु, यस्तो किसिमको विचारले ऊ संतप्त हुन्छ, चिन्तित हुन्छ, आफैभित्र चिन्तित हुन्छ, पश्चातापको अग्नि ज्वालामा डढिरहन्छ, जलिरहन्छ, यसरी दुर्गतिमा फस्दै गएको ऊ बारम्बार संतप्त हुन्छ। यह तपति पेच्च तपति पापकारी उभयत्थ तपति पापम मे कतम ती तपति भियो तपति दुर्गति गतो। भगवान गौतम बुद्ध अगाडि भन्नुहुन्छ, इध नन्दति पेच्च नन्दति कतपुञ्य उभयत्थ नन्दति पुञ्यम मे कतम ती नन्दति भियो नन्दति सुगतिम गतो। पुण्य गर्ने व्यक्ति यो संसारमा पनि आनन्दित हुन्छ, परलोकमा पनि आनन्दित हुन्छ, दुवै लोकमा आनन्दित हुन्छ। मैले पुण्य कर्म गरेको छु भन्ने सकारात्मक वृत्ति, यस्तै किसिमको विचार धारणा उभित्र प्रबल भएर जान्छ। मैले पुण्य गरेको छु भन्ने किसिमको विचार गर्दा ऊ आनन्दित हुन्छ, हर्षित हुन्छ। सद्गति प्राप्त भएका हुँदा ऊ बारम्बार आनन्दित हुन्छ, बारम्बार आनन्दित हुन्छ। पुण्यका र पापका सन्दर्भमा यस प्रकार विवेचन गरिएको छ। धम्मपदमा भगवान गौतम बुद्धले आफ्ना वचनहरू व्यक्त गर्नुभएको छ। कसैले राम्रो काम गरेको छ भने उसको शरीरमा सकारात्मक ऊर्जा प्रवाहित हुन्छ। प्रिय सज्जन, हाम्रो राम्रो कामको राम्रो सन्देश जान्छ, नराम्रो कामको नराम्रो सन्देश जान्छ। नराम्रो कामको सन्देश हामी स्वयंभित्र सबैभन्दा पहिला प्रवाहित हुन्छ र त्यो बाहिर जाने हो। प्रिय सज्जन, राम्रो कामको सन्देश पनि सबैभन्दा पहिला हामी स्वयंभित्र प्रवाहित हुन्छ र त्यो बाहिर प्रकट हुने गर्दछ। त्यसैले हामीले गरेका कर्महरूको पहिलो परिणाम हामी स्वयंले भोग्ने गर्दछौँ। हामीलाई लाग्दछ हामीले दुःख दियौँ भनेदेखि अरू दुःखी हुन्छन्, हामीले सुख दियौँ भने अरू सुखी हुन्छन्। तर प्रिय सज्जन, हामीले गरेका चाहे जुनसुकै कामहरू के नहोन्, ती सबै कामहरूको पहिलो भोक्ता भनेका हामी हौ। प्रिय सज्जन, हामीले राम्रो चिन्तन गर्यौँ, राम्रो काम गर्यौँ भने सबैभन्दा पहिला हामीले त्यसको राम्रो फल प्राप्त गर्दछौँ। नराम्रो चिन्तन गर्यौँ, नराम्रो काम गर्यौँ भनेदेखि त्यसको नराम्रो परिणाम